0: £4 billion. Last summer, a squadron of Swedish Gripens deployed to Poland alongside the RAF to conduct NATO air policing.
1: डडेलधुराको झ्यामिर खलीमा छ घण्टाको अवधिमा 124 मिलिमिटर वर्षा भएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

गुड मर्निङ एन्ड नमस्ते ब्रुनाईबाट र संसारभरिका हाम्रा सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै माया अनि शुभकामना अनि नमस्कार भन्न चाहन्छु। म प्रस्तुता बिना गुरुङको तर्फबाट तपाईँहरू सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो अनि कार्यक्रमको नाम हो प्रभातकालीन आवाज। प्रभातकालीन आवाजको दोस्रो घण्टामा पनि पुनः स्वागत गर्न चाहे श्रोता अनि तपाईँहरूको शुक्रबारको दिन शुभ रहोस्, मनोरञ्जनपूर्वक रहोस् अनि सुखमय रहोस् अनि रमाइलो रहोस् भन्ने आशा गर्दछु। हजुर, हामीले भर्खरै सुन्यौँ नेप्साइडिजको छुँदैन भन्ने रिमिक्स गीत। यो गीतले चाहिँ हाम्रो पुरानो मेमोरिजलाई चाहिँ फ्ल्यासब्याक गरिदिएको छ। हामी चाहिँ सानो हुँदाखेरि चाहिँ हाम्रो दिदी दाई अनि हामीले पनि निकै सुनिने गीत थियो यो। सुनेर पक्कै पनि मनोरञ्जन गर्नुभयो होला। हजुर, हामीलाई स्टुडियोमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सिभिलियन फोन नम्बर रहेको छ 3224167 अनि 3220098। यसै गरी मिलिट्रीको लागि एक्सटेन्सन रहेको छ 3284। इमेल गर्न सक्नुहुनेछ बिएफपिएस गोर्खा एट बिएफपिएस डट कम अनि फेसबुक मार्फत बिएफपिएस गोर्खाको मेसेन्जरमा गएर हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हजुर, अब फेरि पनि लागौँ मिठो गीततर्फ। माया होगे माया आचार्य साहु अनि अनिता मण्डलले गाउनुभएको यो गीत सुनेर इन्जोय गर्नुहोला।

हजुर, माया हो के माया, यो आचार्य साहु अनि अनिता मण्डलले गाउनु भएको यो निकै नै कर्णप्रिय मिठो गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। हजुर, विभिन्न गीत सङ्गीत अनि निकै लोकप्रिय गीतहरू बजाउने सिलसिला जारी नै छ। मेरो तर्फबाट तपाईँहरूको रिक्वेस्ट केही छ भने पठाउन सक्नुहुनेछ। अब कार्यक्रम प्रभातकालीन आवाजको यो दोस्रो घण्टामा पालो भएको छ राशिफलको।

अवसर प्राप्त हुनेछ, लक्ष्य अनुसार काम सम्पादन हुनेछ, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, विद्यामा वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। कर्कट राशि, हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ, अनावश्यक साइन नकास्नेहरूसँग सावधान रहनुहोला, मेहनत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। सिंह राशि, पहिलेको सफलताले धन आर्जन हुनेछ, तर मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्, चिताएको काम स्थगित हुन सक्छ, तर प्रयत्न गर्दा चुनौती पन्छाएर पनि व्यवसायको जग बसाउने मौका छ। कन्या राशि, बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ, आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ, आम्दानीका स्रोत बढ्नका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। तुला राशि, तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्, ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ, आकर्षक उपहारले उत्साह जगाउनेछ। वृश्चिक राशि, खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ, दिगो योजनाका लागि ऋण लिने समय छ, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धनुराशि, कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, आय आर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हात लागि हुनेछ, चल अचल धनको उपयोग गर्ने समय छ। मकर राशि, अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला, पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। कुम्भ राशि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। र अन्त्यमा मीन राशि, शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला, आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्, अध्ययनमा समय दिन नसकिएला, सामूहिक काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला, आफ्नो कमजोरी बाहिर आउनाले व्यवहारमा केही अप्ठ्यारो पर्न सक्छ। हजुर, यो त थियो आजको लागि राशिफल। अब फेरि पनि हामी लाग्नेछौँ अर्को गीततर्फ। चट्ट रुमाल, सिमर कौर अनि नविश्रण मेलिना राई अनि साथीहरूले गाउनुभएको यो गीत सुनेर मनोरञ्जन लिनुहोला।

0: BFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट

हजुर, मानिलेउ द सिजन्स ब्यान्ड फिचरिङ आरज केशवले गाएको यो गीत निकै नै रोमाञ्चक गीत सुन्नुभयो होला अनि इन्जोय गर्नुभयो होला। हामी छौ कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा। ब्रुनाईमा अहिले 8:26 गएको छ। गुड मर्निङ अनि नमस्ते भन्न चाहन्छु फेरि पनि सम्पूर्ण बिएफपी परिवार अनि श्रोताहरूलाई, हाम्रो अब कार्यक्रम सुनेर बसिदिनु भएकोमा र साथ दिनुभएकोमा। आज बिहानी तपाईँको साथी बनेर म पनि रहनेछु अनि उत्कृष्ट गीत र रमाइला कुराकानीहरू लिएर पक्कै पनि आउनेछु। आजको दिन रहेको छ शुक्रबार। हामी सदाचाहिँ शुक्रबार पनि एउटा सेगमेन्ट बोकेर आएका हुन्छौँ र आजको सेगमेन्टमा परेको छ केही सान्दर्भिक कुराहरू। जस्तै मैले ल्याएको विषय चाहिँ आज रहेको छ तनावले कुन कुन अङ्कमा चाहिँ कसरी असर गर्छ भन्ने बारेमा। हजुर श्रोता, हामी अहिलेको समयमा निकै तनावहरूले चाहिँ ग्रस्त भइसकेका छौँ। बच्चा, पढाइ, आफ्नो काम, जागिर, घर परिवार, आमा बुबाको छुट्टै चिन्ताहरू लिएर बसेका हुन्छौँ। आफ्नो काममा विशेष गरी विभिन्न टाइम म्यानेजमेन्ट गर्न नसकेको कारणले हामी स्ट्रेस रहिरहेका हुन्छौँ। यसै गरी हेल्थी स्वस्थ जीवन शैली चाहिँ अप्नाएनौँ भने पनि हामी यत्तिकै नै स्ट्रेस भएर बसिरहेका हुन्छौँ। त्यसै गरी साथीभाइहरूलाई पनि टाइम दिन नसकेर, आफ्नो हलिडेको लागि टाइम दिन नसकेर चाहिँ प्रायः जसो हामी चाहिँ तनावग्रस्त भइरहेका हुन्छौँ। तनाव हाम्रो जीवनमा चाहिँ एकदमै यो चाहिँ हुने नै गर्छ। खुसी पनि हुन्छ, दुःख पनि हुन्छ, त्यसको साथसाथ तनावहरू पनि आइ नै रहन्छन् तर गई पनि रहन्छ। र तनावलाई आयो भन्दैमा चाहिँ डराउनु भएन अथवा दुःखी हुनु भएन। तनावलाई चाहिँ हामीले छिट्टै बाहिर पनि पठाउनुपर्छ। हजुर, यो तनावले गर्दाखेरि चाहिँ हाम्रो कुन कुन अङ्गमा चाहिँ कसरी असर पारिरहेको हुन्छ भन्ने बारेमा चाहिँ म थोरै चर्चा गर्छु। विशेष गरी तनावले चाहिँ हाम्रो मुटुमा चाहिँ असर गर्ने गर्दछ। तनाव बढ्दाखेरि चाहिँ कोर्टिसोल भन्ने चाहिँ यो स्ट्रेस हर्मोन अनि एड्रिनालिन भन्ने अर्को हर्मोन चाहिँ को चाप चाहिँ बढ्दछ। यसले गर्दा मुटुको धड्कन चाहिँ तीव्र गतिमा बढ्न जान्छ, रक्तनली साँगुरो हुन जान्छ र रक्तचाप बढ्ने काम गर्छ। र लामो समयसम्म यसरी तनाव लिइरहँदा मुटुको चाल चाहिँ अनियमित हुन जान्छ र हृदयघात, हार्ट एट्याक जस्तो जोखिम समेत बढ्न जान्छ। विशेष गरी मधुमेह, डायबिटिज वा हाई ब्लड प्रेसर भएका व्यक्तिहरूमा चाहिँ यो असर झन बढी देखिन्छ। यसै गरी मस्तिष्कमा दीर्घकालीन तनावले चाहिँ स्मरण शक्ति कमजोर बनाउँछ। कोर्टिसोल हर्मोन बढ्दा मस्तिष्कको हिप्पोक्याम्पस प्रभावित हुन्छ, जसले नयाँ कुरा सम्झिन र ध्यान केन्द्रित गर्न कठिन बनाउँछ। विशेष गरेर मैले देखेको चाहिँ हाम्रो परिवारहरूमा चाहिँ जो विशेष गरी सुत्केरी महिलाहरूमा चाहिँ हाम्रो त्यो स्मरण शक्ति चाहिँ कम भएको देखिन्छ, किनभने उहाँले आफ्नै शरीरको पनि ख्याल गरिरहेको हुनुपर्छ। त्यसको साथसाथै एउटा नयाँ बच्चाको पनि सम्पूर्ण ख्याल गरिरहेको, घर व्यवहार टार्नुपर्ने अथवा ठुलो बच्चा छ भने बच्चालाई पनि ख्याल गर्नुपर्ने, यस्तो चाहिँ निकै देखिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो सुत्केरी महिलाहरूलाई चाहिँ सक्दो सहयोग अनि साथ दिनुपर्छ जस्तो लाग्छ श्रोता। अब यसरी लामो समयसम्ममा तनाव लिने गऱ्यौँ भने चाहिँ डिप्रेसन, अनिद्रा अनि मानसिक थकानको समस्या पनि देख्न जान्छ। अर्को अङ्ग रहेको छ फोक्सो। यसमा तनावले श्वास प्रश्वास प्रणालीमा पनि असर पार्दछ। तनाव हुँदा मानिसलाई सास फेर्न गाह्रो हुन्छ, छाती भारी भएर आउँछ र उकुसमुकुस भएको महसुस पनि हुन्छ। केही व्यक्तिमा चाहिँ छिटो छिटो सास फेर्ने, चक्कर लाग्ने र हात खुट्टा झमझमाउने समस्या पनि देखिन जान्छ र तनावले चाहिँ दम र एलर्जीको जोखिम समेत बढाउन सक्छ। पाचन प्रणालीमा त असर गर्ने नै छ। तनावले पेटमा एसिडको मात्रा बढाएर यसले पेट पोल्ने, दुख्ने, बान्ता हुने, कब्जियत वा झाडा पखाला जस्ता समस्या निम्त्याउँछ। लामो समय तनावमा रहँदा इरिटेबल बाउल सिन्ड्रोमको जोखिम पनि बढ्न जान्छ र खान मन नलाग्ने वा अत्याधिक खाने बानी पनि विकसित हुँदै जान्छ।
हड्डीमा दीर्घकालीन तनावले कमजोर बनाउँछ, कोर्टिसोल हर्मोनले हड्डी बनाउने प्रक्रिया कमजोर बनाउँछ र हड्डीको घनत्व चाहिँ घटाउँछ। यसले अस्टियोपोरोसिस अर्थात् हड्डी खिइने जोखिम बढाउँछ। मांसपेशी कमजोर हुँदा सामान्य चोटपटकमै हड्डी भाँचिने सम्भावना पनि बढ्न जान्छ। त्यसै कारणले होला श्रोता, यदि हामी जति उमेर बढ्दै गयो त्यति हड्डीको चाहिँ डेन्सिटी घट्दै जान्छ, र यदि हामी स्ट्रेसको कारणले गर्दाखेरि चाहिँ यो डेन्सिटी घटेको क्रममा चाहिँ सानो चोटपटक लागिहाले पनि यो हड्डी चाहिँ भाँचिन्छ, अनि त्यसपछि यसको रिकभरी प्रोसेस पनि निकै नै लामो हुन जान्छ। र शरीरमा समग्र रूपमा चाहिँ तनावले रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ। यसले उच्च रक्तचाप, मधुमेह, मोटोपना, अनिद्रा र डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ। लगातार तनावले शरीर सधैँ थकित महसुस हुन्छ, रिस बढ्ने र दैनिक काममा ध्यान केन्द्रित गर्न कठिन हुने अवस्था सिर्जना हुन जान्छ। त्यसकारणले यो तनावबाट मुक्त हुनको लागि राम्रो स्वस्थ जीवनशैली अपनाउनुहोस्। समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस्, नियमित व्यायाम गर्नुहोस्, योगा गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, आफूलाई मनपर्ने गीत सुन्नुहोस्, साथीभाइसँग समय बिताउनुहोस्, बाहिर घुम्न जानुहोस्, र वर्क लाइफ ब्यालेन्स मेन्टेन गर्नलाई चाहिँ कोसिस गर्नुहोस् श्रोता। हजुर, यो त थियो आजको प्रसङ्गमा तनावले कुन कुन अङ्गमा चाहिँ कस्तो असर पार्छ भन्ने विषयमा। अब हामी धेरै तनावको बारेमा कुरा नगरौँ, अब लागौँ मिठो मिठो गीत सङ्गीततर्फ। स्याउली बजारमा विशाल सोनी अनि शान्ता रानी परियारले गाउनुभएको यो निकै ऊर्जामय लोक गीत सुनौ अनि इन्जोय गर्नुहोस् र तनावबाट मुक्त हुनुहोस्।

0: PFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोर्खा रेडियो।

हजुर, शशि रावलले गाउनुभएको झक्कास झापाली गीत त सुनिहाल्नुभयो। यो गीत रहेको थियो नेपाली मुभी रातो घरबाट। शशि रावल चाहिँ एकदमै दमदार गीत गाउने एउटा नेपाली गायक गायिकाहरूमा छुट्टै पहिचान बोक्नु भएको एकजना गायिका हुनुहुन्छ। उहाँको गीतहरू यस्तै ऊर्जामय अनि रमाइला हुन्छन्। ब्रुनाईमा अहिले 9 बज्नको लागि लगभग 18 मिनट बाँकी रह्यो। अब फेरि पनि पालो भएको छ अर्को मिठो गीततर्फ जाने। माया बिराने गाउँदै हुनुहुन्छ महेश काफ्ले अनि मेलिना राई। यो गीत सुनेर इन्जोय गर्नुहोला।

हजुर, माया बिरानी, महेश काफ्ले अनि मेलिना राईले गाउनुभएको यो निकै नै रमाइलो गीत सुनि त हाल्नुभयो अनि पक्कै पनि मनोरञ्जन गर्नुभयो होला। ब्रुनाईमा अहिले 9 बज्नको लागि 7 मिनट रह्यो र हामी लगभग अन्त्यमा नै आइसकेका छौँ श्रोता प्रभातकालीन आवाजको दोस्रो घण्टाको यो बसाइमा। अब बस्ने गीतको बोल रहेको छ फुलपाती भाकेर मनकामना। उदित नारायण झा अनि साधना सरगमले गाउनुभएको यो निकै नै मिठो रमाइलो गीत सुन्नुहोला। त्यस पश्चात नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टामा म बिना गुरुङ फेरि पनि उपस्थित हुनेछु। त्यतिसम्मका लागि यो गीत सुनिदिनु होला। हामीलाई सम्पूर्ण श्रोताहरू हामीलाई सुनेर, मलाई सुनेर, बिएफएस गोर्खा रेडियो सुनेर, प्रभातकालीन आवाज सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै साथ दिँदै जानुहोला। मिठा मिठा गीत सङ्गीतहरूको लहर त अझै बाँकी नै छ। अहिलेको लागि यो गीत फुलपाती भाकेर इन्जोय गर्नुहोस्।

0: आज शुक्रबार प्रस्तुत हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री वाग्लेले अपरान्ह 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। रासुपाको बाचापत्र सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका सयबुदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिंहदरबार उद्देश्य हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि 18 खर्ब 90 अर्ब रूपियाँ बराबरको सिलिङ तय गरेको छ। चालू आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। आजको बजेट घोषणामा कृषि क्षेत्रको बजेट 8% हुने अपेक्षा विज्ञले गरेका छन्। पूर्ववर्ती सरकारका कृषि मन्त्री तथा विज्ञ डाक्टर मदन परियारले सरकारले कृषिका लागि 10% लगानी गरेमा उत्तम हुने बताउनुभयो।
1: समग्र कृषिलाई चाहिँ कतिको प्राथमिकता दिएको देख्नुहुन्छ? किनभने कृषिलाई बजेट भएन भनेर चाहिँ सरकारी मन्त्रालयका अधिकारीहरूले पनि भनिरहेका छन्। कस्तो प्राथमिकता पाउनुहुन्छ र बजेटमा कति प्रतिशत जति पाउला कृषि क्षेत्रले अहिले?
2: एक्ज्याक्टली हो, यो चाहिँ धेरै इन्ट्रेस्टिङ। यो गएको वर्षमा चाहिँ एकदमै कम 5% मात्र चाहिँ एमाउन्ट चाहिँ कृषिमा दिइएको थियो, जबकि पछि हामी हुँदाहुँदै पनि त्यो पछि कृषि मन्त्रालयको लागि सिलिङ तोकेर चाहिँ यो अहिलेको आर्थिक वर्षको लागि आउँदाखेरि त्यो झरेर 3%मा झारेको थियो। अत्यन्तै दुःखद कुरा भयो त्यो चाहिँ। त्यसै कारण चाहिँ हामीलाई के लागिरहेको छ भने कृषिमा, कृषि भनेको नेपालको आर्थिक मेरुदण्ड हो। कृषि भनेको यस्तो क्षेत्र हो जहाँ चाहिँ प्रचुर सम्भावना छ देश विकासको लागि, अर्थको आर्थिक विकासको लागि। कृषि नै यस्तो क्षेत्र हो जहाँ चाहिँ हाम्रा जी बेरो जुन युवाहरू चाहिँ जुन हाम्रो पलायन भइरहेका छन्, विदेश गइरहेका छन्, ती युवाहरूलाई चाहिँ एब्जर्ब गर्ने र तिनीहरूलाई चाहिँ सार्थक रोजगारी दिने, उनीहरूलाई उत्पादनमूलक कार्यमा चाहिँ उनीहरूलाई इङ्गेज गर्ने यो क्षेत्र भनेको कृषि हो। त्यसै कारण कृषिमा चाहिँ सबभन्दा बढी देश राष्ट्रको चाहिँ अहिले बढीभन्दा बढी लगानी हुनुपर्छ, बढीभन्दा बढी ध्यान दिनुपर्छ। र मैले बुझ्दाखेरि मैले सर भन्दाखेरि कम्तीमा 10% बजेट चाहिँ कृषिमा जानुपर्छ भन्ने मेरो आफ्नो चाहिँ व्यक्तिगत धारणा छ। तर एकदमै गाह्रै साह्रो गाह्रो भयो भने कम्तीमा 7% त मिनिमम राख्नै पर्छ भन्ने मेरो चाहिँ आफ्नो
1: हो। त्यसको लागि यहाँले अन्तरिम सरकार हुँदाखेरि केही आधारहरू पनि तयार पार्नु भएको थियो होला, यस्तो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू चाहिँ अब के आउला त अब नयाँ सरकारले नयाँ बजेट मार्फत
2: आउनुपर्छ, यो डेफिनेटली हुनुपर्छ। किनभने ती सबै कुरोहरू डकुमेन्टेड छन्। हामीले कृषि नीतिहरू बनाएर पनि पेश गरेका छौँ, त्यो कृषि नीतिमा पनि छ। हामीले चाहिँ कृषिका चाहिँ कार्यक्रमहरू पनि बनाएर चाहिँ विभिन्न कार्यक्रमहरू जस्तै विशेष गरिकन राष्ट्रिय चाहिँ कृषि आधुनिकरण कार्यक्रम छ 10 वर्षको लागि, त्यसको लागि कुराहरू गरिरहेका थियौँ। या अन्य विभिन्न कार्यक्रमहरूको कुराहरू हामीले गरिरहेका छौँ, त्यसले निरन्तरता पाउँछ भन्ने मैले आशा राखेको छु।
0: डाक्टर परियारसँगको विस्तृत कुराकानी आज दिउँसो प्रसारण हुने शुक्रबारे बहसमा सुन्न सकिनेछ। नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषदको सक्रियता बढेको हेर्न चाहेको बताएको छ। राष्ट्रसङ्घको बडापत्र र नियममा आधारित विश्व व्यवस्थाबारे आयोजित छलफलमा नेपाली नियोगका उपप्रमुख ज्ञान बहादुर मगरले सुरक्षा परिषद थप सक्रिय हुनुपर्ने बताउनुभयो।
3: As the primary body responsible for the maintenance of international peace and security, the council must act with greater unity, transparency, accountability and impartiality. We must be mindful that the Security Council's failure in safeguarding international peace and security and full compliance with international law risk undermining the credibility of the entire UN system.
0: आज जेठ 15 गते गणतन्त्र दिवस मनाइँदैछ। संविधान सभाको पहिलो बैठकबाट 2065 जेठ 15 गते गणतन्त्र घोषणा गरेको दिन सम्झेर प्रत्येक वर्ष यस दिवस मनाइन्छ। दिवसको सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाज बीच सहकार्यको आवश्यकता रहेको उहाँले औल्याउनु भएको छ। दिवसका अवसरमा उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष लगायतले शुभकामना दिएका छन्। काठमाडौँमा तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता शुरू भएको छ। सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले पुर्याउनु भएको योगदानको कदर गर्दै प्रतियोगिता शुरू भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: BFBS Gorkha Radio.
5: Hey, yeah, do you know?

हजुर, गुड मर्निङ अनि नमस्ते ब्रुनाईका बिएफबी परिवार लगायत संसारभरिका हाम्रा सम्पूर्ण श्रोतालाई धेरै धेरै माया अनि शुभकामना। म बिना गुरुङ उपस्थित भइसकेकी छु प्रभातकालीन आवाजको तेस्रो घण्टामा। बिहानीलाई हल्का, रमाइलो, उत्साहपूर्ण बनाउन फेरि पनि एकपटक तपाईँको साथमा उपस्थित भइसकेकी छु। भर्खरै सुन्नुभयो, दिपु गुरुङले बस सुन्दरी नामकको यो गीतलाई रिमिक्स गर्नुभएको थियो यो गीत, र यो गीत निकै नै रोमाञ्चक, रमाइलो अनि पक्कै पनि मन पराउनु भयो होला तपाईँहरूले। ब्रुनाईमा 9:10 गएको छ र दिन घाम अझै लागेको छैन, बिहान पनि शीतल नै थियो। आजकल चाहिँ ब्रुनाईमा निकै शीतल भएको छ, बदली देख्दछु, अनि घाम चाहिँ अहिलेसम्म चाहिँ लागिसकेको छैन। आशा छ दिन चाहिँ शीतल नै रहोस्। अब यसरी नै गीत सङ्गीतको लहर चल्नेछ र अर्को गीत लाइन अप भइसकेको छ। श्रोता पिच रोड समीर आचार्य अनि विद्या तिवारीले गाउनुभएको यो गीत इन्जोय गर्नुहोस्।

हजुर, पिच रोड समीर आचार्य अनि विद्या तिवारीले गाउनुभएको यो निकै नै रमाइलो गीत सुनेर त इन्जोय गर्नुभयो होला। विशेष गरी कारमा सुनिराख्नु भएको छ भने त पक्कै पनि पिच रोडमा गुनाउँदाखेरि यो गीतको सुन्नुको आनन्दै बेग्लै छ। नयाँ दिन, नयाँ ऊर्जा अनि नयाँ उत्साहका साथ हामी फेरि पनि स्वागत गर्न चाहन्छौँ बिएफबिएस गोर्खा रेडियोको प्रभातकालीन आवाजको यो तेस्रो घण्टामा।

मौका पाउनुहुनेछ र यो मौका पक्कै पनि नछुटाउनुहोस्। हाम्रो दिदीबहिनीहरू बिएफपी परिवारलाई यो छोटो जानकारी दिए। ब्रुनाईमा 9:16 गइसकेको छ। प्रभातकालीन आवाजको गीत सङ्गीत चलि नै रहेको छ र फेरि पनि पालो भएको छ अर्को गीतको पालो। सानो तिम्रो मायामा सोनम ओङ्बु इथेन्पाले गाउनुभएको यो मिठो गीत इन्जोय गर्नुहोस्।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा

सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

हजुर, रेशम नेपथ्य ब्यान्डले गाएको यो रेशम गीत, पप अनि रक किसिमको यो गीत, एकदमै सदाबहार गीत सुनेर तपाईँहरूले इन्जोय पक्कै गर्नुभयो होला। कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। प्रभातकालीन आवाजको दोस्रो घण्टामा छौँ श्रोता हामी। अहिले 9:26 गयो, शुक्रबारको बिहानी छ, रमाइलो दिन छ, बच्चाहरूको हाफ टर्म पनि लगभग सकिन आँटिसक्यो। पक्कै पनि कतै यात्रामा जानुभएको थियो, हलिडेजमा जानुभएको थियो भने फर्कँदै पनि हुनुहुन्छ होला, कतै ड्राइभिङ गरेर नजिकै वरिपरि घुम्दै पनि हुनुहुन्छ होला, अथवा बच्चा बच्चीसँग घरमा क्वालिटी टाइम स्पेन्ड गर्दै हुनुहुन्छ होला। तपाईँहरू सम्पूर्णलाई गुड मर्निङ अनि ह्याप्पी फ्राइडे भन्न चाहन्छु। हामी गीत सङ्गीत ल्याउने नै क्रममा छौँ र अर्को गीत रहेको छ एकदेव लिम्बुले गाउनु भएको चमेली नामकको यो गीत, जुन अहिले निकै नै प्रचलित छ, युट्युबमा मिलियन्स क्रस भइसकेको छ, 2.3 मिलियन क्रस भइसकेको छ। अनि यहाँ यो गीतको यो गीत आफैमा मिठो त छँदैछ, किनभने एकदेव लिम्बुले जो गाउनु भएको छ र पक्कै पनि उहाँले नै बनाउनु भएको छ, अनि यसमा चाहिँ कास्टमा चाहिँ लेजेन्डरी एक्ट्रेस, नेपाली एक्ट्रेस निरुता सिंहको पनि क्यामियो कास्ट रहेको छ, अनि साथसाथै डिकिला शेर्पा अनि आकृति नेगीको कास्टमा रहेको यो निकै नै चर्चित अनि रमाइलो गीत अब सुनाउनेछु। इन्जोय गर्नुहोला चमेली गीत।

肩原くん。हजुर चमेली यो हाम्रो लेजेन्डरी एक्ट्रेस निरुता सिंह पनि कास्ट भएको यो गीत त भर्खरै सुन्नुभयो. यो गीतको म्युजिक भिडियो पनि निकै राम्रो छ. थारू कम्युनिटीको थारू डान्स अनि ज्वेलरी अनि आउटफिटमा सबै कास्टहरू चाहिँ निकै नै राम्री राम्री देखिनु भएको छ. अनि यो गीतको विशेष विवाद भनेको चाहिँ अहिले सामाजिक सञ्जालमा चाहिँ के रहेको छ भने कोरियोग्राफीलाई लिएर. कोरियोग्राफी चाहिँ हाम्रो एकदमै पपुलर कोरियोग्राफर सुशान्त खत्रीले गर्नुभएको हो. अनि उहाँले चाहिँ चमेली चाहिँ एउटा फुल भए पनि उहाँले चाहिँ जेस्चर्सको मार्फतबाट चाहिँ यसलाई चाहिँ चरा जस्तै देखाउनु भएको छ. अनि इभन एक्ट्रेस निरुता सिंहले पनि उहाँको नै कोरियोग्राफी करेक्ट नगरिकन फलो गरेको भन्ने चाहिँ निकै कमेन्ट्सहरू आएको देखिन सक्छ. तर कमेन्ट्स पढ्नु पनि निकै रमाइलो लाग्छ श्रोता आजकल चाहिँ, किनभने सोसियल मिडियामा धेरै मान्छेहरू एक्टिभ हुनुहुन्छ. अनि कमेन्टमा चाहिँ अब चमेली चाहिँ सायद केटीको नाम होला अनि उसलाई चरा जस्तै उड्न मन लाग्छ होला भन्ने यस्तो एकदमै फनी कमेन्टहरू पनि देख्न सक्छौँ. अनि निकै रमाइलो कमेन्ट पढ्नु चाहिँ निकै रमाइलो हुन्छ है. म चाहिँ वान अफ देम पढ्छु जो चाहिँ कमेन्ट पढेर चाहिँ धेरै इन्जोय गर्छु. एनिवेज चमेली गीत चाहिँ निकै राम्रो छ अनि यो यसको म्युजिक भिडियो पनि निकै राम्रो छ. अनि एकदेव लिम्बूलाई ह्याट्स अफ भन्नुपर्छ यति राम्रो गीत चाहिँ फेरि अर्को हामीलाई चाहिँ प्रस्तुत गर्नुभएकोमा. हजुर, गीत सङ्गीत अनि मुभिजहरू हेरेर हाम्रो तनावबाट मुक्त हुने कोसिस गर्नुपर्छ हामी सबैजनाले. अनि यिनै गीत सङ्गीत अनि फिल्महरू नै हो जसले चाहिँ हाम्रो विभिन्न तनावहरूबाट चाहिँ हामीलाई चाहिँ मद्दत गर्छ, हामीलाई बिर्सिन मद्दत गर्छ, हामीलाई डिफ्रेन्ट पर्सपेक्टिभबाट आफ्नो समस्याहरूलाई हेर्ने बाटो दिलाउँछ. यसै क्रममा बिएफबी परिवारहरूको लागि चाहिँ मुभी स्क्रिनिङको एउटा सानो सूचना दिन चाहे. मुभी स्क्रिनिङ अफ डेभिल वेयर्स प्राडा 2 चाहिँ स्क्रिनिङ हुँदैछ मुमुङ कम्युनिटी सेन्टर सिनेमामा. यो हुन गइरहेको छ 17 जुन बुधबारको दिन बेलुका 7 बजे. हजुर, तपाईँहरूले डेभिल वेयर्स प्राडाको फर्स्ट मुभी त हेर्नुभएको छ होला. यो निकै नै हलिउडमा चाहिँ एकदमै चर्चित मुभी पनि हो. तपाईँहरूले पनि पक्कै हेर्नुभएको छ होला. यसको सिक्वल चाहिँ आइसकेको छ डेभिल वेयर्स प्राडा 2. पक्कै पनि आफ्नो साथीभाइ परिवार अनि सबैजना मिलेर चाहिँ मुमङ कम्युनिटी सेन्टर सिनेमामा गइदिनु होला वेन्सडे 17 तारिक जुन महिना बेलुकी 7 बजे अनि इन्जोय गर्नुहोला. हजुर, कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घन्टामा छौँ हामी. अब 10 बज्नको लागि 25 मिनट बाँकी रह्यो ब्रुनाईमा. अनि गीत सङ्गीत हामी पस्काउँदैछौँ र पस्काउने क्रममा अर्को गीतको पालो आएको छ. यो गीत निकै पुरानो हो तर एकदमै मार्मिक लभ सङ, पुरानो हुँदैन माया. यो गीत सुनेर इन्जोय गर्नुहोला.

0: रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हजुर, यो नानीको सिरैमा गायक हुनुहुन्थ्यो विधान श्रेष्ठ। यो गीत चाहिँ नेपाली लोकगीत, निकै नै पुरानो लोकगीत रहेको छ। ओरिजिनल गायक हुनुहुन्छ लेजेन्डरी गन्धर्व म्युजिसियन झलकमान गन्धर्व, अनि त्यो गीतलाई चाहिँ गीत गाउनु भएको छ, भएको थियो प्रेमध्वज प्रधानले, अनि यसलाई पछि फेरि कभरमा चाहिँ विधान श्रेष्ठले गाउनु भएको हो। यसमा चाहिँ नेपाली मेलोडिजहरूको अनि सारङ्गीको मिठो धुन पनि मिश्रित छ। पक्कै पनि यो गीत सुनेर मनोरञ्जन त लिनु नै भयो होला। हामी अहिले छौँ तपाईँहरूको साथमा बिहानको प्रभातकालीन आवाज कार्यक्रममा, म बिना गुरुङको साथमा हुनुहुन्छ, अनि बिएफपिएस गोर्खा रेडियो सुनेर साथ दिनुभएकोमा धेरै नै धन्यवाद। हजुर, गीत सङ्गीत केही जानकारी बिहेबी परिवारहरूको लागि, यसै गरी श्रोताहरूको मनपर्ने गीतहरू बजाउने क्रममा हामीलाई गीत रिक्वेस्ट आइसकेको छ। त्योभन्दा अगाडि म हामी सधैँ जसो हरेक दिन चाहिँ एउटा सेगमेन्टमा कुरा गर्नेछौँ, र आजको सन्दर्भमा चाहिँ मैले महिला स्वास्थ्यसँग सम्बन्धित एउटा विषयलाई साझा गर्ने विचार गरेकी छु। महिला स्वास्थ्य PCOS त निकै सुन्नुभएको होला, विभिन्न धेरै महिलाहरूलाई चाहिँ यो समस्याले चाहिँ पिरेको छ अहिलेको समयमा। PCOSलाई चाहिँ PMOS भनेर चाहिँ नामाकरण गरिएको विषयमा चाहिँ म केही कुरा चर्चा गर्दैछु। विश्वभर महिलामा देखिने PCOS अब PMOS नामले चिनिन थालेको छ। विशेषज्ञहरूका अनुसार पुरानो नामले रोगको वास्तविक असर देखाउन सकेको थिएन, नयाँ नामले चाहिँ हर्मोन मेटाबोलिज्म र प्रजनन स्वास्थ्यसँग जोडिएकोले जटिल अवस्थालाई स्पष्ट रूपमा बुझाउन मद्दत गर्ने विश्वास गरिएको छ। PMOS के हो? PMOS महिलामा देखिने जटिल हर्मोनल र मेटाबोलिक समस्या हो। यसले महिनावारी अनियमित बनाउने, तौल बढाउने, अनुहारमा रौँ आउने, डन्डीफोर बढाउने र गर्भधारणमा समस्या ल्याउन सक्छ। यसको असर केवल अण्डाशयमा मात्र नभई सम्पूर्ण शरीरमा पर्ने विशेषज्ञहरूको भनाइ छ। धेरै महिलाले महिनावारी गडबडी, तौल बढ्नु वा अनुहारमा रौँ आउनुलाई सामान्य परिवर्तन ठानेर व्यवस्था गर्नुहुन्छ, तर कतिपयलाई विवाहपछि गर्भ रहन कठिन भएपछि मात्रै समस्या पत्ता लाग्छ। यही कारण विश्वभर धेरै महिलामा PMOS पहिचान नै हुन नसकेको विशेषज्ञहरू बताउँछन्। PMOSले केवल शारीरिक होइन, मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ। अनुहारमा रौँ आउनु, कपाल झर्नु, तौल बढ्नु वा गर्भधारणमा समस्या हुँदा महिलामा आत्मविश्वास कम हुने, तनाव, चिन्ता र डिप्रेसनका लक्षण देखिन सकिन्छ। परिवारको साथ र भावनात्मक सहयोग अत्यन्त आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार नयाँ नामले रोगलाई केवल ओभरीको सिस्ट भनेर बुझ्ने सोच बदल्न मद्दत गर्छ। यसले समयमै निदान, सही उपचार र महिलाको सम्पूर्ण स्वास्थ्यमा ध्यान दिन प्रेरित गर्ने अपेक्षा गरेको छ। अब PMOSलाई सम्पूर्ण शरीरसँग जोडिएको अवस्था मानिन्छ। PMOS पूर्ण रूपमा निको नहुने भए पनि नियन्त्रण भने अवश्य गर्न सकिन्छ। नियमित व्यायाम, स्वस्थ खानपान, पर्याप्त निन्द्रा र तनाव नियन्त्रण यसको मुख्य उपाय हो। विशेषज्ञहरूका अनुसार केवल 5-10% तौल घटाउँदा पनि महिनावारी नियमित हुने र गर्भधारणको सम्भावना बढ्न सक्छ। हजुर, मेरा आफ्नै साथीहरूको पनि यो समस्या रहेको थियो, र उहाँले 9-10 केजी आफ्नो तौल चाहिँ नियन्त्रण गरेर घटाउनु भए पश्चात चाहिँ उहाँहरूको गर्भमा चाहिँ नानी बसेको थियो। यो पक्कै पनि नियन्त्रण सम्भव छ, अनि स्वस्थ जीवनशैली चाहिँ अपनाउनु पर्ने देखिन्छ जस्तो लाग्छ मलाई। हजुर, हामीलाई साउथ कोरियाबाट शेर्पा छुल्तिम दाईले हामीलाई कन्ट्याक्ट गर्नुभएको थियो फेसबुक मेसेन्जर एपमा। उहाँले गुड मर्निङ सिस्टर भन्नुभएको छ साउथ कोरियाबाट। उहाँ अहिले ड्युटी गर्दै हुनुहुन्छ र लवली प्रोग्राम सुन्दैछु भनेर मेन्सन गर्नुभएको छ, अनि गीत चाहिँ भइयो नि पुरानो भन्ने गीत चाहिँ रिक्वेस्ट गर्नुभएको छ। थ्याङ्क यू, नमस्ते अनि ह्याभ अ नाइस डे भन्नुभएको छ। यसको साथसाथै सम्झन चाहनुहुन्छ हामीलाई अनि नेपाली मित्रजनहरूलाई। छुल्तिम दाई, हजुरको लागि यो भइयो नि पुरानो गीत अब बजाउन गइरहेकी छु। अनिल कोइराई अनि सुनिता थेगिमले गाउनुभएको यो भइयो नि पुरानो गीत सुनेर अवश्य इन्जोय गर्नुहोला।

हजुर भयो नि पुरानो यो गीत सुनेर छुलथिम शेर्पा दाई पक्कै पनि इन्जोय गर्नुभयो होला। अनिल कोइराई अनि सुनिता थेगिमको आवाजको यो गीत। ब्रुनाईमा अहिले 10 बज्नको लागि लगभग 5 मिनट बाँकी रहेको छ। प्रभातकालीन आवाजको तेस्रो घण्टाको पनि हामी अन्तमा आइसकेका छौँ। श्रोता, अब कार्यक्रम चाहिँ समापन गर्ने बेला भइसकेको छ। समय गएको त पत्तो नै भएन। म प्रस्तुता बिना गुरुङलाई सुनेर अनि बिएबिएस गोर्खा रेडियोलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब बज्ने गीतको बोल रहेको छ गण्डकी दिपलप खाती अनि देवी घरतीले गाउनुभएको यो मिठो गीत सुने लगतै नेपालबाट प्रसारण हुने समाचार सुने पछि कार्यक्रम मझेरी सञ्चालन गर्नुहुनेछ हाम्रो दिदी नूतन राई दिदीले। पछिसम्मको लागि आजको लागि यति नै। म बिना गुरुङ आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु। धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा, माया गरिदिनु भएकोमा। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो गीत इन्जोय गर्नुहोला गण्डकी।

0: आज प्रस्तुत हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री वाग्लेले अपरान्ह 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। राजुपाको बाचापत्र सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका 100 बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिंहदरबार बहुद्देश्य हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालू आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। आज संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा दिवस मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आगामी जुन 5 दिवसको प्रमुख कार्यक्रम विशेष समारोहको साथ मनाइँदैछ। कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 सैनिक प्रहरी तथा नागरिकलाई मरणोत्तरपरान्त ड्याग हामरसोल्ड पदक प्रदान गर्नुहुनेछ। पदकबाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेना मध्ये नेपालका 2 पनि छन्। अन्नपूर्ण हिमालको फेदीमा रहेको नार्च्याङमा आगामी हप्ता 76 आरोहण दिवस मनाउने तयारी भएको छ।
1: म्याग्दी कास्की मनाङ र मुस्ताङको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण दिवस मनाउन लागि हो। अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङका वडा अध्यक्ष लोकबहादुर पुनले आधार शिविरदेखि नार्च्याङ दौड प्रतियोगिता, हुमखोला आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो। एजेट 17 गते नार्च्याङदेखि हुमखोला हुँदै आधार शिविर जाने पदयात्रा र दौडमा सहभागी टोली 20 गते फर्किएपछि सांस्कृतिक कार्यक्रमसहित आरोहण दिवस समापन गर्ने तय भएको छ। 8000 मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसेनेलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। दिवस मनाउनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
0: नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको दैनिक खर्च 19% घटेको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढेर 11,62,000 भन्दा बढी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटक औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 रहेको बसाई यो वर्ष 16 भन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिका बाट 1,13,000, चीनबाट 96,000, बेलायतबाट 59,000, बङ्गलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलङ्काबाट 38,000, थाइल्यान्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्। अरू मुलुकबाट 3,71,000 पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ। पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आए पनि 4.8% बढेको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट 83 अर्ब 39 करोड रुपियाँ भन्दा बढी आमदानी भएको थियो। अमेरिका र इरानका वार्ताकारले युद्धविरामको अवधि 2 थप्न सहमति गरेका छन्। समझदारी अनुसार होर्मुज जलघाँटी खोल्न दिइनेछ। वार्ताकारले गरेको सम्झौता अन्तिम निष्कर्षका लागि राष्ट्रपति ट्रम्पको टेबलमा पुगेको अमेरिकी संचार माध्यमले जनाएका छन्। साफ महिला च्याम्पियनसिप फुटबलमा साबिक विजेता बङ्गलादेशसँगै भारत सेमी फाइनलमा पुगेको छ। समूह बी अन्तर्गत हिजो भएको खेलमा बङ्गलादेशले मालदिवसलाई 4-2 अन्तरले पराजित गर्दै लगातार 2 जित निकालेको हो। पराजयसँगै मालदिव्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली

0: Express Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, म तपाईँहरूको प्रस्तुत नूतन राई भने आजको हाम्रो कार्यक्रम मझेरी मार्फत उपस्थित भइ नै सकेको छु र हजुर सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज चाहिँ मैले प्रेरक प्रसङ्गहरू, रमाइला कुराकानीहरू अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आइ नै सकेको छु। अनि दोस्रो घण्टामा चाहिँ आज भने शुक्रबार परेको छ अनि शुक्रबारको दिनको विशेष हाम्रो रूपरेखा चाहिँ भनेको आज जेनेरेसनल इस्यु यानि कि पुस्ताबिचको समस्याहरूको बारेमा अलिकति कुराकानीहरू लिएर पनि आइ नै सकेको छु। अनि तेस्रो घण्टामा भने चाहिँ सधैँ चाहिँ हजुरहरूकै अनुरोधका गीत सङ्गीत अनि समसामयिक विषयहरूमा भने चर्चा परिचर्चा पनि गर्ने नै छौँ। श्रोताहरू, अनि मिठा मिठा गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छ। श्रोताहरू, यो जीवनको दौडधुपमा केही समय निकालेर हामी हजुरहरूलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्ने नै छौँ है त। त्यसैले हजुरहरूले आजको यो हाम्रो कार्यक्रम मझेरी जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। हजुरहरूलाई यो हाम्रो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिन सकेको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ, साधना सरगमको पिराती बस्यो। अबको बसाईमा भने अमन बस्नेतको मखमली।

हजुर, निकै नै सुमधुर गीत, एकदमै मनलाई पनि आनन्द दिने गीत पनि सुनिसक्नु भएको छ। अँ मन बस्नेतको मखमली। श्रोताहरू, आज भने शुक्रबार 29 मे सन् 2026

समयको कुरा गर्नुपर्दा बिहानको 3:16 भइसकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस रहेको छ। सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स भनेर पनि भनिएको छ। घाम लाग्नुका साथै मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 गइसकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज यानि कि नेपालमा पनि मेघगर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। श्रोताहरू अहिलेको यो समयमा यानि कि ब्रुनाईमा चाहिँ अझै पनि बिहानै छ, हजुरहरूको तिर चाहिँ के कस्तो रहेको छ? मैले भर्खरै हजुरहरूलाई युके, नेपाल अनि ब्रुनाईको समय अनि मौसमको जानकारी त दिनै सकेको छु। आज शुक्रबारको दिन अनि हजुरहरूको तिर चाहिँ के कस्तो मौसमहरू भएको छ? हुन त समय भनेको कति ठाउँमा त बेलुका साँझा परिसकेको होला, होइन? कतिजना भर्खरै उठ्ने तयारी पनि गर्दै हुनुहुन्छ होला। तर जे भए पनि, जस्तो भए पनि, यदि यो समयमा हाम्रो कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ भने हजुरहरू सम्पूर्णलाई फेरि पनि धन्यवाद त भन्नु नै पर्ने हुन्छ। अब यही कुराकानीलाई अलिकति थाती राखेर भने गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत, मिठो गीत पनि सुनौँ है त, तृष्णा गुरुङको मनभरि माया।

0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, भर्खरै सुनिसकेँ एकदमै रमाइलो गीत, स्वप्न सुमनको राधाबाट बिजुली बलेको होला। हुन त स्वप्न सुमनको गीत सङ्गीतहरू कति रमाइलो हुन्छ होइन, कति धेरै गीतहरू पनि एकदमै हिटमा पनि रहेको छ, ती मध्येको पनि आजको यो गीत थियो एउटा है, त राधाबाट बिजुली बलेको होला। यदि तपाईँहरूको प्रतिक्रिया सुझाव वा सन्देश हामीमा छ भने हामीमा विभिन्न माध्यमहरू पनि रहेका छन्, 3224167322098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू चाहिँ ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन भने नबिर्सिनुहोला। त्यसै गरेर इमेल पनि रहेको छ, इमेल मार्फत चाहिँ हजुरले bebesgorkha@bebes.com मेसेजहरू गर्न सक्नुहुनेछ, अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुरहरूलाई मन परेका गीत सङ्गीतका अनुरोधहरू या आज चाहिँ विशेष केही दिन परेको छ भने पनि हजुरहरू आएर हाम्रो कार्यक्रममा सम्पर्क पनि गर्न सक्नुहुनेछ। श्रोताहरू, अब भने लागिहाल्यो एउटा प्रेरक प्रसङ्गतर्फ, मलाई आशा छ हजुरहरूलाई यसले अलिकति भए पनि हौसला दिनेछ, पक्कै पनि मन भने रमाइलो हुने नै छ होला। Youth is something I never want to take for granted. I just want to smile and live. माफ गर्नुहोला, and live life. यो भनाइ थियो टेलरको। Youth is something I never want to take for granted. I just want to smile and live a life. यो थियो टेलरको भनाइ। जवान उमेर भनेको फेरि फर्केर नआउने एउटा समय हो, त्यसैले म यसलाई कहिले हल्का रूपमा लिन चाहन्न। म त बस हाँस्दै खुसी हुँदै जीवन भने बाँच्न चाहन्छु भनेर भनिएको छ। सो तर यसको सन्देश चाहिँ के छ भने नि, जीवनमा युवा अवस्था भनेको सबैलाई देख्ने, सिक्ने, रमाउने र आफूले चिन्ने सबैभन्दा सुन्दर समय रहेको। धेरै पटक हामी भविष्यको चिन्ता गर्दै वा अरूसँग तुलना गर्दै अहिलेको खुसी बिर्सन्छौँ, तर यो भनाइले हामीलाई एउटा महत्त्वपूर्ण कुरा पनि सम्झाउँछ। जीवनलाई धेरै गाह्रो बनाएर होइन, मुस्कानसहित बाँच्ने पनि सिक्नुपर्छ है त। हामीसँग जे छ, जहाँ छौँ, त्यसलाई सम्मान गर्दै सानो सानो कुरामा खुसी खोज्न सक्यो भने जीवन अझ रमाइलो बन्छ। यो अवस्थामा गरेको मेहनत, बनाएको सम्झना र बाँडेको खुसी नै पछि जीवनको चाहिँ सबैभन्दा ठुलो धन पनि बन्न सक्छ। त्यसैले आजदेखि आफ्नो सपनाहरू पछ्याउ, सकारात्मक सोच राख्यौँ अनि आफूलाई खुसी राख्न पनि नबिर्सौँ, किनकि जीवन केवल बिताउनको लागि मात्र नभएर रमाइलोसँग बाँच्नको लागि पनि हो। हजुर श्रोता, कस्तो रमाइलो भनाए, तपाईँले सुनि पनि सक्नुभयो, तपाईँले पनि यो कुराहरू पक्कै पनि अपनाउनु होला है त। जीवन भनेको चाहिँ बितेर गयो गयो होइन, अब त्यो समयहरू फर्केर आउँदैन, तर पनि हामीले जे जति सम्झनाहरू बनाएका छौँ, जे जति खुसीहरू बाँटेका छौँ, त्यो कुरालाई भने आजको लागि चाहिँ लिएर रमाइलोसँग अझै पनि बाँच्ने प्रयत्न भने गर्नुपर्ने हुन्छ। गर्नुहोस् है त तपाईँहरू पनि, यो अवस्थामा भएको सम्झनाहरू अझै पनि हजुरहरूमा ताजा नै रहेको होला। कति कुराहरू होइन बिर्सिन्छ होला, त्यो पहिला बितेको कुराहरूलाई दुःख थियो भने अहिले आएर एकदमै सम्झिन्छ होला, तर त्यो कुराहरू गरिराख्नु जरुरी छैन। आज छ, जे छ त्यसमा नै एकदम खुसी हौँ, जे थियो पहिला त्यो बितेर पनि गइसक्यो भनेर पनि म भन्न चाहे। यो आउने समय यानि कि यो समय नै एकदम सुन्दर समय पनि हो। श्रोता, यो त थियो एउटा प्रेरक प्रसङ्ग, हजुरहरूलाई पक्कै पनि रमाइलो भने लागि नै हाल्यो होला। अब भने अर्को गीत सुनौ है त, यो रहेको छ हिन्दी गीत।

हजुर, भर्खर हामीले सुनिसकेको हिन्दी गीत एकदमै डान्सिङ सङ थियो। यो सुन्दा चाहिँ एकदम मनलाई पनि स्फूर्ति दिने खालको गीत पनि मैले सुनिसकेको छु। फिल्म थियो देसी बोइजबाट मिका सिंह र सेफ अली किशोरमा शुभ हो नाना दे। श्रोताहरू, अनि आजको शुक्रबारमा हजुरहरूलाई हाम्रो यो मझेरी कार्यक्रम सुरुवाती कस्तो लागिरहेको छ? हजुरहरूलाई रमाइलो भइरहेको छ कि के कस्तो चाहिँ लागिरहेको छ त हजुर? मलाई आशा छ पक्कै पनि हजुरहरूले साथ अनि माया दिनुहुनेछ, सुनि पनि राख्नुहुनेछ, अनि हामीले हजुरहरूमा चाहेका गीत सङ्गीतहरू सुनेर भने पक्कै पनि मनोरञ्जन त लिनु नै हुनेछ होला। भन्दै फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ, विजय लामाको मलाई माफ गरिदेऊ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।

हजुर सुनिसक्यौ 1974 AD को गुराँस फुल्यो बनाएमा. यो गीत चाहिँ एकदमै सायद 19 नै होला है, तिरको चाहिँ निकै नै चर्चित नेपाली गीत मध्येको पनि एक चाहिँ मानिन्छ. श्रोता र अब मैले एउटा रोचक प्रसङ्गतर्फ लागिहालौँ है त. आज चाहिँ मे 29 चाहिँ के कस्तो कुराहरू भएका रहेछन्, तर तीमध्ये भने पनि मैले हजुरको लागि अलिकति उपयोगी खालको, यानि कि अलिकति यो हुन्छ नि जानिरहेको कुराहरू चाहिँ मैले छनौट गरेर लिए नै आइसकेको छु. आज मे 29 चाहिँ नेपालका लागि निकै नै गर्व र इतिहास बोकेको दिन हो, किनभने आजकै दिन चाहिँ सन् 1953 चाहिँ तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले चाहिँ संसारकै सर्वोच्च शिखर माउन्ट एभरेस्ट अर्थात् सगरमाथाको सफल आरोहण पनि गर्नुभएको थियो. समुद्री सतहबाट 8848 मिटर भन्दा पनि अग्लो सगरमाथा चढ्नु चाहिँ त्यति बेला असम्भव जस्तै मानिन्थ्यो, तर साहस मेहनत र आत्मविश्वासको साथ भने उहाँले इतिहास रच्नु भएको थियो. त्यसपछि नेपाल भने विश्वभर पर्वतारोहणको केन्द्रको रूपमा पनि चिनिन थालेको थियो. यो दिनले भने हामीलाई एउटा ठुलो सन्देश पनि दिन्छ, कुनै पनि लक्ष्य कठिन हुन सक्छ तर असम्भव भने हुँदैन, दृढ इच्छा मेहनत र धैर्य भए सफलता अवश्य पनि हासिल भने गर्न सकिन्छ. त्यसैले आजको दिन केवल सगरमाथा आरोहणको इतिहास मात्र होइन साहस र प्रेरणाको प्रतीकको रूपमा पनि सम्झिने गरिन्छ, यानि कि आज मे 29 तारिकको दिनमा. श्रोता यो त थियो एउटा रोचक प्रसङ्गहरू मैले हजुरमा राखी पनि सकेको छु. हजुर हजुरहरूलाई अलिकति केही न केही भए पक्कै पनि जानकारी भने पाइन सक्नुभयो होला. श्रोताहरू हाम्रो कार्यक्रम मार्फत मैले प्रेरक प्रसङ्ग पनि राखि नै सकेको छु, रोचक प्रसङ्गको कुराकानी पनि गरि नै सकेको छु, अनि मिठा मिठा गीत सङ्गीतहरू भने पनि राखि नै सकेको छु. तर पनि केही छैन, अलिकति हजुरमा यसो हाम्रो रेडियो मार्फत जोड्यौँ न त है. अनि आजको शुक्रबारको चाहिँ हजुरको के कस्तो प्लान रहेको छ त, म जहिले पनि भन्ने गर्छु शुक्रबार भन्ने बित्तिकै चाहिँ हप्ताको त्यो विशेष दिन हो, सबैलाई एकदमै आराम गर्ने दिन, कामबाट अलिकति फुर्सदहरू निकालेर आफ्नो परिवारसँग रमाइलो गर्ने दिन पनि हो. किनभने आज फ्राइडेदेखि भोलि स्याटरडे सन्डे चाहिँ लगातार प्राय मानिसहरूले अथवा हामीहरूले चाहिँ कामहरू गर्दैनौँ अनि एकदमै फ्री टाइमहरू हुन्छ, अनि यो टाइममा चाहिँ सबैजना बसेर आफ्नो हुन्छ नि एकअर्काको गफगाफहरू सुन्ने दिन होइन, सुन्ने मौका पाइने, पार्टीहरू गर्ने, ग्यादरिङहरू गर्ने, अनि विशेष केही अवसरहरू छ भने पनि प्रायः जसो गरेर हामी विकेन्डहरूमा गर्ने गर्छौँ. त्यही भएर चाहिँ हप्ताको चाहिँ त्यो विशेष दिन भनेर पनि भन्न रुचाउँछु है म चाहिँ शुक्रबारको दिनलाई, किनकि मैले अघि नै जोडिसकेको छु शुक्रबार भन्ने बित्तिकै चाहिँ कामहरूबाट सकेर घरमा रिल्याक्स गर्ने समय, किनभने भोलि उठेर फेरि काम जानुपर्छ भन्ने केही हतार हुँदैन, मनमा धेरै टेन्सन पनि हुँदैन, एकदमै रिल्याक्स गरेर बस्ने समय. अनि यो समय यो दिनलाई चाहिँ आफूले आफूलाई एकदमै हुन्छ नि माया गर्नुहोस्, बुझ्नुहोस् अनि आफूले आफूलाई पनि एकदमै रिफ्रेस बनाउनुहोस् है त भनेर पनि म भन्न चाहेँ. श्रोताहरू हामीहरू हजुरमाझ ब्रुनाईको समयअनुसार चाहिँ बिहानको 10 सधैँ चाहिँ हामी हाम्रो कार्यक्रम मझेरी लिएर उपस्थित हुने नै गर्छौँ, तर पनि हेर्नुहोस् न हेर्दा हेर्दै पहिलो घन्टा पनि अन्त्य अन्त्यतिर पनि आइ नै सकेको छौँ, तर पनि केही छैन, हामीसँग अझै पनि दोस्रो र तेस्रो घन्टा बाँकी नै रहेको छ भनेर पनि म जानकारी गराउन चाहन्छु. अनि श्रोताहरू अरू त कुराकानी त्यस्तै नै थियो, अनि हाम्रो बिएफपी परिवारहरूको चाहिँ के कस्तो रहेको छ, किनभने अहिले भनेको चाहिँ प्रायः जसो गरेर सबैतिर स्कुलको टर्म ब्रेक भइसकेको छ, सबैजना नानीहरू सायद घरमा नै होला. अनि आज फ्राइडे मैले अलिकति प्रसङ्ग जोड्न चाहेँ, किनभने ब्रुनाईमा चाहिँ प्रायः जसो गरेर फ्राइडे भन्ने बित्तिकै चाहिँ होइन एकदमै अलिकति भए पनि ब्रेक हाल्यौँ न फ्यामिलीहरू पनि भनेर प्रायः जस्तो चाहिँ हाम्रो नजिकको ठाउँ भनेको मिरीहरू जाने गरिन्छ होइन, त्यहाँ जाने हल्का फुल्का सपिङहरू गर्ने, होटलहरूमा बस्ने, नानीहरूलाई इन्जोय गराउने, त्यही हो सायद सबैजना आजको फ्राइडेमा चाहिँ त्यही नै सोची पनि राख्नु भएको होला, या त कति त यात्रातिर हिँडि पनि सक्नुभयो होला. यदि यो समयमा चाहिँ हजुरहरूले हाम्रो कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ भने फेरि पनि हजुरहरूलाई धन्यवाद त भन्नु नै पर्ने हुन्छ. यसरी नै हाम्रो कार्यक्रमलाई साथ अनि माया दिनुहोला, अनि बेबेस गोर्खा रेडियो त निरन्तर त सुन्दै पनि गर्नुहोला है भन्ने श्रोताहरूको लागि फेरि गीत सङ्गीततर्फ नै मोडिहालौँ. अबको बसाइमा प्रकाश बस्नेतको सेतो फुल.

हजुर श्रोताहरू, भर्खर हामीले सुन्यौं प्रकाश बस्नेतको भावुक अनि मिठासले भरिएको गीत सेतो फूल। गीतले प्रेम भावना र सम्झनाका कुराहरूलाई निकै सुन्दर ढङ्गले भने व्यक्त गरेको छ। सरल शब्द, मिठो सङ्गीत र प्रकाश बस्नेतको आत्मीय स्वरका कारण भने यो गीत धेरै नै श्रोतामा लोकप्रिय पनि बनेको छ। आज यो गीतले भने यहाँहरूको मन अवश्य पनि छोए नै होला। श्रोतहरू, यो गीत चाहिँ मलाई पनि एकदमै मनपर्ने गीतमा देखिएको, त्यही भएर म कहिलेकाहीँ हजुरमाझ फेरि दोहोऱ्याइ धेरै सुनाउने नै गर्छु। आशा छ तपाईँहरूको मनलाई भने छोइनै सक्यो होला यो गीतले। भन्दा भन्दै अब भने ब्रुनेमा बिहानको 11 बज्नलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको पहिलो व्यवसायको अन्त्यमा पनि आइसकेका छौँ। अबको व्यवसायमा भने सुगम पोखरेल र निकिता थापाको मायाले बोलेको बोली मिठो भयो भने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घन्टामा भेट्नेछौँ।

0: आज प्रस्तुत हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री वाग्लेले अपराह चार बजे संयुक्त सदनबाट बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। रासोपाको वाचापत्र सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका सयौँ कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिंहदरबार बहुद्देश्यीय हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालू आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। आजको बजेट घोषणामा कृषि क्षेत्रको बजेट 8% हुने अपेक्षा विज्ञले गरेका छन्। पूर्ववर्ती सरकारका कृषि मन्त्री तथा विज्ञ डाक्टर मदन परियारले सरकारले कृषिका लागि 10% लगानी गरेमा उत्तम हुने बताउनुभयो।
1: समग्र कृषिलाई चाहिँ कतिको प्राथमिकता दिएको देख्नुहुन्छ? किनभने कृषिलाई बजेट भएन भनेर चाहिँ सरकारी मन्त्रालयका अधिकारीहरूले पनि भनिरहेका छन्। कस्तो प्राथमिकता पाउनुहुन्छ र बजेटमा कति प्रतिशत जति पाउला कृषि क्षेत्रले अहिले?
2: एक्ज्याक्टली हो, यो चाहिँ धेरै इन्ट्रेस्टिङ। यो गएको वर्षमा चाहिँ एकदमै कम 5% मात्र चाहिँ एमाउन्ट चाहिँ कृषिमा दिइएको थियो, जबकि पछि हामी हुँदाहुँदै पनि त्यो पछि कृषि मन्त्रालयको लागि सिलिङ तोकेर चाहिँ यो अहिलेको आर्थिक वर्षको लागि आउँदाखेरि त्यो झरेर 3% झारेको थियो। अत्यन्तै दुःखद कुरा भयो त्यो चाहिँ। त्यसै कारण चाहिँ हामीलाई के लागिरहेको छ भने कृषिमा, कृषि भनेको नेपालको आर्थिक मेरुदण्ड हो। कृषि भनेको यस्तो क्षेत्र हो जहाँ चाहिँ प्रचुर सम्भावना छ देश विकासको लागि, अर्थको आर्थिक विकासको लागि। कृषि नै यस्तो क्षेत्र हो जहाँ चाहिँ हाम्रा जी बेरो जुन युवाहरू चाहिँ जुन हाम्रो पलायन भइरहेका छन्, विदेश गइरहेका छन्, ती युवाहरूलाई चाहिँ एब्जर्ब गर्ने र तिनीहरूलाई चाहिँ सार्थक रोजगारी दिने, उनीहरूलाई उत्पादनमूलक कार्यमा चाहिँ उनीहरूलाई इङ्गेज गर्ने यो क्षेत्र भनेको कृषि हो। त्यसै कारण कृषिमा चाहिँ सबभन्दा बढी देश राष्ट्रको चाहिँ अहिले बढीभन्दा बढी लगानी हुनुपर्छ, बढीभन्दा बढी ध्यान दिनुपर्छ। र मैले बुझ्दाखेरि मैले सर भन्दाखेरि कम्तीमा 10% बजेट चाहिँ कृषिमा जानुपर्छ भन्ने मेरो आफ्नो चाहिँ व्यक्तिगत धारणा छ। तर एकदमै गाह्रै साह्रो गाह्रो भयो भने कम्तीमा 7% त मिनिमम राख्नै पर्छ भन्ने मेरो चाहिँ आफ्नो सोच छ। कृषिमा त्यति बजेट चाहिँ हुनुपर्छ।
1: त्यसको लागि यहाँले अन्तरिम सरकारमा हुँदाखेरि केही आधारहरू पनि तयार पार्नु भएको थियो होला, यस्तो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू चाहिँ अब के आउला त अब नयाँ सरकारले नयाँ बजेट मार्फत
2: आउनुपर्छ? यो डेफिनेटली हुनुपर्छ, किनभने ती सबै कुरोहरू डकुमेन्टेड छन्। हामीले कृषि नीतिहरू बनाएर पनि पेश गराएका छौँ, त्यो कृषि नीतिमा पनि छ। हामीले चाहिँ कृषिका चाहिँ कार्यक्रमहरू पनि बनाएर चाहिँ विभिन्न कार्यक्रमहरू, जस्तै विशेष गरिकन राष्ट्रिय चाहिँ कृषि आधुनिकरण कार्यक्रम छ 10 वर्षको लागि, त्यसको लागि कुराहरू गरिरहेका थियौँ, या अन्य विभिन्न कार्यक्रमहरूको कुराहरू हामीले गरिरहेका छौँ, त्यसले निरन्तरता पाउँछ भन्ने मैले आशा राखेको छु।
0: नेपालको बजेट इतिहास 5 करोड रुपियाँबाट शुरू भएर अहिले 20 खर्ब नजिक पुगेको छ। नेपालमा पहिलो बजेट 2008 सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले 5 करोड 25 लाख रुपियाँको सार्वजनिक गर्नुभएको थियो। शुरूआती वर्षहरूमा बजेट पूर्ण रूपमा व्यवस्थित थिएन। आमदानी र खर्चको अनुमान नेपाली रूपियाँ र भारतीय रूपियाँ दुवैमा गर्ने गरिएको थियो। आर्थिक वर्ष 2015-16 मात्रै चालू र विकास खर्च छुट्याएर व्यवस्थित बजेट ल्याउन थालिएको हो। इतिहास हेर्दा नेपालले आफ्नै राजस्वले खर्च धान्न नसकेको अवस्था निरन्तर देखिएको छ। विगतमा वैदेशिक अनुदानले राहत दिएको भए पनि अहिले सरकारले आन्तरिक तथा बाह्य ऋणमा बढी भर पर्नुपर्ने अवस्था छ। बजेटको आकार भने गणतन्त्रपछि तीव्र रूपमा बढेको देखिन्छ। 2028-29 बजेट पहिलो पटक 1 अर्ब रुपियाँ पुगेको थियो भने 2060-61 1 खर्ब नागेको थियो। आर्थिक वर्ष 2073-74 बजेट 10 खर्ब माथि पुगेको थियो। चालू आर्थिक वर्षमा भने 19 खर्ब 64 अर्ब रुपियाँ बराबरको बजेट कार्यान्वयनमा छ। त्यस्तै विगतमा विकास बजेट चालू खर्चभन्दा बढी हुने गरे पनि पछिल्ला वर्षहरूमा चालू खर्च तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। साफ महिला च्याम्पियनसिप फुटबलमा साबिक विजेता बङ्गलादेशसँगै भारत सेमिफाइनलमा पुगेको छ। समूह बी अन्तर्गत हिजो भएको खेलमा बङ्गलादेशले मालदिप्सलाई 4-2 अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पराजयसँगै मालदिप्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। यता समूह एमा नेपाल, भुटान र श्रीलङ्का प्रतिस्पर्धामा छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
3: PFBS, Gorkha

0: business. Oricare idee.
1: फेरि पनि एकपटक स्वागत छ हजुरहरू हजुरहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा म तपाईँहरूको प्रस्तुता नूतन राईको साथमा श्रोताहरू पहिलो घण्टामा भने हामीहरूले हजुरहरूको लागि चाहिँ एउटा प्रयोग प्रसङ्गहरू अनि रोचक प्रसङ्ग अनि रमाइला गीत सङ्गीतहरू पनि सुनाइ नै सकेका छौँ अनि तपाईँहरूको यो समय अनि साथको लागि फेरि पनि धन्यवाद श्रोताहरू हामीहरू भने दोस्रो घण्टामा प्रवेश भने गरि नै सकेका छौँ अनि दोस्रो घण्टाको आजको रूपरेखामा चाहिँ शुक्रबार परेको छ यानि कि जेनेरेसनल इस्युज यो चाहिँ हाम्रो एकदमै यो युवा व्यस्त बिचको समस्याहरूको बारेमा चाहिँ मैले अलिकति चर्चा परिचर्चा गर्ने जमर्को पनि लिएर आइसकेको छु है त धैर्य गर्नुहोला अनि हाम्रो कार्यक्रमलाई निरन्तरता सुन्दै पनि गर्नुहोला श्रोताहरू मैले अघि भनि नै सकेँ हामी पुस्ताबिजको समस्याहरूको बारेमा अलिकति कुराकानीहरू लिएर आइसकेका छौँ हाम्रो कार्यक्रम निरन्तरता सुन्दै गर्नुहोला अनि प्रतीक्षा पनि साँझ्दै पनि गर्नुहोला भनेर पनि म भन्न चाहे हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाईको पहिलो गीत पनि सुनिसक्नु भएको छ सुजन चापागाई र शान्ति श्री परियारको घुमी घुमी अबको बसाईमा भने प्रमोद खरेल यमन श्रेष्ठको अनि रचना रिमालले गाउनुभएको ओइ भन्दा नि बोलेन

हजुर, भर्खरै सुनिसक्नु भयो नेपाली चलचित्र परानबाट ओ भन्दा नि बोलेन प्रमोद खरेल, यमन श्रेष्ठ र रचना रिमालले गाउनु भएको निकै नै सुन्दर प्रस्तुति। श्रोताहरू, अहिले भने ब्रुनेमा बिहान 11:15 गइसकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा पनि खासै परिवर्तन भने भएको छैन है, एकदमै घाम भने झलमल नै देखिरहेको छ। हजुरकोतिर चाहिँ के कस्तो छ मौसमहरू, केही फेरबदल भयो कि भएन होला श्रोताहरू? एनिवे, जे जस्तो भए पनि आफ्नो राम्रो ख्याल भने गर्नुहोला भन्दै फेरि पनि गीत सङ्गीततर्फ नै लागिहालौँ। जोन राईको बादल सरी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, भर्खर हामी सबैले सुनिसकेको एकदमै रमाइलो अनि मिठो गीत थियो विश्वदोङको साइलोमा चार घरे। श्रोता र हामी भने दोस्रो घन्टामा बढी पनि सकेका छौँ, प्रवेश भने गरि नै सकेका छौँ। अनि आज शुक्रबार मैले अघि पनि भनि नै सकेको छु, शुक्रबारको आजको हाम्रो सेगमेन्ट रहेको छ यो जेनेरेसनल इस्यु, यानि कि पुस्ताबिचको समस्या। आज हामी कुरा गर्दैछौँ एउटा यस्तो विशेष विषयमा जुन हरेक पुस्तामा चाहिँ बहसको विषय पनि गर्ने गर्छ, त्यो रहेको छ लभ म्यारिज भर्सेस एरेन्ज म्यारिजको बारेमा। श्रोताहरू, पहिलेको समयतिर हेर्ने हो भने एरेन्ज म्यारिज अर्थात् परिवारले मिलाइदिएको विवाह धेरै सामान्य थियो। परिवार, समाज, संस्कार र मिल्दोजुल्दो पृष्ठभूमिलाई चाहिँ आधार मानेर भने विवाहहरू गरिन्थ्यो। धेरै जसोले आफ्नो बुबा आमा वा आफन्तको निर्णयलाई विश्वास पनि गर्थे। त्यो समयमा चाहिँ रिलेसनसिपभन्दा जिम्मेवारी, समझदारी र परिवारको मान्यता धेरै नै महत्त्वपूर्ण पनि मानिन्थ्यो। तर अहिलेको पुस्तामा भने लभ म्यारिजप्रति आकर्षण बढ्दै पनि गएको छ, किनकि आजको जेनेरेसन आफ्नो जीवनसाथी आफै रोज्न पनि चाहन्छ। उनीहरूलाई लाग्छ जससँग जीवन बिताउने हो त्यो व्यक्तिलाई राम्रो बुझेर चिनेर निर्णय लिनुपर्छ। सोसल मिडिया, कलेज लाइफ, वर्क प्लेस कल्चर र खुल्ला सोचले पनि लभ म्यारिजलाई चाहिँ बढावा दिएको पनि देखिन्छ। श्रोताहरू, तर यहाँ इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने दुवै पक्षका आफ्नै फाइदा र चुनौतीहरू पनि रहेका छन् है त। जस्तो कि लभ म्यारिजमा चाहिँ दुईजना बिच पहिलेदेखि अन्डरस्ट्यान्डिङ हुन्छ, एक अर्काको स्वभाव, सपना, कमजोरी र सोचबारे पहिले थाहा हुन्छ। त्यसैले फ्रेन्डसिप र इमोसनल कनेक्सन भने एकदमै बलियो हुने सम्भावना चाहिँ हुन्छ। धेरै युवाहरूलाई लाग्छ कि प्रेमबाट सुरु भएको सम्बन्ध अझ मजबुत हुँदै जान्छ, तर अर्कोतर्फ लभ म्यारिजमा चाहिँ परिवारको सपोर्ट नपाउँदा भने समस्याहरू पनि आउन सक्छ है। कहिलेकाहीँ चाहिँ कल्चर, कास्ट, रिलिजियन वा आर्थिक अवस्थाको फरकले पनि परिवार बिच चाहिँ यो एकदमै डिसएग्रिमेन्टहरू हुन जान्छ, अनि रिलेसनसिप चाहिँ लामो समय टिकाउन केवल माया मात्र नभएर प्यासन र कम्प्रोमाइज र जिम्मेवारी पनि चाहिन्छ भन्ने कुरा पनि पछि गएर चाहिँ यसले महसुसहरू चाहिँ गराउन थाल्छ। अब यो थियो एउटा लभ म्यारिजको बारेमा अलिकति फाइदा बेफाइदा, र अब एरेन्ज म्यारिजको पनि कुरा गरौँ न। धेरै मानिसहरू भन्छन् एरेन्ज म्यारिजमा चाहिँ परिवारको साथ बोली हुन्छ, परिवारले ब्याकग्राउन्ड, व्यवहार, परिवारको नेचर लगायत धेरै कुरा बुझेर निर्णयहरू गर्छन्, त्यसैले रिलेसनमा स्टेबिलिटी हुनसक्छ भन्ने विश्वास पनि गरिन्छ भनेर पनि भनिएको छ। श्रोताहरू, पहिलेका पुस्ताले त अझै पनि भन्ने गर्नुहुन्छ माया त विवाहपछि पनि बस्न सक्छ। उनीहरूको अनुभवले के देखाउँछ भने रेस्पेक्ट र अन्डरस्ट्यान्डिङ र समयसँगै सम्बन्ध गहिरो बन्दै जान्छ अरे। तर एरेन्ज म्यारिजमा पनि चुनौती छैनन् भन्ने होइन, कहिलेकाहीँ दुईजना एकअर्कालाई राम्रोसँग नचिनेर नै विवाह गर्दापछि अन्डरस्ट्यान्डिङ मिलाउन समय लाग्न सक्छ। नयाँ पुस्तालाई विशेष गरी आफ्नो ओपिनियनहरू नसुनेको जस्तो पनि लाग्न सक्छ। यही कारणले आजको समयमा यो जेनेरेसनल ग्याप पनि देखिन्छ है त। पुरानो पुस्ताहरू भन्छन् कि परिवारको अनुभव ठुलो कुरा हो, नयाँ पुस्ता भन्छ जीवन हाम्रो, निर्णय पनि हाम्रो नै हुनुपर्छ। श्रोताहरू, तर वास्तवमा हेर्ने हो भने सफल विवाह लभ होस् या एरेन्ज म्यारिज हो, त्यो रिलेसनसिपमा भएको विश्वास, सम्मान, कम्युनिकेसन र अन्डरस्ट्यान्डिङमा भर पर्ने कुरा हो। केवल कसरी सुरु भयो भन्दा पनि कसरी निभाइन्छ भन्ने कुरा चाहिँ एकदमै धेरै भने महत्त्वपूर्ण हुन्छ। आजकल धेरै परिवारमा एउटा राम्रो परिवर्तन पनि देखिन थालेको छ, त्यो के भन्दा प्यारेन्ट्सले छोराछोरीको चोइसहरू बुझ्न खोजिरहेका छन्, अनि युवाहरूले पनि परिवारको भावना सम्मान गर्न सिकिरहेका छन्। जब दुवै पुस्ताले चाहिँ एकअर्कालाई बुझ्ने प्रयास गर्छन् त्यहाँ भने एकदमै यो जुन मिसअन्डरस्ट्यान्डिङहरू हुन्छ त्यो भने कम हुँदै पनि जान्छ है। श्रोताहरू, एकदमै यो कुराहरू पनि होइन सबैलाई सायद कतिलाई त भएकै कुरा हो, हुन त अहिले चाहिँ एकदमै हुन्छ नि परिवारले पनि आफ्नो बच्चाहरूको सोच विचारहरूलाई एकदमै बुझ्ने प्रयास गरिरहेका छन् होइन। बच्चाहरूले पनि त्यही अनुसार मैले अघि पनि यहाँ भनिसकेको छु, तर पहिला चाहिँ एकदमै यो कुराहरू गाह्रो हुन्थ्यो। जस्तो कि कसैले देखाइदिएको अब परिवारहरूले भेटाइदिएकोहरू चाहिँ एकअर्कामा बिहे गर्यो भने चाहिँ राम्रो सम्बन्ध बन्छ अनि एकदमै कुल घरानाहरू पनि हेर्ने त्यस्तो चलनहरू थियो होइन पहिला, तर अहिले चाहिँ धेरै कुराहरूमा परिवर्तन भइसक्यो छ र हुनु पनि पर्छ। हुन त अहिले पनि कति आफ्नो परिवारको ज्येष्ठ नागरिक यानि कि परिवारको हाम्रो आमा बाबा बाजे बजेहरू अझै पनि यो कुराहरू मान्नु त हुन्न, तर पनि समयअनुसार बदलिँदै जानुपर्ने हुन्छ, उनीहरूलाई उहाँहरूलाई पनि बुझाउँदै लानुपर्ने हुन्छ, त्यही अनुसार नै चल्नु पनि पर्ने रहेछ श्रोताहरू। र अन्त्यमा चाहिँ यो लभ म्यारिज राम्रो कि एरेन्ज म्यारिज भन्ने एउटा सही उत्तर छैन, हरेक रिलेसनसिप चाहिँ फरक हुन्छ, हरेक मान्छेको सोच फरक हुन्छ। सबैभन्दा महत्त्वपूर्ण भनेको समझदारी, सम्मान, विश्वास र एकअर्कालाई साथ दिनु नै हो।
अनि हजुरहरूलाई चाहिँ लभ म्यारिज कि एरेन्ज म्यारिज कुन मनपर्छ, कुन सही लाग्छ, आफ्नो विचार भने हामीलाई अवश्य पनि सुनाउनुहोस् है त। यस्तै यस्तै सेगमेन्टहरू लिएर हामी हाम्रो कार्यक्रम मझेरी अन्तर्गत दिनहुँ जस्तो नयाँ नयाँ कुराकानीहरू लिएर आउने नै छौँ, आइ पनि रहेका छौँ। आशा छ हजुरहरूलाई पक्कै पनि रमाइलो भने भइ नै रहेको होला। श्रोताहरू, मैले अहिले राखि नै सकेको छु लभ म्यारिज र एरेन्ज म्यारिजको बारेमा चाहिँ अलिकति हाम्रो यो पुस्ताबिचको चाहिँ अलिकति समस्याहरूको बारेमा मैले भनि पनि सकेको छु। तर यहाँ मैले अहिले भने बमोजिम चाहिँ धेरै कुराहरू परिवर्तन भएको छ, हुनु पनि जरुरी छ। हामीले पनि आफ्नो बालबच्चाको इच्छाहरूलाई समझ्न बुझ्ने कोसिस गर्नुपर्छ र उनीहरूले पनि हाम्रो बिचको कुराहरूलाई बुझ्ने कोसिस गर्यो भने अवश्य पनि यो जुन दुई बिचको असमाझदारीहरू हुन्छ त्यो भने सबै सकेर पनि जान सक्छ अनि सम्बन्ध पनि राम्रो हुन्छ। मैले भनेअनुसार कुनै पनि कुराको ग्यारेन्टी छैन, लभ म्यारिज गर्यो भन्दैमा सबै राम्रो हुन्छ भन्ने पनि छैन, एरेन्ज म्यारिज गर्दैमा सबै कुराहरू भरपूर हुन्छ र सम्बन्ध टिकाउ बलियो पछिसम्मलाई हुन्छ भन्ने पनि कुनै कुराको ग्यारेन्टी छैन। मात्र यहाँ ग्यारेन्टी के हो भने एक अर्कामा एकदमै ठुलो समझदारी चाहिन्छ, एक अर्कालाई चाहिँ बुझ्ने प्रयास गर्नुपर्छ, त्यो नै सबैभन्दा ठुलो कुरो हो। त्यसरी नै सम्बन्ध पनि जोगिएर जान्छ है त श्रोताहरू। यो थियो अलिकति आजको यो हाम्रो सेगमेन्टमा चाहिँ यो लभ म्यारिज के एरेन्ज म्यारिजको विषय अन्तर्गतका कुराकानीहरू। अब भने अलिकति यसलाई नै साइडमा राखेर भने गीत सङ्गीत तर्फ नै लागिहालौँ। अब अब समयमा रहेको छ स्वरूपराज आचार्य र अञ्जना गुरुङको आधीसरी तिम्रो माया।

हजुर, आधेसरी तिम्रो माया स्वरूपराज आचार्य अञ्जना गुरुङको यो निकै नै सुन्दर प्रस्तुति भने हामीले सुनिसक्यौँ। एकदमै यो गीत भने चाहिँ निकै मिठो र भावनाले भरिएको गीत पनि रहेको छ। गीतले चाहिँ प्रेम, सम्झना र मायाको गहिरो अनुभूति पनि दिलाउँछ। शब्द र सङ्गीत दुवैले श्रोताको मन छुने खालको मिठास बोकेको गीत, धेरैले रुचाउने गीत मध्येको एक पनि बनेको छ। आशा छ यहाँहरूले पनि यो गीतलाई पक्कै पनि मन पराउनु नै भयो होला। त्यस्तै गरेर हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने हाम्रो नियमित श्रोता हुनुहुन्छ, एकजना आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ एनपी परदेशी। उहाँले भन्नुहुन्छ, नमस्कार नूतनजी भनेर भन्नुभएको छ। नमस्कार हजुरलाई पनि। हजुरको मिठो आवाजमा कार्यक्रम सुनेर रमाउँदै ड्युटी गर्दैछु भनेर भन्नुभएको छ। हिजो नूतन भूषालजीको शब्दहरू भरिएको गीत सुनाउनु भयो, सुनेर रमाइलो भयो। हजुरलाई निकै नै मन परेको कुरा गर्नुभयो। नूतनजीले लेख्नुभएको थुप्रै गीतहरू छन्, आज पनि अर्को एउटा गीत सुनाउन अनुरोध राखे हजुर, अनि हजुर पनि सुनेर रमाउनुहोला भनेर पनि भन्नुभएको छ। म सधैँ पनि भन्ने नै गर्छु, हजुरहरूको लागि नै भनेर हामीले यो कार्यक्रमले लिएर आएका हुन्छौँ। तपाईँहरूको अनुरोधलाई त हामीले अवश्य पनि नकार्न सक्दैनौँ। हामीमा यदि समयहरू भएमा हामी अवश्य पनि गीत सङ्गीतहरू बजाउने कोसिस पनि गर्नेछौँ है त। अबको बसाइमा पनि हाम्रो एनपी परदेशी ज्यूले नै अनुरोध गर्नुभएको नूतन भूषाल ज्यूको लिरिक्समा सजिएको यो मिठो गीत सुन्नुहोला, अनि म पनि रमाइलो पक्कै पनि लिनेछु, अनि हजुरहरू पनि सम्पूर्णले सुनेर रमाइलो लिनुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुनिसक्नुभयो उदित नारायण झा र कविता कृष्णमूर्तिले गाउनुभएको चोरी देऊ यो गीत रहेको थियो नेपाली फिल्म आघातबाट। श्रोताहरू, सङ्गीत भनेको हाम्रो मनको भाषा हो रे, नरोए पनि आँसु बगाउँछ, ननाचे पनि मन मुटुलाई नचाउँछ रे। आज हामी त्यसै सङ्गीतका केही मधुर स्मरणीय गीतहरू सुनाउँदै नै छौँ, पुराना मन चुने दिनदेखि नयाँ सिर्जनाको धुनसम्म। हजुरलाई अवश्य पनि रमाइलो भने लागि नै रहेको होला। श्रोताहरू, त्यस्तै गरेर भने हाम्रो अर्को श्रोता पनि हाम्रो कार्यक्रम मार्फत आइ नै सक्नु भएको छ। उहाँ हुनुहुन्छ कुल गुरुङ। उहाँ भन्नुहुन्छ, गुड मर्निङ नुतन बहिनी, आइएम अल द वे फ्रम युकेबाट भन्नुभएको छ। गुड मर्निङ दाई, हजुरलाई पनि कुल गुरुङ, फेरि पनि आउँदैछु तपाईँको सुनौलो कार्यक्रम सुनेर आनन्द लिइरहेको छु बहिनी भनेर भन्नुभएको छ। धन्यवाद दाई हजुरको समय अनि साथ मायाको लागि पनि। र आज पनि मलाई एउटा हित गीत सुनाइदिनु हुन अनुरोध गर्दछु। गीतको बोल, पन्छी बनु उर्ती फिरु मस्त गगनमे भनेर भन्नुभएको छ। अनि यो गीत चाहिँ सम्पूर्ण रेडियो सुने बेहबी श्रोताहरू लगायत बहिनीलाई पनि सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। थ्याङ्क यू, हेभ अ नाइस डे बहिनी, बाई भनेर भन्नुभएको छ। दाई, तपाईँको यो सम्झनाको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, बिबिएस गोर्खा रेडियोलाई पनि यसरी नै साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला। अबको बसाइमा भने हजुरको नै रुजाएको यो मिठो हिन्दी गीत सुनेर भने तपाईँको यो समयलाई पक्कै पनि ऊर्जनशील अथवा एकदमै रमाइलो साथ व्यतीत गर्नुहोला।

हजुर, भर्खर सुनिसक्यो हाम्रो नियमित श्रोता हुनुहुन्छ कुल गुरुङ दाई, उहाँले चाहिँ युकेबाट भने अनुरोध गर्नुभएको थियो। यो एकदमै मिठो अनि पुरानो हिन्दी गीत थियो। कतिपय गीत सङ्गीतहरू चाहिँ हामीले बिर्सि पनि सकेका हुन्छौँ, होइन? त्यही बिर्सिरहेकोमा हुन त थाहा हुन्छ, तर कतिपय कुराहरू चाहिँ यो रियर हुँदैन नि त, गीतहरू सुनिराखिँदैन, त्यही भएर कति कुराहरू बिर्सि पनि सकेका हुन्छौँ। तर पनि हजुरहरूले नै आएर यसरी गीत सङ्गीतहरूलाई अनुरोध गर्नुहुन्छ अनि फेरि त्यो सम्झनाहरूलाई यसरी नै गीत सङ्गीतहरू सम्झाइदिनुहुन्छ, त्यसको लागि पनि हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद त भन्नु नै पर्ने हुन्छ। मलाई आशा छ हजुरले यो समयमा यो गीत सुनेर पक्कै पनि आफ्नो समयलाई राम्रोसँग युटिलाइज गर्नु होला, ऊर्जा भने पक्कै पनि थप्नु नै भयो होला भनेर पनि भन्न चाहे। तपाईँको समय मायाको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहे कुल गुरुङ दाईको लागि। हजुर श्रोताहरू, समय पनि हेर्दा हेर्दै बिति नै सकेको छ। अब भने ब्रुनेमा बिहानको 12 बज्नुको लागि चाहिँ 6 मिनट जस्तो मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा पनि हजुरहरूले मदन कृष्ण श्रेष्ठको अरबौँ मान्छेहरूमा भने गीत सुन्नुहुनेछ। त्यसपछि भने हामी पुनः तेस्रो घन्टामा पनि भेट्नेछौँ हजुर श्रोताहरू। प्रतीक्षा भने साँझै गर्नुहोला।

0: सरकारले आज आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिउँसो 4 बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले सुशासन, आर्थिक सुधार, रोजगारी सृजना, डिजिटल प्रविधि, पूर्वाधार विकास र निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर 20 खर्ब रूपियाँ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको जनाएको छ। बजेटमा निजामती कर्मचारीको तलब वृद्धि, कर संरचनामा सुधार, नगद रहित अर्थतन्त्र निर्माण, अधुरा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने योजना तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम समितिने तयारी छ। सरकारले सीमित स्रोतलाई नयाँ आयोजना थप्नुभन्दा अधुरा र प्रतिफल दिने परियोजनामा केन्द्रित गर्ने नीति लिएको जनाएको छ। नेपालको बजेट इतिहास 5 करोड़ रूपियाँबाट शुरू भएर हाल 20 खर्ब नजिक पुगेको छ। नेपालमा पहिलो बजेट 2008 सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले 5 करोड़ 25 लाख रूपियाँको सार्वजनिक गर्नुभएको थियो। शुरूआती वर्षहरूमा बजेट पूर्ण रूपमा व्यवस्थित थिएन। आमदानी र खर्चको अनुमान नेपाली रूपियाँ र भारतीय रूपियाँ दुवैमा गर्ने गरिएको थियो। आर्थिक वर्ष 2015-16 मात्रै चालू र विकास खर्च छुट्याएर व्यवस्थित बजेट ल्याउन थालिएको हो। इतिहास हेर्दा नेपालले आफ्नै राजस्वले खर्च धान्न नसकेको अवस्था निरन्तर देखिएको छ। विगतमा वैदेशिक अनुदानले राहत दिएको भए पनि अहिले सरकारले आन्तरिक तथा बाह्य ऋणमा बढ़ी भर पर्नुपर्ने अवस्था छ। बजेटको आकार भने गणतन्त्रपछि तीव्र रूपमा बढ़ेको देखिन्छ। 2028-29 बजेट पहिलो पटक 1 अर्ब रूपियाँ पुगेको थियो भने 2060-61 1 खर्ब नागेको थियो। आर्थिक वर्ष 2073-74 बजेट 10 खर्ब माथि पुगेको थियो। चालू आर्थिक वर्षमा भने 19 खर्ब 64 अर्ब रूपियाँ बराबरको बजेट कार्यान्वयनमा छ। त्यस्तै विगतमा विकास बजेट चालू खर्चभन्दा बढ़ी हुने गरे पनि पछिल्ला वर्षहरूमा चालू खर्च तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सिराहाको गोलबजारमा स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग बन्द गर्दै सड़क निर्माणमा भइरहेको ढिलासुस्तीप्रति विरोध जनाएका छन्। कञ्चनपुर कमला सड़क विस्तार आयोजनाको काम वर्षसम्म पूरा नभएको भन्दै स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन्। उनीहरूले निर्माण कम्पनीको लापरवाहीका कारण सर्वसाधारणले दैनिक शास्ति भोग्नु परेको गुनासो गरेका छन्। स्थानीयका अनुसार सामान्य वर्षामै सड़क हिलामे हुने, यातायात अवरूद्ध हुने र विद्यार्थी विद्यालय जान समेत समस्या हुने गरेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको 86 किलोमिटर भन्दा बढी सड़क विस्तार आयोजना सम्झौता भएको 6 वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। हालसम्म आयोजनाको भौतिक प्रगति करिब 68% मात्रै पुगेको छ। निर्माणमा ढिलाइ हुँदा परियोजनाको लागत पनि झण्डै 3 अर्ब रूपियाँले बढेको बताइएको छ। स्थानीय तह, निर्माण कम्पनी र सरकारवाला बीच छलफलपछि केही समयका लागि सड़क खुलाइएको भए पनि समस्या समाधान नभए थप आन्दोलन गर्ने स्थानीय नेता परमेश्वर शाहले चेतावनी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा 1008 जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका छन्। यो संख्या हालसम्मकै उच्च भएको पर्यटन विभागले जनाएको छ। विभागले यस वर्ष 496 जनालाई सगरमाथा आरोहण अनुमति दिएको थियो। आरोहणबाट करिब 1 अर्ब 8 करोड़ रुपियाँ राजस्व संकलन भएको छ। विभागका अनुसार यसअघि सगरमाथामा करिब 900 जनाले सफल आरोहण गरेको रेकर्ड छ। पछिल्लो 24 घण्टामा 1997 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट 10,78,500 राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 23, नियम विपरीत राइड सेयरिङ गरेका 144, संकेत बत्ती उल्लङ्घनकर्ता 185 र तीव्र गतिमा सवारी साधन हुइकाएका 181 जनालाई कार्यवाही गरिएको हो। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी सहमतिका लागि अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताउनु भएको छ। प्रस्तावित सहमति अनुसार 60 दिनसम्म युद्ध विराम कायम गर्ने तथा इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूहरूको भविष्यबारे वार्ता शुरू गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी पर्सियनका वाशिङटन संवाददाता
1: with the fact that American media are reporting that everything has been finalized and they are waiting for approval from President Trump, and they want to say it's us who will announce the approval, they are betting that this increased pressure on oil markets and the increase in petrol prices here in the U.S. would put pressure on President Trump and the Republicans to show more flexibility towards Iran because they don't want to miss their chances during the upcoming midterm elections in November.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।
3: नमस्ते बहनों और भाइयों, बड़े ही कम शब्दों में आपको सुनाना चाहता हूँ उस साल का लोकप्रिय गीत ये। सलाम ले जाता हुआ उड़न खटोला और बीन बजाती हुई नागिन।

0: परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ 22 गते बेलुका 5 बजेसम्म आवेदन दिन सक्ने जनाएको छ। राजदूतका लागि 35 वर्ष उमेर पूरा भएको नेपाली नागरिक, कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा सरकारी सेवाका लागि अयोग्य नठहरिएको हुनुपर्ने लगायत 15 बुँदे योग्यता तोकिएको छ। त्यस्तै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति वा सुविधा नलिएको व्यक्ति मात्रै आवेदन दिन योग्य हुने मन्त्रालयले जनाएको छ। हाल नेपालका विदेश स्थित 44 नियोग मध्ये 17 राजदूत पद खाली छन्। मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ।
1: जमसुमको कालीगण्डकी तटमा मूर्तिकारले खोलेको 22 फिट अग्लो विशाल मूर्ति धार्मिक विधिपूर्वक उद्घाटन गरिएको हो। दक्षिण भारत कर्नाटक राज्यको श्रृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजले शालिग्रामको उद्घाटन गर्नुभएको हो। 3 हप्ता अघि मुस्ताङको मूर्तिकला कार्यशालामा चलाइएको थियो। प्रज्ञा प्रतिष्ठानमा आबद्ध 3 मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरूपका मूर्तिका आकार भरेका थिए। मुस्ताङमा विदेशी पर्यटकको आगमनमध्ये 80% पर्यटक भारतीय रहने गरेका छन्।
0: कास्की जिल्लामा पर्ने मर्दी पदयात्रामा जाने पर्यटकहरू समस्यामा पर्ने गरेका छन्। पर्यटक हराउने घटना बढेपछि गाउँपालिकाले द्रुत उद्धार र खोजीमा सहयोगका लागि पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी गरेको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: पोखरा नजिकैको चर्चित मर्दी हिमाल पदयात्रा अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। छोटो समयमै हिमालको नजिक पुग्न सकिने भएकाले मर्दीलाई पछिल्ला वर्षमा अत्यन्त लोकप्रिय बनाएको छ। तर यही आकर्षण सँगै पदयात्राका क्रममा पर्यटक हराउने घटना समेत बढेका छन्। यही जेठ पहिलो साता मात्रै आन्तरिक पर्यटक भिक्षु धामिसहरू मर्दी पदयात्रा क्रममा सम्पर्कविहीन भएकामा 4 दिनपछि सब फेला परेको थियो। मर्दी क्षेत्रमा पर्यटक हराउने घटना यो नयाँ भने होइन। विशेष गरी हाई क्याम्प, भ्यू पोइन्ट, आधार शिविर आसपासका क्षेत्रमा बाटो बिराउने, मौसममा अल्मलिने वा सम्पर्कविहीन हुने घटना बारम्बार दोहोरिने गरेका छन्। एकल यात्रामा जाने पर्यटक बढी जोखिममा पर्ने गरेको स्थानीय पर्यटन व्यवसायी राज योञ्जन बताउनुहुन्छ।
3: भूगोलको हिसाबले भन्दा पनि अनि यो भौतिक संरचनाको हिसाबले भन्दा पनि यो के अरे गाइड बिनाको आएर त्यस्तो भूगोल जस्तो लाग्छ होइन। अब किनभने यहाँ त तपाईँको यो भूगोल पनि त्यस्तो खासै त्यस्तो मिसिङ हुने भूगोल पनि छैन। ठ्याक्कै डाँडा त्यो रिजरिजै छ, यो डिरेक्सनमा म आएको यो डिरेक्सनमा म जानुपर्छ भन्ने त के अरे हुन्छ, मान्छेलाई त्यो थाहा हुनुपर्छ। त्यही पनि त्यही माथि पनि हामीले सबै त्यो साइन पोस्ट गरेर गरेका छौँ। गाइड विदाउट गाइड आउनको कारणले नै यो हराएको जस्तो लाग्छ होइन। गाइडसँग आयो भने यहाँ कुनै पनि त्यस्तो घटना घट्दैन।
2: मर्दी छोटो र सजिलो पदमार्ग मानिने भएकाले धेरैले गाइड बिनै यात्रा गर्ने गरेका छन्। सरकारले पदयात्रामा गाइड अनिवार्य गरे पनि अनुगमन र नियमन नभएको ट्रेकिङ एजेन्ट्स एसोसिएसन टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
4: रेगमा चाहिँ धेरै पर्यटनहरू हराएको अवस्था नि हो। तर बारम्बार यसलाई सुरक्षित र व्यवस्थित बनाउनु पर्छ भनेर अनिवार्य गाइड भनेको हौ खासै। अब त्यो भनेको अझै नियमित रूपमा त्यो सञ्चालन भएको छैन। हामीले टिम्स लागू गरौँ, अनिवार्य रूपमा चाहिँ सडन ठाउँमा चाहिँ गाइड लानुपर्छ भन्ने हिसाबले, किनभने घटना घटेपछि त्यसकै बदनाम हुने अवस्थाले गर्दाखेरि हिजोदेखि नै राखिएको विषय हो। तर कानुन नभएको अवस्थाले चाहिँ अक्षर चाहिँ पारिरहेको छ।
2: मर्दी पदयात्रा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्दछ। यसको अधिकांश भूगोल वडा नम्बर 9 रहेको छ। यसै वडाका वडाध्यक्ष हरिबहादुर छेत्रीले पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी गरिएको बताउनुभयो।
5: बिल्डिङ रेडी भइसक्यो, त्यसलाई चाहिँ त्यो सूचना केन्द्र रूपमा स्थापित गरेर अझ हाम्रो पालिकाको प्रस्ताव त के छ भने एउटा चाहिँ एक्याबको कर्मचारी, एउटा चाहिँ अब पालिकाको तर्फबाट हालौँ। अब एक्याबले चाहिँ बरु एउटा टेक्निकल मेन पावर हालोस्, अलि हेल्थको के बिरामी पनि हुन सक्छ, हेल्थको अवेरनेस दिन सक्ने खालको चाहिँ राखौँ। अनि पालिकाले चाहिँ त्यसलाई चाहिँ कुश तथा उद्धारको सामग्री सहित एउटा सूचना केन्द्रको रूपमा स्थापित गरौँ भन्ने कुरो चाहिँ भएको छ।
0: अमेरिका र इरानका वार्ताकारले युद्ध विरामको अवधि 2 थप्न सहमति गरेका छन्। समझदारी अनुसार होर्मुज जलघाँटी खोल्न दिइने भएको छ। वार्ताकारले गरेको सम्झौता अन्तिम निष्कर्षका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबलमा पुगेको अमेरिकी संचार माध्यमले जनाएका छन्। स्काईका अमेरिका संवाददाता मार्क स्टोनका अनुसार यो सम्झौताले सास फेर्ने मौका दिने अपेक्षा गरिएको छ।
6: To be able to deal with the really thorny issue of the nuclear question. So in a sense, we're kind of back to square one, but it means the fighting...
7: BFBS, Gorkha Radio.

बिएसको गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। जगन माता पार्वतीकै स्वरूपमा पूजित अर्धनारीश्वर भगवान शिवको स्वरूपमा पूजित हुनुहुन्छ सन्तुष्टिकी देवी माता सन्तोषी। त्यसैले हामीद्वारा उपासित शिवकै अर्धाङ्गिनी स्वरूप अर्धनारीश्वर स्वरूप माता सन्तोषीको सन्तुष्टिकालाई साथ हामी सन्तुष्टिको प्राप्तिको लागि उपासना गर्ने गर्दछौँ। त्यस्तै माता सन्तोषीले हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने तथा सन्मार्गगामी हुने आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गर्न गइरहेका छौँ र हामी यसमा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ र आजको चर्चामा एउटा भक्त चरित्रको चर्चा गर्ने जमर्को गरेको छु। भक्तहरूको चरित्र श्रवणबाट भगवान् प्रसन्न हुनुहुन्छ, यही मान्यता छ आध्यात्मिक क्षेत्रमा। र त्यसैलाई दृष्टिगत गर्दै आज श्रीमद् भागवतको छैटौँ स्कन्धमा 15, 16 र 17 अध्यायको जो कथा छ त्यसमा राजा चित्रकेतुको कथा छ र त्यही कथालाई संक्षेपमा म यहाँ प्रस्तुत गर्दछु। सुरसेन देशमा प्राचीन समयमा चित्रकेतु नामका एकजना राजा थिए, जसमा बुद्धि, विद्या, बल, धन, यश, सौन्दर्य, स्वास्थ्य आदिका साथै उदारता, दया, क्षमा, प्रजावात्सल्य आदि सद्गुण पनि विद्यमान थिए। उनका सेवक नम्र र अनुकूल, मन्त्री नीति निपुण तथा स्वामी भक्त थिए भने शत्रुरहित राज्यका राजा चित्रकेतुका धेरै संख्यामा सुन्दरी रानीहरू पनि थिए। यति सबै भएर पनि राजा सदैव दुखी रहन्थे। कुनै सन्तान नभएका कारणले उनको वंशनाश हुने भयले रातमा निन्द्रा लाग्दैन थियो। एक दिन महर्षि अङ्गिरा सदाचारी भगवत भक्त राजा चित्रकेतुको दरबारमा कृपापूर्वक तत्त्वज्ञान प्रदान गर्ने उद्देश्यले आए, तर राजालाई मोहवश पुत्र प्राप्तिको कामनामा डुबेको देखेर राजाको प्रार्थनामा ऋषिले जब राजा पुत्र वियोगबाट दुखी हुन्छन् तब वैराग्य आउनेछ भन्ने सोचेर तोष्टा देवताको यज्ञ गरे। यज्ञमा बचेको अन्न राजालाई दिँदै भने, यो अन्न रानीलाई दिनु, यसबाट पुत्र हुन्छ र त्यसले दुःख र सुख दुवै दिनेछ। त्यस्तो ऋषि प्रदत्त अन्न खाएर रानीले गर्भधारण गरिन् र पुत्र पाइन्। राजा र प्रजा दुवै हर्षित भए। अब पुत्र स्नेहवश राजा उनै रानीमा पूर्ण अनुराग गर्न थाले, अन्य रानीको याद पनि गर्न छाडे। राजाको उपेक्षाबाट अन्य रानीहरूले सौतिया अर्थात् सौतेनी ईर्ष्याको वशमा परेर उक्त नवजात बालकलाई विष दिएर मारिदिए। बालकको मृत्युको शोकले राजा पागल जस्तै भए। राजालाई विपत्तिमा परेको देखेर देवर्षि नारदका साथमा महर्षि अङ्गिरा पुन आए। ऋषिले राजालाई मृत बालकको साथमा बसेको देखेर सम्झाउँदै भने, राजन, तपाईँ जसको लागि यति धेरै दुखी हुनुहुन्छ त्यो तपाईँको को हो? यस जन्मभन्दा पहिले यो तपाईँको को थियो? अब अगाडि जन्ममा तपाईँको यो को हुनेछ? बालुवाका कण जलको प्रवाहद्वारा कहिले एक ठाउँमा जम्मा हुन्छन् भने कहिले अलग अलग। यो पिता पुत्रको सम्बन्ध कल्पित सम्बन्ध हो, अर्थात् यो कल्पनाबाट सिर्जना गरिएको एउटा सम्बन्ध हो। शरीर न जन्मभन्दा पहिले थियो न मृत्युपछि रहन्छ, अतः तपाईँ यस्तो शरीरको लागि शोक नगर्नुहोस्। यस्ता वैराग्यपूर्ण वचनहरूले केही सान्त्वना पाएका राजाले सोधे, महात्मन, तपाईँहरूको हो? म जस्तो विषय सुखको आसक्तिमा फसेको मूढ बुद्धिलाई ज्ञान दिन तपाईँहरू जस्तै भगवत भक्त सिद्ध महापुरुष निस्वार्थ भावले पृथ्वीमा विचरण गर्ने गर्नुहुन्छ। मलाई कृपापूर्वक ज्ञान दिएर यस शोकबाट बचाउनुहोस्। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा सुनिरहेका छौँ। यो त्यही कथा हो जुन श्रीमद्

लागेको थियो। अब पुत्रको वियोगको क्लेश देख्नुभयो। यसै गरी स्त्री, धन, ऐश्वर्य आदि पनि नश्वर हुन्। तिनीहरूसँगको वियोग जुन जतिखेर पनि हुनसक्छ यस्तै दुःखदायी छ। राज्य, गृह, भूमि, सेवक, मित्र, परिवार आदि सबै शोक, मोह, भय र पीडादायक छन्। यी सपनामा देखिने दृश्य समान छन्। यिनीहरूको यथार्थ सत्ता छैन। आफ्नो भावना अनुसार नै यी सुखदायी प्रतीत हुन्छन्। द्रव्य, ज्ञान, क्रियाबाट बनेको यो शरीरको अभिमानले नै जीवलाई दुःख दिने गर्दछ। एकाग्र चित्त भएर विचार गर्नुहोस्। एकमात्र भगवान्लाई मात्रै सत्य सम्झी उहाँमा चित्त लगाएर शान्त हुनुहोस्। राजालाई यथार्थ ज्ञान दिनका लागि देवर्षि नारदले मृत पुत्रको जीवात्मालाई बोलाएर भन्नुभयो, जीवात्मन, हेर, यी तिम्रा पिता, माता, बन्धु बान्धव तिम्रो लागि व्याकुल भइरहेका छन्। तिमी यिनीहरूसँग किन रहँदैनौ? जीवात्माले भन्यो, यिनीहरू कुन कुन जन्ममा मेरा माता पिता भएका थिए? म त आफ्नो कर्मको फल भोग्नका लागि देवता, मनुष्य, पशु पक्षी आदि योनिहरूमा अनन्तकालदेखि जन्म लिँदै आइरहेको छु। सबै जीव एक अर्काका कहिले पिता, कहिले पुत्र, कहिले मित्र, कहिले शत्रु, कहिले सजातीय, कहिले विजातीय, कहिले रक्षक र कहिले विनाशक, कहिले आत्मीय र कहिले उदासीन बन्ने गर्दछन्। यिनीहरू मलाई आफ्नो पुत्र मानेर किन रोइरहेका छन्? शत्रु मानेर किन प्रसन्न हुँदैनन्? जसरी व्यापारीहरूसँग सामान आउँछ र जान्छ, एउटा पदार्थ आज एउटाको हुन्छ, भोलि अर्कै शत्रुको र पर्सि अर्कैको, त्यसै गरी कर्मवश जीव नाना योनिहरूमा जन्म लिएर घुमिरहन्छ। जति दिनसम्म जुन शरीरमा रहन्छ त्यति दिनसम्म शरीरका आफन्त आफ्ना हुन्। स्त्री, पुत्र, घर परिवार आदिको सम्बन्ध यथार्थ होइन। आत्मा न जन्मन्छ न मर्छ, त्यो नित्य, अविनाशी, सूक्ष्म, सर्वाधार, स्वयं प्रकाश छ। वस्तुत भगवान नै आफ्नो मायाको गुण अर्थात् सत्व, रज र तमद्वारा विश्वमा नाना रूपहरूमा व्यक्त भइरहनु भएको छ। आत्माको लागि न कोही आफ्नो छ न पराई नै। त्यो एउटा छ, हित रहित गर्ने शत्रु तथा मित्रादि नाना बुद्धिहरूको साक्षी छ। साक्षी आत्माले कुनै पनि सम्बन्ध तथा गुण दोषलाई ग्रहण गर्दैन। आत्मा कहिल्यै मर्दैन। आत्मा नित्य र शरीर क्षणिक छ। त्यसैले यिनीहरू व्यर्थमा किन रोइरहेका छन्? राजपुत्रको जीवात्मा यति भनेर गयो। त्यसको कुरा सुनेर सबैको मोहनाश भयो। मृतकको अन्त्येष्टि संस्कार गरेर राजा चित्रकेतु शान्त भए। बालकलाई विष दिएर मार्ने रानीहरूले यस्तो ज्ञानको कुरा सुनेर पश्चाताप गर्दै यमुना तटमा गएर पापको प्रायश्चित गरे। राजा चित्रकेतु ऋषिहरूको उपदेशबाट शोक, मोह, भय र क्लेश दिने दुस्त्यज गृहको स्नेहलाई त्यागेर महर्षि अङ्गिरा र देवर्षि नारदसँग भगवत प्राप्तिको साधन सोध्न थाले। भगवान शेषको ध्यान तथा स्तुति मन्त्र बताएर दुवै ऋषि जानुभयो। राजाले 7 दिन जल मात्रै पिएर एकाग्र चित्तले त्यस स्तुति रूप विद्याको अखण्ड जप गरे। त्यसका प्रभावले उनी विद्याधरहरूको स्वामी भए। केही दिनमा राजा चित्रकेतु विद्याको बलद्वारा मनको गतिबाट भगवान शेष समक्ष पुगे। त्यहाँ उनले सनत कुमार आदि महर्षिहरूले सेवित शङ्कर्षण भगवानको दर्शन गरे। राजाले प्रेम विह्वल भएर भगवानको चरणमा प्रणिपात गर्दै स्तुति गरे। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

हामी राजा चित्रकेतुको यो श्रीमद् भागवतमा भएको कथाको चर्चा गरिरहेका छौँ। दयामय भगवान प्रसन्न भएर उनलाई परम तत्त्वको उपदेश गर्दै अन्तमा शङ्कर्षण भगवानले भन्नुभयो, राजन, मनुष्य शरीरमा नै ज्ञानको प्राप्ति हुने गर्छ। जो मानव देह पाएर पनि ज्ञान पाउँदैन, आत्मालाई जान्दैन, त्यसको पुनः कुनै योनिमा पनि कल्याण हुँदैन। विषयमा लाग्नाले दुःख हुन्छ, विषयको भोगबाट सुख पाउने भ्रामक आसक्तिलाई त्याग्नाले अभय प्राप्त हुन्छ। अतः बुद्धिमान पुरुष विषय सुखको आसक्तिबाट निवृत्त हुनुपर्छ। जगतका सबै स्त्री पुरुष दुःखको नाश र सुखको प्राप्तिका लागि अनेक प्रकारका कर्महरू गर्छन्, तर ती कर्महरूबाट न दुःखको नाश हुन्छ न सुख नै। जो आफूलाई बुद्धिमान मानेर कर्ममा लागिरहन्छन् तिनीहरूले दुःख मात्रै पाउँछन्। आत्मा जाग्रत, स्वप्न, सुसुप्ति यी तीन अवस्थाहरूभन्दा भिन्न छ भन्ने सम्झिएर बुद्धिमान पुरुष ती तीन अवस्थाहरूमा प्राप्त हुने विषयबाट निवृत्त होस्। लोक परलोकबाट चित्तलाई हटाई ज्ञान विज्ञानबाट सन्तुष्ट भएर मेरो भक्ति गरोस्। एउटै परमात्मा सबै स्थानमा सर्वदा हुनुहुन्छ भन्ने कुरा योग मार्गमा लाग्ने व्यक्तिले जान्नै पर्दछ भन्ने उपदेश दिएर भगवान अन्तर्धान हुनुभयो। यसरी भगवानको शरणमा पुगेर भगवानलाई प्रसन्न गराएका राजा चित्रकेतु भगवानको कृपाबाट आफ्नो मनोगतिले 14 भुवनमा यात्रा गर्ने योग्यता प्राप्त गरेका थिए। त्यसै क्रममा उनी आफ्नो विमानमा बसेर यात्रा गरिरहेका थिए। एउटा ठुलो सभा भइरहेको देखे, जसमा भोले बाबा माता पार्वतीलाई काखमा लिएर ऋषिहरूको सभामा बसिरहनु भएको थियो। त्यस दृश्यलाई देखेर राजा चित्रकेतुले भोले बाबाको आलोचना गरे। आफ्नो आलोचनाबाट भगवान शङ्कर शान्त भएर हाँसेर बस्नुभयो, तर माता पार्वतीले त्यसलाई दुःख रूपमा लिएर प्रसन्न हुनुभएन। राजा चित्रकेतुलाई राक्षस हुने श्राप दिनुभयो। माताको श्रापलाई सुनेर राजा चित्रकेतुले सहर्ष स्वीकार गरे र माताको वन्दना गर्दै हिँडे। त्यस्तो दृश्य देखेर भोले बाबाले मातालाई भन्नुभयो, भगवत भक्तको अवस्था हेर, आफू तिमीलाई श्राप दिन समर्थ हुँदाहुँदै पनि तिम्रो श्रापलाई स्वीकार गरेर उनी यहाँबाट प्रणाम गर्दै गए। यही हो भगवानको भक्तको महिमा। त्यसैले भगवान भक्तहरू यस्तै हुन्छन्, म पनि भगवानकै भक्त हुँ, त्यसैले मलाई क्रोध आएन। यति भनेर गएका चित्रकेतु समयकालमा आफ्नो शरीर छोडेर राक्षस वृत्रासुरको रूपमा प्रकट भए। वृत्रासुर उनै हुन् जसलाई राजा इन्द्रले मार्नका लागि भगवानको आदेशमा ऋषि दधिचीको हड्डी मागेका थिए, र दधिचीको हड्डीबाट बनेको वज्रको प्रयोग गरेर वृत्रासुरको वध गरेर स्वर्गलाई आफ्नो अधीनमा ल्याएका थिए भनेर यो प्रसङ्ग श्रीमद् भागवतमा आउँछ। यसरी राजा चित्रकेतुको हामीले यो भक्तिको जो महिमाको चर्चा सुन्यौँ, यसबाट भगवान्प्रति हाम्रो पनि चित्त लागोस्। यही भगवान शङ्कर सरसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। मङ्गल भवन अमङ्गल हरि उमा सहित जय जप त पुरारी। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय बेलायतमा भएकोले अनि यस्तै युरोपमा पनि भएको कारणले गर्दाखेरि यहाँहरूलाई गुड मर्निङ भन्न चाहन्छु, शुभ बिहानीको कामना। र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार म आशाको तर्फबाट।

समय बिहानको 6:37 गएको छ। आजको कार्यक्रम नमस्ते युकेलाई हामीले शिशिर योगी सुमित खड्का साथीहरूले गाउनुभएको गीतबाट आरम्भ गर्यौँ। अब दीपक लिम्बू र मान्धवी त्रिपाठीले गाउनुभएको गीतसँगै अगाडि बढ्नेछौँ। हिजो पनि गर्मी नै रह्यो र आज चाहिँ तापक्रम अलिकति घट्ने हो, तर बिहान त गर्मी नै छ। आज त्यति हावा चलेको छैन, हावा पनि एकदम मन्द पनि छैन, अलिअलि पनि छैन भन्नु पर्ला यतातिर। र तापक्रम चाहिँ 21 डिग्री सेल्सियस छ आज बिहानैको तापक्रम यता अघि नैको, र अब दिउँसो फेरि बिस्तारै बढ्दै जान्छ। तर होराइजनमा क्षितिज पारी हेर्दाखेरि चाहिँ क्षितिजमा अब नेक्स्ट विकतिर चाहिँ यो वेदरले राम्रो साथ दिनेछ। हुन त अहिले बिस्तारै घट्दै जान्छ तापक्रम, होइन, यो विकेन्ड पछाडि हेर्ने हो भने चाहिँ पानी पर्ने हुन, पानी त अगाडि पनि पर्छ विकेन्डमा पनि पर्छ, अहिले बिस्तारै पानी र सबै ठाउँमा चाहिँ होइन, तर पनि क्षितिजमा पानी छ। मन्डे अलि धेरै ठाउँमा पानी पर्छ सोमबारको दिनमा, र त्यसपछि तापक्रम पनि घट्दै जान्छ र तापक्रम 22-23 डिग्री सेल्सियससम्म ठिक्कको तापक्रम हुन जान्छ नेक्स्ट विकको कुरा गर्ने हो भने। हजुर, अहिले चाहिँ अब एकछिन न्यानो नै छ, यो गर्मीमा तपाईँ हामीले अझै आफूलाई केयर गर्नै पर्ने अवस्था छ। गीत सङ्गीत हामी सुन्छौँ विभिन्न प्रकारका, आज पनि प्रशस्तै टन्न लिएर आएको छु कार्यक्रम नमस्ते युकेमा गीत सङ्गीतहरू। र आज त शुक्रबार हो, शुक्रबारको दिन छिनोफानो पनि गर्छौँ हामी, लकी ड्र गर्छौँ, र कस कसले छुटाउन भ्याउनु यो उत्तर दिन छुटाउनु भएको छ उत्तर पठाउँदै गर्नु होला है त। आज बिहान 8 बजीसम्म मा यहाँहरूको उत्तर म कलेक्सन गर्नेछु, अनि त्यसपछि त ड्रतर्फ लाग्छौँ हामी, 8 बजीसम्मको उत्तरहरू लकी ड्रमा हाल्नेछु भनौँ न, र त्यस पछाडिको नपर्ने चान्सेसहरू धेरै हुन्छ, त्यसले गर्दाखेरि ध्यान दिनुहोला, छिटो छिटो गर्नुहोला। आज त फ्राइडे, समय पनि एकैछिनमा गयो जस्तो फेरि आभास हुन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ, तपाईँहरूलाई कस्तो लाग्छ कुनै, होइन, यो जति रमाइलो समय आउँछ, रमाइलो जस्तो जस्तो लाग्छ आफ्नो मनले फिल गर्छ, त्यो छिट्टो जान्छ त्यो समय जस्तो लाग्छ है। एनिवे, अब चार्टमा आज माथि स्कटल्यान्डतिर त अलिअलि पानी पनि छ दिउँसोको समयमा, तर अहिले एकछिनमा अझ डिटेलमा हामी चेक गरौँ। प्रश्न पनि राख्छु सबै थोक, बिस्तारै गरौँ, वान एट अ टाइम, एक गीतपछि अर्को गर्दै गरौँ। दीपक लिम्बू र मान्डवीले गाउनुभएको गीत सुरु गरेँ मैले।

BFBS गोर्खा रेडियो कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी

0: रजनी राई अनि साथीहरूले गाउनुभएको गीत थियो, प्रस्तुत गीत हामीले इन्जोय गरिसके पछि यो गीत अर्को गीत पनि छ, इन्जोय गर्नेछौँ पक्कै। स्वरूप राज आचार्य अनि रेजिना रिमालले भन्नुभएको गीत, गाउनुभएको गीत पहिलो प्रेमको पहिलो आकाश सुन्दै हामी समाचारतिर लाग्छौँ एकछिनमा। र आजको कार्यक्रममा पनि टन्नै छन् तपाईँहरूको लागि विभिन्न प्रकारका गीतहरू, तपाईँहरूले भन्नुभएका केही गीत पनि छन्। आज शुक्रबार, हजुर आजको डेट हेर्नै पर्छ एकचोटि। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 15 गते हो, शुक्रबारको दिन। तदनुसार आज 29 मे सन् 2026 दिन, हजुर आज 29 मे, भोलि 30 मे र पर्सि त लास्ट हो यो महिना, मे महिनाको अन्तिम दिन पर्सि आइतबार पर्छ, जुन दिन चाहिँ पूर्णिमा पनि छ। आज राष्ट्रिय गणतन्त्र दिवस अनि सगरमाथा आरोहण दिवस, शान्ति सेवन सेना दिवस पनि परेको छ हाम्रो नेपाली पात्रमा, नेपाली क्यालेन्डरमा हेर्दाखेरि। हजुर अब चाहिँ प्रश्न राखौँ एकचोटि यो साताको लागि राखिएको।
1: यी कलाकारहरू मध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका। यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका।
0: हजुर चारवटा अप्सन हामीले राखेका छौँ, चारजना मध्ये कसको नाम तपाईँले आज पठाउनु पर्ने हो पठाइसक्नु होला 8 बजेसम्ममा। र यसपालिको लक्की विनरले यो आउने शनिबार 30 तारिकको दिन एम्पायर हल अल्डरसर्टमा हुने 9 लोक दोहोरी स्वर्णिम साँझको 2 टिकट पाउनुहुन्छ, 2 एक एकवटा टिकट पाउनुहुन्छ र यहाँहरूको नाम ढोकामा पठाइनेछ, आयोजक टिमलाई पठाइनेछ नाम र त्यहीँ नै तपाईँले आफ्नो नाम दिएर भित्र जानुपर्ने हुन्छ। र यो यसपालिको हजुर 2 नाम अब कसको आउँछ एकछिनमा भइहाल्छ, अर्थात् एकछिन त होइन 2 हजुर अलमोस्ट 2 हामी त्यो कम्प्लिट गर्छौँ। यसपालिको उत्तर पनि म राख्नेछु, 8 बजेसम्म चाहिँ तपाईँको उत्तरको प्रतीक्षा गरिरहेको हुन्छु। अब आजको कार्यक्रम नमस्ते युकेमा हामीले अर्को गीत सुन्छौँ भनेर भनिरहेको छु होइन। र अब त्यसपछि वेदरको चर्चा अनि नियमित हाम्रो अन्य सरसामग्री हुन्छन्, हामीलाई बिहानै अघि नै सम्पर्क गरिसक्नु भएको छ हाम्रो यहाँ हितैषी मित्रहरूले, लगनजी बार्सिलोनाबाट, ताराप्रसाद चेमजङजी, नुतन भूषालजी होइन, सबैजना आइसक्नु भएको छ। देवान गुरुङ ह्याभ अ नाइस विकेन्ड भन्नुभएको छ हाम्रो नुतन भूषालजीले, फ्लिटबाट देवान गुरुङ पनि ह्याप्पी ह्याभ अ गुड फ्राइडे भनेर आइसक्नु भएको छ। हाम्रो खिम गुरुङज्यू पनि सुन्दैछु, यस्तो छ है एसफेराको प्रश्नको उत्तर भनेर उहाँले पठाइसक्नु भएको छ। हजुर अब अझै पनि बाँकी हुनुहुन्छ यहाँहरू, 1 घन्टा 5 मिनट जति बाँकी रहेको छ उत्तर पठाउनको लागि, पठाउँदै गर्नुहोला यहाँहरूको उत्तर, म लेख्दै गरेर लेख्दै हाल्दै गर्ने, मिल्यो भने हाल्ने हो हजुर, एनिवे मिलाउने कोसिस चाहिँ गर्नु होला है त। अब गीत सुरु गरौँ, वाइ नट, समाचार सुन्नपर्छ, समाचार तपाईँ र म बिचको ग्याप चाहिँ यो गीतले गर्छ। हजुर पहिलो प्रेमको पहिलो आकाश स्वीकार्नुहोस्।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक भएको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
4: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ।
3: समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति राम सहायक यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो। सरकारले आज आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिउँसो 4 बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले सुशासन, आर्थिक सुधार, रोजगारी सृजना, डिजिटल प्रविधि, पूर्वाधार विकास र निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर 20 खर्ब रूपियाँ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको जनाएको छ। बजेटमा निजामती कर्मचारीको तलब वृद्धि, कर संरचनामा सुधार, नगद रहित अर्थतन्त्र निर्माण, अधुरा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने योजना तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम समेटिने तयारी छ। सरकारले सीमित स्रोतलाई नयाँ आयोजना थप्नुभन्दा अधुरा र प्रतिफल दिने परियोजनामा केन्द्रित गर्ने नीति लिएको जनाएको छ। नेपालको बजेट इतिहास 5 करोड़ रूपियाँबाट शुरू भएर हाल 20 खर्ब नजिक पुगेको छ। नेपालमा पहिलो बजेट 2008 सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले 5 करोड़ 25 लाख रूपियाँको सार्वजनिक गर्नुभएको थियो। शुरूआती वर्षहरूमा बजेट पूर्ण रूपमा व्यवस्थित थिएन। आमदानी र खर्चको अनुमान नेपाली रूपियाँ र भारतीय रूपियाँ दुवैमा गर्ने गरिएको थियो। आर्थिक वर्ष 2015-16 मात्रै चालू र विकास खर्च छुट्याएर व्यवस्थित बजेट ल्याउन थालिएको हो। इतिहास हेर्दा नेपालले आफ्नै राजस्वले खर्च धान्न नसकेको अवस्था निरन्तर देखिएको छ। विगतमा वैदेशिक अनुदानले राहत दिएको भए पनि अहिले सरकारले आन्तरिक तथा बाह्य ऋणमा बढ़ी भर पर्नुपर्ने अवस्था छ। बजेटको आकार भने गणतन्त्रपछि तीव्र रूपमा बढ़ेको देखिन्छ। 2028-29 बजेट पहिलो पटक 1 अर्ब रूपियाँ पुगेको थियो भने 2060-61 1 खर्ब नागेको थियो। आर्थिक वर्ष 2073-74 बजेट 10 खर्ब माथि पुगेको थियो। चालू आर्थिक वर्षमा भने 19 खर्ब 64 अर्ब रूपियाँ बराबरको बजेट कार्यान्वयनमा छ। त्यस्तै विगतमा विकास बजेट चालू खर्चभन्दा बढ़ी हुने गरे पनि पछिल्ला वर्षहरूमा चालू खर्च तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण हिमालको फेदीमा रहेको नाच्याङमा आगामी हप्ता 76 आरोहण दिवस मनाउने तयारी भएको छ।
5: म्याग्दी, कास्की, मनाङ र मुस्ताङको सिमानामा रहेको 8,091 मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण दिवस मनाउन लागि हो। अन्नपूर्ण गाउँपालिका 4 नारचाङका वडा अध्यक्ष लोकबहादुर पुनले आधार शिविरदेखि नारचाङ दौड प्रतियोगिता, हुमखोला आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो। एजेट 17 गते नारचाङदेखि हुमखोला हुँदै आधार शिविर जाने पदयात्रा र दौडमा सहभागी टोली 20 गते फर्किएपछि सांस्कृतिक कार्यक्रमसहित आरोहण दिवस समापन गर्ने तय भएको छ। 8,000 मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनेलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। दिवस मनाउनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
3: जाजरकोटमा 4 जनामा धादुराका बिरामी भेटिएका छन्। बेरी नगरपालिका 11 को जक्तिपुर स्वास्थ्य चौकीमा परीक्षण गरिएका 6 जनामध्ये 4 जनामा दादुरा पुष्टि भएको हो। स्वास्थ्य चौकीका अनुसार गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा अभिभिरा देखिने, रुगाखोकी लाग्ने र आँखा रातो हुने लक्षण देखिएपछि शंकास्पद बिरामीहरूको परीक्षण गरिएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर विभागले तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले गरेको बजार अनुगमन र प्रयोगशाला परीक्षणमा उक्त तेल गुणस्तरहीन भेटिएको हो।

नमस्ते, गुड मर्निङ। फेरि पनि स्वागत गर्छु यहाँहरू सबै सबैलाई आज बिहानीको यो शो नमस्ते युकेमा। बिहानको 7:09 गएको छ। कार्यक्रमको साथमा म आशा छु यहाँहरूसँगै रहन्छु 9 बजेसम्म नै। आज पनि हामीले प्रमोद खरेलले गाउनुभएको गीत सुनिरहेका थियौँ, एदिन्जेल। अब एकछिनमा फेरि राजेन पाण्डेले गाउनुभएको गीत सुन्ने हो र अरू प्रकारका अरू विभिन्न प्रकारका गीतहरू सधैँ नै छन् तपाईँको लागि ल्याइएको। यतिखेर चाहिँ नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ युकेबाट नै। र अब कार्यक्रममा मौसमको चर्चा गर्छौँ हामी। बेलायतको मौसम के छ? मौसम अहिले बेलायतको गर्मी नै छ, हजुर, घाम चर्को नै लागिरहेको छ। हिजो पनि त्यस्तै नै थियो र हिजो चाहिँ हिथ्रो एयरपोर्टमा 32 डिग्री सेल्सियससम्मको तापक्रम रेकर्ड भएको थियो, एकदम हटेस्ट त्यतातिर गर्मी थियो। र आज चाहिँ कुलर अनि फ्रेसर हावा चलिरहेको छ, तर सबै ठाउँमा होइन, नर्दर्न आयरल्यान्ड र उत्तरी इङ्ल्यान्ड अनि स्कटल्यान्डतिर। यता इङ्ल्यान्डको दक्षिणी भेग मध्य भूभागतिर चाहिँ हावाको गति एकदमै न्यून छ, यतातिर त छैन हावा चलेको, हजुर। र नर्दर्न आयरल्यान्डमा बिहान पख पानी पर्छ आज, अनि स्कटल्यान्डमा भने स्कटल्यान्डमा पानी पर्छ आज दिनभरि नै, हजुर। र यसो अगाडि हेर्दाखेरि चाहिँ आज इभन इङ्ल्यान्डको उत्तरी भेगतिर हल्का हल्का पानी पर्न सक्छ, कुनै कुनै ठाउँमा मात्रै, नत्र भने प्राय पानी पर्दैन। इङ्ल्यान्ड र वेल्समा घमाइलो नै रहन्छ। इस्ट एङ्ग्लिया लन्डन भयो, साउथ इस्टमा बादल लाग्छ, पानी चाहिँ पर्दैन। र आज तापक्रम म्याक्सिमम भनेको 26 डिग्री सेल्सियस, लन्डनतिर मेबी 28 पनि पुग्न सक्छ कुनै कुनै ठाउँमा, होइन। र यता बर्मिङहामतिर हल एरियातिर 23 डिग्री सेल्सियस, कार्डिफ र बेलफास्टतिर 21, अनि ग्लास्गो भयो एडिनबर्गतिर 17 डिग्री सेल्सियस माग भन्नुहोस्। र यता एसेक्स अनि केन्ट एरियामा चाहिँ अलिकति हावा कम चल्छ, अनि तातोपना अलिक बढी नै हामीले महसुस गर्न सक्छौँ, झन्डै मेबी 29-30 पुग्न सक्छ भन्ने भनाइ चाहिँ मौसमविदहरूको छ। तर अब भरेसम्म थाहा हुन्छ, होइन, अलिअलि बादल पनि देखिन्छ सेतो सेतो आकाशमा यतातिर चाहिँ, तर घाम चाहिँ लागिसकेको छ अघि नै। अब भोलि शनिबार, हजुर, भोलिको दिन चाहिँ इङ्ल्यान्ड अनि वेल्समा घमाइलो मौसम हुन्छ, नर्दर्न आयरल्यान्ड स्कटल्यान्डको उत्तरी क्षेत्रमा भने पानी पर्छ। र दिउँसो वेल्सको पश्चिमी र उत्तर पश्चिमी इङ्ल्यान्डमा समेत थोरै हल्का मात्र केही बेर पानी पर्न सक्छ, तर सबै ठाउँमा चाहिँ होइन, मिस हिट एन्ड मिस जस्तो, तर एकछिन चाहिँ पर्छ कुनै कुनै स्थानमा, थोरै मात्रै हो। लन्डन भोलिको तापक्रम शनिबार लन्डन एरियामा फेरि 28 डिग्री, हजुर, 28 डिग्रीकै तापक्रम हुन्छ। अनि उता बर्मिङहाम नरिच हल एरियातिर 24 डिग्री सेल्सियस, कार्डिफतिर 22, बेलफास्ट र माथि ग्लास्गो एडिनबर्गतिर 19 डिग्री सेल्सियस। यो भोलि शनिबारको कुरा भयो। पर्सि आइतबारको दिन युकेको सबै ठाउँमा एकदमै फ्रेसर र कुलर हावा चल्छ, कि शीतल हावा चल्छ, र फाइनली सबै ठाउँमा पानी पनि पर्छ आइतबारको दिनमा। विशेष गरिकन नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा अलिक धेरै पानी पर्छ, अनि इङ्ल्यान्ड र वेल्समा चाहिँ ठाउँ ठाउँमा केही बेर चाहिँ पानी पर्छ, हल्का पानी पर्छ। पानी नपरेको ठाउँमा यी ठाउँमा चाहिँ प्रायः घमाइलो भइरहन्छ। र तापक्रम घटेर लन्डन एरियामा 23 डिग्री सेल्सियस फाइनली आइतबार शीतल हुन्छ, कार्डिफ बेलफास्ट लिभरपुलतिर 19, माथि ग्लास्गो एडिनबर्गतिर चाहिँ 18 डिग्री सेल्सियस हुन्छ। त्यसपछि मन्डे सोमबारको दिनमा, यो सोमबारको दिनमा चाहिँ, सोमबारको दिन चाहिँ जुनको 1 तारिक, होइन, नयाँ महिना सुरुवात हुन्छ र मेट्रियोलोजिकल समर पनि सुरुवात हुन्छ यो सोमबारदेखि चाहिँ। र उक्त दिन कस्तो हुन्छ भने वेदर चाहिँ दक्षिण पश्चिमी हावा चल्छ र हावा सँगसँगै पानी पनि पर्छ, र बादल पानी इङ्ल्यान्डको कतिपय ठाउँमा हुन्छ, हल्का पानी पनि पर्छ। यो इङ्ल्यान्डको पूर्वीय भेगतिर चाहिँ एकछिन बादल लाग्ने, घाम पनि लाग्ने गर्छ, अन्यथा सबै ठाउँमा बादल लाग्छ सोमबारको दिनमा र पानी पनि पर्छ, अनि तापक्रम घटेर लन्डन एरियामा 23 डिग्री सेल्सियस पुग्छ। र त्यसपछि मङ्गलबार पनि तापक्रम अझै घट्छ, 20 डिग्री सेल्सियस म्याक्सिमम् भनेको लन्डनमा, माथि स्कटल्यान्डतिर म्याक्सिमम् 17, होइन, घाम पुरै घाम पानी बादल हुन्छ यो मङ्गलबारको दिनमा पनि, पानी पर्छ सबै ठाउँमा प्रायः एकचोटि। अनि यस्तै गरी बुधबार पनि त्यस्तै छ, बादल लाग्ने, घाम लाग्ने, पानी अलिक कम पर्ने, तर तापक्रम चाहिँ त्यस पछाडि चाहिँ बुधबार बिहिबार शुक्रबार नेक्स्ट विक चाहिँ 19 डिग्री सेल्सियस हो, म्याक्सिमम् टेम्परेचर 19 डिग्री सेल्सियस हुन्छ, शीतल। यो लन्डन एरियाको कुरा गर्नुपर्दाखेरि माथि स्कटल्यान्डतिर चाहिँ 15-16 डिग्री हुन्छ म्याक्सिमम् टेम्परेचर सो शीतल दिनहरू आउँदैछन्, लुकिङ गुड अहेड।
राजेन पाण्डेले गाउनु भएको गिटारको धुन अब यो बेलामा सुन्न हामी लागिरहेका छौँ।

समय बिहानको 7 बजेर अहिले 17 मिनट गएको छ यहाँ बेलायतमा, नेपाल 18 मिनट पनि गयो एक्चुली यतिखेर चाहिँ, ठिक 18 मिनट। नेपालमा दिउँसोको 12 बजिसक्यो, 12 बजेर 3 मिनट गएको छ। ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर 18 मिनट गएको छ यो बेलामा। अब हामी आजको पात्रो एकचोटि हेर्न लागिरहेका छौँ, फेरि पनि एकचोटि प्रश्न पनि सुन्नपर्छ। आज त हामीले प्रश्न

0: होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्। सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका।
1: हजुर, प्रश्न यिनै हुन् र यो प्रश्नको उत्तर आज 8 बजीसम्म दिन नभुल्नु होला है। त एकजनाको नाम पठाइदिनु पर्नेछ यहाँहरूले, कोच मैले प्रश्नसँग अघि प्रश्न राखिसकेको छु होइन, र लकी विनरले चाहिँ 9 लोकदोहोरी स्वर्णिम साँझको टिकट पाउनुहुन्छ। यसपालि यो कार्यक्रम यही शनिबार 30 मेमा एम्पायर हल अल्डरसेटमा हुँदैछ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले अर्गनाइज गर्ने यो कार्यक्रम 2:30 बजेदेखि सुरुवात हुन्छ र खानपिनको व्यवस्था पनि छ भनेर हिजो हाम्रो कल्पना श्रीपालजीले यसबारेमा विस्तृत जानकारी गराइसक्नु भएको छ होइन, किन अर्गनाइज गर्दैनुहुन्छ उहाँहरूले, कतिजना जति कलाकारहरू आउनुहुन्छ होला भनेर उहाँले भन्नुभएको छ, र सबै गएर इन्जोय गर्नुहुनेछ पक्कै पनि तपाईँहरूको लागि नै भनेर यो सबै बृहत आयोजना हुँदैछ कार्यक्रम। अब आजको यो वैदेशिक विनिमय दर हेर्नुपर्छ क्यालेन्डर हेर्दै। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 15 गते शुक्रबारको दिन, तदनुसार आज 29 मे सन् 2026 को दिन, आजको दिन राष्ट्रिय गणतन्त्र दिवस परेको छ। आज हाम्रो पात्रमा सगरमाथा आरोहण दिवस र शान्ति सेना दिवस पनि छ। आजको वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको भाव हेरौँ। एकको खरिद दर 204.77 रुपैयाँ, बिक्री दर 205.58 रुपैयाँ। पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 204.77 रुपैयाँ, बिक्री दर 205.58 रुपैयाँ। अनि आजको सुन र चाँदीको मूल्य हेर्दाखेरि 2,90,600 रुपैयाँ पुगेको छ। हजुर, 2,90,000 पुगेको छ, हिजो निकै तल थियो, आज फेरि 2,90,600 रुपैयाँ पुगेको छ भने प्रतितोला सुनको मूल्य भने चाँदी प्रतितोलाको मूल्य 5,040 रुपैयाँ छ। हजुर, 5,040 रुपैयाँ आज चाँदी प्रतितोलाको मूल्य रहेको छ। अब गीत सुनाउ आउनुहोस् फेरि एकचोटि, अबको क्षणमा सुन्दैछौँ सुशान्त केसीलाई।

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो PFBS गोर्खा रेडियो हो।

को 7:31 गएको छ। हामीले अहिले शम्भु राई अनि उषा किरण अधिकारी उहाँहरूले गाउनु भएको गीत सुन्दै थियौँ र यो गीत रोज्ने हाम्रो एकदमै हितैषी मित्र हुनुहुन्छ बम गुरुङज्यू ग्रिनफोर्डबाट, हजुर, र उहाँले रोज्नु भएको गीत यहाँहरू सबै सबैको लागि थियो। यो यो एउटा लोकभाका हामीले सुन्यौँ, अब एकछिनमा फेरि अरू गीतहरू सुन्छौँ। अहिलेलाई पनि राशिफल सुन्ने बेला भएको छ, यहाँहरूले धुन सुनेर थाहा पाइसक्नु भएको छ। आउनु सुरु गरौँ मेष राशिबाट। आज मेष राशिको लागि विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ, सावधान रहनुहोला। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ, सवारी साधन चलाउँदा सतर्कता अपनाउनुहोला र वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। वृष राशि, आज आत्मविश्वास वा नयाँ जोश र सोच लक्ष्य प्राप्त गर्नमा सहायक बन्नेछ। नोकरी वा पेसामा जिम्मेवारी पनि आज बढ्नेछ र जीवनसाथीको सहयोग पनि मिल्ला, साझेदारी व्यापारबाट फाइदा पनि हुनेछ। मिथुन राशिको, आज सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, बौद्धिक र कलाको क्षेत्रमा प्रभाव बढ्नेछ, नयाँ सम्पर्कले गर्दा आर्थिक उन्नति होला, प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ अनि कार्यक्षेत्रमा लगानी लगनशीलताको राम्रो प्रतिफल पनि मिल्नेछ। कर्कट राशि, मनलाई सकारात्मक राख्नुहोला, आज सबै कार्य सहज हुँदै जानेछ, यसो गर्दाखेरि मित्र वा परिवारजनसँग सद्भावना पनि बढ्नेछ, कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह बढाउनेछ र पुरानो मुद्दा मामिला सुल्झने सम्भावना छ। सिंह राशि, आर्थिक दृष्टिले दिन सामान्य रहनेछ, सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ, विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ, नयाँ प्रेम प्रसङ्ग आरम्भ हुने समय छ। कन्या राशि, आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहला, कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ, एउटा काम सिद्ध्याएर मात्र अर्को काम प्रारम्भ गर्नु ठिक होला, व्यापार व्यवसायमा लाभ मिल्नेछ। तुला राशि, नयाँ काम थालनी गर्ने योजना सफल हुनेछ, समाजमा पद प्रतिष्ठा बढ्नेछ, घर परिवारमा भाइ बहिनीहरूको सहयोग मिल्ला, राज्य र प्रशासनिक योजनाहरूको लाभ पनि मिल्नेछ। वृश्चिक राशि, धर्म कर्ममा रुचि बढ्नुका साथै धार्मिक मठ मन्दिरमा भ्रमणको योग रहेका छन्, उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ, स्वास्थ्यले पनि साथ दिनेछ। धनु राशि, वैदेशिक यात्राको सम्भावना देखिन्छ, स्वास्थ्यप्रति सचेत रहनुहोला, रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्दा तपाईँको लागि राम्रो हुन्छ, विद्यार्थीहरूको पढाइमा मन त्यति लाग्ने दिन देखिन्न। मकर राशिलाई मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ, आज बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। कुम्भ राशि, आफन्तहरूबाट राम्रो साथ सहयोग पाइएला, फाइदाको स्रोत थाहा यो आज थपिनेछ र यो स्रोत पनि थाहा पाउन सकिनेछ। आज राजनीतिक परिप्रेक्ष्य यो क्षेत्रमा चाहिँ लोकप्रियतामा अलिक कमी आउन सक्छ। अन्तमा मीन राशि, व्यापार व्यवसायमा लाभ रहनेछ, चुनौती पन्छ्याउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ, माननीय जनहरूको सहयोग र साथ पनि मिल्नेछ, उत्साहमा गलत अति उत्साह हुँदा उत्साहित भएर गलत निर्णय चाहिँ नलिनुहोला। राशिफल हामीले राखिसक्यौँ हाम्रो पात्रबाट, अब चाहिँ एउटा रोइला गीत सुन्नुपर्छ जसलाई गाउँदै हुनुहुन्छ मेलिना राई अनि कुलेन्द्र विका।

0: Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।

0: अमृता साम्बा हाम्पे लिम्बुले गाउनु भएको गीत हामीले सुन्यौँ, एकदमै चर्के गीत थियो। अहिले गीत सुन्दा सुन्दै समय पाउने आठ भएछ, 7:45 गएको छ यहाँ बेलायतमा स्थानीय समय। नेपालमा चाहिँ दिउँसोको 12:30 भयो, अहिले 12:30 गएको छ। ब्रुनाई हङकङतिर दिउँसोको 2:45 गएको छ। प्रश्न एकचोटि सुन्ने बेला भयो यो साताको, फेरि अब त अन्तिम क्षण छ प्रश्नको लागि। उत्तर 8 पठाइदिनु होला, यहाँहरूको अलमोस्ट आइसकेको छ। जो जोले पठाउन चाहनु भएको छ होइन, होमवर्क गरेर भ्याउनु भएको छ यहाँहरूले, अब कोही अझै लास्ट मिनट हुनुहुन्छ भने। प्रश्न यस्तो छ यसपालिको,
1: यी कलाकारहरू मध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका। यी कलाकारहरू मध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका।
0: हजुर, उहाँहरू चारजना मध्ये एकजनाको नाम पठाउनु पर्छ यहाँहरूले, अब को हुनुहुन्छ लेख्न नभुल्नु होला, न छोटाउनु होला। यदि तपाईँ 9 लोक दोहोरी स्वर्णिम साँझ मा यही शनिबार 30 हुने कार्यक्रममा जान चाहनुहुन्छ भने, यो 30 एम्पायर हल अल्डरसटमा हुन्छ कार्यक्रम। टिकट पहिले लिनुहुन्छ भने 20 लाग्छ, ढोकामा चाहिँ 25 लाग्छ। अनि नानीहरू चिल्ड्रेन 6-12 वर्षको लागि र सिनियर सिटिजनको लागि चाहिँ 15 मात्रै छ अरे। दिउँसो 2:30 नै सुरु हुन्छ है यो कार्यक्रम हजुर, र यसको लागि 2 टिकट हामीलाई स्पोन्सर गरिएको छ, र यो टिकट चाहिँ हामी यहाँहरूलाई नै दिन्छौँ। तर नाम निस्कनु पर्यो, आज 2 नाम निकाल्छौँ हामी, र को को लक्की विनर हुनुहुन्छ उहाँहरूले टिकट पाउनुहुन्छ। अब आफू जानु भ्याउनु भएन भने चाहिँ अरू कसैलाई, तपाईँको आफन्तजनलाई पठाउन सक्नुहुन्छ। नाम चाहिँ मलाई दिन नभुल्नु होला है त। अनि अब यो 30 कार्यक्रमको लागि होइन, क्वेसन पनि हामीले अब क्वेसन आन्सरको लागि चाहिँ स्पोन्सर गरिएको छ 2 टिकट। यो 30 यति मात्र होइन, कार्यक्रम अर्को पनि छ, 7th गोर्खा राइफल्स रेजिमेन्टल एनुअल रियुनियन पनि छ यो 30 फ्रिमली कम्युनिटी सेन्टर, यो क्याम्बरलीमा हुन्छ। दिउँसो 12:00 साँझ 6:30 तपाईँहरूको कार्यक्रम हुन्छ, सो गएर इन्जोय गर्न नभुल्नु होला। अनि त्यसपछि 31 चाहिँ यो महिनाको अन्तिम दिन 10K रन हुँदैछ रेडिङमा, नेपाल रन युकेले आयोजना गर्न लागेको यो 10K रन आइतबार 31 डेन्टन पास्टर लेक रेडिङमा हुन्छ, र रजिस्ट्रेसन चाहिँ फुल भइसक्यो रे हजुर। अब रजिस्ट्रेसन अनलाइनमा हुँदैन यहाँहरूको, तर त्यहाँ गएर तपाईँहरूले चाहिँ अब किनभने क्यापेसिटी हुन्छ नि त, एउटा क्यापेसिटी, त्यो क्यापेसिटी फुल भइसकेको छ। तर त्यहाँ गएर आफ्नो जो जो 10K रनमा भाग लिनुहुन्छ उहाँहरूलाई चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ, मिट एन्ड ग्रिट होइन, त्यो सबै चाहिँ गर्न सकिनेछ पक्कै पनि। अब गीत फेरि अर्को एउटा राख्छु म, रेशमा सुनवारले गाउनुभएको बादलबाट टाइटलको गीत छ, एकछिन उहाँलाई सुनाऊ।

रेशमा सुनवारले गाउनु भएको गीत थियो यो. अब एकछिनमा फेरि अझै एउटा गीत बाँकी रहेको छ यो आवरको लागि, अनि त्यसपछि त हामी नेक्स्ट आवरमा प्रवेश गर्छौँ. आज नेक्स्ट आवरमा कुराकानी सुन्छौँ हामी QGS क्विन्स द क्विन्स गोर्खा सिग्नल्सको नेपाल कप प्रिपरेसनको सम्बन्धी कुराकानी. क्याप्टेन भूपाल गुरुङ नेपाल कप ओआइसी हुनुहुन्छ, हजुर उहाँसँग योगजीले गर्नुभएको कुराकानी छ. अब नेपाल कपको प्रिपरेसन तयारी QGSको कस्तो हुँदैछ आदि इत्यादि त्यो सधैँ नै छ. अब यो जुन महिनाको पहिलो साता चाहिँ विभिन्न ठाउँमा खेलहरू हुन्छन्, यहाँ वानरजियारमा पनि

र त्यहाँ क्याप्टन रिटायर्ड क्याप्टन निर्मल गुरुङ आउनुहुन्छ, गोर्खा वेलफेयर ट्रस्टका हेड अफ द गोर्खा ट्रस्ट वेलफेयर हुनुहुन्छ उहाँ, र उहाँले तपाईँहरूलाई धेरै जानकारी गराउनुहुन्छ, सो जान नभुल्नुहोला। 6 जुनमा कोलमा बाकोट समाज युकेको समर बिबीके समर भेटघाट छ, ग्रेन्ज कम्युनिटी जुनियर स्कुल फानब्रोमा दिउँसो 12 बजीदेखि हुन्छ। 6 जुनमा किरात पुमा राई तुम खा बाङ खाला युकेको भेटघाट कार्यक्रम छ, उभौली सेलिब्रेसन गर्ने कार्यक्रम साकेला उभौली, शनिबार 6 जुनमा बिहान 10 बजे अनवर्ड किरात राई हाउस रिप्लेस सर्रेमा हुन्छ। हजुर, यिनै छन् नजिकैका कार्यक्रमहरू। अब यति नै गरिकन गीत सुन्दै अगाडि बढ्छौँ। विश्वास अनि जे एक्सोलको गीत छ अबको यो क्षणमा, गीत सुन्दै समाचारतिर लागौँ।

0: राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनैतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक भएको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टिहलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
1: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ।
0: उहाँले मुलुकमा उत्पन्न परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा चुनाव सफल भएर बलियो सरकार बनेको र यसले जनताको चाहना अनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारका लागि संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय स्वागत योग्य भएको र यसको कार्यान्वयन मार्फत जनतामा आशा जागृत हुनेमा पनि विश्वास व्यक्त गर्नुभएको छ।
1: हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ। जग जाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिती भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै व्यथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।
0: आजको बजेट घोषणामा कृषि क्षेत्रको बजेट 8% हुने अपेक्षा विज्ञले गरेका छन्। पूर्ववर्ती सरकारका कृषि मन्त्री तथा विज्ञ डाक्टर मदन परियारले सरकारले कृषिका लागि 10% लगानी गरेमा उत्तम हुने बताउनुभयो।
2: समग्र कृषिलाई चाहिँ कतिको प्राथमिकता दिएको देख्नुहुन्छ? किनभने कृषिलाई बजेट भएन भनेर चाहिँ सरकारी मन्त्रालयका अधिकारीहरूले पनि भनिरहेका छन्। कस्तो प्राथमिकता पाउनुहुन्छ र बजेटमा कति प्रतिशत जति पाउला कृषि क्षेत्रले अहिले?
3: एक्ज्याक्टली हो, यो चाहिँ धेरै इन्ट्रेस्टिङ। यो गएको वर्षमा चाहिँ एकदमै कम 5% मात्र चाहिँ एमाउन्ट चाहिँ कृषिमा दिइएको थियो, जबकि पछि हामी हुँदाहुँदै पनि त्यो पछि कृषि मन्त्रालयको लागि सिलिङ तोकेर चाहिँ यो अहिलेको आर्थिक वर्षको लागि आउँदाखेरि त्यो झरेर 3% झारेको थियो। अत्यन्तै दुःखद कुरा भयो त्यो चाहिँ। त्यसै कारण चाहिँ हामीलाई के लागिरहेको छ भने कृषिमा, कृषि भनेको नेपालको आर्थिक मेरुदण्ड हो। कृषि भनेको यस्तो क्षेत्र हो जहाँ चाहिँ प्रचुर सम्भावना छ देश विकासको लागि, अर्थको आर्थिक विकासको लागि। कृषि नै यस्तो क्षेत्र हो जहाँ चाहिँ हाम्रा जी बेरो जुन युवाहरू चाहिँ जुन हाम्रो पलायन भइरहेका छन्, विदेश गइरहेका छन्, ती युवाहरूलाई चाहिँ एब्जर्ब गर्ने र तिनीहरूलाई चाहिँ सार्थक रोजगारी दिने, उनीहरूलाई उत्पादनमूलक कार्यमा चाहिँ उनीहरूलाई इङ्गेज गर्ने यो क्षेत्र भनेको कृषि हो। त्यसै कारण कृषिमा चाहिँ सबभन्दा बढी देश राष्ट्रको चाहिँ अहिले बढीभन्दा बढी लगानी हुनुपर्छ, बढीभन्दा बढी ध्यान दिनुपर्छ। र मैले बुझ्दाखेरि मैले सर भन्दाखेरि कम्तीमा 10% बजेट चाहिँ कृषिमा जानुपर्छ भन्ने मेरो आफ्नो चाहिँ व्यक्तिगत धारणा छ। तर एकदमै गाह्रै साह्रो गाह्रो भयो भने कम्तीमा 7% त मिनिमम राख्नै पर्छ भन्ने मेरो चाहिँ आफ्नो सोच छ। कृषिमा त्यति बजेट चाहिँ हुनुपर्छ।
2: त्यसको लागि यहाँले अन्तरिम सरकारमा हुँदाखेरि केही आधारहरू पनि तयार पार्नु भएको थियो होला, यस्तो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू चाहिँ अब के आउला त अब नयाँ सरकारले नयाँ बजेट मार्फत
3: आउनुपर्छ? यो डेफिनेटली हुनुपर्छ, किनभने ती सबै कुरोहरू डकुमेन्टेड छन्। हामीले कृषि नीतिहरू बनाएर पनि पेस गराएका छौँ, त्यो कृषि नीतिमा पनि छ। हामीले चाहिँ कृषिका चाहिँ कार्यक्रमहरू पनि बनाएर चाहिँ विभिन्न कार्यक्रमहरू, जस्तै विशेष गरिकन राष्ट्रिय चाहिँ कृषि आधुनिकरण कार्यक्रम छ 10 वर्षको लागि, त्यसको लागि कुराहरू गरिरहेका थियौँ। या अन्य विभिन्न कार्यक्रमहरूको कुराहरू हामीले गरिरहेका छौँ, त्यसले निरन्तरता पाउँछ भन्ने मैले आशा राखेको छु।
0: अहिले सबका खबर यति नै।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. फेरि पनि यहाँहरू सबै सबैलाई न्यानो अभिवादनका साथ यहाँ यो नमस्ते युके कार्यक्रमको तेस्रो घन्टामा स्वागत गर्छु म आशा. र हामीले गीत सुन्दै थियौँ अघि, हेमन्त शिशिर अनि सृष्टि थापा साथीहरूले गाउनुभएको, उहाँहरूले गाउनुभएको गीत हाम्रो खर्क गुरुङ मामाले हो, पैसा चाहिन्छ भाइ भन्ने गीत सुनाइदिनु होला है भनेर भन्नुभएको सबैजनालाई. सो इन्जोय गर्नुभयो होला यहाँहरू सबै सबैले. अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिन्छौँ हामी. पत्र पत्रिकाका हेडलाइनहरू यहाँमा विभिन्न प्रकारका खबरहरू छन् जसमा चाहिँ यहाँका यहाँको खबरहरूमा हामीले प्रोस्टेटको पनि देख्न सक्छौँ. हिजो हामीले सुनेको कुरा चाहिँ यहाँका युवाहरू जबलेस भएको कुरा हिजो भनिएको थियो होइन, पूर्व हेल्थ सेक्रेटरीले भन्नुभएको कुरा हामीले हिजो सुनिरहेका थियौँ र यो प्रसङ्ग आज पनि अझै आइरहेको छ. र यहाँ बेलायतमा उहाँले चाहिँ भन्नुभयो अनुसार चाहिँ यङ युवावर्गको लागि चाहिँ जब अपर्च्युनिटी, जागिरको लागि अवसरहरू यङ पिपलको लागि चाहिँ पक्का कम हुँदै गइरहेको छ र यो चाहिँ एकदम अपर्च्युनिटीहरू उनीहरूले कम पाइरहेका छन् भनेर उहाँले अझै भन्नुभएको छ. हिजो मात्रै उहाँले यो आफ्नो फाइन्डिङलाई रिलिज गर्नुभएको हो जसमा चाहिँ चाहिँ ब्रिटेनमा झन्डै युवाहरू जो जति जागिर छैन उनीहरू काम गरिरहेका छैनन्. यो वर्कलेसनेसले गर्दाखेरि ब्रिटेनलाई 125 बिलियन पाउन्ड बराबरको खर्च लागिरहेको छ अरे एक वर्षमा. हजुर, र यो चाहिँ यो एन्टायर नेसनको डिफेन्स रक्षा बजेट भन्दा पनि बढी भयो अरे यो चाहिँ युवाहरूको वर्कलेसनेसले गर्दाखेरि, काम उनीहरूले नगरेका नपाएका कारणले गर्दाखेरि चाहिँ वर्षको 125 बिलियन पाउन्ड बराबर खर्च भइरहेको छ. उनीहरूलाई जबको लागि ट्राई गर्नु पर्यो होइन, भत्ता दिनु पर्यो, सबै थोक गर्दाखेरि चाहिँ त्यो भइरहेको छ. सो यो यस हिसाबले हेर्दाखेरि अहिले 7 जनामा 1 जना युनिभर्सिटीका ग्रेजुएट्सहरू चाहिँ पढेका पनि छैनन् होइन, पढ्न गएका छैनन्, काममा पनि गएका छैनन्, ट्रेनिङ पनि गरेका छैनन्. हजुर, युनिभर्सिटीका विद्यार्थीहरू 7 जनामा 1 जना. हजुर, र यो स्थिति छ बेलायतको र यसलाई ट्याकल गर्नलाई, यसलाई समाधान गर्नलाई सरकारको एकदमै ध्यान आकर्षण गरिरहेको छ यी कुराहरूले र यसै सन्दर्भ यही सन्दर्भ आज पनि फेरि आइरहेको छ. र अर्को चाहिँ मेयर अफ ग्रेटर म्यान्चेस्टर एन्डी बर्नम, उहाँले के भन्नुभएको छ भन्ने कुरा आएको छ. र पूर्व प्रधानमन्त्री सर टोनी ब्लेयरले केही समय अगाडि उहाँले आफ्नो एसे प्रकाशित गर्नुभएको थियो, अहिलेको लेबर सरकार किन कमजोर भइरहेको छ र यसले के गर्नुपर्छ भन्ने कुरा, र उहाँले अझै बढी बायाँतिर ढल्किएको आरोप लगाउनु भएको थियो होइन. र अहिले उहाँको भनाइ आइसकेपछि फेरि एन्डी बर्नम उहाँले फेरि 1500 शब्दको एसे लेखेर छाप्नु भएको छ, टाइम्सले छापेको रहेछ. र यसले चाहिँ यहाँ बेलायतको अर्थतन्त्र अहिले यस्तो हुनुको पछाडि फेरि यो अहिले चाहिँ कस्तो भने, अहिलेको सरकार भन्दा पनि पहिल्यैदेखि नै आइरहेको कारणले गर्दाखेरि यो भइरहेको छ. विशेष गरिकन थ्याचरको एरादेखि आएको जुन पोलिसीहरू छ, नीतिहरू छ, त्योदेखि नै अहिले यो आइरहेको छ. यो कोल्याप्स भइरहेको कारण चाहिँ यो हो, झन्डै क्लब्स कोल्याप्स भएको त होइन तर पनि क्लोज टु कोल्याप्स हुन लागेको चाहिँ स्थिति आएको हो भनेर उहाँले चाहिँ लेख्नु भएको छ, विरोध गर्नु भनौँ न आफ्नो प्रतिक्रिया जनाउनु भएको रहेछ. र यो चाहिँ कस्तो भने एकदमै टक्सिक र यो डिभाइसिभ पोलिटिक्स छ यहाँ बेलायतमा, जसले गर्दाखेरि सामाजिक रूपमा अनि आर्थिक रूपमा यहाँ हार्म गरिरहेको छ, सिधै कस्ट अफ लिभिङलाई असर पनि गरिरहेको छ, यहाँको लिभिङ स्ट्यान्डर्ड पनि घटिरहेको छ यो सबै कारणले गर्दाखेरि भनेर उहाँले भन्नुभएको छ. र त्यो पनि उहाँको भनाइ पनि आएको छ. र अहिले उहाँ चाहिँ अब यो जुन नेक्स्ट मन्थ जुन महिनामा चाहिँ मेकरफिल्डको बाई इलेक्सनमा भिड्दै हुनुहुन्छ र प्रधानमन्त्रीलाई यदि जितेर उहाँले आउनुभयो भने चाहिँ च्यालेन्ज गर्नुहुन्छ अहिलेका वर्तमान प्रधानमन्त्रीलाई. यो कुरा निकै अगाडिदेखि आइरहेको छ. सो यो प्रसङ्ग पनि छ भने अर्को चाहिँ यहाँ बेलायतमा धेरै विशेष गरिकन पुरुषहरूको लागि चाहिँ यो प्रोस्टेट क्यान्सरको लागि टेस्ट गर्ने
जुन स्क्रिनिङ प्रोग्राम छ, यो स्क्रिनिङ प्रोग्राम चाहिँ एकदमै सबैको लागि चाहिँ उपलब्ध नहुने जस्तो कुरा आइरहेको छ अहिले. केही हजारले म पुरुषहरूले चाहिँ यो इनिसियल चेक गर्नको लागि इन्भाइट गरिनेछ र त्यसपछि बल्ल रुटिन टेस्ट हुनेछ. पहिला इनिसियल आरम्भमा चाहिँ प्रपोजल गरिनेछ, त्यसपछि मात्रै बल्ल रुटिन चेक हुन्छ. सबैजनाको लागि चाहिँ यो सम्भव नहुने कुरा यहाँ आज आएको छ. यहाँ बेलायतमा चाहिँ प्रोस्टेट क्यान्सरबाट, यो एउटा प्रोस्टेट क्यान्सरलाई चाहिँ कमन क्यान्सर मानिन्छ युकेमा, जसले चाहिँ वर्षमा झन्डै 12,000 जनाको मृत्यु हुन्छ यही कारणले गर्दाखेरि, र 63,000 केसहरू चाहिँ वर्षमा यो प्रोस्टेट क्यान्सरहरू भेटिन्छन्। तर यसभन्दा धेरै चाहिँ ब्रेस्ट क्यान्सर भयो, बाउल क्यान्सर, लङ क्यान्सर, यिनीहरू चाहिँ ज्यादा, यो चाहिँ ज्यादा मानिसहरूलाई हुने र डेन्जरस पनि भयो. अनि नेसनल स्क्रिनिङ प्रोग्राममा छन् यी, जस्तो ब्रेस्ट, बाउल अनि लङ क्यान्सरको चाहिँ. तर अब यो प्रोस्टेट क्यान्सर चाहिँ यसरी यो अरू क्यान्सर जस्तै नेसनल स्क्रिनिङ प्रोग्राममा नपरिकन इन्भाइट गरिने भन्ने कुरा छ फ्यु केहीलाई. र यो चाहिँ कस्तो भने फ्यामिली हिस्ट्री हेरिकन, जस्तो फ्यामिली हिस्ट्रीमा ब्रेस्ट, ओभरियन, पेनक्रियाटिक होइन, प्रोस्टेट क्यान्सर के छ उनीहरूको परिवारमा, त्यसलाई त्यो छ भने चाहिँ उनीहरूलाई इन्भाइट गर्ने भनेर भनिएको छ. सो यो छ आज. तर कतिपय क्याम्पेनरहरूले चाहिँ यसको विरोध पनि गरिरहेका छन्. अर्को पूर्व फर्स्ट मिनिस्टर एसएनपीका भनौँ, निकोला स्टर्जनले चाहिँ यो साता मेरो लागि एकदमै जीवनको सबभन्दा वर्स्ट विक भयो, सबभन्दा खराब हप्ता भयो उहाँको हस्बेन्डको कारणले गर्दाखेरि भनेर उहाँले भन्नुभएको रहेछ एसएनपीका फर्मर फर्स्ट मिनिस्टरले. र पहिलोचोटि उहाँको श्रीमान चाहिँ गिल्टी फिल, उहाँको श्रीमान चाहिँ जेल चलन जाने भएपछि, अब यो घोटाला गरेपछि 4,00,000 पाउन्ड बराबरको पार्टीको रकम घोटाला गरेपछि चाहिँ उहाँ जेल, उहाँलाई सजाय हुने, जेल सजाय हुने भएपछि पहिलोचोटि बल्ल उहाँ बोल्नु भएको छ र उहाँले यसो भन्नुभएको रहेछ. त्यही कुरा आज पत्रिकाले छापेको छ. र यस्तै गरिकन अब ल्यान्डलोर्डहरूको लागि जो चाहिँ अलि यो एकदम सहरमै होइन, घना बस्ती भएको सहरमा होइन

वरपरकै कस्टमर हुन्छन् होइन, र कस्टमरहरूको घर हुन्छ र उनीहरूमा अलिकति थप्ने, अब कसरी हुन्छ उनीहरूलाई थप्ने भनेर बाँड्ने भन्ने कुरा चाहिँ आइरहेको छ पत्र पत्रिकाको सरकारको तर्फबाट। सो यो पनि छ आज खबर। र उता इरान र अमेरिकाको सम्झौता चाहिँ निकै नजिक पुगेको चाहिँ अमेरिकाका उपराष्ट्रपति जेरी भान्सले बताउनु भएको छ, र उहाँले चाहिँ अहिले सम्झौता हुने क्रममा छ, केही निकै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको चाहिँ उहाँले बताउनु भएको रहेछ, केही बुधाका भाषामा तलमाथि गरिरहेको र चाहिँ त्यहाँ अझै पुगिन नसकेको सब पूर्ण रूपमा, र हामी चाहिँ निकै नजिक छौँ त्यसमा काम गरिरहेका छौँ भनेर चाहिँ उहाँले भन्नुभएको रहेछ। सो यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा आएको छ। यति नै गरिकन हामी अगाडि बढ्छौँ। अब गीत सुन्दै सुन्दै, यो गीत किरण गजमेर गाउँदै हुनुहुन्छ, र यो गीत सुनिसकेपछि चाहिँ फेरि अर्को एउटा गीत हुन्छ, अनि आजको कुराकानीतर्फ हामी लाग्नेछौँ। आजको कुराकानीमा हुनुहुन्छ योगजीले गर्नुभएको कुराकानी छ QGS द क्विन्स गोर्खा सिग्नल्सको नेपाल कप प्रिपेरेसन सम्बन्धी, क्याप्टन भूपाल गुरुङ उहाँ नेपाल कपको ओआइसी हुनुहुन्छ यसपालिको, हजुर उहाँसँगको कुराकानी आज यहाँहरूले सुन्न सक्नुहुनेछ एकछिनमा।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम बिएबेस संवादबाट म योगराज राईको बिएबेस संवादमा आज म क्याप्टेन भूपाल गुरुङ साहब हुनुहुन्छ। उहाँ चाहिँ क्विन्स गर्खा सिग्नल 243 गर्खा सिग्नल स्क्वाड्रनको चाहिँ 2IC हुनुहुन्छ प्रेम डाउनमा। उहाँसँग म कुराकानी गर्दैछु र उहाँ चाहिँ यसपटकको क्युजिएसको नेपाल कप फुटबल टिमको ओआइसी हुनुहुन्छ, डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ। गत वर्ष चाहिँ क्युएजिएलआरसँग उहाँको फाइनल भएको थियो र उहाँले जित्न सफल हुनुभयो र अहिले चाहिँ अथवा यो वर्ष डिफेन्डिङ च्याम्पियनको चाहिँ प्रिपेरेसन कस्तो छ, यसपटकको अपेक्षा के छ, त्यस सम्बन्धी कुरा गर्नेछ। भोपाल साहब नमस्कार हजुर।
1: एकदमै नमस्कार हजुर, आराम हुनुहुन्छ?
0: एकदम आराम। कति भयो 243 को चाहिँ 2IC लिनु भएको?
1: अहिले म सेकेन्ड इयर इन रनिङ दाई, पर्सनली चाहिँ थर्ड इयर इन रनिङ भन्नु पर्ला। 2IC लिएको छु 2 वर्ष, फर्स्ट इयर चाहिँ स्क्वाडनलाई फर्म गर्दा एज अ प्रोजेक्ट अफिसर काम गरे दाई हजुर।
0: ए राइट, अहिले फुल्ली म्यान्ड हो तपाईँहरू?
1: हजुर, हामी इफ नट ओभरम्यान।
0: ओके राइट, सबै गोर्खालीहरू हुनुहुन्छ कि अरू चाहिँ अरू पनि हुनुहुन्छ कमनवेल्थ?
1: इन्ट्रेस्टिङ छ त यो स्क्वाडन, हामी गोर्खाली मात्र नभएर अक्टाप पनि छौँ, त्यस कारणले गर्दाखेरि हाइब्रिड स्क्वाडन छ त, सबै नै इन्ट्रेस्टिङ छ।
0: ओके, अब क्युजिएसको फुटबल वाइसी हुनु त सब नेपाल कपको माहौल सुरु भयो, 1 तारिकबाट त सुरु हुन्छ। यसपटक डिफेन्डिङ च्याम्पियन, तपाईँहरूको ट्रेनिङ सुरु भइसक्यो?
1: हजुर दाइ, ट्रेनिङ सुरु भइसक्यो भन्नु पऱ्यो।
0: अनि तपाईँहरू त एकदमै खरो ग्रुपमा पर्नु भएको छ नि, ग्रुप एमा यसपटक।
1: सबैले त्यसै नै भन्छ दाइ, विच इज अ गुड थिङ। मैले हेर्दाखेरि चाहिँ आई थिङ्क यो चाहिँ खरो भन्दा पनि एकदमै इन्ट्रेस्टिङ ग्रुप, एभ्री सिङ्गल गेम चाहिँ फाइनल गेम हुन्छ होला सायद यो ग्रुपमा जो छ सबै टिमको लागि।
0: अब तपाईँहरूको खेलाडी चाहिँ लास्ट इयरकै हुनुहुन्छ कि यसपटक फेरबदल भएको छ, के छ तपाईँहरूको?
1: दाई एकदमै गुड क्वेसन। एभ्री इयर खेलाडीहरू आउने जाने त भइ नै लाग्छ, कति चाहिँ उमेरले गर्दाखेरि कति कमिटमेन्टले गर्दाखेरि, तर गुड थिङ हाम्रो पल्टनमा प्लस होल ब्रिगेडमै त्यही होला। हामीसँग चाहिँ जहिले तहिले प्रत्येक वर्ष नयाँ इन्टेकहरू आइ नै राख्छ, त्यस कारणले गर्दाखेरि अब इन एन्ड आउट चाहिँ दुइटै छ।
0: ए राइट, अब यो वर्ष त तपाईँले जित्नुभयो नि, ह्याट्रिक हुन्छ नि होइन?
1: हजुर दाई, यसो इतिहास हेर्दाखेरि गएको 75-76 वर्षमा क्विन्स गर्खा सिग्नल्स लगायत अहिले जति पनि ब्रिगेडमा पल्टनहरू छ, कुनै पनि पल्टनले ह्याट्रिक गरे जस्तो लाग्दैन मलाई। पहिला पहिला पुरानो पल्टनहरू हङकङ डेजमा भएको पल्टनहरूले त गरेथ्यो, जस्तै फर्स्ट सेकेन्ड ज्यारहरूले होइन, अनि क्विन्स गर्खा सिग्नल चाहिँ पनि दुईचोटि मौका पाएको रहेछ 1958-59 र 60 त्यसमा मिस गर्यो, प्लस हामीले 2022 फेरि एउटा मौका पाएको थियो ह्याट्रिक गर्ने, त्यसमा पनि मिस भयो, फाइनलमा पेनाल्टीमा हार्यो। हामी फेरि एकचोटि मौका पाएको थियो दाई, कोसिस चाहिँ सकभर सकेसम्म मिलेसम्म चाहिँ ह्याट्रिक नै गर्ने भन्ने आशामा
0: सबै साहबहरू मेम्बर्सहरूले लो यसपटक चाहिँ मौका गुमाउनु हुँदैन भनेर त्यो एक किसिमको प्रेसर पनि आइरहेको होला सबैबाट, त्यो ह्याट्रिकको चाहिँ प्रेसर पनि आइरहेको होला है तपाईँहरूलाई?
1: प्रेसर भन्दा पनि हाम्रो चेन अफ कमान्ड कमान्डर साहब, गोर्खा मेजर साहब, सम्पूर्ण साहबहरूलाई चाहिँ म चाहिँ धन्यवाद भन्न चाहन्छु दाइ। उहाँहरूले जुन तरिकाले हाम्रो फुटबल टिमलाई सपोर्ट मात्र नभएर फेसिलिटेट पनि गरिदिनु भएको छ थुप्रै एङ्गलबाट, प्लस हाम्रो सबै स्क्वाडनहरूले जुन सपोर्ट दिनुभएको छ त्यसप्रति म एज अ ओआइसी आभारी, प्लस साहबहरूलाई एकदम धन्यवाद दिन चाहन्छु। प्रेसर कुनै पनि गेममा पल्टनलाई रिप्रेजेन्ट गर्दा नआउने होइन, आउँछ, तर अब हाम्रो काम चाहिँ त्यो प्रेसरलाई कसरी ह्यान्डल गर्ने, कसरी ओभरकम गर्ने र मैदानमा कसरी देखाउने भन्ने नै छ गरेर फोकस। अब कतिको सफल हुन्छ त्यो चाहिँ अब नेपाल कपको ड्युरेसनमै थाहा होला।
0: अब क्युजिएस क्युएजेलआर वान ग्रुप एमा यस्तो ड्रको आशा राख्नु भएको थिएन, अपेक्षा थिएन होला यस्तो हुन्छ भनेर होइन, त्यसो सोच्नु भएको थिएन होला?
1: ड्रलाई आशा गर्दाखेरि त जसले पनि अब अलिकति सजिलै ग्रुप परोस् हुन त, सजिलो त कुनै पनि हुँदैन, कुनै पनि ग्रुप हुँदैन, त्यही पनि 4-5 टिम चाहिँ अलिकति जाइन्ट फिगर नै छ हाम्रो ब्रिगेडमा, त्यो टिमहरूलाई एभोइड गर्न पाए हुन्थ्यो भन्ने आशा त सबैको हुन्छ, तर परेपछि अब दिनुपर्छ दाइ, इन्ट्रेस्टिङ हुन्छ। होपफुली दर्शकहरूलाई, जति दर्शक आउनुहुन्छ त्यो दिनमा हेर्ने, उहाँहरूलाई पनि सायद एउटा एक्साइटमेन्ट, एउटा थ्रिलिङ मोमेन्ट सायद क्रिएट गर्छ कि यो ग्रुपले।
0: अब यो टिमलाई चाहिँ, यो युनिटलाई जित्यो भने चाहिँ सजिलै फाइनल पुग्न सकिन्छ भन्ने तपाईँहरूको त्यस्तो कुनै छ कि, कडा टिम कसलाई सोच्नु भएको छ कि आफ्नो गेम खेल्ने हो, खेल्दै जाँदा अब राम्रो हुने हो भन्नेतिर सोच्नु भएको छ?
1: अब हामीले नेपाल कपको लागि प्रिपेयर गर्दै गर्दाखेरि कुनै पनि टिमलाई एकदम बलियो, कुनै पनि टिमलाई एकदम कमजोर भनेर कहिले पनि हेरेको छैन, अनि लाग्दैन पनि त त्यस्तो, किनकि सबै टिम खतरै छ। अब यही टिमलाई जित्नु पाए हुन्थ्यो भन्ने भन्दा पनि प्रत्येक गेम जित्नु पाए हुन्थ्यो भन्नेमा छौँ दाइ हामी, अनि हामीले हाम्रो ट्रेनिङ एन्ड प्रिपेरेसन पनि त्यही अनुसारले गर्दैछु भन्नु पर्ला।
0: ट्रेनिङ चाहिँ तपाईँहरू अहिले सुरु भइसक्यो नि, कता मतलब युनिटतिर गर्दै हुनुहुन्छ कि कस्तो, लास्ट इयर त कता कता तपाईँ बसेर गर्नुभएको थियो?
1: क्विन्स गर्खा सिग्नल्सको डाइनामिक अलिक डिफ्रेन्ट छ दाइ, अनलाइक अरू रेजिमेन्ट, हुन त प्रायः सबै रेजिमेन्टको त्यही होला, हामी एकदमै डिस्पोज वाइड अक्रस द युके छरेर बसेको छ नि, त्यसले गर्दाखेरि खेलाडीहरूलाई एक ठाउँमा भेला पार्नु पनि इट इज बिकमिङ क्वाइट च्यालेन्जिङ। अहिले आर्मीको कमिटमेन्ट पनि त्यस्तै छ। त्यही भएर हामीले अहिले 10 दिन जस्तो भयो होला दाइ हामीले प्रेम ग्राउन्डमा सबै खेलाडीलाई ल्याएर सेन्ट्रलाइज ट्रेनिङ सुरु गरेको।
0: अब तपाईँहरूको त थुप्रै स्क्वाडन हुनुहुन्छ नि, थुप्रै ठाउँमा अब स्काटर हुनुभएको छ, तपाईँहरूको पक्का राम्रो राम्रो खेलाडी यसपटक ल्याउन सफल हुनुभएको छ, कति चाहिँ अब कमिटमेन्टले गर्दा कोसिसले गर्दा सहभागिता जनाउन सक्नुहुन्न यसपटक?
1: होइन, हामीले चाहेको खेलाडीहरू हामीले सब हाम्रो थ्रु हाम्रो सबै साहबहरू गुरुजीहरू प्लस सब स्क्वाडन र रेजिमेन्टको सपोर्टमा हामीले चाहेको खेलाडी हामीले पाएको छौँ भाइ, अनि उनीहरूले ट्रेनिङ पनि राम्रै गर्दैछ, होपफुली त्यही अनुसारको गेम पनि दिन्छ भन्ने आशामा चाहिँ छु।
0: यसपटकको अपेक्षा चाहिँ कस्तो छ तपाईँको? अबको सबैको जित्ने नै हुनुहुन्छ, अब तपाईँको त ह्याट्रिक गर्ने तपाईँहरूको त एउटा सुनौलो मौका पनि हो यो वर्ष।
1: त्यति लामो जुलाईको 4 तारिकसम्म चाहिँ पुरा थिएन दाइ, हामीले हाम्रो फोकस चाहिँ अहिले 1 जुन छ, 1 एट अ टाइम नै दिइरहेको छु दाइ, सबै फोकस चाहिँ अहिले 1 जुनको लागि मात्र छ दाइ।
0: हजुर, राइट, ओके, सर्ट एन्ड स्विट दिनुभयो। अनि तपाईँको यसपटककोमा चाहिँ कति टाइमसम्म कति पटकसम्म नेपाल कप खेल्नु भएको चाहिँ खेलाडीहरू हुनुहुन्छ, अब नयाँमा कति हुनुहुन्छ अनि पुरानोमा अनुपातमा एभरेजमा?
1: हाम्रोमा एकदमै सिनियर खेलाडी भनेको इन्टेक 2017 जुन चाहिँ के अब के इज क्वाइट फेमस चाहिँ सबैले चिन्छ होला दाइ, त्योभन्दा पछाडि चाहिँ 2019 एन्ड बिलो छ दाइ हाम्रो टिम, योपालि अलिक यङ नै छ, तर ह्याभिङ सेड द्याट सबै अलमोस्ट 80% खेलाडीहरूले चाहिँ नेपाल कप जितिसकेको छ एक्सपिरियन्स छ दाइ, गर्दाखेरि एज फिटनेस मेन्टालिटी साइकोलोजी सबै कुरालाई हेर्दाखेरि आई थिङ्क वी आर अ क्वाइट ब्यालेन्स टिम भन्नु पर्दा।
0: अब एकजना भाइ हुनुहुन्छ जहिले पनि सेकेन्ड हाफमा खेलाउनुहुन्छ, मलाई ठक्कै नाम आएन,
1: के
0: हजुर उहाँ स्ट्राटेजी त्यही नै होला, उहाँ पसेपछि चाहिँ गाजे बाजे भइहाल्छ है।
1: के इज फर सम रिजन एकदमै फेमस छ अरे ब्रिगेडमा, उसले नामै के गर्दा गर्दा हामीलाई पनि थाहा हुँदैन, हामीसँग के छ दाइ यो वर्ष पनि।
0: ए राइट, ओके ओके, राइट। अनि तपाईँको पनि अलिकति हिस्ट्री सुन्न मन लाग्यो यो फुटबलको।
1: मेरो हिस्ट्री यसो छोटकरीमा भन्नुपर्दाखेरि, अब म पहिला उता इन्डिया दार्जिलिङ पढेको हो अरे दाइ,
0: ओके,
1: उता पढ्दाखेरि फुटबलिङ माहौल निकै राम्रो थियो र स्कुल टिमहरूबाट खेल्दै आयो, पछि नेपाल गएपछि भर्ती भएर यता आएपछि नेपाल कप ट्रेनिङमा इन्भल्भ भयो 2002 यता, त्यस पछाडि फेरि नेपाल पोस्टिङ जाने मौका पनि पाएर त्यतिखेर नेपालको ए डिभिजनले खेल्ने मौका पनि पायो।
0: ए डिभिजन खेल्नु भयो?
1: हजुर, ए डिभिजन खेल्यो, त्यस पछाडि चाहिँ यता आएर नेपाल कपको हिस्ट्रीमा चाहिँ खेलाडीबाट लिएर क्याप्टेन, कोच, म्यानेजर, सेक्रेटरी सबै गर्दै गर्दै अहिले ओआइसी गर्दैछ दाइ। नेपाल कप चाहिँ अब यति साह्रो प्यासन भइसकेको रहेछ, यसबाट टाढा बस्नु चाहिँ गाह्रै भइरहेछ
0: डेफिनेटली,
1: प्लस पल्टनले पनि जुन विश्वासले मलाई प्रत्येक वर्ष जिम्मेवारी दिएछ त्यसप्रति पल्टनप्रति पनि एकदमै आभारी छु दाइ म, अनि नेपाल कपमा प्रत्येक वर्ष इन्भल्भ हुनु पाउँदाखेरि भर्ती भएकोमा चाहिँ एकदम खुसी लाग्छ, भर्तीमा भएको भए चाहिँ सायद यसरी इन्भल्भ हुनु पाउँथेन, त्यही माथि पल्टनले विश्वास गरेर प्रत्येक वर्ष जिम्मेवारी यसरी लिन पाउँदाखेरि चाहिँ आफैलाई एकदम भाग्यमानी ठान्दछ दाइ,
0: सायद
1: नेपाल कपले गर्दा पनि होला अहिलेसम्म जाहिर खाइरहेछ।
0: होइन, त्यो
1: आफ्नै पालामा मैले नेपाल कप चाहिँ 6 चोटि जस्तो जितिसकेको छ,
0: 6 चोटि
1: हजुर,
0: तपाईँ त हिस्ट्री मेकर नै रहेछ त,
1: सबै गरेर अनि क्विन्स कर्क सिग्नल्सले टोटल 12 चोटि जितेको थाहा रहेछ, 12 चोटि जित्दाखेरि 6 चोटि चाहिँ आफैले विटनेस गर्नु पाउँदा अथवा आफै त्यो टिमसँग इन्भल्भ हुनु पाउँदा चाहिँ निकै गर्व पनि लाग्छ त एक मान्छे हेर्दाखेरि।
0: 6 चोटि जित्ने त ब्रिगेडमा कम्ती मात्रै हुनुहुन्छ होला है खेलाडीहरू,
1: सायद होला भाइ हजुर।
0: ए, तपाईँलाई त पक्का अवार्डै दिनुपर्ने खालको इतिहास बोक्नु भएको रहेछ नि त, होइन र? अनि यो नेपाल कपको माहौल चाहिँ कस्तो लाग्छ त? अब फुटबल त छँदैछ, जित्नु हार्नु आफ्नो ठाउँमा चाहिँ एउटा चाहिँ सबैसँग भेटघाट गर्ने मौका पनि हो, कस्तो लाग्छ त तपाईँलाई
1: यो नेपाल कपको माहौललाई? यसो हेर्दै गर्दाखेरि इयर बाई इयर एकदमै बिगर एन्ड बेटर हुँदै गएको देख्छु दाइ मैले, जुन यो बिजी भेलाको आइडिया ल्यायो प्लस लेडिजको भलिबल ल्यायो फाइनलको दिन, त्यसले गर्दा पनि हामी दर्शकहरू निकै एट्र्याक्ट भइरहेको छ अहिले, त्यसले चाहिँ नम्बर अफ एटेन्डेन्स भनौँ न त्यो दिनमा पार्ने चाहिँ निकै धेरै भइरहेको छ, अनि इच्छा पनि अब जस्तै हामीले गोर्खा कप प्रत्येक वर्ष देखिरहेको हुन्छ, गोर्खा कपमा चाहिँ अब 19-20 हजारै दर्शकहरू हुन्छ, हुन त गोर्खा कपले धेरै कुराहरू पनि राखेको छ, नेपाल कप पनि क्वाइट क्लोज टु गोर्खा कप जस्तो लाग्दैछ त मलाई आज
0: पनि। डेफिनेटली डेफिनेटली,
1: त्यो दिनमा माहौल हेऱ्यो भने एकदमै इन्ट्रेस्टिङ, त्यसले गर्दाखेरि नेपाल कपको माहौल इज ओन्ली गोइङ बिगर एन्ड बेटर।
0: दाईको आशीर्वाद, यसपटक चाहिँ ह्याट्रिक गर्नु होला नि, हिस्ट्री बनाउनु होला, सम्पूर्ण आफ्नो टिमका खेलाडीहरूलाई के भन्नुहुन्छ?
1: बिएफबिएस परिवारलाई तपाईँहरूलाई एकदम धन्यवाद, तपाईँले सम्झेर दुई शब्द दिने मौका दिनुभयो। त्यस लगत्तै हाम्रो पल्टनको कमान्डर साहब, जिएम साहब प्लस सम्पूर्ण क्विन्स कलका परिवार अनि हाम्रो खेलाडीहरूलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। खेलाडी नभएको भए हामीले यसरी भाग लिनै पाउँथेन, प्लस त्यो खेलाडीलाई भाग लिनुको लागि पल्टनमा जति पनि दाजुभाइहरूले साथ दिनुभएको छ, दाजुभाइ मात्र नभएर दिदीबहिनीहरूले पनि, उहाँहरू सबैलाई चाहिँ हाम्रो क्विन्स कलका सिग्नल्सको नेपाल कप टिमबाट चाहिँ एकदम मुरी मुरी धन्यवाद। गेमहरूमा हेर्न आइदिनुहोस्, रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस् अनि टिमलाई सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु।
0: हजुर, लास्टली चाहिँ तपाईँ कुन स्थानमा खेल्नुहुन्छ र कति जति स्कोर गरियो होला अहिले नेपाल कपमा?
1: म चाहिँ मिडफिल्डर हो, होल्डिङ मिडफिल्डर। मैले साह्रै धेरै गोल, मलाई गोल यति हेर्ने भनेर त अलि याद छैन त, त्यत्रो वर्षमा हानियो भने होला नि, तर एक्ज्याक्ट नम्बर त थाहा भएन, तर मेरो पोजिसन चाहिँ होल्डिङ मिडफिल्डर।
0: ल त साहब, गुड लक। अब ग्रुप स्टेज म्याचेसतिर, सेमी फाइनलतिर, क्वार्टर फाइनलतिर अनि फाइनलमा त डेफिनेटली मिल्छौँ। अल द बेस्ट तपाईँलाई अनि तपाईँको टिमलाई है त साहब।
1: हजुर दाई, थ्याङ्क यू सो मच। हजुर
0: हजुर, उहाँ हुनुहुन्थ्यो क्याप्टेन भोपाल गुरुङ साहब, क्युजिएसको चाहिँ नेपाल कप 2026 को चाहिँ ओआइसी हुनुहुन्छ र उहाँ डिफेन्डिङ च्याम्पियन भएको कारणले गर्दा उहाँको प्रिपेरेसन कस्तो छ अनि यसपटकको अपेक्षा के छ त्यस सम्बन्धी कुराकानी गऱ्यौँ। र यसपटक जित्नुभयो भने उहाँले कन्टिन्यू 3 वर्ष जितेर ह्याट्रिक गर्नुहुन्छ अनि हिस्ट्री बनाउनुहुन्छ, त्यसको लागि पनि शुभकामना भन्दै कार्यक्रम बिएबिएस संवादबाट मैले पनि विदा मागेँ। हस् त, नमस्ते।

0: KFVS गोरखा रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

शीतल मोक्तानले गाउनु भएको दामी गीत थियो सुन मेरो आवाज भनेर उहाँले कस्तो मजाले उहाँको आवाज सुनाउनु भयो. म त मक्ख परेर सुनिरहेको थिएँ. अब अरू गीत पनि, अब एउटै गीत मात्रै बाँकी छ लास्टमा जाँदाखेरि एउटा लोक भाका सुनाउँदै हामी छुट्टिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट. र मेन काम त बाँकी नै छ नि होइन, यो साताभर हामी सबैले दुःख गरेको काम. हजुर, तपाईँहरूको एन्सरहरू गइसकेको छ आजको यो ड्रमा. र अब चाहिँ लकी विनर को हुनुहुन्छ, यसपालिको टिकट कस कसले पाउनुहुन्छ, लोक दोहोरी साँझको स्वर्णिम साँझको, हजुर यो टिकट अब नाम निकाल्नुपर्छ. र प्रश्न एक्चुली म प्रश्न यहाँहरूलाई उत्तर चाहिँ राखौँ, प्रश्न त धेरैचोटि सुनिसक्नु भएको छ होइन. र यसपालिको एन्सर तृष्णा गुरुङ, हजुर लोक दोहोरी विधाको गीत नगाउने गायिका को कुरा गरेको थिएँ मैले होइन. चारवटा अप्सन पनि दिएको थिएँ, चारवटा नाम सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका भनेर. तिनजनाले त गीत गाउनुहुन्छ, लोकदोहोरी भाकाको गीतहरू गाउनुहुन्छ, तर तृष्णा गुरुङजीले चाहिँ गाउनुहुन्न होइन. त्यसरी एन्सर तृष्णा गुरुङ र तिनजना, बाँकी तिनजनाको नाम सबिना बुढा, सम्झना भण्डारी, सपना रोका त यहीँ यसपालिको नौ लोकदोहोरी स्वर्णिम साँझमा नै सहभागिता जनाउँदै हुनुहुन्छ. यही 30 मेमा अब भोलि नै हो होइन, एम्पायर हल अल्डरसटमा 2:30 बजेदेखि नै कार्यक्रम हुन्छन्. 15 जना कलाकारहरू त यहीँ पोस्टरमा छ र अझै थपिँदै हुनुहुन्छ नेपालबाट होइन. तपाईँहरूको लागि यो पक्का स्वर्णिम साँझ नै हुनेछ, रमाइलो गर्न नभुल्नु होला. अब 2 जनाले पाउनुहुन्छ यसको टिकट. हामीलाई स्पोन्सर गर्नु भएको छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका मेम्बरहरूले. सो यो टिकट कसलाई जान्छ, अब चाहिँ एन्सर सुनिहाल्नु भयो होइन. तृष्णा गुरुङ हो, मैले जे क्वेसन राखेको थिएँ त्यसको एन्सर चाहिँ हजुर. अब नाम निकालौँ. हजुर, यो हाम्रो राइस कुकरमा भएको एउटा नाम निकालौँ. मेरो हातमा एउटा नाम आइसक्यो. यसपालिको लक्की विनर त पढ्नुभयो, लन्डनतिर पो गएछ त हाम्रो शिवकुमारी गुरुङ दिदी. तपाईँलाई धेरै धेरै बधाई छ, भ्याउनुहुन्छ होला पक्कै पनि आउनको लागि होइन. भोलि हो कार्यक्रम. शिवकुमारी गुरुङ लन्डन निवासी, यहाँलाई धेरै धेरै बधाई छ. अब दुईवटाको नाम निकाल्नुपर्छ नि मैले, एकजना त उहाँ पढ्नुभयो, अब दोस्रोको हुनुहुन्छ भने हजुर दोस्रोमा को पढ्नुभयो, दोस्रोमा पढ्नुभयो मणि थापा, मणि थापा अल्डरसट निवासी. हजुर मणि थापा अल्डरसट निवासी, तपाईँको नाम आयो ल, दुवैजनालाई बधाई छ. लन्डन निवासी शिवकुमारी गुरुङ दिदी अनि यता अल्डरसट निवासी मणि थापा जीलाई दुवैजनालाई बधाई. अब टिकट त तपाईँले गेटमा नै पाउनुहुन्छ, हामी नाम मात्रै पठाइदिन्छौँ. सो नाम चाहिँ तपाईँको त्यहाँ जान्छ, जान नभुल्नु होला. आफू जान भ्याउनु भएन, सक्नु भएन भने पनि आफ्नो आफन्तजनलाई नजिकै को हुनुहुन्छ पठाइदिन सक्नुहुन्छ. नाम चाहिँ बरु दिन नभुल्नु होला होइन, त्यहाँ गएर पनि भन्न नभुल्नु होला. लौ त अब आजको यसपालिको लक्की विनरहरूलाई धेरै धेरै बधाई छ. अनि विकेन्ड तपाईँहरूको सप्ताहन्तका थुप्रै कार्यक्रमहरू छन्, तपाईँको कार्यक्रमहरू रमाइलो रहोस्। जो जतिले हामीलाई साथ दिनुभयो, भाग लिनुभयो, लेख्नुभयो, यहाँहरूले धेरै मेसेजहरू पठाउनु भएको छ, यसको लागि धेरै धन्यवाद. हाम्रो टङ्क शेरचन्दजीको गीत हामी सुन्दैछौँ जाँदा जाँदै, जुना श्रेष र टङ्क शेरचन्दजीको र सालेजु भाका. हाम्रो टङ्क शेरचन्दजी यहीँ फानम निवासी हुनुहुन्छ, उहाँले हिजो कल्पना श्रीपालजीसँगको अन्तर्वार्ता सुन्नुभएछ र धन्यवाद. यो साँझको यो लोकदोहोरी साँझको बारेमा काम अन्तर्वार्ता लिइदिनु भएकोमा भन्नुभएको छ. र उहाँले चाहिँ यो यसपालिको ब्रेन टिजरको उत्तर मैले पठाइन, आफै आयोजक भएको कारणले गर्दाखेरि. तर यो हप्ताको त सजिलै रहेछ, गत हप्ताको प्रश्नले चाहिँ मेरो दिमाग रिङटिङ हल्लाइदिएको थियो भनेर भन्नुभएको छ. 2-3 दिनपछि चाहिँ बल्ल पत्ता लगाउन सफल भएको थिएँ र यसै कलाकार कार्यक्रममा भाग लिने कलाकारहरूको गीत पो रहेछन् भनेर भन्नुभएको थियो. हजुर, मैले सुटुक्क कलाकार उहाँ तपाईँहरूको यो लोकदोहोरी स्वर्णिम साँझमै भाग लिनुहुने कलाकारहरूको नाम कलाकारहरूको गीत राखिरहेको थिएँ र बिचबिचमा बजाइ पनि रहेको थिएँ. तपाईँहरूले थाहा पाउनुभयो होला, नोट गर्नुभयो होला, स्पोन्सर गर्नुभयो टिकट. यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र सम्पूर्ण श्रोता यहाँहरूले हजुर दिपेन्द्र प्रजापतिजीले के लेख्नु भएको छ, आशा दिदी नमस्कार, मलाई परे स्पोन्सर गर्छु भनेर भन्नुभएको छ उहाँले.
अनि हाम्रो नारायण सापकोटाजीले त अहो यस्तो दामी सेकुवा पठाइदिनु भएको छ कि झररर आगोमा पोल्दै गरेको सेकुवा, दिदी खसीको सेकुवा पोल्न लागेको छु भनेर। वा कसरी पोलिँदो रहेछ भन्ने बल्ल थाहा भयो। अब यो विकेन्ड पोल्न पर्ला जस्तो छ। र अब त अरू श्रोता थुप्रैले भाग लिनु भएको छ, मेसेज पठाउनु भएको छ, धेरै धन्यवाद भन्न चाहन्छु। आजको लागि छुट्यौँ, भोलिलाई अब हाम्रो सहकर्मी साथीहरू भोलि पर्सिको दिनमा आउनुहुन्छ, म भने अब एकैचोटि सोमबार भेट्नेछु। आजलाई बाबाई भन्छु। नमस्ते, ह्याभ अ नाइस विकेन्ड।

0: Line buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने भन्दै शासकीय स्वरूप र नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज टोणीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
4: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्र राजनीति पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति हाम्रो शासकीय शैली राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक निष्पक्ष र प्रतिस्पर्धात्मक न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हाम्रा राजनीतिक दल हाम्रो सरकार हाम्रो नेतृत्व सृजनशील विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ।
3: हेटौँडा उपमहानगरपालिका 5 क्षेत्रमा अव्यवस्थित बसोबास गर्दै आएका घर टहरामा उपमहानगरले डोजर चलाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत उपमहानगरले आज डोजर चलाएको हो। लामो समयदेखि सूचना गरिँदै आए पनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको उपमहानगरले बताएको छ। नगर प्रशासनले सडक विस्तार नाला व्यवस्थापन तथा सार्वजनिक उपयोगका लागि आवश्यक जग्गा खाली गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ। डोजर परिचालनसँगै करिब 15 अस्थायी तथा केही पक्की संरचनाहरू हटाइएको छ। यद्यपि प्रभावित स्थानीयवासीले भने पर्याप्त समय र वैकल्पिक बसोबासको व्यवस्था नगरी जबरजस्ती हटाइएको गुनासो गरेका छन्। स्थानीय प्रशासनले कानूनी प्रक्रिया पूरा गरेर नै अतिक्रमण हटाइएको दावी गर्दै प्रभावित परिवारको तथ्याङ्क संकलन भइरहेको र आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग छलफल गरिने जनाएको छ। परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
5: मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ 22 गते बेलुका 5 बजेसम्म आवेदन दिन सक्ने जनाएको छ। राजदूतका लागि 35 वर्ष उमेर पूरा भएको नेपाली नागरिक कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा सरकारी सेवाका लागि अयोग्य नठहरिएको हुनुपर्ने लगायत 15 बुँदे योग्यता तोकिएको छ। त्यस्तै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति वा सुविधा नलिएको व्यक्ति मात्रै आवेदन दिन योग्य हुने मन्त्रालयले जनाएको छ। हाल नेपालका विदेश स्थित 44 नियोग मध्ये 17 राजदूत पद खाली छन्।
3: काठमाडौँ महानगरले कक्षा 11-12 लागि सिफारिस गर्ने छात्रवृत्तिका लागि 26,680 परीक्षार्थी चुनिएका छन्। आवेदन दिने 26,888 विद्यार्थी मध्ये 208 फारम अस्वीकृत भएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। खड्काका अनुसार छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन् भन्नका लागि प्रवेश पत्र रङ्गीन प्रिन्ट गर्ने व्यवस्था अनिवार्य गरिएको छ। महानगरले 2080 नीतिगत निर्णय गरेर महानगरपालिकाका क्षेत्रभित्र भएका 11-12 कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो। यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नका लागि जेठ 17 छात्रवृत्ति छनौट परीक्षा सञ्चालन हुनेछ। नेपाली बजारमा आज सुनको भाव बढेको छ। हिजो तोलामा 5,500 रुपियाँले घटेको सुनको भाव आज 5,600 बढेको हो। आज सुन तोलामा 2,90,600 कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 थियो। यसै चाँदीको भाव पनि बढेको छ। हिजो तोलाको 4,865 कारोबार भएको चाँदीको भाव आज 5,040 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अमेरिकी उपराष्ट्रपति जेरी वान्सका अनुसार युद्धविका विषयमा कुनै सम्झौतामा पुग्नु अघि अमेरिका र इरानले अझै पनि केही जटिल असमझदारीहरू सुल्झाउन बाँकी रहेको बताउनु भएको छ। यो सम्झौताले युद्धविरामलाई 60 दिनको लागि लम्ब्याउने र इरानको आणविक कार्यक्रम र हर्मुज जल डमरूको भविष्यमा वार्ता सुरु गर्ने बताइएको छ।
2: You know, we're going back and forth with them. We do think they're negotiating, at least so far, in good faith, and we're making some progress. Hopefully, we'll continue to make progress. The president will be in a position where he can endorse the agreement. But obviously, we're not there yet, but we're very close, and we're going to keep on working at it.
3: ब्राजिलका स्टार फरवर्ड नेमारले चोटका कारण विश्वकपको पहिलो खेल गुमाउनु भएको छ। हवस् त, अहिलेसम्मका खबरहरू पनि नमस्कार।

BFBS गोर्खा रेडियो हजुर आदरणीय श्रोता पनि तपाईँको प्रिय रेडियो स्टेसन BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर तपाईँहरू र आज पनि यो समयमा अब सुरु भइसकेको छ काठमाडौँको सौगात हाम्रो काठमाडौँबाट आउने कार्यक्रम आजको लागि भने यहाँ युकेको स्टुडियोबाट लिएर आएकी छु म शिरेश सनवार तपाईँको सेवामा रहेकी छु हिजो पनि यहीँबाट हाम्रो कार्यक्रम भएको थियो र आज पनि कार्यक्रमलाई तपाईँको सेवामा हामी यहीँबाट प्रस्तुत गर्दैछौँ त यतिखेर यहाँहरू सबै जसले हामीलाई सुनेर साथ दिइरहनु भएको छ यहाँहरू सबैलाई सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु आजको प्रस्तुतिमा तपाईँहरू सबैको साथ ठिक 11 बजेसम्मको लागि मलाई दिनुहोला भनेर विनम्र अनुरोध पनि निवेदन गर्न चाहेँ यो बेला समय अहिले बिहानको 9:12 गएको छ युकेमा नेपालमा भने अहिले दिउँसोको 1:57 गएको छ र यसै गरिकन हाम्रो ब्रुनाईको समय भने अपराह्नको 4:12 गएको छ संसारभरि विभिन्न ठाउँबाट हामीलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावृन्दमा एकपटक फेरि पनि मैले धन्यवादसहित अभिवादन टक्राउन चाहेँ अनि कार्यक्रममा अगाडि लिएर जाने चाहेँ तपाईँहरू सबैलाई आज त अब शुक्रबारको दिन यो हाम्रो वर्किङ विकको अन्तिम दिन तपाईँहरू पनि अब विकेन्डको जुन एउटा आगमन छ यसको रमझममा उत्साहमा चाहिँ तपाईँहरू पनि हराउनु भएको छ होला रङ्गिनु भएको छ होला भन्ने मलाई लागेको छ अब 5 दिनसम्म मेहनत गरिसकेपछि अब 2 दिनको छुट्टी त हामीले मजाले इन्जोय गर्नै पर्ने हुन्छ तर यसपटक चाहिँ युकेको सन्दर्भमा कुरा गर्नुपर्दा 4 दिनको वर्किङ विक रह्यो किनभने यो हाम्रो मन्डे यो सप्ताहको चाहिँ हाम्रो ब्याङ्क हलिडे रहेको थियो है र ट्युजडेदेखि चाहिँ नि आज फ्राइडेसम्मको छोटो हाम्रो वर्किङ विक रह्यो र अब 2 दिनको छुट्टी भोलि र पर्सि अब तपाईँहरू सबजनाले पनि यसलाई लुक फोर्ड गर्दै हुनुहुन्छ होला त्यसमाथि पनि अहिले हिट यति बढिरहेको छ भनेर साध्य छैन है यो एकदमै गर्मी भइरहेको अवस्थामा चाहिँ छुट्टीमा अलिकति तपाईँहरूले चाहिँ नि भनौँ रिल्याक्स गर्ने बिचहरूतिर जाने अलिकति त्यो प्रकारको चाहिँ नि भनौँ काममा तपाईँहरूले त्यो प्रकारको चाहिँ एक्टिभिटिजमा तपाईँहरू चाहिँ संलग्न हुनुहुन्छ कि यस्तो लाग्छ मलाई यतिखेर र भएन भने अब अन्यत्र कति हाम्रो कार्यक्रमहरू हुन्छन् अब यो समर लाग्दै गर्दाखेरि ती कार्यक्रमहरूमा पनि तपाईँको सहभागिता त रहन्छ नै होला होइन यसर्थमा जे जस्तो छ तपाईँको विकेन्डको प्रोग्राम भरपूर इन्जोय गर्नुहोला रिल्याक्स गर्नुहोला भनेर भन्न चाहन्छु म यतिखेर अहिलेको लागि अब एकैछिन हामी नेपाली पात्रलाई पल्टाउँछ सबैभन्दा पहिला नेपाली पात्रलाई पल्टाउनु पर्दा आजको तिथिमितिको कुरा गर्छु विक्रमसम्म 2083 साल जेठ महिनाको आज 15 गते तदनुसार 19 मे 2026 शुक्रबारको दिन अधिक ज्येष्ठ शुक्ल त्रयोदशीको दिन हो आज राष्ट्रिय गणतन्त्र दिवस पनि परेको छ सगरमाथा आरोहण दिवस पनि हो आज र यसलाई चाहिँ संसारभरिमा नै मनाइन्छ यो दिनलाई चाहिँ इन्टरनेसनल एभरेस्ट डेको रूपमा र जुन चाहिँ हाम्रो लागि एकदमै गौरवको कुरा पनि हो यसबाट अब हाम्रो नेपालको एउटा गौरव हो होइन माउन्ट एभरेस्ट सगरमाथा यसको बारेमा अवेरनेस पनि फैलाउन सकिन्छ यसको बारेमा हामीले चाहिँ धेरै कुराहरू इन्फर्मेसनहरू चाहिँ सम्प्रेषण पनि गर्न सक्छौँ स्पेसली अब जस जसलाई थाहा छ त्यो आफ्नो ठाउँमा चाहिँ थाहा नभएकोहरूलाई पनि यो एउटा चाहिँ नि भनौँ हामीले जानकारीहरू दिन सक्ने दिनको रूपमा पनि आज हामी यसलाई लिन्छौँ यस्तै गरिकन आज वर्ल्ड डाइजेस्टिभ हेल्थ डे पनि परेको छ अनि त्यति मात्र होइन आज चाहिँ एडिसन्स डिजिज डे पनि परेको छ जुन संसारभरि नै हामीले मनाइरहेका छौँ यी विभिन्न प्रकारका स्पेसल दिनहरू आज हामीले अब्जर्भ गरिरहेका छौँ र नेपालको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ आज हाम्रो गणतन्त्र दिवस हो राष्ट्रिय गणतन्त्र दिवस र गणतन्त्र दिवसको यहाँहरू सबैलाई धेरै धेरै शुभकामना मैले टक्राउन चाहेँ नेपाली जनताले आफ्नो शासकीय व्यवस्था आफैले चुनेको प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गरेको सन्दर्भमा नै यस दिनको भनौँ महत्त्व लुकेको छ र यस कारणले गर्दाखेरि पनि आजको यो गणतान्त्रिक नेपालको कुरा गर्नुपर्दाखेरि गणतन्त्र दिवसले यो गणतान्त्रिक नेपाल भएको दिनको हामीलाई स्मरण गराउँछ सम्झना गराउँछ प्रिय श्रोताबृन्द सम्पूर्ण नेपालीहरूलाई गणतन्त्र दिवसको अवसरमा धेरै धेरै शुभकामना मैले दिइसकेको छु र एभरेस्ट डे पनि हो आज इन्टरनेसनल एभरेस्ट डे अब यो इन्टरनेसनल एभरेस्ट डे भन्ने बित्तिकै हामीले यसलाई चाहिँ अब सम्झना गर्नै पर्ने हुन्छ होइन र अब हाम्रो देशमा रहेको यो अत्यन्तै हाम्रो चाहिँ गौरवको धरोहर हो जुन चाहिँ
नामबाट नेपाल संसारभरि चर्चित छ भन्दा फरक पक्कै पनि नपर्ला. सधैँ नै 29 मेको दिनमा अन्तर्राष्ट्रिय एभरेस्ट दिवस मनाइन्छ, सगरमाथाको आरोहण दिवस भनेर हामी नेपालीमा भन्छौँ पनि होइन. र यो दिन चाहिँ दुनियाँको सबैभन्दा उच्च शिखर माउन्ट एभरेस्टमा पहिलो पटक पुग्ने साहसी मानिसहरूको सम्झनामा यो दिनलाई मनाइन्छ आदरणीय श्रोताबृन्द है. र यो दिनको इतिहासको कुरा गर्नुपर्दाखेरि चाहिँ सन् 1953 पुग्नुपर्छ, जति बेला चाहिँ 29 मेको दिनमा उक्त साल न्युजिल्यान्डको एडमन्ड हिलरी र नेपालको शेर्पा तेन्जिङ नोर्गेले पहिलोपटक माउन्ट एभरेस्टको शिखरमा पुग्न सफल भएका थिए है. त्यो समयमा यो काम लगभग इम्पोसिबल, यानि कि असम्भव नै मानिन्थ्यो, किनभने अब त्यति बेला अहिलेको जस्तो चाहिँ प्रविधिहरू थिएन, अहिलेको जस्तो एडभान्स टेक्नोलोजीहरू थिएन, अहिलेको जस्तो भनौँ ज्ञानहरू पनि थिएन होइन. त्यो कारण गर्दाखेरिमा चाहिँ यो लगभग असम्भव मानिने कामलाई त्यस दिन यानि कि 29 मे सन् 1953 दिनमा सर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पा उहाँहरू दुईजनाले सफलतापूर्वक सम्पन्न गर्नुभएको सम्झनामा नै यो दिनलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय एभरेस्ट दिवसको रूपमा मनाउँदै आइरहेका छौँ. अब त्यति बेलाको स्थिति होइन, एकदमै भनौँ बरफै बरफको चाहिँ स्टर्महरू पनि आउने होइन, स्नो स्टर्म भनेर भनौँ, अनि एकदमै कडक चिसो अनि एकदमै कठिन कठिन बाटोहरूको बिचमा यो एकदमै ठुलो सफलता थियो जो त्यति बेला हासिल गर्नुभएको थियो उहाँहरू दुईजनाले है. र यही जुन सफलता छ यसको सम्झनामा हरेक साल 29 मेको दिनमा अन्तर्राष्ट्रिय एभरेस्ट दिवस हामीले मनाउँदै आइरहेका छौँ. यो चाहिँ एभरेस्टको कुरा गर्नुपर्दाखेरि सबैभन्दा उच्च पर्वत हो माउन्ट एभरेस्ट संसारको है. र यसको उचाइ करिब 8,848 मिटर छ. यहाँसम्म पुग्न सफलता धेरैले प्राप्त त गर्नुभएको छ, तर यो सजिलो भने पक्कै पनि छैन, किनभने यो बाटो एकदमै कठिन छ, एकदमै चिसो, धेरै बरफहरू भएको, अनि अक्सिजनको पनि कमी हुन्छ, अभियसली सास लिनमा पनि एकदमै समस्या आउँछ. यही कारण गर्दाखेरि एभरेस्टमा चढाइ गर्नु कुनै ठुलो सपना पुरा गर्नुभन्दा कम त पक्कै पनि छैन. तर अहिले चाहिँ धेरैले यसलाई प्रयास पनि गर्नुभएको छ, सफलता पनि प्राप्त गर्नुभएको छ. अब अहिलेको समयमा त अब एभरेस्टको बारेमा धेरै जानकारी पनि भइसक्यो, बाटोहरूको बारेमा धेरै जानकारी भइसक्यो, अनि त्यहाँको कन्डिसन्सहरूको बारेमा धेरै जानकारी भइसक्यो, विज्ञान प्रविधिले पनि धेरै फड्को मारिसक्यो, धेरै प्रकारको एउटा सहज वातावरण बनाउने खालका चाहिँ कुराहरू अहिले हामीसँग छन्. यस कारण गर्दाखेरि पनि अहिले एभरेस्ट चढ्नु जति नै गाह्रो भए पनि सन् 1953 चढेको र अहिले चढेकोमा एकदमै आकाश जमिनको फरक छ भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ. यसर्थमा पनि सर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पा उहाँहरू दुईजनालाई हामीले अत्यन्तै अत्यन्तै सम्मानको साथमा सम्झना गर्नुपर्छ. प्रिय श्रोता वृन्द,

शुक्रबारे बहस न्युज टिमबाट हामी चाहिँ सुन्छौँ है त। र यति नै चाहिँ जानकारी गराएँ आजको कार्यक्रम अन्तर्गतका सर सामग्रीको विषयमा कुरा गर्नु पर्दाखेरि। र अब भने हामी अगाडि एउटा छोटो विश्राम लिनतर्फ लाग्छौँ, एउटा मिठो गीत सुनेर विश्राम लिइहाल्छौँ, अनि त्यस पश्चात भने हाम्रो आजको दैनिक रूपमा नै हामीले जुन हाम्रो भाइको इस्यु अफ द डे अन्तर्गत कुराकानी सुन्छौँ प्राय कार्यक्रम अन्तर्गत, त्यसतर्फ पनि लाग्ने छौँ है त। तर अहिलेको लागि एकैछिन छोटो मिठो जानकारी मौसमको पनि गर्न परिहाल्यो। मौसमको कुरा गर्नुपर्दा उज्यालो छ धेरै ठाउँमा आज युकेमा, अनि स्कटल्यान्डमा केही बदलिरहे तापनि हल्का फुल्का वर्षा चाहिँ उत्तर पूर्वीय भूभागमा हुनेछ, अनि यो दक्षिण पूर्वीय इङ्ल्यान्ड आज पनि अलिकति न्यानो नै रहे तापनि हिजोको तुलनामा आज अलिकति बदलिरहनेछ, यतातिर हल्का फुल्का वर्षा हुन सक्छ। आज राति पानी पर्ने क्रम क्लियर भएर जान्छ, खुला आकाश रहनेछ, केही ठाउँमा कुहिरो लाग्न सक्छ यो दक्षिण पश्चिम भूभागमा, अनि उत्तर पश्चिम भेगमा भने केही वर्षा हुन सक्ने सम्भावना रहेको छ। नेपालको मेट अफिसले दिएको जानकारी अनुसार आज सामान्यतया बदली नै रहेको छ, अधिराज्यभरि नै एक दुईवटा ठाउँमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रदेशको भूभागहरूमा हल्का फुल्का वर्षा हुन सक्ने देखिएको छ। हिमाली भेगमा उच्च पहाडी इलाकातिर पनि केही वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ, र भारी वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ उच्च पहाडी इलाका तिर चाहिँ केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ सुदूरपश्चिम र गण्डकी प्रदेशको, र यस्तै नै मौसम आज रातमा पनि रहने देखिएको छ प्रिय श्रोतावृन्द। र यसै गरी कन हामी अगाडि अब ब्रुनाईतर्फ लाग्नुपर्दा ब्रुनाईको मेट्रोलोजिकल डिपार्टमेन्टले दिएको जानकारी पनि तपाईँसँग सेयर गर्छु। यतिखेर आज चाहिँ नि धेरै ठाउँमा चाहिँ घाम र बादलको मिश्रित खालको दिन रहेको छ, अपराह्न पश्चातको समयमा भने बादल अलिकति बढ्दै जाने र वर्षा हुने क्रम जारी रहने देखिन्छ। तब चाहिँ यति नै गर्छु म कार्यक्रम अन्तर्गत, अब भने तपाईँको लागि अगाडि एउटा मिठो गीत राख्छु जुन गीतमा प्रवेश मान्छाकेको आवाज रहेको छ, अनि म्युजिकल ब्रेक पश्चात पनि हामी कुराकानीतर्फ लाग्नेछौँ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: BBS Gorkha Radio.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। नेपालको पछिल्लो राजनीतिक र समसामयिक विषयसँग हामी केन्द्रित भएर कुराकानी गर्दैछौँ र अहिले हामीले नयाँ सरकार त्यसमा पनि बिल्कुलै नयाँ अनुहार र युवा पुस्ताहरूको जुन लामो समयदेखि सर्वसाधारणदेखि लिएर राजनीतिक वृत्त आम सञ्चार माध्यममा नयाँ पुस्ता र नयाँ युवा पिँढीले सरकार हाँक्नुपर्छ भनेर भनिरहँदाखेरि ठ्याक्कै त्यही लाइनबाट यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको धन्दनै द्वितीयाई बहुमतको नजिकको पूर्ण बहुमतसहितको सरकार अहिले हामीले अनुभव रहेका छौँ। उहाँले सरकार चलाइरहनु भएको छ र यो अहिलेको विषयमा हामीले कुराकानी गर्नुपर्दाखेरि संसदमा भएका गतिविधिको बारेमा सुनिसक्नु भएको छ, सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नियुक्तिको विषयमा पनि सञ्चार माध्यममा सुनिसक्नु भएको छ। तर यी यावत कुरामध्ये सरकार प्रमुखले भने अहिलेसम्म सार्वजनिक रूपमा मुख खोलेको पनि छैन, उहाँले संसदमा दिनुपर्ने एउटा समय छ त्यो पनि दिनुभएको छैन। नीति तथा कार्यक्रम प्रस्तुत गर्दाखेरि पनि राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम पढिरहँदाखेरि सरकार प्रमुख बिचैमा उठेर गएको घटना छ। यस्ता थुप्रै चिजहरू छन्, त्यसमा पनि लामो समयदेखि भनौँ आम यो कानुनी क्षेत्रमा काम गरेको अनुभव र वरिष्ठतमको हिसाबले पनि उहाँको लामो समयदेखि कानुनी क्षेत्रमा आफ्नो अनुभव छ र संवैधानिक क्षेत्रको कुरा गर्नुको पर्दाखेरि चाहिँ उहाँले संविधान लेखनको प्रक्रियामा पनि धेरै ठुलो योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुन्छ। राजनीतिक अधिकारी उहाँसँग हामीले धेरैचोटि कुराकानी गरिसकेका छौँ समसामयिक विषयवस्तुमै, आज पनि हामीले यस्तै जल्दबल्दा विषयमै उहाँसँग कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ, कार्यक्रममा स्वागत गरिहालौँ। राजेशम अधिकारीज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद, नमस्कार।
1: हजुर नमस्कार, समय दिनुभएको पनि धेरै धेरै धन्यवाद छ। अब अलिकति मैले पृष्ठभूमि बताएँ कि आजको छलफल हामी कुन कसरी प्रवेश गर्दैछौँ भनेर। अब धेरै सञ्चार माध्यममा आइसकेको विषयहरू छन् तर त्यसमा पनि चिरफार गर्नुपर्ने, अहिले हामीले कहिले अनुभव नगरेको यो दृश्यहरू देख्यौँ होइन, यो भनौँ नेपालको नीति तथा कार्यक्रम पढिरहँदाखेरि सरकार प्रमुख उठेर हिँडिदिने अनि बाहिर चाहिँ यो किन धेरै चाहिँ समय दिने भन्ने खालको अलि संसदलाई अवहेलना गरेको जस्तो, राष्ट्र प्रमुखलाई पनि अलि नटेरेको जस्तो दृश्यहरू पनि देखियो। अब संविधानले त त्यस्तो खालको परिभाषा व्यवस्था त गरेको छैन होला, अब न्यायालयको कुराहरू पनि उठे, खासै समस्या कहाँनिर के देख्नु भएको छ तपाईँले चाहिँ यो अहिलेको पछिल्लो घटनाक्रमलाई यसो हेर्दाखेरि?
2: हेर्नुहोस्, यो आवधिक निर्वाचनबाट आएको संसद हो र त्यो 5 वर्षको त्यसको कार्यकाल रहन्छ। यो संसद किन चुनिन्छ भन्ने कुराबाट सुरु हुन्छ। संसद किन चुनिन्छ भनेदेखि अब 3 करोड नेपालीहरूको चाहिँ बीचबाट कानुन बनाउने कुरा सम्भव हुँदैन, त्यो प्रत्यक्ष रूपमा चाहिँ कानुन त्यहाँ बनाएर लागू गर्ने कुरा आउँदैन भनेर जनताले तिमीहरू 5 वर्षलाई काम गर भनेर आफू न प्रतिनिधिको रूपमा चाहिँ सांसदहरूलाई संसदमा पठाएका हुन्। भनेपछि जनतामा अर्कोचोटि चुनावमा नजाउन्जेलसम्म ती प्रतिनिधिहरू नै जनताको उनीहरू ट्रस्टीका रूपमा काम गर्छन् र त्यो ट्रस्टीका रूपमा काम गर्नुपर्ने भएको हुनाले गर्दाखेरि जनताप्रति उत्तरदायी हुने, समग्रमा त जनताप्रति नै उत्तरदायी हुने हो सरकार, तर चाहिँ के छ भन्नुहुन्छ भने त्यो जनताले अब हरेकले गएर प्रश्न त सोध्न पाउँदैन। त्यस कारण हामीले थिति थालो के बनायौँ भने एउटा संसद बनाऊ र त्यो संसदमा जनताका प्रतिनिधिहरू रहन्छन्, तिनले सोधेको प्रश्नहरू जनताका दैनिकी कुराहरू चाहिँ त्यहाँ ल्याएर राख्छन् र चाहिँ ती प्रश्नहरूको उत्तर चाहिँ जो सरकारमा बस्छ तिनले जवाबदेहीपूर्ण ढङ्गले तिनीहरूले चाहिँ सरकार चलाउनु पर्छ र त्यो जवाब पनि ती हुन्छ, सवाल पनि ती हुन्छ, कानुन पनि ती बन्छ, नीति पनि ती बन्छ भनेर भन्या हो। अब हामीले बुझ्दाखेरि हाम्रो संसदीय प्रणाली नै हो, संसदीय प्रणालीमा प्रधानमन्त्री र मन्त्रीहरूको जवाबदेही जहिले पनि संसदप्रति नै हुन्छ र अहिलेको चाहिँ हामी पनि बुझिरहेका छैनौँ, हामी पनि अल्मल परिरहेका छौँ कि चाहिँ हाम्रो प्रधानमन्त्रीले संसदलाई किन यसरी अनदेखा गरिरहनु भएको छ बुझ्न सकिएको छैन।
1: तन्त नै 3 करोड नेपालीहरूको होइन, जसले भोट हाले नहाले तैपनि अब अहिले त सबैको लागि त सरकार प्रमुख भनेपछि त साझा नै भयो नि होइन, त्यो पद भनेको साझा पद हो, कुनै पार्टीबाट जाओस् अथवा विचारबाट जाओस् तर त्यहाँ पुगिसकेपछि भनेपछि सबैलाई एउटै नजरबाट हेर्नुपर्ने हुन्छ, न्याय सम्पादन गर्नुपर्ने हुन्छ, न्याय दिनुपर्ने हुन्छ। सरकार प्रमुखले यस्तो खालको उदण्ड व्यवहार जुन गरिएको छ नि, उहाँहरूका समर्थकहरूको भाषाहरू प्रयोग गर्दाखेरि त अलि उदण्डै देखिन्छ होइन, यो वैशाखको 17 गतेको चाहिँ एउटा अन्तर्वार्तामा पनि स्पष्ट कुरा बोलिएको छ त्यहाँ एकजना उहाँकै समर्थकहरूबाट होइन त्यहाँबाट पनि प्रष्ट हुन्छ कि उहाँहरूको सोचाइ काम गर्ने तौर तरिकाहरू होइन भनेपछि यो जुन अहिलेको जुन हाम्रो संसदीय अभ्यास छ त्यसमा त संसदपट्टि जवाबदेही त आम जनताप्रति जवाबदेही त हुने ठाउँ हो तर उहाँहरूको व्यवहारले त्यो देखिँदैन अब यसमा कतिको चनाको हुनुपर्ने हो विपक्षी दलहरू अनि सञ्चार माध्यम होइन बुद्धिजीवीहरू अब यसलाई पनि यसो हेर्दै कसरी हेर्न सकिन्छ सर
2: अब हेर्नुहोस् अहिलेसम्म मैले बुझ्दाखेरि के छ भन्नुहोस् भने विपक्षी दलको त धर्म नै के हुन्छ भने जनताको बिचमा रहेका कुराहरू ल्याउने जस्तो अहिले भएका कुराहरू के भए भन्दाखेरि अध्यादेशहरू आए संसद बोलाइसकेपछि अध्यादेश ल्याउने काम भयो र त्यो बिचमा चाहिँ संसदलाई फिर्ता बोलाइयो अध्यादेश ल्याइयो त्यो अध्यादेशहरू ल्याउनु हुँदैन भनेर नै विरोध गर्नुपर्ने थियो त्यो विरोध भएको त्यसपछि सुकुम्बासीहरूलाई हटाउने कुरा सुकुम्बासीहरूलाई हटाउने कुरामा पनि सुकुम्बासीहरूको आवासको हामीले ग्यारेन्टी गरेका छौँ संविधानमा मौलिक हकको रूपमा त्यो आवासबाट चाहिँ तिनलाई उठाउनु त उठाउने तिनलाई लगेर कहाँ राख्ने भन्ने अरू व्यवस्थापन नगरिकन जसरी चाहिँ के छ भनेदेखि हड्याङ र मड्याङ गरेर चाहिँ घर भत्काउने काम आदि इत्यादि बुलडोजर लगाउने काम भयो त्यसमा पनि अब संसदमा आवाज उठेकै छ प्रतिपक्षी दलहरूले भन्ने कुरा यिनै हुन् र उनीहरूले के छ भने तपाईँ प्रधानमन्त्री आइआएपछि तपाईँ आएर बोल्नुहोस् तपाईँ आएर चाहिँ हामीलाई भन्नुहोस् यो कुराहरू के हुन् भन्दाखेरि उहाँ आउन मानिरहनु भएको छैन अब त्यसमा चाहिँ अब सभामुखले रुलिङ गर्नु पर्थ्यो पहिले त रुलिङ पनि हुन्थ्यो अहिले सभामुखले पनि रुलिङ गरिरहनु भएको छैन अब के बुझेर रुलिङ नगर्नु भयो त्यो उहाँले जान्ने हो नत्र भने सभामुखले रुलिङ गर्नुपर्छ यस्ता विषयमा किनभनेदेखि संसदलाई यदि इफेक्टिभ बनाउने हो भने कुनै पनि पार्लियामेन्ट्री सिस्टममा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ मन्त्रीहरूले जवाफ दिनुपर्छ सम्बन्धित विषयमा त्यस त्यो कुरा नहुँदाखेरि तपाईँको के छ भने हाम्रो संसदीय प्रणाली नै लडखडाएको जस्तो देखिन्छ यो चाहिँ हाम्रो चाहिँ अब हाम्रो विचार क्लासिकल भए कुरा अर्कै हो तर हामीले जानेको बुझेको देखेको संसदीय प्रणाली भनेको प्रधानमन्त्री मन्त्रीहरू जवाबदेही संसदप्रति नै हुन्छन् उनीहरूले बनाएका हुन् मन्त्रीमण्डल संसदले नै बनाएको हो अब संसदले बनाएको मन्त्रीहरूले संसदमै आएर जवाब दिन्न भनेर भन्न कसरी उचित हुन्छ होला समितिहरूमा आउन कसरी भन्न मिल्छ होला अहिलेको ठुलो समस्या भने यो भएको छ हेर्दै जाउँ अहिले भर्खर चाहिँ के छ भने 2 महिना पुग्न आँट्यो अब 2 महिनापछि म चाहिँ 6 महिनासम्म कसरी चल्दो रहेछ यो व्यवस्था हेर्नलाई चाहिँ म चाहिँ उत्सुक छु तर अहिले चाहिँ मलाई के लागिरहेको छ भने हामीले बुझेसम्मको जुन व्यवस्था छ त्यो व्यवस्था अनुसार मुलुक चलिरहेको छैन
1: तर कतिपय कुराहरूलाई यसो हेर्दाखेरि आम जनताले त काम गर भनेर भोट दिएका हुन् नि तर उहाँहरूको गतिविधि हेर्दाखेरि त गैर राजनीतिक एकदमै त्यो फाँसीवाद भनौँ अथवा चाहिँ व्यक्तिवाद भनौँ अथवा चाहिँ अधिनायकवाद जसरी हामीले शब्दलाई उच्चारण गरे तापनि एउटा आम सञ्चार माध्यमले खुला आँखाले हेरेर भनौँ न स्वतन्त्र र भनौँ न सन्तुलित रूपमा भन्नुपर्दाखेरि यो जुन भइरहेको गतिविधिको छनक त त्यतिको सुखदमय अथवा अन्तरात्माबाट यो राम्रै भइरहेछ भन्ने खालको त देखिँदैन नि होइन यो कुरालाई त
2: तपाईँले भनेको कुरा ठिक हो त्यसै भएर मैले के भनेको भन्नुहुन्छ भने हामीले जसरी बुझ्छौँ संसदलाई जसरी बुझ्छौँ प्रधानमन्त्रीको पदलाई जसरी बुझ्छौँ मन्त्रीको पदलाई जसरी बुझ्छौँ उहाँले गर्ने कामको जवाबदायिता खोज्ने ठाउँको बारेमा जसरी बुझ्छौँ त्यो कुरा आजका प्रधानमन्त्री र मन्त्रीहरूले नबुझेपछि अब त्यो कुराको चाहिँ यसको परिणाम के होला कसरी जाला भन्ने कुरा त आउने दिनहरूले नै देखाउने भयो त्यसै भएर मैले के भनेको भने अहिलेसम्म गरेको काम कारवाहीबाट हामी सन्तुष्ट नहुनु स्वाभाविक हो हामी जस्ता मान्छेहरू तर के छ भन्नुहुन्छ भने तैपनि 6 महिनासम्म शङ्काको लाभ दिउँ भन्ने कुरा मात्रै मैले गरेको
1: राष्ट्र प्रमुख भनेको त संविधानले चाहिँ प्रदत्त गरेको एउटा व्यवस्था हो हिजो राजा थियो अहिले राष्ट्रपतिमा आयो होइन सरकारको त कार्यकारी अधिकार त सरकारमै छ नि होइन व्यक्ति अलिकति धैर्य नभएको अलिकति संसदको गरिमा नबुझेको खालको पनि देखियो कि यसमा त अलि यसलाई अलि उनीहरूले उपेक्षा गरेको अब अलिकति यसलाई कम आकलन गरेको जस्तो पनि देखियो कि त्यसलाई पनि प्रस्ताएर अघि यहाँले भन्नु खोजेको कुरा पनि जोड दिनुहोस् न
2: एउटा कुरा के भन्नुहुन्छ भनेदेखि संसदीय प्रणाली भनेको राष्ट्र प्रमुख र प्रधानमन्त्रीको बिचमा जहिले पनि एकदम निकटतम सम्बन्ध सौहार्दपूर्ण सम्बन्ध रहनुपर्छ तर अहिले के देखिएको छ भन्नुहुन्छ भने राष्ट्रपति र प्रधानमन्त्रीको बिचमा जस्तो अध्यादेश ल्याउने कुरामा उहाँले 7 वटा अध्यादेश पहिलो कुरा के भन्नुहुन्छ भने पहिले अधिवेशन बोलाउन लाउनु भयो राष्ट्रपति बोलाइदिनु भयो फेरि त्यहाँबाट होइन अधिवेशन रोक्नुहोस् भन्नुभयो फेरि रोकिदिनुभयो त्यसपछि अध्यादेश ल्याउँदैनौँ भन्नुभयो ल्याउनुभयो एउटा अध्यादेश ल्याउनु खोजे भन्नुभयो 8 वटा अध्यादेश ल्याउनु भयो अब 8 वटा अध्यादेश ल्याइसकेपछि अब राष्ट्रपतिले चाहिँ हेर्दाखेरि एउटा अध्यादेशमा चाहिँ उहाँले चाहिँ फिर्ता गरिदिनु भयो अरू 7 वटामा सही गरिदिनु भयो एउटा चाहिँ फिर्ता गरिदिनु भयो त्यसमा पनि होला म चाहेर फेरि तुरुन्तै त्यहाँ जस्ताको तस्तै पठाउनु भयो त्यसपछि राष्ट्रपतिले पनि अब यो राष्ट्रपतिको अगाडि 2 कुरा यसलाई नमान्ने कुरा कस्तो होला सरकारको क्याबिनेटले दोहोऱ्याएर पठाएको चिजलाई नमान्ने कस्तो हुन्छ यो झन्झट बढाउने कि नबढाउने भन्दाखेरि राष्ट्रपतिको जुन एक्सपिरियन्स छ जुन उहाँको अनुभव छ अहिले यो तातातेको बेलामा धेरै चलाउनु भएन जे गर्छन् गरौँ तर चाहिँ के छ भन्दाखेरि यो बेठिक छ भनेर मैले एकपटक फर्काइहालेँ अब दोस्रो पटक फर्काउनलाई अथवा मैले रोकेर राख्दाखेरि चाहिँ यो राम्रो देखिन्न भनेर उहाँले त्यसलाई के छ भने जस्ताको तस्तै ल गर भनेर चाहिँ पठाइदिनु अब यो यति त भयो भयो त्यसपछि अस्ति त कस्तोसम्म पनि देखियो भन्दाखेरि राष्ट्रपतिले पढेको भने त प्रधानमन्त्रीको नीति र कार्यक्रम हो अब त्यो नीति र कार्यक्रम पढिरहँदा पनि उहाँले त्यहाँ ठाउँ छोडेर हिँडेको त अब देशभरि नै चर्चा भएको छ मैले के चर्चा गर्नु पर्यो र त्यो उपयुक्त भएन म त्यसको कुरा भन्छु
1: हजुर हजुर
2: त्यसको कुरा भन्छु त्योभन्दा नि महत्त्वपूर्ण कुरा तपाईँ के छ भन्नुहुन्छ भने राष्ट्र प्रमुखलाई प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि तपाईँको चाहिँ अब 7 दिन भेट्ने हो कि 15 दिन भेट्ने हो कि 1 महिनामा भेट्ने हो कि तर तपाईँको के छ भने बारम्बार भेटेर आफ्ना नीति र कार्यक्रमहरूको बारेमा जानकारी दिइरहनु पर्छ संसदीय प्रणाली त्यो बेलायतमा पनि त्यही छ भारतमा पनि त्यही छ त्यस कारणले गर्दाखेरि तर यहाँ के देखिँदैछ भन्नुहुन्छ भने राष्ट्रपतिलाई एकदमै उपेक्षा गरेको कुरा बाहिर आइराखेको छ एकचोटि पनि भेटेको छैन भन्ने कुरा आइरहेको छ यो चाहिँ राम्रो भएन यो अस्वाभाविक छ र यसले तपाईँको के छ भने चाहिँ दुईटा प्रमुख संस्थाहरूको बिचमा कुनै पनि बेलामा द्वन्द्व बढाउन सक्छ र चाहिँ त्यसको परिणामहरू चाहिँ हानिकारक हुन सक्छ मुलुकलाई व्यवस्थालाई भन्ने मलाई लाग्छ

0: यो PFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर तपाईँ यस्ता ब्रेन्ड मिठो रमाइलो चर्को एउटा गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो यतिखेर बद्री कुमार पङ्गेनी होइन राधा साके राईको आवाजमा र यो गीतको साथसाथमा हामी अगाडि बढिसकेका छौँ. समयको कुरा गर्न चाहन्छु. हाम्रो स्टुडियोको घडी अनुसार समय अहिले भएको छ बिहानको 9:51 लगभग अब 9 मिनट जति मात्र बाँकी रहेको छ 10 बज्नको लागि. 10 बजे हामी सुन्छौँ समाचार अनि त्यस पश्चात भने कार्यक्रमको अन्तिम चरण रहने जस अन्तर्गत हाम्रो चाहिँ कार्यक्रममा शुक्रबारे बहस तपाईँले सुन्न सक्नुहुन्छ. र यो गीत अब एउटा मिठो सुनाउने पालो पनि परेको छ र यो गीतको लागि अनुरोधकर्ता श्रोता आउनुभएको छ. उहाँसँग मेरो अलिकति कुरा पनि भयो र उहाँले चाहिँ आज एउटा मिठो गीतद्वारा सबैलाई सम्झना गर्ने अनि आफै पनि सुन्ने इच्छा राख्नु भएको छ. र उहाँ को हुनुहुन्छ भन्दाखेरि हाम्रो दिदी हुनुहुन्छ. उहाँ चाहिँ हाम्रो एकदमै नियमित श्रोता युरोप निवासी दिदी शोभा राई र उहाँले आज चाहिँ यो मिठो गीतलाई सुन्न अनि सुनाउन चाहनुभएको छ. अब अन्तिम कोसिली स्वरूप यही नै गीत म तपाईँको सेवामा राख्ने तयारीमा छु. जस पश्चात भने कार्यक्रममा अगाडि हामी फेरि पनि बढिहाल्छौँ र यो जानकारी मैले तपाईँसँग राखि नै हालेँ है. योभन्दा बाहेक अगाडि अब चाहिँ बढ्नु पर्दाखेरि विभिन्न प्रकारका चाहिँ विशेष विशेष दिनहरूको कुरा मैले गरिसकेको छु र जस अन्तर्गत चाहिँ नि आज एउटा अर्को विशेषता चाहिँ वर्ल्ड डाइजेस्टिभ हेल्थ डे अनि एडिसन्स डिजिज डे पनि परेको छ र त्यसको बारेमा पनि म तपाईँसँग जानकारी सेयर गर्ने तयारी गर्दैछु यो बेलामा. र वर्ल्ड हेल्थ डाइजेस्टिभ डे भन्दाखेरिमा चाहिँ नि विश्व पाचन स्वास्थ्य दिवस हो र विश्व पाचन स्वास्थ्य दिवस भन्ने बित्तिकै हाम्रो पाचन प्रणालीसँग सम्बन्धित यो दिन हो भन्दा फरक नपर्ला होइन. र डब्लुएचओले चाहिँ डब्लुएचओ भन्दाखेरि पनि डब्लुजिओ भन्नुपर्दो रहेछ यसलाई चाहिँ विश्व ग्यास्ट्रोएन्टरोलोजी सङ्गठन. यसले चाहिँ सन् 2004 31 मेमा निर्णय लिएको रहेछ कि आजको दिनलाई चाहिँ नि भनौँ अथवा 29 मेको दिनलाई चाहिँ सधैँ एभ्री इयर संसारभरि नै यो डाइजेस्टिभ वर्ल्ड डाइजेस्टिभ डेको रूपमा मनाउने भनेर. किनभने हाम्रो पाचन प्रणाली नै राम्रो रहेन भने हाम्रो चाहिँ स्वास्थ्य पक्कै पनि राम्रो हुँदैन होइन. किनभने हाम्रो पाचन प्रणाली हाम्रो चाहिँ शरीरको चाहिँ भनौँ न यो एकदमै महत्त्वपूर्ण प्रणाली हो जसले चाहिँ सम्पूर्ण शरीरलाई चाहिँ नि रेगुलेट गरिरहेको हुन्छ. यस कारणले गर्दाखेरि पनि यस विषयवस्तुमा जानकारी बढाउनको लागि विषय यो विषयवस्तुमा चाहिँ भनौँ न यो जनचेतना अभिवृद्धिको लागि अनि यसको लागि अथवा हामी सबैको जुन डाइजेस्टिभ सिस्टम छ यसको लागि विभिन्न प्रकारको चाहिँ नि जति पनि शोधहरू भइरहेका छन् रिसर्चहरू भइरहेका छन् यी सबैको निरन्तरताको लागि सबैको ध्यान आकर्षण त्यसतर्फ पुर्याउने उद्देश्यले पनि यो दिनलाई चाहिँ नि मनाउन सुरु गरिएको हो प्रिय श्रोताबृन्द. र यो दिन आजको दिन बडो महत्त्वपूर्ण छ र यस दिनमा चाहिँ नि हामीले पाचनसँग सम्बन्धित विभिन्न कुराहरूलाई ध्यान दिनुपर्छ र पाचनलाई स्वस्थ राख्नको लागि खानुपर्ने चिजहरूको पनि म छोटकरीमा कुरा गरिहाल्छु. दही अनि यसै गरिकन स्याउ केरा अनि पपाया भनेर भनिन्छ नि होइन मेवा यो चाहिँ एकदमै पाचनको लागि राम्रो चाहिँ खाद्य वस्तु रहेछ. यसर्थमा यही कुराहरूलाई चाहिँ खानपट्टि हामीले ध्यान बढी दिउँ है भनेर भन्न चाहे. र यति नै भन्दै अब चाहिँ हाम्रो दिदी शोभा राईले अनुरोध गर्नुभएको यो एउटा गीत रहेको छ जितेन राई र साथीहरूको आवाजमा म अहिले तपाईँको लागि सुनाउँदै हामी 10 बजेको समाचारतर्फ लाग्छौँ.

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच एकता भएको छ। पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा भएको कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभएको छ। पार्टी एकताको सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो नेपाल पार्टीका महामन्त्री नदीराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सातवटा बुदा उल्लेख छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका सचिवहरूले थप स्पष्ट पार्ने बताउनु भएको छ। सुकुम्बासीहरूले आज पनि माइतीघरमा सरकार विरूद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीवास लगाएको भन्दै उनीहरूले भूमि अधिकार सुरक्षित गर्न माग गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा सिट्टी बजाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेको थियो। प्रदर्शनकारीले गणतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद, सिंहदरबार रमायो, सुकुम्बासी रुवायो, नेताको महल ठिक, गरीबको टहरा बेठिक, जनताको सरकार कि डोजरे सरकार जस्ता नारा लेखिएको प्लाकार्ड बोकेका छन्। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उनीहरूले आवाज उठाउँदै आएका छन्। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 नेपालीको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले 3 नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई स्वदेश फर्किन पनि आग्रह गरेको छ। त्यस्ता नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको छ। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्नेमा समेत दूतावासले सचेत गराएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनैतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक भएको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोलीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
4: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ।
3: उहाँले मुलुकमा उत्पन्न परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा चुनाव सम्पन्न भएर बलियो सरकार बनेको र यसले जनताको चाहना अनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ।
4: हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ। जग जाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिती भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितीहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।
3: मनसुन अगावै पोखराका विभिन्न स्थानमा जमिन भाँसिन थालेको छ। आज पोखरा महानगरपालिका 3 नदीपुर क्षेत्रमा सड़कसँग एउटा घरको आँगन र घरको भाग भाँसिएको छ। अचानक जमिन भाँसिएर करिब 10 जति भङ परेकाले त्यस क्षेत्रमा पोखराका लागि खानेपानी वितरणका लागि बिछाएको पाइप समेत फुटेको छ। सो क्षेत्रमा यसअघि पनि पटक पटक जमिन भाँसिने गरेको स्थानीयले बताएका छन्। भाँसिएको क्षेत्रको कास्कीका सिडिओ रुद्रदेवी शर्माले अवलोकन गर्नुभएको छ। उहाँले सो क्षेत्रमा थप क्षति हुने र विपद जोखिम बढ्न सक्ने हुँदा प्राविधिकसँग सल्लाह गरी अधिक सुरक्षित बनाउन संबंधित वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ। अमेरिकी अधिकारीहरूको अनुसार वाशिङटन र तेहरान बीच युद्धविरामलाई 60 दिनका लागि लम्ब्याउने सम्झौताको रूपरेखा तयार भएको छ। प्रस्तावित सम्झौतामा हर्मुज जलडमहरूलाई व्यावसायिक जहाजहरूका लागि पुनः खोल्ने र इरानको आणविक कार्यक्रममाथि वार्ता शुरू गर्ने विषयहरू समावेश छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प:
2: That's what I do. I negotiate. They negotiate. They're very good negotiators. They're crafty. In the end, we have all the cards because...
0: Yo, BFBS, Gorkha Radio Hoi.

हजुर, मिठो गीतमा बाबुल गिरीको आवाज हामीले सुन्दै थियौँ यतिखेर. अब भने अगाडि बढ्नुपर्छ कार्यक्रमको यो दोस्रो चरणमा. यहाँहरू सबैलाई सुस्वागतम. न्यानो अभिवादन टक्राउन चाहन्छु. प्रिय श्रोता पनि सुन्दै हुनुहुन्छ काठमाडौँको सौगात. यतिखेर म शिरी सुनवारको साथमा तपाईँ हुनुहुन्छ. यहाँहरू सबैले पक्कै पनि इन्जोय गरिराख्नु भएको छ होला आजको यो प्रस्तुतिलाई भन्ने मेरो आशा रहेको छ. त यतिखेर अब भने तपाईँलाई लगतै म लिएर गइहाल्न चाहन्छु आजको हाम्रो बाँकी रहेको सर सामग्रीहरूतर्फ, जसमा चाहिँ शुक्रबारे बहस रहेको छ हाम्रो न्युज टिमले. यसलाई चाहिँ सधैँ नै शुक्रबारको दिनमा प्रस्तुत गर्ने गर्नुहुन्छ र यसैलाई म तपाईँको सेवामा अब राख्ने तयारीमा रहेकी छु. तर त्यसतर्फ लाग्नुभन्दा अगाडि एउटा गीत सुनाइहाल्छु र गीत पश्चात भने हामी त्यसतर्फ उन्मुख हुनेछौँ है. त अहिलेको लागि यो गीत एकदमै चड्के गीत रहेको छ कार्यक्रममा. अब अगाडि यसलाई जोड्नु पर्दाखेरि बद्री कुमार पङ्गेनी र ज्योति मगरले गाउनु भएको गीत म सुनाउँछु. मेरो प्लेलिस्टमा एकदमै चड्के गीत परेको रहेछ. आज इन्जोय गर्नुहोस् यस गीतलाई. समयको कुरा गर्नुपर्दा यतिखेर बिहानको 10:12 भएको छ यहाँ युकेमा. नेपालमा भने अहिले दिउँसोको 2:57 गयो, 3:03 मात्र बाँकी छ. अनि अहिले ब्रुनाईमा साँझ परिसकेको छ, 5:12 गएको छ. त टाइम चेकको साथसाथमा अब भने यो गीत चेकआउट गरिहालौँ है त हामीले.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: नमस्कार श्रोता, यहाँलाई स्वागत छ कार्यक्रम शुक्रबारी बहसमा। बिएपिएस गोर्खा रेडियोको शुक्रबारी बहस नेपालमा काठमाडौँ, पोखरा र तरानका साथै बेलायत, ब्रुनाई, बेलिस र फोकल्यान्ड टापुमा रहेका रेडियोका विभिन्न फ्रिक्वेन्सी मार्फत प्रसारण हुन्छ। यो कार्यक्रम बेलायतका चार ठाउँमा डिजिटल अडियो ब्रोडकास्टिङ डिएबीमा पनि सुन्न सकिन्छ। विश्वभरका 23 स्टेसन मार्फत एफएम एएम मार्फत प्रसारण हुने यो रेडियो मोबाइल एपका साथै बिएपिएस प्लेयर, माई प्लेयर, डाइरेक्ट टु द होम डिटिएच र डिजिटल टेरिस्टोरियल टेलिभिजन डिटिटीमा पनि सुन्न सकिन्छ। यो कार्यक्रममा हामीले आम चासोका समसामयिक विषयमा साप्ताहिक छलफल गर्दै आएका छौँ। नेपालमा प्री मनसुनका बेला औसतभन्दा तेब्बर बढी वर्षा हुँदा तत्कालका लागि केही राहत पनि भएको छ। अहिले जति राहत भएको छ त्यसको ठिक उल्टो चिन्ता गर्नुपर्ने कारण देखिएको छ। आगामी मनसुनका लागि गरिएको पूर्वानुमान अनुसार देशका कतिपय भागमा सामान्यभन्दा 65% कम पानी पर्न सक्नेछ। यस्तो पूर्वानुमानले सरकार लगायत सरकारवाला सबैलाई सम्भावित असरको पूर्वानुमान गरेर तयारी गर्नुपर्ने अवस्थामा पुर्याएको छ। कतिपय अध्ययनले त यो वर्षको मनसुन 150 वर्ष पछिकै खतरनाक हुने भन्दै चेतावनी जारी गरिएको छ। यस्तो अवस्थामा खानेपानी खाद्यान्न अभाव भएर भोकमरीको अवस्था आउनेसम्मका प्रक्षेपण गरिएका छन्। भोकमरीको अवस्था नेपालको प्रक्षेपणलाई लिएर मात्र गरिएको भने होइन, दक्षिण एसिया र दक्षिण पूर्व एसियाको मौसमी पूर्वानुमानलाई लिएर भोकमरीसम्मको सम्भावना औँलाइएको छ। खाद्यान्नका लागि नेपाल पूर्णत आत्मनिर्भर पनि नरहेका कारण क्षेत्रीय परिस्थितिको प्रभाव नेपालमा पक्कै पनि पर्ने नै छ। यस्तो पूर्वानुमानले नेपालमा कहाँसम्म असर पार्न सक्छ, सामना गर्न नेपालसँग पर्याप्त औजार छन् त भन्ने जस्ता विषयमा चर्चा गर्दैछौँ। चर्चाका लागि हामीले निम्ताएका छौँ कृषि जलवायु विज्ञान तथा पूर्ववर्ती अन्तरिम सरकारका कृषि मन्त्री डाक्टर मदन परियारलाई। डाक्टर परियारसँग हामीले यसपालि मनसुनमा प्रभाव पार्ने सामुद्रिक प्रणाली एल निनो कस्तो हुने देखिएको छ भनेर कुरा सुरु गरेका छौँ।
1: यस पटकको एल निनो, अब एल निनो यसै पनि एउटा ठुलो प्राकृतिक प्रकोपको रूपमा छ। यो जलवायु परिवर्तनबाट हुने प्रकोप हो, यहाँहरूलाई म विदित नै छु यसबारेमा। तर यसपटक चाहिँ अझ के छ भनेदेखि चाहिँ यो सुपर एल निनो भन्ने चाहिँ नि यसपटकको चाहिँ नि प्रक्षेपण छ। यो चाहिँ नि हरेक 3 वर्षदेखि 7 वर्षको बिचमा चाहिँ यो रिपिट भइरहन्छ भन्ने किसिमको वैज्ञानिकहरूको यो भनाइ छ, मौसमविदहरूको भनाइ छ। र जसमा चाहिँ जब यो समुद्रको पानी, जब पेसिफिक ओसनको पानी भवनको टेम्परेचर बढ्छ, लोकलाइज टेम्परेचर बढ्छ, एभरेज भन्दा 0.5 डिग्री जति बढ्दाखेरि चाहिँ हामी त्यसलाई सिम्पल एल निनो भनेर भन्छौँ भने, जब 2 डिग्री सेल्सियसदेखि माथि हुन्छ, 3 डिग्री सेल्सियस वा एबोभ हुन्छ, त्यसलाई हामी सुपर एल निनो भन्छौँ। यसपटक चाहिँ अनफोर्चुनेटली के भएको छ भनेदेखि चाहिँ अहिले प्रोजेक्सन चाहिँ के गरिएको छ भने, अब यसपटक सुपर एल निनोको प्रकोप चाहिँ बाट चाहिँ हाम्रो यो क्षेत्र चाहिँ प्रभावित हुन्छ, र जसमा चाहिँ साउथ एसिया लगायत नेपाल पनि त्यसबाट प्रभावित हुन सक्छ भन्ने किसिमको कुराहरू छ। र अब यो यो कस्तो हुन्छ भनेदेखि चाहिँ यो अत्यन्तै यो ठुलो यो अब सुपर भन्ने बित्तिकै यो चाहिँ साह्रै यसले ठुलै सङ्कट चाहिँ ल्याउँछ, र विशेष गरिकन यसले चाहिँ बर्सात चाहिँ भनौँ, अब अहिले मनसुनमा बर्खायाममा हुने जुन रेनी सिजन रेन्स छ त्यो धेरै घटेर जान्छ भन्ने एउटा प्रक्षेपण छ। टेम्परेचर चाहिँ अत्यन्तै बढ्छ, साह्रै नै टेम्परेचर बढ्छ भन्ने किसिमको कुराहरू पनि भइरहेको छ। ड्राउट, त्यसले ड्राउट चाहिँ आउन सक्छ, र त्यस साथसाथै चाहिँ यहाँ चाहिँ यो वन डढेलोहरूको पनि प्रकोपहरू बढ्न सक्ने, र कतिपय ठाउँमा डिसास्टरहरूको प्रकोप पनि बढ्ने यस्ता किसिमका प्रक्षेपणहरू भइरहेको हुनाले यो अत्यन्तै गम्भीर सङ्कटको रूपमा चाहिँ देखिएको कुरा चाहिँ म यहाँहरूलाई विदित गराउन चाहन्छु।
0: अब नेपालले यस्तो खालको सङ्कटको पहिले पनि अब सामना गर्नु परेको थियो होला, अब यसपालिको सङ्कटको सामना गर्न सक्ने अवस्था कस्तो छ तयारी नेपालमा?
1: अब यस्तो के छ भनेदेखि अहिले सङ्कट त पहिले पनि आएको हो भन, अब अझ अझ यहाँसम्म के भनिन्छ भने यो सबभन्दा यो एल निनोको चाहिँ सबभन्दा बढी चाहिँ करिब करिब 140 वर्ष अगाडि 1877 यति ठुलो प्रकोप भएको थियो भने त्यस्तै नेचरको प्रकोप अब आउँदैछ भन्ने किसिमको पनि भनिरहेछ भनिरहेछ। यति डराउना किसिमको सिनारियो छ। अब नेपालमा पनि प्रकोप त ठुलै आउँछ, कामहरू त भएकै छ, तर त्यो के छ भनेदेखि चाहिँ यसपटक अलिक विशेष ध्यान दिनुपर्ने हामीले चाहिँ आवश्यकता महसुस गरिरहेका छौँ। र मैले देखिरहेको छु, मैले यो अध्ययन गरिरहेको थिएँ कि नेपाल सरकारको अहिले भर्खरै जुन 2083-84 जुन नीति तथा कार्यक्रमहरू प्रस्तुत भएको छ त्यसमा कृषिका धेरै कार्यक्रमहरू यस्तो किसिमको राखिएका छन् जसले चाहिँ यी समस्याहरूलाई चाहिँ केही हदसम्म चाहिँ यसलाई यसलाई चाहिँ सम्बोधन गर्ला कि भन्ने हामीले आशा राखिरहेछौँ यो कार्यक्रम मध्ये चाहिँ। त्यसै कारण चाहिँ
2: अब यो एल निनोको प्रभावको कुरा गर्दाखेरि यहाँले सुपर एल निनोको कुरा गर्नुभयो होइन, यसको लागि त यो सामान्य प्रत्येक वर्ष आउने नीति कार्यक्रम जस्तो कुराले सम्बोधन गर्न नसक्ने होला नि त, यसको लागि त सरकारले विशेष छुट्टै खालको रणनीति पनि बनाउनु पर्ला नि होइन।
1: यो यो यसको पनि आवश्यकता छ, धेरै धेरै सार्वजनिक कुरा हो, यो पनि धेरै आवश्यकता छ। अहिले आएको जुन नीति कार्यक्रमहरू छ त्यो चाहिँ पनि अत्यन्तै राम्रै किसिमको लागेको छ। मैले यहाँ देखिरहेको थिएँ कि अहिले त्यो विजेता कार्यक्रममा 14 चाहिँ 20 नम्बरको बुन्दासम्म चाहिँ पुरै चाहिँ कृषिमै कृषि र कृषि अर्थतन्त्रसँग सम्बन्धित छ र कृषिमा गर्नुपर्ने आधुनिकीकरण र कृषिका जुन अहिले आवश्यकताहरू छन् त्यसलाई चाहिँ बढी फोकस गरिएको छ। तर यहाँले एकदम राम्रो कुरा गर्नुभयो कि नेपाल सरकारले यो एल निनोको चाहिँ लाइन यो सुपर एल निनोलाई चाहिँ विशेष ध्यान दिएर यही नीति कार्यक्रमको लाइकको परिधिभित्र पनि बसेर चाहिँ एउटा विशेष रणनीति गर्नुपर्ने आवश्यकता पर्छ र मलाई लाग्छ कि यो मन्त्रालय कृषि मन्त्रालयबाट यो अवश्य पनि यो टेकअप हुनेछ भन्ने मैले आशा राखिरहेको छु।
2: अब खडेरीपछि हुन सक्ने खाद्य सङ्कटलाई लिएर भारत लगायत छिमेकी देशले अधिकारीहरूले तयारी थालिसकेको पनि भनिएको छ, अब त्यस्तो तयारी के देख्नुहुन्छ यहाँले अहिले, किनभने यहाँ त भर्खरै मात्र अब सरकारबाट पनि सरकारमा हुनुहुन्थ्यो क्या अघिसम्म।
1: अहिले यो के छ भनेदेखि अहिलेको कार्यक्रमहरूमा केही धेरै राम्रा कुराहरू राखिएका छन् जसले मलाई लाग्छ कि यसले चाहिँ पनि चाहिँ यो यसलाई एड्रेस गर्न सक्छ। जस्तै कि मैले अलिकति भारत र चाहिँ अन्य देशहरूको तयारीहरूको बारेमा कुरा गर्दाखेरि भारतमा यो अहिले सुपर एल्मिनोको लागि दृष्टिकोणमा गर्दै राष्ट्रिय खाद्य भण्डारणका कुराहरूलाई चाहिँ अगाडि बढाउने, मूल्य नियन्त्रण बालीहरूको कृषि भने उपजहरूको मूल्य नियन्त्रण गर्ने, कृषि किसानहरूको बिमाहरूको व्यवस्थाहरू गर्ने, इमर्जेन्सी ग्रेन डिस्ट्रिब्युसनहरूको लागि पनि कामहरू गर्ने आदि विभिन्न किसिमका कामहरू भारतमा भइरहेछ भने बङ्गलादेशमा चाहिँ यसो अध्ययन गर्दाखेरि त्यहाँ स्थानीय जल व्यवस्थापन, डिजिटल किसान कार्ड, क्लाइमेट स्मार्ट राइस फार्मिङ आदि कुराहरूलाई लगिरहेको छ भनेदेखि रिजनल लेभलमै चाहिँ साउथ एसिया फुड रिजर्भ सिस्टमहरूलाई चाहिँ अलिकति स्ट्रेन्थन गर्ने, साधा मौसम डेटाहरूको पनि व्यवस्था गर्ने, सिड ब्याङ्क कोअपरेसनहरू गराउने, ड्राफ्ट फोरकास्टिङहरू गर्ने आदि कुराहरूमा जोड दिएको छ भने नेपालमै पनि यसो हेर्दाखेरि चाहिँ अहिले हामीले अहिले यहाँ मैले यो सरस्वती त्यहाँ हेर्दाखेरि चाहिँ हाम्रो उसमा यो किसानको चाहिँ सूचीकरण गर्ने, परिचय पत्रहरू दिएर, क्रेडिट कार्डहरू दिएर सहुलियतपूर्ण चाहिँ वित्त तथा प्राविधिक पहुँच प्रविधिको पहुँच बढाउने आदि कुराहरू आइरहेको छ। क्यालो ल्यान्डहरू जति पनि छन् करिब 30% कृषि योग्य जमिन चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ त्यतिकै बाँझो बसिरहेको छ भन्ने जुन प्रक्षेपण छ त्यसलाई सुद्धा चाहिँ यसपटकको कार्यक्रममा त्यसलाई विशेष ध्यान दिएर विशेष चाहिँ लक्षित गरेर चाहिने त्यसलाई पनि बढीभन्दा बढी चाहिँ सदुपयोग गर्ने, त्यसलाई युवाहरूलाई चाहिँ रोजगारीको अवसरहरू प्रदान गर्ने, किसानमा चाहिँ कृषिमा चाहिँ उनीहरूलाई एब्जर्ब गर्ने आदि विभिन्न किसिमका कार्यक्रमहरू म यसमा देखिरहेको छु। जस्तै चाहिँ भनौँ अब यान्त्रिकरणहरू गर्ने, उत्पादन प्रणालीमा यान्त्रिकरण गर्ने, डिजिटल प्रविधि गर्ने, एग्रिटेक गर्ने, कृषि आधुनिकीकरणहरूलाई चाहिँ विशेष ध्यान दिने आदि कुराहरू चाहिँ जुन मैले यो यसपटकको यो नीति कार्यक्रमहरूमा देखिरहेको छु त्यो ज्यादै नै सकारात्मक छ र यसले पनि ठुलै बल पुर्याउँछ चाहिँ यो अहिलेको जुन यो सङ्कट जुन आउने सङ्कट छ त्यसलाई चाहिँ एड्रेस गर्न, त्यसलाई चाहिँ समाधान गर्नको लागि यसले ठुलै चाहिँ सहयोग गर्ला जस्तो मैले चाहिँ सोचिरहेको छु।
2: डाक्टर साहब, अब नेपालले हालै मात्र अब यो विकासशील राष्ट्रमा उन्नति हुने अवस्थालाई चाहिँ पछि धकेल्नु पर्यो भनेर निवेदन दिइराखेको अवस्था छ, भोकमरीको अवस्था आउन सक्ने किसिमले खडेरी पर्यो भने दिगो विकास लक्ष्यमा पनि यसले पार्न सक्ने प्रभावको कुराहरू पनि होला, अब यस्तो अवस्था आयो भने सरकार र जनताले अझ यो पोलिसी प्रोग्राम र बजेट मार्फत पनि भनौँ कस्तो तयारी गर्नुपर्छ अझै।
1: यो अहिलेको यो जुन छ सरकारको जुन यो अनुरोध भएको छ यो 3 वर्षको लागि चाहिने जुन हाम्रो यो एलडिसीमा मेच्योर हुने जुन पिरियड थियो नोभेम्बर 26 त्यसलाई 3 इयर्सको लागि एक्सटेन्सन गर्न, यो अत्यन्तै चाहिने सराहनीय कदम चाहिने सरकारबाट चाहिँ उठाइएको छ। हामी पनि क्याबिनेटमा यसमा अगाडि हुँदाखेरि पनि यो कुराहरू हामी डिस्कस गरिरहेको थियौँ तर हाम्रो अलिकति म्यान्डेट चाहिने भनौँ न अब हाम्रो म्यान्डेट चाहिने अलि अरू प्रायोरिटिजहरू भएकोले हामीले त्यसलाई यति हामीले चाहिँ गर्न सकेनौँ, पुस गर्न सकेनौँ, तर यो अत्यन्तै सराहनीय स्टेप हो र यसले गर्दाखेरि चाहिँ नेपाल सरकारले एउटा चाहिँ अविकसित मुलुकको रूपमा चाहिँ लिस्ट डेभलप कन्ट्रीको रूपमा पाउनुपर्ने जुन सुविधाहरू सहुलियतहरू जुन किसिमको सहयोगहरू छ त्यसमा चाहिँ निरन्तरता पाउन सक्छ भन्ने कुरा लागेको छ। त्यस्तै अहिले यो कडेरीहरूको सम्भावना जुन देखिरहेको छु त्यसमा चाहिँ नेपाल सरकारले भनौँ न अब अहिले यो के अरे मूल्य चाहिँ के अरे अहिले मिनिमम सपोर्ट प्राइस गर्ने एग्रिकल्चर प्रोडक्सनलाई चाहिँ भनौँ कसरी हुन्छ त्यसलाई एफेक्ट नहुन दिने कृषिको उत्पादन उत्पादकत्व चाहिँ नि बढाउनको लागि चाहिँ नि त्यो त्यो अनुसारको चाहिँ नि सुइटेबल चाहिँ नि भेराइटिजहरू सुइटेबल टाइपको चाहिँ नि क्रपिङ सिस्टमहरूलाई चाहिँ प्रमोट गर्ने एग्री कृषि भनौँ खाने पानीको अभाव हुनसक्छ एग्री इरिगेसनमा वा रेल रेल फेड एग्रिकल्चरको लागि पनि यो ठुलै समस्याको रूपमा आउन सक्छ। त्यसलाई कसरी हुन्छ व्यवस्थित रूपमा चाहिँ बढीभन्दा पानी बढी पानीको सदुपयोग गर्ने इनर्जीलाई युज गर्ने आदि कुराहरूलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ जस्तो मलाई लागिरहेको छ। र यी सबै कुराहरू चाहिँ जुन मैले अघि कुरा गरेँ जुन यो रणनीतिका कुरा हामी गर्दैथ्यौँ त्यो रणनीतिभित्रमा यो सबै कुरो आउँछ र त्यो अनुसार यो अगाडि बढ्नुपर्छ।
0: बिएपिएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारी बहसमा हामीले कृषि जलवायु विज्ञान तथा पूर्व मन्त्री डाक्टर मदन परियारसँग कुरा गरिरहेका छौँ।
2: अब फेरि यो नीति तथा कार्यक्रमकै कुरा गर्नुपर्दाखेरि चाहिँ समग्र कृषिलाई चाहिँ कतिको प्राथमिकता दिएको देख्नुहुन्छ? किनभने कृषिलाई बजेट भएन भनेर चाहिँ सरकारी मन्त्रालयका अधिकारीहरूले पनि भनिरहेका छन् जो सङ्केत देखिएर नै हुनुपर्छ। कस्तो प्राथमिकता पाउनुहुन्छ र बजेटमा कति प्रतिशत जति पाउला कृषि क्षेत्रले अहिले?
1: एक्ज्याक्टली हो यो चाहिँ धेरै इन्ट्रेस्टिङ यो गएको वर्षमा चाहिँ एकदमै कम 5% मात्र चाहिँ एमाउन्ट चाहिँ कृषिमा दिइएको थियो जबकि पछि हामी हुँदाहुँदै पनि त्यो पछि कृषि मन्त्रालयको लागि सिलिङ तोकेर चाहिँ यो अहिलेको आर्थिक वर्षको लागि आउँदाखेरि त्यो झरेर 3% झारेको थियो। अत्यन्तै दुःखद कुरा भयो त्यो चाहिँ। त्यसै कारण चाहिँ हामीलाई के लागिरहेको छ भने कृषिमा कृषि भनेको नेपालको आर्थिक मेरुदण्ड हो। कृषि भनेको यस्तो क्षेत्र हो जहाँ चाहिँ प्रचुर सम्भावना छ देश विकासको लागि अर्थको आर्थिक विकासको लागि। कृषि नै यस्तो क्षेत्र हो जहाँ चाहिँ हाम्रा जी बेरो जुन युवाहरू चाहिँ जुन हाम्रो पलायन भइरहेका छन् विदेश गइरहेका छन् ती युवाहरूलाई चाहिँ एब्जर्ब गर्ने र तिनीहरूलाई चाहिँ सार्थक रोजगारी दिने उनीहरूलाई उत्पादनमूलक कार्यमा चाहिँ उनीहरूलाई इङ्गेज गर्ने यो क्षेत्र भनेको कृषि हो। त्यसै कारण कृषिमा चाहिँ सबभन्दा बढी देश राष्ट्रको चाहिँ अहिले बढीभन्दा बढी लगानी हुनुपर्छ बढीभन्दा बढी ध्यान दिनुपर्छ र मैले बुझ्दाखेरि मैले सर भन्दाखेरि कम्तीमा 10% बजेट चाहिँ कृषिमा जानुपर्छ भन्ने मेरो आफ्नो चाहिँ व्यक्तिगत धारणा छ। तर एकदमै गाह्रै साह्रो गाह्रो भयो भने कम्तीमा 7% त मिनिमम राख्नै पर्छ भन्ने मेरो चाहिँ आफ्नो सोच छ। कृषिमा त्यति बजेट चाहिँ हुनुपर्छ।
2: हो त्यसको लागि यहाँले अन्तरिम सरकार हुँदाखेरि केही आधारहरू पनि तयार पार्नु भएको थियो होला यस्तो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू चाहिँ अब के आउला त अब नयाँ सरकारले नयाँ बजेट मार्फत
1: आउनुपर्छ यो डेफिनेटली हुनुपर्छ। किनभने ती सबै कुरोहरू डकुमेन्टेड छन्। हामीले कृषि नीतिहरू बनाएर पनि पेस गराएका छौँ त्यो कृषि नीतिमा पनि छ। हामीले चाहिँ कृषिका चाहिँ कार्यक्रमहरू पनि बनाएर चाहिँ विभिन्न कार्यक्रमहरू जस्तै विशेष गरिकन राष्ट्रिय चाहिँ कृषि आधुनिकरण कार्यक्रम छ 10 वर्षको लागि त्यसको लागि कुराहरू गरिरहेका थियौँ या अन्य विभिन्न कार्यक्रमहरूको कुराहरू हामीले गरिरहेका छौँ त्यसले निरन्तरता पाउँछ भन्ने मैले आशा राखेको छु। र कृषिले त्यो त्यो कृषिलाई जबसम्म हामी त्यो त्यो महत्त्व दिँदैनौँ त्यस्तो किसिमको चाहिँ प्रायोरिटीमा राख्दैनौँ यो यो विकासको चाहिँ जुन रियल विकास भनेको ग्रामीण लेभलमा या ओभरअल देशको चाहिँ सर्वाङ्गीण विकासको कुराहरू हामी गरिरहेछौँ त्यो मेरो विचारमा त्यो सम्भव हुन सक्दैन। त्यसै कारण कृषिले त्यो त्यो लेभलको चाहिँ प्रायोरिटी पाउनुपर्छ भन्ने चाहिँ मेरो एकदम स्ट्रङ मेरो एकदम एकदम
2: हजुर। अब अहिले नेपालमा हेर्ने हो भने 376 केजी चाहिँ अन्न उत्पादन हुँदो रहेछ प्रति व्यक्ति। अब 2030 त्यसलाई 530 केजी पुर्याउने भन्ने लक्ष्य पनि रहेछ। अब त्यस्तो कुराहरू चाहिँ यहाँले जुन अन्तरिम सरकारमा हुँदाखेरि प्रस्तुत गरेको कृषि नीतिमा चाहिँ कसरी समेट्छ? खास त्यसका मुख्य मुख्य कुराहरू के हुन् त डाक्टर साहब? अब
1: अहिले कृषि नीतिमा चाहिँ एउटा के चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा के छ भने कृषि व्यवसायीकरण के अरे अब हामी चाहिँ सब्सिस्टेन्स एग्रिकल्चरमा चाहिँ अहिलेसम्म मोस्टली चाहिँ हाम्रो चाहिँ निर्वाहमुखी चाहिँ कृषि छ तर यसलाई चाहिँ हामीले चाहिँ व्यवसायीकरणतिर त आधुनिकरण व्यवसायीकरणतिर लैजानुपर्ने हुन्छ। कृषिमा पनि जो सम्भाव्य सम्भावना हेरेर चाहिँ त्यो अनुसार चाहिँ हामीले त्यो बढाउने एकदिन कोसिस गर्नुपर्छ. प्रचुर सम्भावना भएका विभिन्न क्षेत्रहरू छन्, विभिन्न बालीहरू छन्, विभिन्न किसिमका पशु पक्षीहरूको चाहिँ सम्भावनाहरू छ. हो त्योहरूलाई चाहिँ हामीले राम्रो गरी आइडेन्टिफाई गरेर त्यसलाई त्यसको उत्पादनमा वृद्धि गर्नुपर्छ र त्यसैलाई चाहिँ त्यसलाई नै आधार बनाएर हामीले अगाडि बढ्नुपर्छ. त्यसकै मार्केट लिङ्केजदेखि एग्रो प्रोसेसिङदेखि लिएर मार्केटिङदेखि लिएर सम्पूर्ण कुरालाई हामीले एउटा एकबद्ध रूपमा चाहिँ एकता इन्टिग्रेटेड रूपमा चाहिँ थिङ्किङ गरेर अगाडि बढ्न सक्यो भने कृषिले चाहिँ ठुलै प्रतिफल दिन सक्छ भन्ने कुरा चाहिँ हाम्रो कृषि नीतिले चाहिँ त्यो कुरो चाहिँ प्रस्तावित कृषि नीतिले त्यो कुरो चाहिँ प्रतिबिम्बित गरेको छ र मलाई पुरा विश्वास छ यो सरकारले अहिलेको सरकारले त्यो नीतिलाई चाहिँ अलि अझ राम्रो किसिमले सूक्ष्म रूपले चाहिँ समीक्षा गरेर त्यसलाई अगाडि बढाउनेछ, स्वीकृत गर्नेछ भन्ने मैले पुरा विश्वास लिएको छु.
2: मानिसको सङ्ख्या छैन, खेतबारी बाँझो छन्, होइन, मुख्य समस्या त त्यहाँनिर छ नि. अब फेरि हामीले कुरा गरेका छौँ डिजिटलाइजेसन प्रविधिको कुराहरू पनि गरिराखेका छौँ, यो कसरी मेल खान्छ यो कुरा चाहिँ? मानिस नै छैनन् अनि हामी कसरी काम गर्न सक्छौँ त्यो कृषिमा?
1: त्यही त, अब यहाँ के छ भनेदेखि चाहिँ एउटा त्यो त ठुलै प्रब्लम छ. एउटा चाहिँ हाम्रो मैले जनरली मैले भनिरहेको थिएँ हाम्रो कृषिमा चाहिँ तिनवटा मुख्य अहिले समस्याहरू छन्. एउटा त समस्या के छ भने महिलाकरण, फेमिनाइजेसन अफ एग्रिकल्चर भनेर भन्छौँ. हाम्रा चाहिँ युवाहरू, युथहरू, विशेष गरिकन यङ केटाहरू चाहिँ सबै बाहिर माइग्रेट भएका छन् र चाहिँ वास्तवमा किसान खेती गाउँ गाउँमा जानुभयो भने महिलाहरू देखिन्छन्, वृद्धहरू, वृद्धका बालक बच्चाहरू देखिन्छन् र उनीहरूकै कानमा, ती महिलाहरूको कानमा चाहिँ कृषि छ. त्यसै कारण चाहिँ कृषि मैत्री चाहिँ कृषि चाहिँ महिला मैत्री कृषिको चाहिँ हामीले चाहिँ विकास गर्न सक्नुपर्छ. त्यस्ता प्रविधिहरू, त्यस्ता किसिमका चाहिँ बिउ बिजनहरू, त्यस्ता किसिमका चाहिँ इनोभेसनहरू चाहिँ हुनु पर्यो जो चाहिँ महिलाको फेमिनाइजेसन अफ एग्रिकल्चरलाई चाहिँ त्यो एड्रेस गर्न सक्यो भने यो एउटा मुख्य काम छ. दोस्रो कुरो हाम्रो चाहिँ कृषि, हाम्रो कृषिमा के छ भने बेरोजगारीको चाहिँ जुन अहिले युथ माइग्रेसन छ, यो ठुलो प्रब्लमको रूपमा छ. युथ माइग्रेसन, उनीहरूलाई कसरी रिटेन गर्न सकिन्छ एग्रिकल्चरमा चाहिँ? त्यस्तो कन्जेनियल इन्भाइरोमेन्ट हामीले एग्रिकल्चरमा तल गाउँमा कसरी क्रिएट गर्न सक्छौँ? त्यसलाई पनि हामीले व्यवहारमा ल्याउन सक्नु पऱ्यो. त्यसले एग्रिकल्चर चाहिँ भनौँ न युथलाई चाहिँ इम्प्लोइमेन्ट चाहिँ जुन प्रोडक्टिभ इम्प्लोइमेन्ट चाहिँ दिन उनीहरूलाई जेनेरेट गर्न सकोस्, उनीहरूलाई दिन सकोस् भनेर चाहिँ त्यो दोस्रो छ भने तेस्रो मोस्ट इम्पोर्टेन्ट के छ भने इन्क्लुसिभनेसको कुराहरू छ. गरिबहरू धेरै गरिब छन्, उनीहरूसँग भूमि छैन, उनीहरूसँग चाहिँ कुनै रिसोर्सेसहरूमा, कुनै स्रोत साधनमा उनीहरूको पहुँच छैन. हो तिनीहरूलाई कसरी चाहिँ यो होल सिस्टममा कसरी इन्भेट गर्ने, उनीहरूलाई कसरी चाहिँ यो पहुँच बढाउने ती स्रोतहरूमा, त्यो कुरा पनि हामीले अत्यन्तै जरुरी रूपले हेर्नुपर्ने हुन्छ. यो तिनवटा कुराहरू जुन म बार बार म यो कुरा उठाइरहेको छु, फेमिनाइजेसन अफ एग्रिकल्चर र चाहिँ युथ माइग्रेसन र चाहिँ त्यसपछि चाहिँ यो इन्क्लुसिभनेसका यी कुराहरूलाई चाहिँ हामीले एकदम प्रचुर रूपले एड्रेस गर्नुपर्छ. र कृषिले चाहिँ कृषिको चाहिँ ठुलो सम्भावना भएको यो देश हो. कृषिमा धेरै आमूल परिवर्तन, आर्थिक ट्रान्सफर, इकोनोमिक ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ एग्रिकल्चर चाहिँ एउटा मेरुदण्डको रूपमा छ भन्ने कुरा चाहिँ म एकदम स्ट्रेस गर्न चाहन्छु.
0: श्रोता, अहिले हामीले डाक्टर मदन परियारसँगको कुराकानी यहाँहरूलाई सुनाइरहेका छौँ.
2: अब जुन यो सरकारले यो कृषिकै बुँदामा नीति कार्यक्रम उल्लेख गर्दाखेरि चाहिँ खास गरी यो भूमि व्यवस्थापनको कुराहरू पनि उल्लेख गरेको छ, होइन, अब यहाँले भन्नुभयो अब यो इन्क्लुसिभनेस पनि हुनुपर्छ र यो चाहिँ ल्यान्डसँग जोडिएर नै आउँछ. यस्तोमा चाहिँ कस्तो छ अब अहिलेको संरचना, अहिलेको कानुनहरू, अहिलेकै संरचनाबाट सम्भव छ त्यस्तो गर्न?
1: अब यो यस्तो नि छ, अब यो नेपाल सरकारले चाहिँ अहिले एउटा इन्ट्रेस्टिङ कुरो के भइरहेको छ भने जति पनि व्यवधानहरू छन्, जति पनि यस्ता कुनै अडचनहरू छन् त्यसलाई फुकाउनको लागि सरकार पूर्ण तरिकाले लागिरहेको देखिन्छ. अब यो चाहिँ सबैलाई चाहिँ यो सबैले यो कुरो महसुस गरिरहेका छन् कि दलितहरू, सीमान्तकृत समुदायहरू, तिनीहरू चाहिँ भूमिहीन, अधिकतम तिनीहरू चाहिँ भूमिहीन स्थितिमा छन् र उनीहरूको आर्थिक स्थिति पनि अत्यन्तै कमजोर छ. उनीहरूलाई कसरी यो सब उनीहरूलाई त्यो स्रोतमा कसरी उनीहरूलाई त्यो पहुँच बढाउने भूमिको स्रोतमा, इभन चाहिँ यो सुकुम्बासीहरू, त्यसै कारण चाहिँ यो कुरोहरू चाहिँ अहिले गम्भीर रूपले यो अध्ययन भइरहेको छ र यो विषयमा चाहिँ म बुझिरहेको छु कि चाहिँ सरकार पुरै प्रतिबद्ध छ र मलाई पुरा विश्वास छ कि चाहिँ उनीहरूलाई जुन अहिले यहाँ भूमि ब्याङ्कको पनि सिद्धान्तका कुराहरू पनि यहाँ मैले देखेँ, निजी कार्यक्रममा देखाएको छु, त्यो भूमि ब्याङ्कको मार्फत पनि ती सीमान्तकृत समुदायहरूलाई ती दलितहरूलाई चाहिने भूमिहरू चाहिने भूमि उपलब्ध गराइने छ भन्ने किसिमको जुन कति प्रतिबद्धता देखिएको छु त्यो अत्यन्तै खुसीको कुरो छ। त्यसलाई हामीले कानुनमा ल्याउनु पर्छ र भएका जति पनि अडचनहरू कहीँ नियम कानुनमा पोलिसिजहरूमा कहीँ अडचनहरू छन् त्यसलाई चाहिँ हटाएर
2: डाक्टर साहब यहाँले जोड दिनुभएको मुख्य तिन बुँदा मध्येको जुन यो फेमिनाइजेसन अफ एग्रिकल्चर भन्ने कुरा छ, अब यो हामीले पहिला पनि यता कता सुनेको हो होइन, अब यो कस्तो हुन्छ, यो भनेको कस्तो हो, यसको खास अवधारणा के हुन्छ, कसरी उत्पादन बढ्छ यो गर्दाखेरि?
1: अब यो फेमिनाइजेसन अफ एग्रिकल्चर भन्नाले के मैले भन्न खोजेको भने अब वुमन यो ट्रेडिसनल टाइपको एग्रिकल्चरले चाहिँ वुमनले चाहिँ सक्दैन, अब चाहिँ यो फिजिकल वर्कहरू गर्ने म्यानुअल कल्टिभेसन गर्ने, अब भनौँ न अब मेकनाइजेसन यान्त्रिकरण गर्यो भनेदेखि चाहिँ वुमन फ्रेन्डली यान्त्रिकरणहरू हुन सक्यो भने वुमनहरूले चाहिँ चलाउन सक्ने खालको चाहिँ पावर टिलरहरू वुमनहरूको थ्रुबाट चाहिँ भनौँ न अब थ्रेसिङ मसिनहरू वुमनहरूले चाहिँ सिड ड्रिलहरू सिडिङ गर्ने प्र्याक्टिसहरू यस्ता कुराहरू चाहिँ गर्यो भने उनीहरूको लाइफ चाहिँ सहज हुन्छ र प्रोडक्सन प्रोडक्टिभिटी पनि बढ्छ प्रोडक्सन पनि बढ्छ भन्ने कुरा चाहिँ मैले स्ट्रेस गर्न खोजेको। एग्रिकल्चर वुमन फ्रेन्डली मेसिन्सहरू इन्ट्रोड्युस गर्ने उनीहरूको लागि विशेष गरिकन ध्यान दिएर चाहिँ उनीहरूको टाइम सेभिङ हुने उनीहरूलाई बढी चाहिँ फिजिकल वर्क गर्न नपर्ने त्यस्तो किसिमले सोच्नु पर्यो भन्ने किसिमको कुरा चाहिँ मैले ल्याएको।
2: अब अन्त्यमा अब जुन यो जुन अब हाम्रोमा फेरि अब यति जमिन भएको अवस्थामा त्यसपछि सिँचाइ भएको अवस्थामा गर्न सकिने कामहरू हुन्थ्यो होला, सिँचाइको अवस्था पनि अब अहिले हामीसँग 33% त्यस्तै समथिङ त्यस्तै होला होइन, अब यस्तो अवस्थामा यस क्षेत्रतर्फ पनि ध्यान दिनुपर्छ होला, अब यसमा चाहिँ के अब यो खडेरीको अब खडेरी धेरै नै पर्यो भने गर्न सक्ने के हुन्छ त सरकारले अथवा आम जनताले देशले?
1: अब खडेरी धेरै पर्यो भनेदेखि अब एउटा चाहिँ कुरा के छ भने अब गर्न सकिने त धेरै कुरो छ, त्यही त भएर त्यो रणनीतिमा हुन्छ। अब ड्राउट टोलरेन्स भेराइटिजहरू पनि कति पनि हुन्छन् जसले चाहिने खडेरीकै बेलामा पनि राम्रै उत्पादन दिन सक्ने, जसको वाटर रिक्वायरमेन्ट कम हुन्छ ती भेराइटिजहरूको। अब इरिगेसनमा पनि अब भनौँ अब अहिले हाम्रो जुन राइस कल्टिभेसनमा चाहिने हेभिली फ्लडिङ गरेर पडलिङ गरेर चाहिने ट्रान्सप्लान्टिङहरू गर्ने वा धेरै राइस पानीको युटिलाइज गर्ने भन्ने किसिमको हुन्छ, त्यसलाई पनि केही त्यही व्यवस्था गर्न सकिन्छ, वाटर लसेजहरूलाई घटाउन सकिन्छ र चाहिने बेस्ट वेमा म्यानेज गरेर चाहिने वाटरको प्रोडक्टिभिटी बढाउन सकिने हुन्छ। त्यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने भयो किनभने खडेरीको बेलामा वाटर सर्टेज चाहिँ एउटा ठुलो एक्युट प्रब्लमको रूपमा चाहिने एग्रिकल्चरमा चाहिँ त्यो देखिन्छ कृषिमा, र यसलाई चाहिँ हामीले चाहिँ भन अब मोस्ट एफिसियन्ट तरिकाले एफिसियन्ट टेक्नोलोजिजहरू चाहिँ युज गरेर चाहिँ वाटरको चाहिँ एफिसियन्सी भनौँ न अब इफेक्टिभनेस चाहिँ बढाउनु पर्ने हुन्छ भन्ने मलाई लागिरहेको छ।
2: हुन्छ डाक्टर साहब, यो समय र यो कुराकानीको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: हजुरलाई पनि धेरै धन्यवाद यो अवसर दिनुभयो र चाहिँ मलाई लाग्छ कि चाहिँ यो जुन रणनीतिको कुराहरू हामीले गरेका छौँ त्यो चाहिँ छिटै नै आउला भन्ने म आशा गरौँ र यसको लागि चाहिने सहयोगहरू गर्न हामी तत्पर रहनेछौँ।
2: नमस्कार, उहाँ हुनुहुन्थ्यो डाक्टर मदन परियार, पूर्व कृषि मन्त्री तथा विषयविज्ञ, खास गरी आगामी मनसुन सम्बन्धी चिन्ताजनक प्रक्षेपण, यसको सम्भावित असर र गर्नुपर्ने तयारीका विषयमा हामीसँग कुरा गर्दै। उहाँका अनुसार सरकारले यस्तो सम्भावित सङ्कटका लागि तय गर्ने बजेटकै आकारले गम्भीरता दर्शाउनेछ। डाक्टर परियार सरकारको नीति तथा कार्यक्रममा कृषि र जलवायुको विषय समेटेर हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो। हवस् त, बिएपिएस गोर्खा रेडियोको कार्यक्रम सकलबारे बहस अहिलेलाई यति नै। महेन्द्र रायमाझीलाई बिदा दिनुहोस्। नमस्कार।

0: महारानी तिमी महारानी वन्डरफुल नम्बर है एकदमै मिठो गीत वाङदेन शेर्पाले गाउनुभएको इनफ्याक्ट यस्तो महारानी यस्तो ट्रिट गर्ने कोही जीवनमा छ भने एकदमै रमाइलो हुन्छ गर्दाखेरिमा सो या यो गीतलाई चाहिँ मलाई ज्यादै नै नम्बर दिन मन लाग्यो इट्स रिलेटेबल होइन र सबैको जीवनमा चाहिँ यस्तो भनौँ न व्यक्ति पक्कै पनि हुनु जरुरी छ जसले चाहिँ उसलाई महारानी मानेर चाहिँ त्यो हिसाब किताबले चाहिँ व्यवहार गरोस् सो या द्याट्स गुड फिलिङ भनौँ है मलाई त्यस्तो फिल भयो यो गीत सुन्दाखेरि एनिवे अब अगाडि बढ्नुपर्छ समय निकै अगाडि घर्किसकेको छ र म अब तपाईँलाई लिएर जान्छु अगाडि अगाडि बढ्नु पर्दा हाम्रो श्रोता हुनुहुन्छ दिदी समष्टि तुलाचन उहाँले चाहिँ हामीलाई एउटा सानो भोइस नोट पठाउनु भएको छ स्पेसली आज चाहिँ यो एभरेस्ट डे इन्टरनेसनल एभरेस्ट डेको अवसरमा यो भोइस नोट मैले तपाईँहरूसँग सेयर गर्न चाहेँ त्यस पश्चात भने हामी बिदाबारीतर्फ पनि लाग्छौँ है
1: शुभ बिहानी तपाईँलाई साथसाथै सम्पूर्ण सम्पूर्ण बिएफएस सुनिरहनु भएको श्रोताहरूलाई पनि म समस्तीको आज बिहानको 9 बजेको प्रोग्राम विनोद दाईको आवाज सुन्ने गर्थ्यौँ नि त त्यसमा आज तपाईँको आवाज सुन्दा नौलो तर एकदम रमाइलो लागिरहेको छ अनि तपाईँले आज इन्टरनेसनल एभरेस्ट डेको बारेमा जानकारी गराउनु भयो नि जुन चाहिँ म चाहिँ त्यति वास्तवमा जानकारी मलाई थिएन तर मैले किन फोन गरेको भने आज हामीहरूको थकाली वेलफेयर सोसाइटीको चेयरम्यान खिम गौचन हुनुहुन्छ उहाँ चाहिँ एभरेस्ट म्याराथन जुन चाहिँ आज हुँदैछ सायद भइसक्यो होला नेपालमा त्यसमा भाग लिनु भएको छ अनि बल्ल मलाई क्लिक भयो किनभने आजको दिन एभरेस्ट म्याराथन रनको लागि उहाँहरूले यसरी अर्गनाइज गर्नुको कारण चाहिँ आज इन्टरनेसनल एभरेस्ट डे रहेछ भनेर त्यस कारणले मैले चाहिँ हाम्रो समाजको चेयरम्यानज्यू मिस्टर खिम गौचनलाई चाहिँ धेरै धेरै शुभकामना र हामीहरू सम्पूर्ण थकाली समाजको साथ तपाईँसँग छ भनेर यही रेडियो मार्फत पनि जानकारी गराउन चाहेको हो सायद उहाँले पनि सुन्नुहुन्छ बिएफबिएस अनि उहाँको परिवार पनि उहाँलाई सपोर्ट गर्न उहीँ जानुभएको छ सगरमाथाको बेस सायद नाम्चे बजार त्यहाँ भन्नुभएको जस्तो लाग्यो अनि उहाँले यो म्याराथन गर्नको लागि चाहिँ नेपालमा जानुभएको धेरै 4-5 मन्थ्स भन्दा पनि बढी भइसक्यो किनभने प्र्याक्टिस गर्नुपर्छ अनि आफूलाई त्यो हाई अल्टिट्युडसँग फ्यामिलियर गराउनुपर्छ भनेर नेपालको डाँडाकाँडामा दौडिँदै 1 महिना जति त उहाँ एभरेस्टको बेस क्याम्पतिर नै बसेर प्र्याक्टिस गर्दैछु भन्नुभएको थियो सायद आज उहाँको रनिङ एकदमै राम्रोसँग कम्प्लिट हुन्छ होला भनेर आशा गरेको छु र उहाँले यो एभरेस्ट म्याराथन जस्ट फर फन गर्नुभएको होइन उहाँले चाहिँ हाम्रो मुस्ताङमा लेते गाउँ छ त्यो गाउँमा भएको एउटा निर्मल स्पोर्टिङ स्कुल क्लब जसमा चाहिँ धेरै विद्यार्थीहरू त्यहाँ गाउँका विद्यार्थीहरू पढ्न आउँछन् तर उहाँहरूको कति धेरै इच्छा चाहना स्पोर्ट्समा भाग लिने प्र्याक्टिस गर्ने भनेर कति सोचाइ हुँदाहुँदा पनि उहाँहरूले गर्न सक्नु हुँदैन किनभने एक त विकट ठाउँ एक त आर्थिक समस्याको कारणले गर्दा त्यस कारणले चाहिँ दाईले त्यो स्कुलको सहयोगार्थ यो फन्ड रेजिङको लागि पनि यो एभरेस्ट म्याराथनमा भाग लिनुभएको हो आशा छ उहाँको यो उहाँले सोच्नुभएको एउटा जुन सहयोग गर्ने र कुन कति उहाँको फन्ड रेज गर्ने चाहिँ सक्सेस हुनेछ र त्यसमा हामी सबै नै साथमा छौँ है भनेर भन्न चाहन्छु अल द बेस्ट एन्ड यु मेड ऑल अफ अस भेरी भेरी प्राउड थ्याङ्क यू
0: थ्याङ्क यू त प्रिय श्रोतावृन्द, यो एकदमै राम्रो सन्देश हाम्रो दिदी समष्टि चुलाचनले पठाउनु भएको हो र यसैको साथसाथमा हामीहरू पनि करिब कार्यक्रमको अन्तिम चरणमा आयौँ। अब धेरै समय नभएको कारणले गर्दाखेरि मैले तपाईँहरूको लागि यो एउटा गीत सुनाउँदै बिदा लिने तयारी गरिरहेकी छु। तपाईँसँग भेट्न सोमबार आउनेछु, त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला। हेभ अ नाइस विकेन्ड, नमस्ते, बाई बाई।

0: Pe Live Buddy.
1: On air.
0: Acum.
1: Ani smart speaker ma bunhos.
2: Play BFPS.
3: पर्वतारोही पूर्णिमा श्रेष्ठले आफूले पहिलो पटक चिनेको भन्दा यसपालि सगरमाथा फरक देखिएको बताउनु भएको छ। छैठौं पटक सगरमाथा चढेपछि सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले मैले पहिलो पटक चिनेको सगरमाथा जस्तो नलागेको अनुभव बाँड्नु भएको हो। उहाँ एक साता अघि मे 20 शिखरमा पुग्नु भएको थियो। सगरमाथा आरोहणपछि काठमाडौँ फर्केर उहाँले शिखरबाट आधार शिविर फर्किने क्रममा खिचेका तस्विर पनि सार्वजनिक गर्नुभएको छ। खुम्बु आइसफल पार गर्नु सधैँ भत्किन सक्ने बरफका टुक्रा, हल्लिने भर्याङ र गहिरा हिम चेरा बीच जोखिमपूर्ण यात्रा हुने गरे पनि अहिले भित्रभित्रै हिउँ बग्न थालेको र पानीका खोल्सा र खोलाको खतरा समेत देखिएको बताउनु भएको छ। आफूले पहिलोपटक चिनेको सगरमाथा जस्तो नलागेको भन्दै उहाँले अहिले संसारकै सर्वोच्च हिमाल क्रमशः र ढिलो गतिमा विघटन हुँदै गएको अनुभूति भएको श्रेष्ठको भनाइ छ। यो सिजनमा खुम्बु आइसफल मुनि हिँडिरहेका बेला अत्यन्त असहज महसुस भएको र हिमाल कमजोर र घाइते अवस्थामा देखिएको उहाँले लेख्नु भएको छ। यसअघि कहिल्यै नपग्लिने आरोही हिँड्ने बरफ मुनि पानी बगिरहेको हिमनदी मुनि वर्षौंदेखि पुरिएका पुराना शव देखिन थालेको बरफका टुक्रा सेराक समेत अझै अस्थिर हुन थालेको र हिमालका सबै भाग पहिले भन्दा धेरै अनिश्चित महसुस हुन थालेको श्रेष्ठले लेख्नु भएको छ। पग्लिरहेको बरफ, अस्थिर हिमनदी, भत्किरहेका सेराक र मौनता मार्फत हिमालले आफ्नो पीड़ा सुनाइरहेको अनुभूति भएको भन्दै श्रेष्ठले यो विघटन मार्फत सगरमाथाले सम्पूर्ण मानव जातिसँग बोलिरहेका आवाज संसारले सुन्ला भनेर प्रश्न पनि गर्नु भएको छ। सन् 2024 मेमा 13 दिनभित्रै 3 सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेकी श्रेष्ठ सीएनएनको द एक्सट्रिम एथलिट हु पोस्ट लिमिट इन 2024 सूचीमा पढ्नु भएको थियो। श्रेष्ठले सगरमाथा सहित केटु, लोत्से, मकालु, कञ्चनजङ्घा, धौलागिरी र अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि मनाइँदैछ। सरकारले भक्तपुरको खरीपाटी होल्डिङ सेन्टरमा बसिरहेकी बबिता घिसिङको छोराको उपचारका लागि प्रक्रिया अगाडि बढाएको छ। 30 बबिताका 5 छोरा सक्षमको घाँटीमा पाइप राखिएको छ। सक्षम त्यही पाइपको सहाराले सास फेरिरहनु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सुकुमवासीहरूलाई भक्तपुर होल्डिङ सेन्टरमा लगेर राखेको केही दिनमै बिरामीहरूको तथ्याङ्क संकलन गरेर उपचार प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ। उपचारका लागि टिचिङ र कान्ति अस्पतालसँग परामर्श भइरहेको उहाँले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा राखेका बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरेको थियो। त्यसमा सामान्यदेखि जटिल बिरामीहरूको समेत उपचार प्रक्रिया शुरू भएको दाहालले बताउनु भएको छ। सुकुम्बासीहरूले आज पनि माइतीघरमा सरकार विरूद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीवास लगाएको भन्दै उनीहरूले भूमि अधिकार सुरक्षित गर्न माग गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा सिठी बजाउँदै प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट शुरू भएको र्याली नयाँ बानेश्वर पुगेको थियो। प्रदर्शनकारीले गणतन्त्र जिन्दाबाद, मुर्दाबाद, सिंहदरबार रमायो, कुम्बासी रोआयो, नेताको महल ठिक, गरीबको टहरा बेठिक, जनताको सरकार कि डोजरे सरकार जस्ता नारा लेखिएको प्लाकार्ड बोकेका छन्। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उनीहरूले आवाज उठाउँदै आएका छन्। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच एकता भएको छ। पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा भएको कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई पार्टी बीच एकता भएको घोषणा गर्नुभएको छ। पार्टी एकताको सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो नेपाल पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले स्पष्ट बानी बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
4: मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ 22 बेलुका 5 आवेदन दिन सक्ने जनाएको छ। राजदूतका लागि 35 उमेर पूरा भएको नेपाली नागरिक, कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा सरकारी सेवाका लागि अयोग्य नठहरिएको हुनुपर्ने लगायत 15 योग्यता तोकिएको छ। त्यस्तै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति वा सुविधा नलिएको व्यक्ति मात्रै आवेदन दिन योग्य हुने मन्त्रालयले जनाएको छ। हाल नेपालका विदेश 44 नियोग मध्ये 17 राजदूत पद खाली छन्।
3: काबा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छ हामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारण क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरी श्रोताहरू पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरी श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोता, काठमाडौँको सौगात कार्यक्रम यहाँले केही दिन अघि सनक्लब स्टुडियो युकेबाट सहकर्मी शिरेश सुनवारको साथमा सुन्दै हुनुहुन्थ्यो र यस कार्यक्रमका नियमित प्रस्तुता विनोद दोष खड्काको चाहिँ केही दिनको उहाँ विधामा बस्नुभएको कारणले काठमाडौँको सौगात यहाँहरूले युकेबाट सुन्नुभयो र अब भने बीएबीएस गोर्खा रेडियोको मानमोहन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। यसको अर्थात् कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान मैले गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि मेलिना राई र सञ्जय तुम्रुको स्वरमा रहेको गीतबाट गरिसकेको छु। सङ्गीत थियो पावल चामलिङको।

त आदरणीय श्रोताहरू, अब आजको तिथिमिति कुरा गरिहालौँ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 15 गति त्रयोदशी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज 29 मे सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त यो विकेन्ड यहाँको सुखद र रमाइलो साथ नै बित्नेछ भन्ने। र यता नेपालमा मौसम कुरा गर्ने भने आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम पूर्वान अनुमान महाशाखाले जनाएको छ। र हिजो साँझ भने काठमाडौँ उपत्यकामा निकै भारी मात्रामा वर्षा पनि भएको थियो, जसको प्रभाव काठमाडौँमा देखिएको पनि थियो र आज पनि पानी पर्ने सम्भावना रहेको छ। नेपालमा सूर्योदय बिहान 5:09 जाँदा भएको थियो भने आज सूर्यास्त भरे साँझ 6:53 जाँदा हुँदैछ। र श्रोताहरू, आज नेपालमा गणतन्त्र दिवस मनाइँदैछ। विक्रम सम्बत 2062-63 सालको जनआन्दोलनपछि नेपालबाट वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएसँगै त्यस यता हरेक वर्ष नेपालले जेठ 15 गते गणतन्त्र दिवस मनाउँदै आइरहेको छ र आज सार्वजनिक विदा समेत दिएको छ। र गणतन्त्र दिवसको सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना भन्दै यति बेला भने एउटा देशभक्ति गीत नै राख्न चाहन्छु। आज मैले कार्यक्रमको उठान पनि एउटा देशभक्ति गीतबाटै गरेको थिएँ, घनबहादुर थापा मगरले लेख्नुभयो गीतबाट, स्याङजारी श्रेष्ठ घनबहादुर थापाको कलमबाट लेखेको गीत मैले सञ्जय तुम्रुक र मेलिना राईको स्वरमा राखेँ। अब भने चाहिँ म यहाँहरू माझमा गोपाल प्रसाद रिमालले लेख्नुभएको एउटा गीत राखिहाल्छु। सङ्गीत अम्बर गुरुङको रहेको छ र हुन त यो गीतमा फतेमान राज भण्डारीको स्वर रहेको हो, तर पछिल्लो समय यसलाई फेरि रिमेक गरेर चाहिँ रविन्द्र शर्मा, किरण प्रधान र सुनिता सुब्बाले गाउनु भएको छ। यही गीत यहाँहरू माझमा राखिहाल्छु।

यो देशभक्ति गीत पश्चात श्रोताहरू अब नै कार्यक्रम छोडिम सँगम को व्यवसायको बारेमा जानकारी दिनुपर्ने बेला भइसकेको छ र आज भने मैले श्रोताहरू व्यवसायमा दुईजना अतिथि निम्त्याएको छु र उहाँहरू दुवैजना नेपाली साङ्गीतिक क्षेत्रका परिचित नामहरू हुनुहुन्छ गायक सङ्गीतकार रामचन्द्र काफ्रे र उहाँकी जीवन सङ्गिनी जुनु रिजाल उहाँहरू दुवैजना अन्धवे बाटोमा आउँदैछौँ है भनेर उहाँहरूले जानकारी गराउनु भएको छ र उहाँहरू आएपछि म उहाँहरूसित कुराकानी गर्नेछु कार्यक्रम छोडिम सँगमको व्यवसायमा गायिका जुनु रिजाल अनि गायक रामचन्द्र काफ्रेसितको संवाद सुन्न सक्नुहुनेछ र तपाईँ पनि यो छुने बेला बेबेस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ आजको अतिथिद्वय अर्थात् गायक रामचन्द्र काफ्रे अनि गायिका जुनु रिजाल समक्ष तपाईँका मनका जिज्ञासाहरू राख्न सक्नुहुनेछ उहाँहरूको आगमनको प्रतीक्षा गर्दै अब नि म एउटा गीत राख्न चाहन्छु तर त्यसभन्दा अगाडि श्रोताहरू आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस समेत परेको छ सन् 1953 मे 29 अर्थात् आजकै दिन नेपाली पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एडमन्ड हिलरीले पहिलोपल्ट सगरमाथाको सफल आरोहण गरेको सम्झनामा यो दिवस विश्वभरि मे 29 तारिक मनाइँदै आएको छ र यो दिवसको सन्दर्भमा एउटा गीत राख्न चाहन्छु यति बेला भने किनकि सगरमाथा आरोहण गर्नु आफैमा एउटा चुनौतीपूर्ण कार्य पनि हो श्रोताहरू धेरैले सगरमाथा पटक पटक चुमे होला कसैले सगरमाथा चुमेर फर्किने क्रममा अथवा चढ्ने क्रममै पनि जीवन गुमाएका छन् र ती सम्पूर्ण ज्ञात अज्ञात आरोहीहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै यति बेला भने म गणेश रसिकको शब्द सङ्गीत र एउटा गीत राख्न चाहन्छु पवित्र सुब्बाको स्वरमा

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोता बिएफबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षड्यन्त्र सँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र मैले जानकारी पनि गराइसकेको छु। र आज हाम्रो साथमा रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल आउँदै हुनुहुन्छ र मैले उहाँहरू दुवैजनालाई अतिथिको रूपमा निम्त्याएको छु र उहाँहरू एउटा कार्यक्रम सिध्याएर खाजा खाएर चाहिँ अब रेडियोतिर आउँदैछ भनेर मलाई जानकारी गराउनु भएको छ। सम्भवतः आउनुहुन्छ होला, उहाँहरूको पर्खाइमा छौँ। जुनु रिजालको कुरा गर्नुपर्ने भने उहाँको जन्म चाहिँ ओखलढुङ्गा जिल्लामा जन्मिएता पनि उहाँ हुर्कनु भएको चाहिँ विराटनगरमा हो। रामचन्द्र काफ्ले हुन त उहाँको पनि पुर्खौली थाक थलो चाहिँ स्याङ्जा जिल्ला हो, तर उहाँ चितवनमा हुर्कनु भएको र दुवैजना गायक गायिकाहरूको भेट चाहिँ काठमाडौँमा भएको र यो सङ्गीत कर्म गर्दा गर्दै उहाँहरू दुवैजना वैवाहिक जीवनमा बाँधेर अहिले भने नेपाली गीत सङ्गीत को क्षेत्रमा उहाँहरू दुवैजना निरन्तर क्रियाशीलै हुनुहुन्छ र उहाँहरू दुवैजनासित म आज व्यवसाय कार्यक्रम षड्यन्त्रसँग म कुराकानी गर्नेछु। र तपाईँ पनि यो छोड्ने बेला बिएफबिएस गोर्खाले सुन्दै हुनुहुन्छ भने उहाँहरूको प्रतीक्षामा हुनुहुन्छ भने म उहाँहरू आएपश्चात म कुराकानी गर्नेछु। र गणबहादुर थापा मगर जो गीतकार हुनुहुन्छ, स्याङ्जाकै स्रष्टा हुन्छ, नमस्कार तुल सर, मेरो रचनाको राष्ट्रगीत बजाइदिनु भएकोमा हार्दिक धन्यवाद भन्नुभएको छ। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु हामीलाई सुनिदिनु भएकोमा चाहिँ। र रामचन्द्र काफ्ले र जुनु रिजालको प्रतीक्षामा छौँ, उहाँहरू आएपश्चात म उहाँहरूले गाउनुभएका गीतहरू श्रोता माझ राख्दै जानेछु। र यति बेला भने आज शुक्रबार पनि हो, श्रोताहरू रमाइलो गीत नै राख्न मन लाग्यो, अर्थात् एउटा पूर्वेली लोक लयमा आधारित गीत राख्न चाहन्छु। सन्तोष बेसीले गाउनुभएको, उहाँकै सङ्गीत रहेको र यो गीतमा उहाँलाई साथ दिएकी गायिका लक्ष्मी कार्कीले अनि शब्द संयोजन भने रहेको छ कुमार ओझाको र अहिलेलाई भने यी ताप्लेजुङका श्रष्टा सन्तोष विशीको बहुचर्चित यो लोकगीत राखिहाल्छु यहाँहरू माझमा।

हजुर श्रोताहरू, क्यारी जोबन जान्छ नि श्रोता छ यो गीत राखिसकेछु। र अब भने श्रोताहरू, व्यवसाय कार्यक्रम स्वर्णिमसँगको अतिथिद्वयको आगमन भइसकेछ। उहाँहरू दुवैजना आइसक्नु भएको छ, म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्नेछु। र यति बेला भने चाहिँ म उहाँहरूलाई स्वागत गर्ने तर्खरमा छु, तर त्यसभन्दा अगाडि एउटा गीत राख्न मन लाग्यो श्रोताहरू। उहाँहरू दुवैजना अलिकति तयारी पनि गर्दै हुनुहुन्छ, रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल हुनुहुन्छ, र उहाँहरूसितको आजको संवाद यहाँहरूले सुन्न सक्नुहुनेछ। र अहिलेलाई भने चाहिँ म एउटा गीत राखिहाल्छु। पछिल्लो समय निकै लोकप्रिय, अहिले टिकटक लगायत विभिन्न माध्यममा अत्यन्तै लोकप्रिय भनेको गीत, जुनु रिजालको स्वरमा रहेको गीत, सङ्गीत रामचन्द्र काफ्लेको, अनि गीतकार राजकुमार बगरले लेख्नुभएको गीत यहाँहरूमाझ राखिहाल्छु, अनि उहाँहरूलाई स्वागत गर्दैछु।

0: फुल टिप्ने मन भए नमान डर काँडाको यो गीत राखे श्रोताहरू यहाँहरू माझमा गायिका जुनु रिजालको स्वरमा सङ्गीत रहेको थियो रामचन्द्र काफ्लेको र आज रामचन्द्र काफ्ले र जुनु रिजालका लोकप्रिय गीतहरू पनि हामी राख्नेछौँ र उहाँहरूसितको संवाद पनि यहाँले सुन्न सक्नुहुन्छ। बेबेस गोर्खा रेडियोको शुक्रबारको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथिद्वय रामचन्द्र काफ्ले र जुनु रिजाल उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँहरू दुवैजनालाई स्वागत अब तपाईँको त धेरै पहिला रिलिज भएको एल्बमको गीत हो, अहिले एकाएक लोकप्रिय बन्न पुगेको छ यो गीत होइन। जस्तै एकताका हाम्रो प्रश्न साकेर आनन्द कार्कीले गाएको बादल वर्षा जस्तै यो गीत चाहिँ अहिले टिकटक लगायत विभिन्न माध्यममा अत्यन्तै लोकप्रिय भएको छ। थोरै यो गीतको बारेमा बताइदिनुहोस् न।
1: यसो छ, यो चाहिँ 18 वर्षै भयो ठ्याक्कै, हाम्रो बिहा भएको पनि त्यति नै भयो, बिहा हुनुभन्दा केही महिना अगाडि मात्रै हामीले रेकर्ड गरे हो यो र फुल मन्जरी सँगसँगै हो, सपनामा आयो पनि सँगसँगै हो होइन। यी तिनैवटा गीतहरूको एकदमै राम्रो रेस्पोन्स आएको हो। अनि यो गीतको चाहिँ फुल टिप्ने चाहिँ अझ कम नै थियो, ओजेलमै थियो भन्नुपर्छ होइन, फुल मन्जरी जस्तो थिएन। अनि बिस्तारै अहिले कासी हाम्रो माननीय हर्क साम्पाङजीले भिडियो उहाँलाई क्रेडिट दिनै पर्छ, अहिले अहिलेको चाहिँ मेन यो गीत आउनुमा चाहिँ उहाँ नै हो, उहाँकै कारणले नै हो। उहाँले भिडियो बनाएर राखिदिनु भएपछि यो मेन चाहिँ अहिले अहिलेको यो यति भाइरल हुनुमा चाहिँ उहाँकै हात छ, त्यसैले गर्दा उहाँलाई मैले धन्यवाद दिन भने चाहिँ पाप लाग्छ।
0: गीतले नसोचेको परिणाम ल्याइदिन्छ, जस्तै यहाँहरूले सुन्नुभएको छ नि हाम्रा अमर हेमराज गुरुङ वारी जमुना पारी जमुना त्यो एल्बम निकालेर त्यो एल्बम कति ठाउँमा कुदाउँदा हामी सँगै गयो लिनै मानेको थिएन। म्युजिक नेपालमा पनि अब उहाँ चाहिँ हङकङमा प्रोग्राम जाने, म यति क्यासेट सिडी किनिदिन्छु भनेपछि निकालेको, तर त्यो गीत चल्दै चलेन पछि एउटा डान्स कम्पोज गरेपछि त्यो गीत यस्तो चल्यो भनेपछि अर्को साम्पाङज्यूले चाहिँ यो
1: भिडियो बनाउनु, हजुर उहाँले नै सङ्गीत गरे हो यो, राजकुमार, हजुर राजकुमार बगरदाईको शब्द हो। अनि हाम्रो अफेयर चल्दाखेरि मैले रेकर्ड गरे हो त्यो, बिहा भएपछि भिडियो बनाएको होइन। अब चल्न चाहिँ दुइटा छोरछोरी भइसकेपछि चले,
0: अब अफेयर चल्दा भन्दै गर्दाखेरि कति गीतले त त्यो बेलाको तपाईँहरूको अफेयर चल्दाको प्रसङ्ग पनि हो क्या हो, फुल टिप्ने मन भए नमान डडा काडाको
2: त्यतिखेर अफेयर चलिराखे समय साँच्चीकै खास के हो भन्नुहुन्छ भने मलाई जुनु मैले जुनुसँग बिहा गर्छु भन्ने पनि थिएन है। एउटा रमेश अधिकारी दाई हुनुहुन्छ नि हाम्रो गीतकार, हो दाईसँग म धेरै काम गरिसकेको थिएँ, दाईको गीतहरू मैले गाइसकेको थिएँ, दाईको त्यो सगरमाथाकोसँग रिलेटेड एउटा गीत थियो कि संसारकै सुन्दर छ हाम्रो नेपाल भन्ने गीत चाहिँ मलाई चाहिँ ब्रेक दिएको दाईले है। त्यहाँबाट पनि रामचन्द्र काफ्ले चिन्न पाए भनौँ न, एउटा ठाउँमा गएर गाएँ, त्यसपछि म मेरो प्रशंसा भयो गर्दा त्यस्तो एकदम शुभचिन्तक मेरो दाईले, एउटा पूर्वेली ट्यालेन्ट छ गायिका त्यो बहिनीलाई गाउन लाउनु पऱ्यो भन्ने खालको कुरा भएपछि हुन्छ नि त भनेर जाँदाखेरि उसलाई भेटेँ त्यसपछि उसको स्वरप्रति चाहिँ म जे उसको नतमस्त भएँ कि, उसको आवाज सुनेपछि यो मान्छेसँग चाहिँ एउटा छुट्टै खुबी छ है नेपाली गायिकामा हुनुपर्ने, यो सम्भावित कलाकार चाहिँ आएछ भन्ने खाले त्यो हिसाबले मैले उप्रति गर्व गरेँ मान्छे होइन। अनि पछि गर्दै काम गर्ने सिलसिलामा मैले गरेका सिर्जनाहरूको जुन हुन्छ नि ब्रेक दिने काम चाहिँ गरेँ, यो राम्रो मान्छे चाहिँ आउनुपर्छ भनेर एकदम सिधा हिसाबले उसलाई मैले चाहिँ सपोर्ट मात्रै गर्ने हिसाबले नै उसलाई मैले गर्ने क्रममा चाहिँ यो गीतहरू मन किरानीहरू परेका हुन् होइन।
0: तर गीतले चाहिँ अहिले सम्झिँदाखेरि अघि उहाँले भन्दै गर्दा जुनजीले भन्दै गर्दा कथा कथा होइन प्रश्न गरे जस्तो पनि क्या, अब मन नै पराइसकेपछि त सानातिना कुरामा अल्झिने होइन है, एउटा भनाइ छ मिया बिबी राजी क्या काजी भने जस्तै त्यो एउटा सिम्बोलिक पनि रहेछ। गीतकार राजकुमार बगरले कुन सन्दर्भमा लेख्नु हो होइन, सायद त्यतिखेर त उहाँ सङ्गीतकार बनिसक्नु भएको थिएन, उहाँ गीतकार भने हामी चिन्छौँ, आफैमा सशक्त गीतकार पनि हुनुहुन्छ उहाँ होइन, सायद त्यो एउटा भनिन्छ नि त्यो भाइब्स मिलेको हो कि के हो।
2: यस्तो चाहिँ मैले गीत चाहिँ गर्ने क्रममा यो खास रेबलसँग जोडिएर काम गर्दै थिएँ, मैले आरसी एउटा प्रोजेक्ट गर्नु पऱ्यो भनेर चाहिँ मलाई सोलो प्रोजेक्ट दिनुभएको थियो, सोलो प्रोजेक्ट गर्ने क्रममा जुनु जोडिया हो नि त होइन, मेरो आफ्नो त सोलो एल्बम थियो त्यो मन्जरी होइन, त्यो मन्जरी गर्ने क्रममा चाहिँ लेडिजको पनि राखौँ त्यो एउटा डुएट सोएटमा पनि गर्ने भन्ने हिसाबले उसले गाउन दिएको हो। त्यतिखेर चाहिँ खास त्यो गीत चाहिँ मैले गाउने भनेको गीत हो, अनि राजकुमार दाईले पनि त्यो गीतलाई चाहिँ कौडा बेसमा चाहिँ बनाएको छु है भाइ मैले यो गीत भनेर शब्दको लाइन छ नि जुन दाई त्यो चाहिँ उहाँले ठेट अब रामचरण काफ्ले गाएको छ अब अलिकति परिमार्जित गरे पनि एउटा चाहिँ कौडा बन्छ कौडालाई चाहिँ अलिकति मोडर्नाइज गरेर लोकपप टाइपले गर्ने होला भन्ने हिसाबमा दाईले मलाई बनाइदिनु भएको होइन त्यसलाई मैले फेरि कम्पोज गर्दाखेरि टोटल्ली मोडर्न मोडर्न बनाइदिएँ कि लोक आधुनिक बनाइदिएँ अलिक शैली नै फरक भयो नि त अनि त्यसपछि त्यो पनि मैले गाउने साइली भन्ने थिएन साय के अरे

0: साईली थियो क्या. अब उसले गाउने भएपछि त साईलाई भन्नु पऱ्यो नि त. त्यही हिसाबले उसलाई मैले चाहिँ सोलो नै उसले लेडिज भर्सन नै भनौँ न एउटा फिमेल भर्सन नै रह्यो. र त्यो गीत त्यतिखेर पनि निकै चल्यो पनि होइन, एकदम कालजयी रूपमै चल्यो गीत हो. हामीले म्युजिक भिडियो पनि गऱ्यौँ. त्यसपछि म्युजिक भिडियो चाहिँ हामी बिहा भइसकेपछि गरे फेरि.
1: तर यो गीतले पुनर्जन्म चाहिँ अब हर्क साम्पाङ माननीय सांसद हुनुहुन्छ अहिले, समशक्ति पार्टीको अध्यक्ष
0: हुनुहुन्छ.
1: उहाँले चाहिँ कुन सन्दर्भमा भिडियो बनाउनु भएको छ? उहाँ अलिक श्रम गरिरहनु भएको हुनाले
0: होइन, हामीले पनि मैले पनि त्यो हेरेँ होइन, सरस्वती हेरेँ. मलाई त के भने कसैले कसैले राखिदिइरहेको हुन्छ नि त, काम गरिरहेको बेलामा अथवा नाचिरहेको बेलामा कुनै गीत अरू केही गीतमा नाचेको थियो होला, त्यो गीतलाई ब्याक राउन्ड गरेर चाहिँ हुन्छ नि ब्याक म्युजिक बनाएर राखिदियो होला भन्ठाने. भरे गर्दै जाँदाखेरि त हर्क सर मानेजीले आफैले राख्नु भएको रहेछ, फेरि आफै नाच्नु भएको रहेछ. अनि यस्तो खुसी लाग्यो क्या मलाई त, आज असम्भव भए कसरी गर्नुभयो. हामी एकदम अचम्म पनि पऱ्यौँ, ऊ पनि अचम्म पऱ्यो, म पनि अचम्म पऱ्यौँ. तर एउटा कुरा चाहिँ के खुसी लाग्यो भने, यत्रो नेताहरू छन् होइन सारा, अब हुन त नाचे होला नि कुन कुन, अब हाम्रो गीतमा नाचे भनेर म मक्क परेको छु होइन होइन. एउटा माननीय एउटा चाहिँ नेताज्यू जसले एउटा सिर्जनालाई सुन्नुहोस् न, एउटा सिर्जनालाई, सिर्जनाप्रति कसैले गाएको गीतप्रति नतमस्त भएर गीत आहा आहा भनेर गीत मन पराएर होइन, सङ्गीत मन पराएर नाच्नु भएको हो नि त उहाँ त, त्यो त्यसमा मग्न भएर नाचिदिनु भएको छ क्या. त्यो सङ्गीतप्रति त्यति प्रेम सद्भाव भएको व्यक्ति नेताज्यू मैले पाएँ क्या पहिलोचोटि, मेरो गीतमा नाचेँ भनेर होइन क्या. त्यो त्यसमा नाचेकोमा म खुसी नै छु, यसै पनि खुसी छु म. तर त्यति धेरै समर्पित भएर सङ्गीतप्रति त्यस्तो चासो लिएर कस्तो मिठो गाएको आहा आहा भनेर सङ्गीतलाई माया गर्ने चाहिँ मैले राजनीतिज्ञ चाहिँ मैले देखेको थिइनँ. मैले चाहिँ पहिलो
1: अब फिमेल भर्सन त यसै लोकप्रिय बनिरहेको छ, अहिले मेल भर्सन पनि सुन्छु कतै कतै. एआईले त होइन,
2: एआईले
1: हो,
0: एआईले
1: त्यही त, एआईले
2: यस्तो हुन्छ क्या त, एआई भनेको जानी पुग्छ जुन स्केल पनि समाइदिन्छ.
1: त्यही त,
2: ए आई पनि जान्छ, लो पनि जान्छ. त्यो मेसिन र मान्छेसँग तुलनै गर्न मिल्दैन. उसले जस्तो अनि त्यो गीत झन् त्यो गीत त अहिले कति
1: मिलियन भ्युज गएको छ भनेपछि त्यसबाट आउने रिटर्न त हुन्छ नि.
2: यस्तो छ, यसको अधिकार हामीसँग न उसमा छ, अडियो भिडियोमा पनि छैन. किनभने पहिला यो हाम्रो यस्तो थियो, त्यो बेलामा चाहिँ हामीले भिडियोमा हाम्रै खर्च हो, त्यो बेलामा 5 लाख हाम्रो खर्च भएको थियो होइन, रिभेलले अडियोलाई चाहिँ, रिभेल क्रिएसनले. पछि अब त्यही दिने क्रममा चाहिँ अब त्यतिखेर त आफ्नो कम्पनी भन्ने हुँदैन थियो नि त, एउटा कम्पनीमै उ गरेर गरिन्थ्यो. अहिले जति जान्छ रिभेललाई जान्छ, त्यो हाम्रो अधिकार क्षेत्रमा अहिले चाहिँ छैन.
1: भनेपछि यसको फाइदा चाहिँ
2: रिभेललाई छ,
1: उसलाई पो भएछ त्यो. अब एआईको प्रसङ्ग आइहाल्यो होइन, पछिल्लो समय धेरै यस्ता गीतहरू छन् एआईले, अघि रामचन्द्रजीले भने जति आलाप तान्दिने पनि तान्दिनु सक्छ, त्यो क्षमता नहुनु सक्छ भनिहाल्नुभयो. यसले कलाकारहरूलाई कुन हदसम्म फाइदा गर्छ र कुन हदसम्म बेफाइदा गर्छ? किनकि क्रिएसन गर्नेको लागि यसलाई एआईलाई चाहिँ बेस मानेर पनि कतिले एरेन्ज गरेको, कम्पोज गरेको मैले देखेको छु होइन, र त्यसलाई चाहिँ फेरि अलिकति परिमार्जन गरेर चाहिँ
0: जस्तो
1: भोकलहरू राखेको देखेको छु होइन, तर कसैले त हुबहु पनि राखिदिइरहेको यसलाई कसरी लिनुहुन्छ?
0: अब यो चाहिँ जस्तो दाई एउटा शब्द लेख्ने एउटा सर्जक पनि हुनुहुन्छ होइन, एउटा सिनियर पर्सन पनि, तपाईँले कति धेरै काम गरिसक्नुभयो. अब सङ्गीतको अब म गीत लेख्न जान्दिनँ, हजुरले जान्नुहुन्छ होइन, म गीत गाउन जान्दछु, सङ्गीत गर्न जान्दछु, गाउँ मलाई शब्दमा त्यति भर लाग्दैन क्या आफ्नो होइन. म के गर्छु भने दाईहरूलाई लौ न दाई एउटा गीत लेखिदिनुहोस् भन्ने हो नि त होइन, अथवा दाईले भाइ लु न एउटा कम्पोज गरेर गाइदिनु पऱ्यो भन्ने हो नि त. अब एआईले यस्तो गर्दै कि तपाईँसँग भएको शब्दलाई न रामचन्द्रको आफूले चाहियो होइन, न गीत गाउने मान्छे चाहियो, न सँगै सुरेश अधिकारी चाहियो, न चाहिँ चेतन सापकोटा चाहियो, न चाहिँ महेश खड्का चाहियो, कोही पनि चाहिएन, न स्टुडियो चाहियो क्या.
1: यो स्टुडियोलाई पनि धेरै मार खाएर गएको इलेक्सनमा एकजना स्टुडियो.
0: अब यो चाहिँ हजुरको लागि के भन्दा केही गरेर पैसा लागेन, खर्च नै गर्नु परेन क्या. अब यो सवालमा यो एआईले तपाईँलाई चित्त बुझ्दो चाहिँ ट्र्याक पनि बनाइदिन्छ क्या फेरि होइन, तपाईँलाई चित्त बुझ्छ नि त. अनि तपाईँलाई चित्त बुझेपछि किन चाहियो त म भन्ने आउला एउटा कुरा भोलि त्यो त्यही चिजलाई तपाईँले चाहिँ कतै प्लेटफर्मतिर कतै राखिदिनु भयो भने अब फेरि त्यो कन्टेन्ट म्याच पनि नहुने रहेछ फेरि है, कोसिस मेल पनि नखाँदो रहेछ, नयाँ अर्कै खालको बनाइदिन्छ है, अनि त्यो पनि टेन्सन भएन। अब एआई हो भन्ने कुरा चाहिँ जनमानसलाई थाहा हुने भयो, तर तपाईँभित्र पकेटभित्र लुकेको तपाईँको कापीको पनामा भएको चाहिँ शब्दले त एउटा मूर्त रूप त पायो नि त दाइ, होइन? त्यो हिसाब एउटा सामान्य साँगुरिएर सोच्दाखेरि है यसलाई चाहिँ फेरि अब त्यो एउटा त हो नि त, सुन्न त पायो नि तपाईँभित्र भएको शब्दहरू थिए, कति राम्रो शब्दहरू थिए होला नि, कति पैसा नभएर गर्न सक्नु भएन हुनुहुन्थेन होला, त्यो चिजहरू चाहिँ एउटा चाहिँ स्पेस पायो र त्यसले चाहिँ एउटा भोलि जनमानसले मन पराइदियो भने त झन् त्यो चिज यस्तो चिज लुकेर बसेको चिज पनि कहाँ एउटा भनौँ जनमानसको कानसम्म त पुग्यो नि त, आँखासम्म त पुग्यो, त्यो चिज चाहिँ ल्यायो अब राम्रै पनि लिनु पर्यो। अब बेफाइदा के भन्नुहुन्छ भने अब हामीले गाएका गीतहरूलाई नि हु बहु कपी गरेर होइन जस्ताको तस्तै नै अब मेलोडी गाएर चाहिँ निकालिरहेका छन् कि, त एआईले आफैले गरे त होइन, एआईलाई हामी जस्तै मान्छेले प्रयोग गरेर हाम्रै गीतलाई चाहिँ गर्न लगा हो, यो चाहिँ त्यो गर्ने मान्छेप्रति चाहिँ अब अलिकति असन्तुष्टि हो, त्यो नगर्दै भए हुन्थ्यो भन्ने कुरो होइन। अब यस्ता यो एआईलाई चाहिँ सही सदुपयोग गरौँ, एआईबाट धेरै कुराहरू चाहिँ सिक्न पनि सक्छौँ हामी, आफूले गरेका सिर्जनाहरू हामीले गरेको कतिपय कुरा नमिल्या पनि हुनसक्छ, एआईले सरर मिलाइदिँदै गर्दाखेरि त्यसमा हल्का इम्प्रोभाइज गरेर त्योभन्दा अझ बेटर पनि आफूले गर्ने भन्दा बेटर कम्पोजिसन पनि गर्न सकिने, त्यो प्रयोग गर्ने हिसाबमा चाहिँ एआईलाई प्रयोग गर्दा हुन्छ यस्ता सवालहरूमा चाहिँ। अब आफू यसले त एआईले नै सम्पूर्ण कुरा जिम्मा लगाइदिने भने त एक त हामी अल्छी भयौँ, केही गर्नै परेन, सबै चिज उसले गरिदिने भयो होइन,
1: अनि
0: हाम्रो मौलिक सिर्जनाहरू आफ्नो मौलिक सिर्जनाहरू सबै मर्ने पनि भए, उसले जे गरेर त्यही कुरा मान्नु परेको, आफूसँग भएको चिजहरू हराउँदै जाने, त्यो चाहिँ अब विनाश हुने हो भन्ने कुराको चिन्ता पनि भयो,
1: मौलिकता नभेटिनु सक्छ कतिवटा, जस्तै नेपाली लोकगीत त अब एआईले त्यस्तो मिठो बनाउँछ तर अलिकति वेस्टर्न टाइपकाहरू होइन,
0: साउदीले बनाउँछ हामीलाई मनपर्छ, हामी पनि त कौन छ नेपाली गीतहरू नेपालमा किन कलाकारलाई गाउँ भने, हामी त कतिपय सङ्गीतकारहरूले त हामीले गाएका गीतहरू पनि भन्दा अझ इन्डियामै गरेर चाहिँ इन्डियन सिङ्गरहरूलाई गाउने कति इच्छा राखेर जानुहुन्छ होइन, केही नयाँपन केही नयाँ ल्याउँ भन्ने हुन्छ, यसो हेर्छु यसो एआईको गीत सुन्दाखेरि त इन्डियामा बसेको गायकहरूले गाए जस्तो पनि लाग्छ क्या कहिले काहीँ टोन सुन्दाखेरि पनि होइन,
1: तपाईँले भन्ने कुरा कतिवटा जस्तै हाम्रो लभर्सहरू इन्डियन गायकबाट नआउनु पनि सक्छन्, कतिवटा गीतहरू स्वाभाविक उदाहरण छ, मैले त एकजना सङ्गीतकार नाम नै उहाँलाई भन्दै छु, चरण र चरणमा चाहिँ फरक पर्छ नि त, कैलाश खेरले गाउनु भएको एउटा गीत फुलको थुङ्गा राखी तिम्रै चरणमा भने त्यो चरण भने गाई चरण छ, अड हुनु पर्थ्यो हाम्रो उच्चारण हुन्छ पाउ हो, त्यस्तो कुरा नआउनु सक्छ, अलिक ख्याल चाहिँ गर्नुपर्छ भने जस्तै एआईबाट त्यो चिजहरू नआउनु सक्छ, तर त्यसले केही व्यवसायीहरूलाई चाहिँ असर गरेछ, जस्तै स्टुडियोको समस्या अस्ति भने इलेक्सन भयो सङ्घीय सांसदको, त्यतिखेर अब सबैले पहिला चाहिँ स्टुडियो बुक गरेर गीत रेकर्ड गर्ने, दाइ यो पालि चाहिँ सबै एआईले गरिदियो, हामीलाई त केही नै भएन, तिज आउँदैछ धन्न तिजको चाहिँ त्यो लय नल्याउला भनेर उनीहरू आशावादी होइन, भनेपछि राम्रो पनि छ नराम्रो छ यसलाई हामी यसरी लिउँ,
0: राम्रो पनि छ नराम्रो पनि छ, नराम्रा कुराहरूलाई नल्याउँ राम्रा कुराहरूलाई मात्रै चाहिँ लिएर आउँ होइन, त्यसलाई चाहिँ पोजिटिभ पाटो नै हुन्छ कुनै पनि कुराको, नेगेटिभ हुन्छ नि, पोजिटिभली चाहिँ यसलाई ल्याउनु पर्यो, एआई नराम्रो होइन प्रविधि हो, प्रविधिले एउटा होइन एउटा यति स्पिडली आइसकेको छ कि त्यो चिजलाई म लाँदिनँ, त्यो स्पिडमा म हिँड्दिनँ भने नि आफै पछाडि परिन्छ होइन, त्यस कारण त्यसलाई त्यसका राम्रा कुराहरूलाई चाहिँ लिएर त्यसले जस जुन कुराले चाहिँ हाम्रो होइन हामी त लाइफ हो नि त, हामी त बाँचेका छौँ नि त, हामीलाई पनि त समयले छोड्दै जान्छ, भोलि बुढो हुँदै गएपछि गाउन नि सकिँदैन, एउटा उमेरमा गर्ने चिजहरू त्यो चिजमा त हामी पूर्ण रूपमा अहिलेसम्म त हामी लकी नै छौँ, भोलिको समयको चाहिँ भोलि जेनेरेसन चाहिँ अल्छी पो हुने हो कि बिग्रिँदै जाने हो कि भन्ने एउटा चिन्ता हो होइन, कर्मठ हुनु पर्यो, दिमागले भ्याएसम्मको हामीले गर्न सक्ने हरेक कुरालाई बिजी गराउनु पर्यो, शारीरिक रूपमा मानसिक रूपमा हामी चाहिँ बिजी भएर कर्म गरेको चिजको चाहिँ एउटा हुन्छ नि म्याच्योर्ड भएर आएको एउटा चाहिँ हुन्छ नि त्यो कला प्रस्तुति गर्न सक्नु पर्यो, कला गर्नेले हरेक चिजमा चाहिँ अहिले त अब यहाँ गीत सङ्गीतको मात्रै कुरा गरे हो नि त हामीले त एआईले त हरेक कुरालाई प्याक्ट पारिरहेको छ नि त होइन.
1: यहाँ धेरै श्रोताहरू जोडिनु भएको छ. हाम्रो अनिता राणा मगरजी युकेबाट, वा मेरो मनपर्ने बेस्ट कलाकारहरू आउनु भएको रहेछ, उहाँहरूलाई नमस्कार छ है म युकेबाट भनिदेख्नु भएको छ. अनि उता कनेक्टिकट युएसएबाट हाम्रा शर्मिला अधिकारीजी हुनुहुन्छ, उहाँ कवियात्री, राम्रो कविता लेख्नुहुन्छ, बेबेस सधैँ नै सुन्नुहुन्छ कार्यक्रममा पनि, उहाँले कविताहरू पठाइरहनुहुन्छ. उहाँले तुलसर एउटा गीत सुनौ न गायिका जुनु रिजालले गाउनु भएको, नदोष तिम्रो नदोष मेरो दोषी त हाम्रो नजर थियो भने लेख्नु भएको छ है. हाम्रा शर्मिलाजीलाई सर्वप्रथम धन्यवाद.
2: धन्यवाद शर्मिलाजी, एकदमै खुसी लाग्यो गीतहरू सुन्नु भएको रहेछ. भर्खर यो खाना क्या एकदम बिहान खाएको थिइनँ कि, अघि त्यो बोसो खाएँ क्या मैले, मलाई कस्तो घाँटी फसफस गरिरहेको छ. कुन गीत भन्नुभएको थियो? नदोष तिम्रो

0: धेरै धेरै धन्यवाद शर्मिलाजी. अब युएसएको बिहानी पक्कै राम्रो भयो होला. ओएमजी भनेर लेख्नु भएको छ है, ल धन्यवाद छ. र हाम्रा गीतकार घनबहादुर थापा मगरज्यू बेलायतबाट आजको अतिथिद्वयलाई नमस्कार. ल है तुलसी, हाम्रा स्याङ्जाली गायक र उहाँको धर्मपत्नीलाई पनि नमन छ. सुपर लभ स्टोरी लेख्नु भएको छ. घनबहादुरजीलाई धन्यवाद दिन चाहन्छु.
1: हजुर,
0: राजकुमार बगरको सँग.
1: हजुर हजुर हजुर हजुर, ल मेरो पनि नमस्कार छ उहाँलाई. अझ त्यो गीत चाहिँ सुन्न मन
0: लाग्छ.
1: सरलाई म चाहिँ यहाँ तुलसी दाईले पनि मैले रिक्वेस्ट गरेको छु त्यो गीत
2: चाहिँ
1: हामी पनि सुन्छौँ र सबैलाई सुनाउन चाहन्छु.
0: हुन्छ, र अब तपाईँले गीत बजाउनु भनिहाल्नु भयो, मलाई एउटा गीत तपाईँलाई सुनाउनु मन लाग्यो. मलाई पनि थाहा थिएन यो गीत यस्तो चलेको छ, राम्रो छ भनेर. एकजना हाम्रो युएसमा हुनुहुन्छ, हाम्रो बेबिस गोर्खा रेडियोको नियमित श्रोता हुनुहुन्छ, आज उठिसक्नु भएको छैन न त, प्रायः सधैँ नै सुनेर कार्यक्रममा सहभागी जनाउनुहुन्छ, एनपी परदेशीजी. उहाँ गीत पनि लेख्नुहुन्छ. उहाँले मलाई एउटा गीत पठाउनु भयो, ल है आसिङ, आज चाहिँ बेबेसमा यो गीत घन्काउनु पर्यो, म त ड्राइभिङमा छु. यो गीत गाडी पानी परेकै बेला गीत सुन्नु एकदम मजा आउँछ. यहाँ नर्थ क्यारोलिनामा पानी परिरहेछ, यो रेडियोबाट सुन्दाखेरि यो गीत साह्रै मजा आउँछ. सुभाष रेग्मीले लेख्नुभएको गीत हो है, तपाईँ र समीक्षा अधिकारीले गाउनु भएको चुर्नुमै डुबे, म मायामा चुर्नुमै डुबे. अनि उहाँले भनिसकेपछि मैले गीत राखेको थिएँ, उहाँले मलाई भिडियो क्लिप पनि पठाउनु भएको थियो, त्यो हो र भन्ने शब्द खुबै मनपर्छ भन्नुभएको थियो होइन. अहिले चाहिँ यो गीत सुनाउँछु र त्यसपछि चाहिँ म घनबहादुरजीको गीत पनि सुनाउँछु है त.
1: प्लिज प्लिज प्लिज,
0: अहिलेलाई पनि श्रोताहरू यो गीत राखिहाल्छु. रामचन्द्र काफ्लेको स्वरमा सुभाष रेग्मीले लेख्नुभएको गीत हो, बिबी अनुरागीको सङ्गीत, र उहाँलाई साथ दिएकी छिन् गायिका समीक्षा अधिकारीले. र गीत पश्चात समाचार सुन्नेछ, र समाचारपछि हामी फेरि कुराकानी गर्नेछौँ. घनबहादुर थापा मगरज्यूको गीत पनि राख्ने नै छौँ.

0: सरकारले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको छ। यसअघि व्यक्तिगत आयको सीमा 5 लाख थियो। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री सोनी मुवाङले
1: उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा 1 तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु।
0: बजेट मार्फत गैर आवासीय नेपाली र विदेशी लगानीलाई समेत प्रोत्साहन गरिएको छ।
1: गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नेछौँ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाइको 25% भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौँ।
0: सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवाङले लामो समयदेखि किचलोको रूपमा रहँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गर्नुभएको हो। अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक उत्पादनको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीको रूपमा रहे पनि सरकारले सोही अनुसार काम गर्ने उहाँले बताउनु। यस्तै सरकारले कृषि क्षेत्रमा पाइलट कार्यक्रम ल्याएको छ।
1: व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिंचाइ, विद्युत तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौँ। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु।
0: अर्थमन्त्री वाग्लेले बजेट मार्फत मातृभूमि कोष स्थापना गरिने घोषणा गर्नुभएको छ। बजेट भाषणका क्रममा उहाँले मुलुकका रणनीतिक महत्वका आयोजनामा लगानी बढाउन उक्त कोष स्थापना गर्न लागि बताउनुभयो। अर्थमन्त्री वाग्लेले कम्तीमा 3 महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता विकास, एआई फ्याक्ट्री स्थापना तथा अन्य राष्ट्रिय प्राथमिकताका परियोजनामा कोष मार्फत लगानी गरिने जानकारी दिनुभएको छ। उहाँका अनुसार ऊर्जा सुरक्षा, प्रविधि विकास र दीर्घकालीन आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कोष सञ्चालन गरिनेछ। अमेरिका अधिकारीहरूका अनुसार वाशिङटन र तेहरानबीच युद्धविरामलाई 60 दिनका लागि लम्ब्याउने सम्झौताको रूपरेखा तयार भएको छ। प्रस्तावित सम्झौतामा हर्मुज जलमार्गलाई व्यावसायिक जहाजहरूका लागि फेरि खोल्ने र इरानको आणविक कार्यक्रममाथि वार्ता सुरु गर्ने विषयहरू समावेश गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प:
2: That's what I do. I negotiate. They negotiate. They're very good negotiators. They're crafty. In the end, we have all the cards because we've defeated them militarily. Look, they have no navy. Their air force is totally gone, 100%.
0: सरकारले भक्तपुरको खरीपाटी होल्डिङ सेन्टरमा बसिरहेकी बबिता घिसिङको छोराको उपचारका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ। 30 वर्षकी बबिताका 5 वर्षका छोरा सक्षमको घाँटीमा पाइप राखिएको छ। सक्षम त्यही पाइपको सहाराले सास फेर्नुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सुकुम्बासीहरूलाई भक्तपुर होल्डिङ सेन्टरमा लगेर राखिएको केही दिनमै बिरामीहरूको तथ्याङ्क सङ्कलन गरी उपचार प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ। उपचारका लागि टिचिङ र शान्ति अस्पतालसँग परामर्श भइरहेको उहाँले बताउनुभयो। सुकुम्बासीहरूले आज पनि माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीवास लगाइएको भन्दै उनीहरूले भूमि अधिकार सुरक्षित गर्न माग गरेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gorkha Radio.

0: हजुर आदरणीय श्रोताहरू, गीतकार घनबहादुर थापा मगरको गीत रचना रहेको यो गीत राखे। आजको अतिथि रामचन्द्र काफ्लेको स्वरमा सङ्गीत रहेको थियो राजकुमार बगरको। र यस्तै गीतको साथ कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो घण्टाको उठान गरिसकेको छु। सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रामचन्द्रजी र जुनीजीलाई पनि स्वागत गर्न चाहन्छु पुनः यहाँ दुवैजना। हस्
1: धन्यवाद।
2: अनि कस्तो मिठो रहेछ यो गीत, हाम्रो सुनिरहनु भयो होला है, हाम्रो घनबहादुर दाइले कस्तो राम्रो बनाउनु भएको रहेछ, शब्द कस्तो मिठो है।
0: रामचन्द्रजी तपाईँलाई धेरै अगाडि गाएर पनि थाहा नभएको, धेरै गीत गाउनुहुन्छ होइन?
1: मैले यो गीत पहिले गाएपछिको पहिलोचोटि सुन्दैछु मैले
0: है,
1: पहिलोचोटि सुनेको छु मैले त। मैले गाएको कुन बेला गाएँ, कसरी फिल गरेर गाएँ, कति मिठो गीत रहेछ।
2: अब
1: यस्तो गीतहरू किन सुन्न नपाइएको होला होइन, कहाँ हराइदियो, आफै हराए जस्तो भइरहेको छ कि गीत चाहिँ नआउँदा, कि बाहिर सुन्नुपर्ने गीत हो नि त है, कति चल्नुपर्ने गीत हो, किन नचलेको होला, किन नचलाइएको होला, कति गीत छन् त यस्तै राम्रो राम्रो गीतहरू लुकेको, कि जुनको जस्तै 19 वर्षपछि दुनियो कि होइन, जुनको अब 19 वर्ष 18 वर्ष 19 वर्षपछि यो के अरे
2: फुल
1: टिप्ने मन भयो
2: ड्राइभर दाई घुम्ती घुम्तीमा मोड मोडमा बचाऊ है भन्ने गीत, यस्तो हुन्छ कि कुनै न कुनै एउटा माध्यम मेरो गीतलाई चाहिँ चाहिँदो रहेछ जस्तो लाग्छ। टिकटक आयो, टिकटकले मेरो नदोष तिम्रो उठाइदियो होइन, अनि त्यसपछि हाम्रो इन्द्रेणी कार्यक्रममा कृष्ण कर्णेल दाईकोमा जाँदाखेरि ड्राइभर दाई घुम्ती घुम्तीमा मोड मोडमा गएको थिएँ मैले, त्यो त्यो गीत त्यहाँ सुनेर पनि धेरैले युट्युबमा सर्च गर्नुभयो होइन। अहिले अब हाम्रो माननीय ज्यूले नाचेर, अर्को साम्पाङजीले नाचेर यो फुल टिप्ने मन भयो आइदियो होइन, फुलमन्जरी आफै आयो, मतलब सुनेर माउथ एडबाट भयो भनौँ धेरै जसो, त्यस्तो हुँदो रहेछ। आफ्नो खा दाने दाने पे होताए खाने वालेको नाम भने, यस्तो गाने गाने गाने पे होताए सुन्ने वालेको नाम भने, यस्तै भयो
0: पक्कै पनि। र धेरै श्रोताहरूको प्रतिक्रियासम्म पढ्दै जान्छु, उहाँलाई धन्यवाद दिनुहोस् है त। वाइके सरलजी काठमाडौँबाट लेख्नुहुन्छ, नमस्कार तुज दाई, रामचन्द्र दाई र जुनु भाउजूलाई पनि नमस्कार छ, कार्यक्रम सुन्दैछु, अर्को बजेट भाषण पनि सुन्दैछु, आज दुवैतिर भ्याउनु पर्ने स्थिति छ। उहाँहरू दुवैजना सामाजिक सञ्जालमा पनि निकै एक्टिभ हुनुहुन्छ, उहाँहरूको प्रेम सम्बन्ध साँच्चीकै लोभ लाग्दो नै रहेछ, धेरै कुरा सिक्न सकिन्छ। र उहाँहरूसँग सङ्गीतमा जे गर्दै हुनुहुन्छ बबाल गर्दै हुनुहुन्छ, दुवैजनालाई शुभकामना छ। र तुलसी दाई, अन्तिममा रामचन्द्र दाईको आवाजको उनको त पच्चाप सुन्दा पनि बोलको गीत समय मिले बजाइदिनुहोस् है भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा वाइके सरलजीलाई, उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ है, उहाँलाई धन्यवाद छ। उहाँ चाहिँ फेरि बेबेस चाहिँ अफगानिस्तान हुँदादेखि साह्रै सुन्नु हुँदो रहेछ है, र नेपालमा आएर पनि अरू रेडियो त कमै सुन्छु, बेबेसै सुन्छु भन्नुहुन्छ, र धेरै त्यस्ता श्रोताहरू छन्, उहाँलाई धन्यवाद छ।
2: धन्यवाद,
1: ल धेरै धेरै धन्यवाद। तुलसी दाईले पनि धन्यवाद दिनु पर्यो नि त, अब तुलसी दाईकोमा आएपछि हामी जोडिनु पायौँ उहाँसँग होइन, खुसी लाग्यो। अब बिएफबिएसको जुन एउटा आफ्नै अडियन्स छ नि त है, आफ्नै श्रोताहरू छन्, त्यस कारण यस यहाँ आएर बोल्नु, यहाँ आएर चाहिँ आफ्नो मनका कुराहरू सेयर गर्नु भनेको अर्को जोनमा पुगे जस्तो, क्या अरू धेरै कतिपय ठाउँमा बोलिन्छ होला त्यो चिज तपाईँहरूले हेर्नु भ्याउनुहुन्न होला होइन, यसको आफ्नै फ्यान फलोअर्सहरू छ, त्यस कारण अब यहाँ आउँदाखेरि पनि फरक श्रोताहरू पाएको अनुभूति हुन्छ होइन, यो एकदम राम्रो प्लेटफर्म लाग्छ मलाई पनि। अब जे म त धेरै कति 4-5 वर्षपछि आयो होला
0: पक्कै पनि। यहाँ गौरी गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, वार्म वेलकम टु बोथ नाइस सिङ्गर भनेर लेख्नु, बेबेस रेडियोमा स्वागत छ भनेर, मेरो मनपर्ने कलाकार हुनुहुन्छ र आउँदै गरेको प्रोजेक्टको पनि सफलताको शुभकामना र नयाँ गीतहरूको वेटिङमा छ है सुन्नको लागि भन्नुभएको छ है बेलायतबाट गौरी गुरुङज्यू
1: आउँदैछ। हिजोमा अस्तिको 2-3 दिन अगाडि सल्लेरीको वन भन्ने गीत रिलिज गरेको थिएँ, तपाईँ
0: मैले पनि बजाइसकेको छु रेडियोमा, हामीसँग छ
1: त्योभन्दा अगाडि जुनुको लाखौँ पटक फिमेल भर्सन, त्यसपछि गएर सानो बोल्नै छोड्यो भन्ने मिठो गीत छ जुनुको।
0: अनि यसै गरी हाम्रा कुमार बान्तव राईले बेलायतबाट लेख्नुहुन्छ, नमस्कार तपाईँहरू तिनैजनालाई फुल टिप्ने मन भयो, यस्तो राम्रो गीत थिएछ तर रेडियो एफएम टिभीहरूले अन्याय गरेको महसुस भयो, मलाई रेडियोमा बजेको खासै सुनिँदैन थियो तर हाम्रो मान्नेहरूको मान्य हर्क साम्पाङले भिडियो बनाइसकेपछि एकदमै भाइरल भयो अनि राम्रो लाग्यो, इन्टरनेटमा मैले खोजेको हर्क साम्पाङले भिडियो बनाएपछि कति पटक भ्युज गएछ भनेर, टिकटकमा त करोडभन्दा माथि भ्युज गएको र अहिले जानकारी दिइरहेको छु है भन्ने, ल करोडभन्दा बढी भ्युज गएको छ अरे, उहाँले खोज्नुभयो होला सायद, त्यसमा चाहिँ ओभर द 5 मिलियन भन्ने पटक रिल भ्युज भयो भनेर लेख्नु भन्ने पटक रिल भनेपछि फेसबुकमा पनि ओभर द 5 मिलियनभन्दा बढी भ्युज भइसक्यो भन् राम्रो गीतहरू कहिलेकाहीँ त ओझेलमा पर्दा रहेछन् कलाकार द्वयको उज्जवल भविष्य कामना गर्दछु जय नेपाल जय देश भन्नुभएको छ
2: थ्याङ्क यू मेनको के भन्नु
0: कुमार बान्तवा राईज्यू
2: थ्याङ्क यू सो मच अनि धेरै जसो मेरो पेजमा पनि यो गीतबाट जोडिनु भएको छ कि अनि उहाँहरूले एकदमै मायाले जुनु चेली जुनु नाना भन्नुहुन्छ है एकदमै यो गीतले चाहिँ मैले अझ धेरै प्लस अडियन्सहरू पाएँ र डायर्ड फ्यानहरू भनौँ न उहाँहरू पाएँ यहाँहरू जस्तो र यसै गरी सधैँ माया गर्नु होला थ्याङ्क यू
0: यहाँले दुवैजनालाई धेरै धेरै धन्यवाद छ र
2: उहाँले भन्नुभएको जस माननीय हर्क साम्पाङज्यूले गर्दा भन्नुभएको छ सही भन्नुभयो धेरै जस्तोले चाहिँ यो उहाँले भिडियो बनाएरै चिन्नुभयो करेक्ट भन्नुभयो
0: अनि यहाँ लेख्नुहुन्छ कैलाश अन्त लिम्बू हुनुहुन्छ ननिटन युकेबाट नमस्ते तुज दाई आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको गेस्ट सिङ्गर दाई रामचन्द्र काफले अनि दिदी जुनु रिजाल हजुरहरू दुवैजनालाई नमस्ते हजुरहरूको रमाइलो भलाकुसारी सुनेर कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेको छु सिङ्गर रामचन्द्र काफले दाई र दिदी जुनु रिजालबाट कुनै एउटा लाइभ गीतको पनि अपेक्षा गर्नुभएको रहेछ उहाँले अनि सफलताको शुभकामना पनि दिनुभएको छ है ननिटन युकेबाट हुनुहुन्छ
2: थ्याङ्क यू सो मच हाम्रो अनिताजी
0: कैलाश अनिता
2: लिम्बुज्यू थ्याङ्क यू सो मच अनि
0: नरबहादुर तामाङज्यू लेख्नुहुन्छ नमस्कार तुलसीज्यू अनि ब्युटिफुल कपाल सिङ्गर रामचन्द्र काफले र जुनु रिजाल दुवैजनालाई सुनिरहेको छ है भनेर उहाँ चाहिँ फक्टन केन युकेबाट भनेर लेख्नु भएको छ नरबहादुर नमस्कार तुलसी ब्युटिफुल कपाल रामचन्द्र काफले ज्यू र जुनु रिजाल काफले ज्यूलाई पनि नमस्कार उहाँ श्रीमान श्रीमती दुवैजना तमुदे युकेको निमन्त्रणामा युके आइसक्नु भयो मिल्छ भने रामचन्द्र ज्यूले हिउँचुलीमा र जुनु ज्यूले फुल मञ्जरी छोटो गाइदिनु हुन्छ कि भनेर अनुरोध गरेर गुनगुनाइदिनुहुन्छ कि भनेर अनुरोध गर्नुभएको छ है हाम्रो भुवन गुरुङ दाई र कैलाशजीको लागि ल यही गीत थोत्रो रे दुवैजनालाई अब हिमचुली त अब त्यसको प्रसङ्गमा अहिले आउँला होइन निकै चल्यो नि त त्यो गीत त होइन र इन्डियन आइडलमा जब त्यो पवनदीपले त्यो गीत गाइदिएपछि त्यो गीतले फेरि घरिघरि जस्तै यसरी क्लिक हुँदोरहेछ कि भएको थियो हाम्रो उहाँहरू दुवैजनाको लागि अब कसले गाउनुहुन्छ पहिला
1: हुन्छ लेडिज फर्स्ट भन्ने चलन छ कि
2: हजुर गाउनु नि मलाई आउँछ

0: संगीत त हाम्रो रामचन्द्र सिंह है,
1: लक्ष्मण काफ्ले, सबै काफ्ले हाबी भएको छ नि, लक्ष्मण काफ्ले शब्द, रामचन्द्र काफ्ले संगीत, जेनरल रिजाल काफ्ले स्वर,
0: स्वर है काफ्ले
2: उतातिर
1: बुझ्दैनन्
0: त्यस्तो साह्रै फेमस छन् क्या हो, गीतै पनि आउँछन्
2: होइन, यो
0: बोलाउँछ काफले जानु कि नजाने, जुमारी जसले गाएपछि
2: जुमाजीले गाउनु भएको
0: गीतका चाहिँ काफ्लेले हुनुहुन्छ, जस्तो
2: युवराज काफ्ले हाम्रो बन्धु हुनुहुन्छ।
0: हाम्रो घन्जीले चाहिँ हार्दिक आभार प्रकट गर्दछु स्याङ्जाली वरिष्ठ गायक हाम्रो रामचन्द्र काफ्ले सर र म्याडमलाई, अनि नमस्कार तुलसी सर, उहाँको हाम्रो फेसबुक आइडी दिनुहोला है सर भन्नुभएको छ मलाई तपाईँको, होइन पछि उहाँको म स्क्रिनसट पठाइदिउँला, एड गर्नुहोला होइन गीतकार तपाईँको गीतकार।
2: हजुर हजुर, अघि हामीले निकै कुरा पनि गर्यौँ, सुन्न भ्याउनु भयो कि
1: मेरो लागि गीत बनाउनु है दाइ, मेरो लागि गीत बनाउनु अब
2: ल, अब राम्रो यस्तो राम्रो सिर्जनाहरूलाई लुकाएर राख्नु भएन सर, बिएफ यो बिएफ बिएसमा मात्रै बजाएर कहाँ हुन्छ यहाँ, अब मैले सुन्न पाएँ चाहिँ यहाँ अहिलेसम्म, यो चाहिँ मलाई चित्त बुझ्दैन, यति राम्रो गीत लुक्नु भएन नि, मैले अझै अब अहिले गाएँ भने यति मिठो गाउन सक्दिनँ होला कि, उमेरको कुरा हो नि होइन, भोलि सधैँ रामचन्द्र काफ्ले कहाँ गाउन सक्ला होइन,
0: उमेरले फरक पर्छ,
2: अनि यस्तो राम्रो सिर्जना साह्रै राम्रो लेख्नु भएको पनि, अनि मैले गाउन पनि मिठै गा रहेछु,
1: त्यस कारण
2: यो गीत चाहिँ मैले श्रोताहरूले वान्स मोर

0: लाभकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइपले तपाईँलाई कसरी मद्दत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइप, आरएएफ हाइप वा आरएन फोरममा गएर।
1: BFBS Gorkha Radio.

0: यो सुमधुर गीत राख्यौँ मैले आजको अतिथि रामचन्द्र काफ्लेको स्वरमा। रामचन्द्रजी यहाँलाई फेरि पनि स्वागत छ, जुनीजीलाई पनि स्वागत छ,
1: धन्यवाद।
0: यो चाहिँ कति सालमा रेकर्ड गर्नुभयो गीत हो?
2: यो 60तिरको होला हौ,
0: भने समय बितेको त पत्तै नहुन्छ। 22 वर्ष भइसक्यो, 22-23
3: 60 सालतिर जस्तो लाग्छ मलाई चाहिँ।
0: भनेपछि त जुनुजीसँग भेट भएको थिएन होला?
3: भएको थिएन 1963 भेट भएको क्या, त्यस्तै होला।
0: तपाईँले सुन्नुभएको थियो विवाहभन्दा अगाडि यो गीत?
1: थिएन, यस्तो थियो, हामी चाहिँ पूर्व सुदूरपूर्वै भनौँ न, विराटनगर होइन। यो गीत यस्तो चलेको भन्ने चाहिँ मैले पछि थाहा पाएँ। त्यतिखेर चाहिँ उहाँको पूर्वमा विराटनगरमा एकदमै चलेको भनेको सुनको बाला लाउने धोको, अनि लाठी चार्ज,

0: अनि यही सम्झिनी वार्ता गराइदेऊ, अनि हहमाले इनर इनर गीतहरू चाहिँ भयङ्कर चलेको, तर यो चाहिँ मैले सुनेको थिइनँ होइन, यो गीतहरू चाहिँ. अनि पछि छक्कै भएर म, मतलब
1: ग्रामीणतिर जस्तो गाउँ गाउँ गाउँ गाउँ माउथ हुन्छ नि, पब्लिसिटी हुँदै चलेको गीत
0: होइन, अल नेपाली जस्तो रहेछ होइन.
2: यो चाहिँ धेरै चाहिँ यो हाम्रो भारतसँग सीमाको भनौँ सुदूरपश्चिम होइन,
0: आसामतिर
2: हिमाचलतिर चलेको, किनकि पवनदीपले पनि अब इन्डियन आइडलको उसमा यो गीत गाइदिएको थियो होइन, त्यसपछि फेरि यो गीतले चाहिँ पुनर्जीवन पाए जस्तो होइन सबका उसमा.
1: त्यो यस्तो भयो त, यो हामीले जस्तो अहिले कुरा गर्नुमा चाहिँ इन्ट्रेस्टिङ लाग्यो नि हामीलाई होइन, तपाईँले त्यो भाइले गाउनुमा चाहिँ त्यहाँ अत्याधिक सुन्ने भएर गा हो क्या, अत्याधिकै क्या, उनीहरूको आफ्नो गीत भन्दा बढी चल्यो क्या यो गीत चाहिँ, त्यस्तो हो क्या. अनि हजुरको पूर्वतिर
2: एउटा सङ्गीत झन्डै झन्डै यही गीतसँग मिल्दो पनि गरिरहेछ, मैले सुनेको थिएँ.
1: हो, आलाप सालाप मेरो स्टाइलले गरेको छ होइन, म प्राय स्टेजमा जाँदाखेरि चाहिँ म आलापहरू केही न केही गरेर जान्छु क्या, एउटा एक्टिभिटिज हुन्छ मेरो जाँदाखेरि, त्यत्तिकै हल्का रूपमा जान्न, कसैले बोलायो भने म केही एक्टिभिटिज गर्छु, केही मान्छेलाई अचम्म पार्ने, एउटा लल्लु आयो के आयो भन्ने खालको, त्यो एउटा चाहिँ आफू आफ्नो पहिचान हुन्छ नि एउटा एउटा, त्यो केही दिन मन लाग्छ क्या मलाई चाहिँ. त्यो प्रस्तुति चाहिँ विशेष गरी आलाप गरेर जाने भए भएर उसले त्यो भाइले चाहिँ उहाँ प्रोग्राममा त्यो जोहार महोत्सवमा चाहिँ भाइले त्यहाँ तबला बजाउनु भएको रहेछ, अनि अलि सानो सानै हुनुहुँदैछ त्यो बेलामा, म चाहिँ गीत गाएर चाहिँ अब त्यो भाइले याद गरेका कुराहरू पनि मिडियामा भन्दाखेरि थाहा पाएको मैले पनि, अनि त्यो हिसाब किताबमा उहाँले एकदमै सुनेको गीत हो क्या, त्यो स्टाइलहरू पनि उहाँलाई मन परेको, इन्सपायर हुनुभयो मसँगमा होइन, त्यो हो. अनि अब यो त बर्मासम्म पनि छ क्या दाइ, उत्तिकै पूर्वतिर पनि त्यस्तै छ कि, हामी अस्ति नै अरुणाचलतिर गयौँ होइन, त्यहाँ पनि त्यत्तिकै मन पराउँदो रहेछन्, भाषा बुझ्नु पनि छैन होइन, त्यही पनि नेपाली भाषा नबुझे पनि त्यो एउटा रेन्ज, सुन्तला फल्ने रेन्ज भने जस्तो
2: सङ्गीतको स्वर एउटै
1: हो, एउटा अचम्मै लाग्यो क्या मलाई त्यो, त्यो रेन्जभरि उहीँ पूर्वसम्म पनि जाँदो रहेछ क्या, यता काश्मीरसम्म जाँदो रहेछ फेरि, हेर्नुहोस् त्यो एक किसिमको छ. अब समाज सिन्धु मल्लको पनि त्यस्तै छ होइन, सिन्धुजीको पनि मेरो गीतहरू चाहिँ अत्याधिक सुन्ने क्या, त्यो एउटा चाहिँ अचम्मै लाग्छ मलाई पनि, त्यस्तो एउटा
2: भगवान्को त रेन्ज पनि अलिक हाई नि
1: है, त्यो पहाडी लय भन्छ नि त हामीले एक किसिमको, त्यो जुन सस नोटहरू युज गरेको पहाडी रागहरू हुन्छ नि, त्योसँग रिलेटेड गीतहरू चाहिँ शब्द नबुझे पनि मन पराउँदो रहेछन् कि.
2: अक्सर अक्सर फिमेल सिङ्गरहरूको चाहिँ रेन्ज अलिक कमै हुन्छन् भन्छन्, जुनजी र तपाईँको तुलना गर्ने भने त अब उहाँहरूको त पुग्छ कि पुग्दैन तपाईँको रेन्ज त,
1: होइन लेडिजहरूको त कम पुग्छ, तर तै पनि कस्तो हुन्छ भने लेडिजहरूमा पनि उसको रेन्ज चाहिँ हाई सक्दैन प्राय, जस्तो लेडिजहरूले हाई रेन्जमा जानु गाउन सक्दैन नि त, जेन्ट्सको जस्तो पुग्दैन, तर जुनको
0: एकदम हाई छ, त्यो अन्तर त मर्नु हाई छ. अहिले फेरि भर्खरै हाम्रो यो अहिले कृष्ण केसीजी आउनु भएको छ नि, अहिले इन्द्रेणीमा पनि उहाँको एकदम राम्रो सङ्गीतकार हुनुहुँदो रहेछ, हुनुहुन्छ उहाँ. उहाँको अस्ति गाएको गीत पनि आमामामा यस्तो हाई छ, उहाँ पनि छक्क पर्नु भएको छ, तपाईँको पुग्यो दिदी म त पुग्छ है पुग्दैन भनेर भन्नुभएको थियो, जस्ट जान्छ.
2: भनेपछि यो गायनमा चाहिँ सबभन्दा ठुलो ऊ चाहिँ हाईमा गाउनु सक्नु चाहिँ सबैको त पुग्दैन भन्छन् होइन, कसैलाई फेरि लोमा मिठो सुन्ने, कसैलाई
1: कसैलाई हाईमा सुन्ने हुन्छ, अब उसको चाहिँ रेन्ज चाहिँ हाईसम्म जाने, एउटा लेडिजहरू मध्ये उसको चाहिँ सब जस माथि छ, मलाई थाहा छ यो विषय.
0: हाईमा जाने बित्तिकै राम्रो भन्ने चाहिँ हुँदैन, किनभने आफ्नो एउटा गलाको एउटा प्रकार हुन्छ
2: हजुर,
0: त्यसमा चाहिँ अब हाई पनि गइदियो भनेदेखि चाहिँ एउटा भर्सटाइल, मतलब भनौँ न सबै स्केलको हुन्छ, तर लो स्केलमा गाउनेहरूले चाहिँ आफै थाहा पाएर स्केल नाप्ने चलन छ नि त, त्यसमा चाहिँ मेरो अलिकति हाई जाने भन्ने.
2: अब रामचन्द्र जिल्ला त सजिलो पनि हुन्छ, सङ्गीत गर्दै गर्दाखेरि जुनजीको लागि गर्दा सबै थाहा हुने
1: सजिलो सजिलो हुन्छ. मैले मेरो रेन्ज गएको, मेरो जति रेन्ज जान, मतलब मलाई सुइटेबल छ नि हाई रेन्जमा, त्यो रेन्जमा चाहिँ जुनुलाई पनि सुट गर्छ कि, उसले पनि सक्छ.
2: कुनै त्यस्तो सङ्गीत गरेर स्टेडियममा गएर कसैलाई गाउनु दिँदै गर्दा अप्ठ्यारो परेछ आफ्नो उसमा सङ्गीत,
1: त्यो चाहिँ म यस्तो छ, मैले सङ्गीत गर्दै गर्दाखेरि चाहिँ उसको रेन्ज हेरेर कम्पोज गरिदिन्छु. सबै सङ्गीतकारहरूले त्यसो गर्दैनन् फेरि, अब थाहा हुँदैन, कतिपय प्राविधिक कुराहरू भयो नि त्यो त होइन, टेक्निकल कुराहरू हुन् कि, अब लेडिजको त यतिसम्म भन्दा जहाँ गाह्रो हुन्छ है भनेर भयो भने त्यसलाई अलिकति तल तल तलै खेलाएर बनाइदिन सकिन्छ होइन. मैले चाहिँ के गर्छु भने उतिखेर यदि पुगेन, स्वर पुगेन भने लय क्रिएट गर्न सकिन्छ क्या दाइ, त्यही कर्ड्समा र त्यही बारमा रहेर अनि चाहिँ अलिकति लो चाहिँ मेलोडी लो रेन्जमा चाहिँ गर्न नै सकिन्छ। त्यो
2: त्यो एरेन्जमा एरेन्ज भइसकेपछि अप्ठ्यारो पर्दैन
1: पर्दैन त्यो कर्ड्समै गरेर सौदिलो चाहिँ अब भने जस्तै नहोला, किनभने गीत बग्दै जाँदाखेरि माथि नै खोजिरहेको छ भने तल ल्याएर त बिग्रिन्छ होइन। त्यसमा चाहिँ अझ मिठास धेरै गर्ने ठाउँहरू छन् भने खोज्ने हो, कोसिस गर्ने हो।
2: रामचन्द्रजीलाई एउटा प्रश्न सोधिदिनुहोस् न भनेर बोस्टन युएसबाट डग भट्टराईजी लेख्नु भएको छ। रामचन्द्रजी आफै रेडियोमा भइरहँदा डाइभरमा माइलो गीतको विवाद के हो, अलिक छर्लङ्ग पारिदिनुहुन्छ कि तुलसीजी, किनकि त्यो गीतका सर्जक आफैले गुनासो पनि गर्नुभएको थियो। हामी सङ्गीत प्रेमीहरू सङ्गीतमा रमाउने तर यस्ता अव्यवस्थित प्रतिस्पर्धा सुन्न नपरे हुन्ने जस्तो लाग्छ भन्ने भएको छ।
1: सबैले यस्तै हुन्छ, यस्तो विवाद केही पनि छैन, म यसलाई विवादै मान्दिनँ। साथीभाइहरूको अब आफ्नो साथीभाइमा मिल्ने नै हो, कोसिस गर्ने। मैले त्यस्तरी विवादित हिसाबमा हिँडे नि छैन
2: हजुर,
1: तर कस्तो भने नजिक हुन्छु भनेर पनि, कति नजिक हुने त तपाईँसँग, म दाई दाई भनेर नजिक मात्रै, तपाईँसँग मात्रै नजिक भएर तपाईँले पनि मसँग नजिक भयो भने पो नजिक हुने हो त नि होइन। एकवटा नजिक त एकवटा त रोटी पनि पाक्दैन होइन। अब मलाई तपाईँहरूले इभ्यालुएट पनि गर्न सक्नुहुन्छ, म कसैको सिर्जनालाई हत्या गरेर कसैलाई चाहिँ गरेर अर्काको भाग खोसेर खाने खालको मान्छे होइन, पाए बाँड्ने हो, सकिन्छ भने दिने हो होइन। कसैले चाहिँ गाह्रै छ ल मैले गरेर खान्छु भने त्यो बरु बरु छोडेर हिँडिदिने मान्छे हो कि, मलाई चाहिँदैन कसैको पनि। जस्तो अब यो ड्राइभर र माइलो टूको कुरा गर्दाखेरि होइन, 22 वर्ष अगाडि सिर्जना गरेको गीतलाई टू भनेर मैले गरेको थिएँ। अब त्यो ड्राइभर र माइलो चाहिँ भन्ने एउटा शब्द हो, 10 वर्षपछि चाहिँ कुनै पनि टाइटललाई प्रयोग गर्न नि पाइन्छ क्या। जस्तो हाम्रो मन किरानी भन्ने कुनै बेला एकदम चल्या हो, अहिले तपाईँले मन किरानी भनेर तपाईँले कुनै गीत निकाल्न पाउने तपाईँको नि छ नि त, टाइटल त युज गर्न मिल्छ नि त। अब यसमा चाहिँ के छ भने शब्द पनि मिलेको छैन, मेलोडी पनि मिलेको छैन, ड्राइभर र माइलो भन्ने चाहिँ अब गर्नलाई फेरि अर्जुनसँग मिलेर काम गर्ने सिचुएसनै अहिले मेरो छैन कि, म सक्दिनँ कि। अब कति चारचोटि स्टुडेन्ट गइसकेँ, उसको अब स्वभाव आफ्नो खालको छ होइन। म यत्रो सँगै जोडिएर आएको कलाकार साथी हो नि त, हाम्रो सुरुवातको दिनहरूमा जोडिएका अरू सुनिल बुढा मगरदेखि लिएर असल आमा हुनुहुन्छ होइन, त्यो उहाँहरूको थ्रोबाट अर्जुनलाई मैले चिनेको हो। उहाँहरूले नै मेरो ट्यालेन्टलाई बुझेर यो गीत थन् वास्तव भने नि मणिग्रानीका गीतहरू भनौँ न, त्योभन्दा अगाडिका गीतहरू अर्जुनले क्रिएसन गरेका गीतहरू उसले गाउन नसकेर थन्केका गीतहरू हुन्, त्यो गीतलाई मैले चाहिँ गुनगुनाइदिएर मेरो आवाजमा आएपछि चलेको। अब त्यहाँ मैले मेरो आवाजले गर्दाखेरि चलेको त कोही को होइनस् भनेर मैले अर्जुनलाई भन्न मिल्दैन,
2: यस्तो होइन। अब यस्तो कुरामा सहमति जनाए,
1: सुन्नुहोस् है, यी कुराहरू मैले भन्दा पनि मसँग जोडिएको सुनिल मगरलाई सोद्धा हुन्छ, असल आमालाई गरेर सोध्नु भयो भने भन्नुहुन्छ उहाँहरूले होइन। अब अहिले आएर उनको चाहिँ अब त्यतिखेर असल आमाले म सङ्गीत गाएर भनेर त्यहाँ जसले राखेको उही सङ्गीतकार हुन्थ्यो क्या त्यतिखेर, तर हामीले के गर्यौँ भने होइन, अर्जुनको सम्पत्ति हो, उसले लगानी गरेको चिज हो, उसको राखिदिनुपर्छ भनेर एउटा उसले राखेकै चिजमा पनि होइन। अब एउटा शब्द त्यहाँ जोडियो ड्राइभर माइलो आयो भन्दैमा होइन, त्यति विवाद गर्नु पनि थिएन। अर्कोवाला ड्राइभर माइलो टू फेरि अर्जुनसँग जोडिएर आउने कन्डिसन पनि केही पनि छैन, आउनेवालै छैन क्या त्यो, नभएपछि श्रोताहरूको माग फेरि त्यो उसमा टिकटकमा जहाँ पनि, अनि ड्राइभर तपाईँ आउनु पर्यो, तपाईँकोमा किन्न आएको, मलाई त ड्राइभर माइलो मैले यसो गुनगुनाएर त्यो उसमा राखिदिएको थिएँ, एकदम चले नि त, भाइरल भएको थियो क्या बिचमा टिकटकमा राख्दाखेरि, मैले यत्तिकै त्यो मुखले बोलेर गाउँदाखेरि पनि त्यहाँ 3 मिलियनले हेरेँ क्या होइन, 3 मिलियनले कति जाग्यो, अनि मलाई कतिसम्म भन्यो त्यहाँ भन्दाखेरि, यो गीत गाउने मान्छे त भोइस अफ नेपालमा गयो भने त फर्स्ट हुन्छ होला भनेपछि म कति होला त होइन, अब त्यो म हराएको अनुभूति हो क्या मलाई चाहिँ होइन। त्यसपछि यो गर्नुपर्छ, गर्नुहोस् तपाईँहरू आउनुपर्छ भन्ने चाहिँ दर्शकहरूको प्रेरणा स्वरूप होइन, अनि जिज्ञासा एकदम अत्यन्तै चाहिँ उयोहरू
2: होइन। जस्तै यस्ता चिजहरू चाहिँ भनौँ विवाद हुने चिज होइन, ड्राइभर भन्ने शब्द चेन्ज गर्न सकिँदैन होइन होइन, ठुल्दाई भन्ने शब्द एउटाले गीतमा राख्यो अर्कोले ठुल्दाई लेख्नु पाउँछ क्या, तर उसको गीतको कन्टेन्ट पहिला कस्तो त्यो पो ल्याउनु नल्याउने। जस्तै अब प्रेम सम्बन्धी गीत त तिमीलाई म माया गर्छु भनेर त आई लभ यु भन्ने गीत त कति छन् यो आई लभ यु चाहिँ पहिला मैले प्रयोग गरेँ भनेर चाहिँ त्यो विवाद गर्नु अलिक भन्नु मिल्दैन। तर मैले कुरा बुझेँ, डिठो जस्तै गीत, जस्तै कति गीत त जिठो चोरी भएको छ नि, खै त मैले त भन्ने भने एकजना वरिष्ठै मान्छे गीत हामीले लेखेको चोरी भएको भन्थ्यो, अब उहाँले लेख्नु चोरी भएन भनेर भन्थ्यो.
0: होइन, अहिले त यस्तो भयो, यो उहाँले सोधिहाल्नु भयो होइन, यो गीत निस्किँदाखेरि निस्किसकेपछि धेरै कुराहरू छन्, यदि भनियो भने त उहाँको पनि धेरै कुराहरू छन् होइन, नभनौँ अप्ठ्यारै हुनुहुन्छ उहाँ चाहिँ अलिकति होइन. अनि के भयो भने यो निस्किसकेपछि उहाँ धेरै ठाउँ जानुभएछ, धेरै सङ्गीतकारहरूलाई, म आफै पनि एउटा प्रस्तुताको चाहिँ कोषाध्यक्ष हो होइन, उहाँ पनि पुग्नुभएछ सबैतिर. अनि हामीले चाहिँ अब कार्य वाद विवाद किन गर्ने भनेर कान्छो ड्राइभर पनि राख्यौँ कि, चेन्ज गरिदिउँ, हामीलाई किन यो विवादमा आउनु नै छैन होइन भिकारमा भनेर. तर पनि उहाँलाई भएको छैन कि, अझै उहाँ दौडिरहनु भएको छ, हामीलाई त्यो किसिमले दिइरहनु भएको छ. अनि मलाई चाहिँ फेरि कस्तो भने, यस्तो हो भने बरु गीतै हटाऊ, हाम्रो कति 6-7 लाख 5-7 लाख खर्च भयो होइन, आएको भनेको 40,000 कति, त्यो पनि आएको छ कि छैन हेर्ने हो भने.
2: ल त उसो भने यो ठुलो विवाद रहेनछ, हामी पनि प्रष्ट भयो. एउटा गीत राखौँ, फुल मन्जरी,
1: तपाईँलाई यसलाई विवादै माने पनि केही छैन. अब यो त म त यो धेरै कुराहरूबाट मलाई चित्त बुझिरहेको छ नि कि, यो कुराहरू चाहिँ होइन, ठिक छ, त्यो प्रयोग गरेँ, उहाँसँग जोडिएर काम गर्ने स्थिति पनि थिएन कि, मैले उसँग जोडिएर नि काम गर्थेँ कि, तर त्यो मान्छेको एउटा यस्तो एटिट्युड हुँदो रहेछ होइन, मनले नै चाहेर पनि गर्न नसकिँदो रहेछ कि, मान्छेको स्वभाव त्यस्तो भइदिएपछि त्यो केमिस्ट्री मिल्नु पऱ्यो नि त दाइ होइन. अब केमिस्ट्री नै उहाँसँग मेरो, मैले त्यत्रो काम गरेँ, हामी जनमानसले सारा उहाँ र मैले गाउँदाखेरि त्यत्रो सिर्जनाहरू सबैले मन पराइदिए पनि हो, कुन त्यो सिर्जनाहरू माउथ एड गरी मान्छेले मन पराएर यो गीत त राम्रो छ भनेर चलेको, नि त मन गरेर ऊ जुनले सुनेकै थिएन, मिडिया हाइप गरेको एल्बमै होइन क्या त्यो, मान्छेले त्यति मन पराएको चिजहरूमा होइन, हामीसँगै जोडिएर काम गरेकोमा किन उहाँसँग चाहिँ मेरो काम गर्ने मनै भएन भन्दाखेरि त्यो मन मिल्दै मिल्दैन क्या उहाँसँग.
2: ल त, त्यस कारण
1: हुनु
2: भयो, अब हामी गीतै सुनौँ है त.
0: Yes.

0: SBS गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: आजको अतिथि रामचन्द्र काफ्लेको पछिल्लो गीत पनि हो, निकै मिठो गीत राखे सल्लेरीको वन। यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। यहाँहरू दुवैजनालाई पनि स्वागत छ,
1: थ्याङ्क यू।
0: यो गीतको बारे केही भन्न चाहनुहुन्छ श्रोताहरूलाई?
2: सल्लेरीको वन भर्खरै मात्रै मेरो एक हप्ता पनि भएको छैन होला
1: रिलिज,
2: युट्युब मेरो आफ्नै अन च्यानल युट्युब
1: रामचन्द्र काफ्ले
2: भिडियो समेत रिलिज गरेको छु। राम्रै छ, जे श्रोताहरूले एकदमै दर्शक श्रोताहरूले मन पराइदिनु भएको छ। जुनुको गीत लगत्तै अहिले म चाहिँ यो भनौँ न यो छ महिनामा चाहिँ मैले लगभग छ महिनामा छवटा गीत रिलिज भइसक्यो होला, जस लगातार हामीले महिनामा एउटा दुइटा चाहिँ फालिरहेका छौँ। किनभने मैले भने नि त अनि रामचन्द्र काफ्ले हरायो भन्ने खाले जनगुनासो आइरह भएर अब यसबाट चाहिँ यो गर्न हुँदैन, अब हामी सङ्गीतकै काम गर्ने भनेर अब अहिले चाहिँ यस्तो भयो नि त, हामी फ्रिलान्सर भएर काम गरिरहेका थियौँ, अरूले दिएको चिज कहिले धेरै आउँछ कहिले थोरै आउँछ, जति आउँछ त्यही हात थाप्ने भने जस्तो हो। अब त्यो आएको चिजहरू काम गरेर बसिरहेको थियौँ, पुगी पनि राखेको छ भन्ने भइरहेको छ। अनि अब यसरी चाहिँ नहुने रहेछ कि, अहिले समय एकदम परिवर्तित छ, प्लेटफर्महरू नै अब पहिलाको सुन्ने र अहिलेको यति फरक छ हेर्नुहोस् होइन, त्यो अब अडियो यो डिजिटल प्लेटफर्म आइसक्यो, यो दुनियाँमा चाहिँ कसैले कसैलाई अब सम्झिनेवालै छैन कि, अब आफै आफै गर्ने भइसक्यो कि। अब त्यस कारण पनि अब पहिलाको समय नरहेको कारणले अहिलेको स्पिडमा अहिलेको नयाँ टेक्नोलोजी अहिलेको प्रविधि अहिलेको स्टाइल यसमा नहिँडेसम्म अलिकति पछाडि पर्ने नै देखिएको कारणले गर्दाखेरि यो हामीले अब खल्तीमा कम्पनी बोकेर होइन यसरी चाहिँ के भन्छ आफैले च्यानल खोलेर म्यानेजमेन्टको बाटो नै आफैले हेरेर त्यो कारण चाहिँ मलाई त्यति यो गर्न नपरे हुन्थ्यो भन्ने हो कि। किनभने हामी एउटा अफिस हुन्थ्यो, कम्पनीको अफिस हुन्थ्यो होइन, एउटा बोर्ड हुन्थ्यो, एउटा चाहिँ ठाउँ हुन्थ्यो, गीत सेलेक्सन गरिन्थ्यो, कुन राम्रो कुन नराम्रो कुन कुन गर्ने के नगर्ने समीक्षा हुन्थ्यो होइन,
0: चाम पनि थियो।
2: त्यस्तो समय अहिले परिवर्तन भएर तपाईँले तपाईँको च्यानल मैले मेरो च्यानल म आफै कम्पनीको मालिक रे, मैले कसरी चलाउने यो कम्पनी केही थाहा छैन, व्यापारी रे म, अब यो अलिक नमिल्ला जस्तो नि के नमिल्ने हो नि त, तर नमिलेर नि के गर्नु बाध्यतात्मक परिस्थिति के यो अब अहिले समय यस्तो सिचुएसन क्रिएट भएको छ, यो गर्न पटक्कै मन छैन मलाई तर बाध्य भएर गर्नु परेको छ। अहिले चाहिँ म आफैले मेरो च्यानलमा जसरी अहिले सल्लेरीको वन आइरहेको छ तपाईँहरूलाई कस्तो लाग्यो, कतिले त हेर्नु भएको रामचन्द्र काफ्ले गीतै आउँदैन भन्नुहुन्छ, मैले चाहिँ गीत राखेँ राखेँ, तपाईँहरूले गीत खोज्या खोजे नभेटेको पनि हुन सक्नुहुन्छ होइन। त्यसकारण मेरो रामचन्द्र काफ्ले के अरे आरसी जुनु जुनु आरसी हो क्या र हाम्रो त्यहाँ यसो हेर्न सक्नुहुन्छ,
0: रामचन्द्र
2: काफ्ले अफिसियल च्यानल छ, त्यहाँ गएर मेरा गीतहरू नयाँ नयाँ गीतहरू अहिलेसम्म गरेका सिर्जनाहरू तपाईँले
1: हेर्न
0: सक्नुहुन्छ।
1: सानो बोल्ने छोडेको छ हाम्रो आधिकारिक आइडीबाट यी गीतहरू आएको छन् थाहा पाइहाल्नुहुन्छ, धेरै छ क्या रामचन्द्र काफ्ले भन्ने बित्तिकै वर्रै आउँछ अनि झुक्किन सक्नुहुन्छ। हाम्रो आधिकारिकमा पुग्नको लागि चाहिँ त्यो सानो बोल्न छोड्यो नयाँ नयाँ गीतहरू न्यू सङ भनेर गर्यो भने आउँछ
0: है। यहाँ श्रोताहरूले प्रतिक्रिया धेरै पठाउनु भएको छ, हामी ठुलो फ्यान हौ, लेख्न गाह्रो भएको कारण भोइस मेसेज पठाएको छौँ, ड्राइभरमा माइलो पनि एकदमै मनपर्ने गीत हो, उहाँहरू अन द वे बाटोमा बेबेस सुन्दै गाडीमा ड्राइभिङ गरेर होइन सानो भिडियो क्लिप पनि पठाउनु, बिमला मोक्तान दिदी र साइमन तामाङ जी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई पनि धन्यवाद छ,
1: हाम्रो पनि धन्यवाद, एकदमै खुसी लाग्यो।
2: ड्राइभर म कान्छोलाई पनि सुनिदिनु है, म त कान्छो हो फेरि
0: परिवारको चाहिँ होइन
1: परिवारको कान्छो,
2: कान्छो ड्राइभर पनि आएछ है,
1: अहिले हाम्रो यही कान्छो ड्राइभर भनेर हामीले चेन्ज गरेको छ
2: त्यही त्यो पनि आइसकेको छ मेरो च्यानलमा छ,
1: हाम्रो च्यानलमा छ कान्छो ड्राइभर,
0: कान्छो ड्राइभर पनि सुनिदिनु होला बिमला दिदी, ड्राइभिङ गर्दै हुनुहुँदो रहेछ हाम्रो साइमन भेना, ल कान्छो ड्राइभर नै होला उहाँ पनि, उहाँलाई पनि होइन आग्रह छ। अनि गोमा राणाज्यू बेलायतबाट नमस्कार तुलजी, साथै कलाकार पाहुनाहरू दुवैजनाको स्वर गीत साह्रै मनपर्छ, मिठो स्वरका धनीहरूलाई नयाँ सिर्जनाको लागि पनि शुभकामना भनेर बेलायतबाट लेख्नु भएको छ, हाम्रो गोमा राणा दिदीलाई पनि धन्यवाद छ।
1: अनि हाम्रो भट्टराई एनपिजीले चाहिँ म्यानेजर राख्ने भन्नुभएको छ, म छु यहाँ म्यानेजर, सबै अर्थमन्त्री पनि मै, गृहमन्त्री पनि मै, म्यानेजर पनि मै, आज मेरो लागि के आयो त्यहाँ हेर्नु नि पाचन गृह सिडीको लागि
0: हरि राईजी लेख्नुहुन्छ बेलायतबाट हुन्छ फेल्थम लन्डनबाट उहाँ पनि गायकै हुनुहुँदोरहेछ कुनै समय कहिलेकाहीँ कहिलेकाहीँ नेपाल आउँदा गीत रेकर्ड गरेर जानुहुन्छ है नमस्कार तुल सर म पनि यो लोकप्रिय कार्यक्रम षडिनसँगमा हजुरको रोचक साङ्गीतिक बलाकुसारी मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिएछ आजको अतिथि सुन्दर जोडी रामचन्द्रज्यू जुनुज्यूलाई हार्दिक स्वागत तथा अभिवादन तपाईँहरू दुवैजनाको गीत सङ्गीत आवाज साह्रै राम्रो छ दुवैजनालाई धेरै धेरै बधाई तथा शुभकामना यसरी नै तपाईँहरू गीतहरू श्रोताहरूको मनमुटुम बस्न सफल रहन् गुन्जिरहन् दुवैजनालाई उत्तर उत्तर प्रगतिको कामना भनेर अब यतिका ट्यालेन्ट सिङ्गरहरू यहाँ आएपछि लाइभ त सुन्नै पर्छ अनि बिसौनीमा सुनौला हरि राईजी फेल्थम लन्डनबाट हुन्छ मलाई पनि
1: धन्यवाद
0: हरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा विष्णु कुमारी विश्वकर्माजीले बेलायतबाट नमस्कार तुल सर हजुरको प्रोग्राम सुन्दैछ रामचन्द्र सर र जुनु बहिनीलाई नमस्कार भन्नुभएको छ बेजिङ स्टोकबाट अब बेलायत पुगेको मान्छे बेजिङ स्टोक लगायत धेरै ठाउँ घुमिसक्नु भएको छ होला होइन
1: म त खै म त बिर्सिन्छु कि तर म पनि तमुदी युकेको प्रोग्राममा गएको हामी छुट्टा छुट्टै गएको थियौँ उहाँ अघि अगाडि जानुभएको थियो त्यसपछि म अलिक पछि गएको भयो बाबु जन्मिनुभन्दा अगाडि नै हो म गएको चाहिँ 7-8 वर्षै भयो
0: क्या अब सम्झिनको लागि फेरि जानै पर्ने भयो होइन नूतन भुषालजी इजरायलबाट उहाँ गीतकार हुन्छ चिन्नु पनि हुन्छ होला धेरै गीत लेख्नु भयो नमस्कार सर पाहुनाहरूलाई पनि नमस्कार भन्नुभएको छ
1: नमस्कार
0: जर्मनीको हम्बर्गबाट हुनुहुन्छ हाम्रो द्वारिका थापा मगर युरोपको टुरमा जानु जर्मनी पनि जानुभयो सायद हम्बर्ग पुग्नु भयो कि भएन त्यहाँ उहाँकै रेस्टुरेन्टमा कार्यक्रम भएको हो कि के थाहा
1: धेरै
0: कार्यक्रम गर्नुहुन्छ
2: नमस्कार
0: नमस्कार तुलजी आजको लोकप्रिय जोडी जुनुजी र रामचन्द्र काफ्रे दुबईमा नमन गर्दै अझै प्रगति कामना गर्दै कार्यक्रम सुरुदेखि सुनिरहेछु मलाई असाध्यै मनपर्ने गायक गायिकाको जोडिन धन्यवाद भनेर लेख्नु भएको छ पाहुनाहरूलाई पनि भनेर लेख्नु भएको छ उहाँलाई पनि
1: धन्यवाद
0: अनि हाम्रा गीतकार लीलाराज कामबाङजी जोडिनु भएको छ बेलायतबाट अक्सफोर्डबाट हुनुहुन्छ पछिल्लो समय निरन्तर ब्याक टु ब्याक गीत र भिडियोहरू ल्याइरहनु भएको छ केही दिन अगाडि मात्रै शङ्कर थापा इस्माइलको सङ्गीत र शान्तिश्री परियारको स्वरको गीत पनि भिडियो आएको छ लीलाराज कामबाङजी लेख्नुहुन्छ आम्मा मम्मा हौ होइन आजको अतिथि त साँच्चै उहाँहरू नै हुन् त तुलसी बस्ने सर लाखे हामीलाई खबर नगर सुटुक्कै निम्तो गर्नुभएछ उहाँहरूको त म अत्यन्तै शुभचिन्तक हो नि सरलाई सेवारो नमन छ सेवा छ म्याडमलाई मेरो मुठभरिको पानको पात छ भनिदिनु होला जुनुजी यो जुनीमा भेट नहोला कि भनेर सोचेको थिएँ जे होस् जगतको सेरोफेरोमा हुनुहुँदो रहेछ अब नेपाल आएको बेला तपाईँकै लागि स्कटिस बर्को ल्याइदिनु पर्यो भनेर लेख्नु भएको छ मेरो लागि एउटा गीत गाइदिनु पर्यो सरलाई पनि गलबन्दी ल्याइदिउँला नि एउटा गीत सङ्गीत गर्नु पर्यो भनेर लेख्नु
2: भइहाल्छ है
0: अन्त्यमा हजुर तुलसी सर पाहुनाहरू रामचन्द्र सर र राम्रो मान्छे जुनु अनि सोमितेज्यू भनेर लेख्नु भएको छ के लेख्नु भयो समय अनियमित श्रोता सबै सबैमा भुइँश्वरी नमस्ते सप्तान्त शुभ होस् अनि सानो जिज्ञासा पान्थर जानु पर्यो भने भ्याउनुहुन्छ कि हुन्न होला ऊ दसैँ तिहारको कार्यक्रममा भन्नुभएको छ
2: अब हेरौँ अब त्यो पछि कुरा गरौँला अब अहिले हामी व्यवसायिक कुराहरू यहाँ गर्नुभन्दा पनि होइन
0: गीत चाहिँ तपाईँले पठाउनुहोस् गाउनु पनि सजिलो छ दुवैजना ले गाए पनि भयो सोलो गाए पनि भयो गीत राम्रो लेख्नुहुन्छ
1: तुलसी दाई मार्फतै आउनु भए पनि हुन्छ नत्र दाईले हाम्रो स्क्रिनसटमा हाम्रो पेजहरूको लिङ्कहरू राखिदिनुहुन्छ हजुरलाई अनि कार्यक्रमको मान्छे अब दसैँ अलिक टाढै भयो नि त अनि त्यसपछि त्यो बेलामा अब अरू कार्यक्रमहरूको पनि के कसो हुन्छ होइन हामीले त्यति त्यो बेलामा कुरा गरौँ
0: धन्यवाद छ हाम्रो लीलाराज कामबाङजीलाई अनि हाम्रा टङ्क शेरचन्द दाईले नमस्कार तुलसीजी आजको पाहुना रामचन्द्र काफ्ले र जुनु रिजाललाई पनि नमस्कार भन्नुभएको छ उहाँलाई पनि धन्यवाद छ धेरै प्रतिक्रिया मैले संक्षिप्त पढेँ है त टङ्क शेरचन्द दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र एउटा गीत भन्नुभएको छ लाइभ गीत दुवैजनाले एउटा थोरै कुनै गीत मनपर्ने गीत
1: तपाईँहरूको
0: हामी नयाँ गीत राख्नेछौँ
2: तिम्रो फुल टिप्ने मन भए गाउ न
1: फुल टिप्ने मन भए गाइन अघि
2: गाएनौ नि
1: ल म फुल टिप्ने मन भए गाइदिन्छु धेरैले मन पराउनु भएको र यो गीतबाट मैले एकदमै प्यारो
0: यहाँ हाम्रो जोन थापा मगरजीले बेलायतमा नमस्ते तुलसी आज मलाई साह्रै मनपर्ने गायक जोडी बोलाउनु भएको रहेछ भने रामचन्द्र र जुन रिजाल बहिनीलाई पनि नमस्कार भन्नुभएको छ है. जोन थापा मगरजी बेलायतबाट हुनुहुन्छ. यसै गरी अन्य प्रतिक्रियाहरू छन् भने पढेर सिध्याइहाल्छु सकिहाल्छु किनकि कार्यक्रमको निर्धारित समयबाट हामी ओझेल पर्ने बेला भइसकेछ. खेलमती लिम्बू सेवा र नमस्ते तुलजी म सुन्दैछु पाहुनालाई नमस्ते भनेर लेख्नु भएको छ बेलायतबाटै हुन्छ उहाँलाई पनि धन्यवाद छ है. र अब भने चाहिँ सुन्नु गीत
1: अहिले चलेको गीत सुनाइदिन्छु. तर नयाँ गीतहरू धेरै बाहिर हुनुहुन्छ जस्तो लागिरह हुनसक्छ. हामी नेपालमै छौँ काम गरिरहेछौँ कर्म गरिरहेछौँ हजुरहरूको अझ साथ चाहिएको छ है. म सुनाउँछु यो गीत.

0: धन्यवाद छ विमल गिरिजी, कवि गीतकार विमल गिरिजी, बेल्जियमबाट ब्रसेल्सबाट उन दिनको या जल जल्किन्छ वरिष्ठ गायकजीहरूलाई हार्दिक नमस्कार छ है बेल्जियमबाट विमलजी। अब हामी कार्यक्रमको पुछारतिर आइसकेछौँ, अब भने हामी बिदा माग्ने बेला भएको छौँ। पुछारमा हामी जुन जोनोजीले गाउनु भएको विषौनीमा पुछारमा चाहिँ हामी त्यही गीत राख्नेछौँ होइन। र अन्तमा बेबेसका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ यहाँ दुवैजनाले विश्वभरि छरेर रहनुभएका श्रोताहरूलाई?
1: अब यही हो, अब गीत सङ्गीतमा हामी
0: निरन्तर छौँ,
1: निरन्तर लागिरहेका छौँ। हामी नेपालको माटो सुहाउँदो, भूगोल सुहाउँदो होइन, देशको जुन एउटा गन्ध छ नि, नेपालको जुन एउटा बासना छ नि, जुन हामीलाई अत्यन्तै मनपर्छ, तपाईँलाई पनि मनपर्छ, मलाई पनि मनपर्छ, सम्पूर्ण श्रोताहरूलाई मनपर्छ। हाम्रो पन बोली चाली तपाईँको अरू ठाउँको भन्दा कति फरक छ हेर्नुहोस् त, तर हाम्रोमा हामीमा 20-19 मात्रै फरक होला होइन, 19 सबै चिजहरू मिल्छ नि त, हामी नेपाली। र त्यो सुहाउँदो गीतलाई मैले आत्मसात गाउने प्रण गरेर मैले गीत सङ्गीत अब शास्त्रीय सङ्गीत सिके पनि जे गरे पनि गीत एउटा सङ्गीतको ज्ञान बटुले पनि म आफ्नै गीत सङ्गीतमा रमाउने हेतुले म चाहिँ गीत सङ्गीतलाई नेपाली गीत सङ्गीतलाई संसारभरि नयाँ ढङ्गबाट नेपाली गीत सङ्गीत फरक छ है भन्ने खालको त्यो हुनुपर्छ भन्ने मान्यता बोकेर आएको गायक हो र समर्पित आफ्नो जीवन सुम्पिएर सङ्गीतमा सुम्पिएर समर्पित भएर लागेको एउटा गायक आज यही देशमै रहन्छु म यसमै दुःख पाए पनि पाउँला मर्नु पऱ्यो नि यहीँ मरौँला भनेर आफ्नै देशमा रमाउने रमाउँदै तपाईँहरू समक्ष गीत गाउँदै बसेको छु। तपाईँहरूले सोच्नुभयो होला रामचन्द्र काफले हरायो होला कतै गए क्या भन्ने, त्यो बिल्कुलै होइन, हामी गीत सङ्गीतमै छौँ। कहिले धेरै गीत गाइरह्यो होला कुनै वर्ष, कुनै कम गायौँ होला, अहिले फेरि अलिक बढ्दो रूपमा गाइरहेको छु आफ्नै च्यानल खोलेर आफैले होइन तपाईँहरू समक्ष। अहिले चाहिँ महिनामा 2-3 गीत मैले निकालिरहेको छौँ हामी दुईजना बुढाबुढी नै। अब तपाईँहरूले अब यो हाम्रो सिर्जनाहरूलाई मन पराइदिनु भएको छ र हाम्रो च्यानललाई चाहिँ विशेष गरी
0: रामचन्द्र
1: काफले च्यानललाई चाहिँ ख्यास गरी अब डिजिटल प्लेटफर्मबाट सुन्ने जमाना आएको हुनाले यो जानकारी गराएँ। तपाईँहरूले मेरो च्यानलमा गीत सङ्गीतहरू नयाँ नयाँ गीत सुन्न सक्नुहुन्छ।
0: पनि सुखद रमाइलो बितोस् भन्दै पुछारमा यो विषौनीमा जुनजीकै गीत राख्दै बिदा हुन्छु। तपाईँहरूको बाँकी पनि शुभ रहोस्। नमस्ते।

0: सरकारले हाल बन्द अवस्थामा रहेका र अरू केही सरकारी संस्थामा सुधारको कार्यक्रम ल्याएको छ। गोरखकाली टार उद्योग निजी क्षेत्रसँग मिलेर चलाउने र नेपाल टेलिकममा आगामी पुषभित्रै सरकारको 66% मात्रै स्वामित्व राखेर बाँकी हिस्सा सर्वसाधारणलाई बेचिने भएको छ। अर्थमन्त्री सोनी मुआगले
1: नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ।
0: हाल टेलिकममा संस्थागत लगानीकर्ताको हिस्सा 91.53% छ भने सर्वसाधारणको हिस्सा 8.47% छ। यसअघि पनि टेलिकममा सरकारको स्वामित्व घटाउँदै जाने घोषणा गरिए पनि कार्यान्वयन भने हुन सकेको थिएन। सरकारले 31 सरकारी निकाय खारेज र 6 निकाय गाभ्ने निर्णय पनि गरेको छ। बजेट भाषणका क्रममा मन्त्री वाग्लेले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गरिने जानकारी दिनुभएको हो। कर्मचारी र सुरक्षा निकायको सेवा सुविधा निरन्तर वृद्धि हुने व्यवस्था मिलाएको समेत मन्त्री वाग्लेले जानकारी दिनुभएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा 101.95 करोड विनियोजन गरेको छ।
1: सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101.95 करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा 15 बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13.15 करोड विनियोजन गरेको छु। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5.90 करोड विनियोजन गरेको छु।
0: यस्तै जेएनजी आन्दोलनका घाइतेलाई भत्ता उपलब्ध गराइने भएको छ।
1: जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ।
0: सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न अभियान चलाउने भएको छ।
1: सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ।
0: यसै गरी देशभरि उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर पार्ने सरकारले घोषणा गरेको छ।
1: देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु।
0: यस्तै सरकारले सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधा पुनरावलोकन गर्दै सुरु स्केलमा 10% वृद्धि गर्ने घोषणा गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआगले कर्मचारीको तलब तथा सुविधा पुनरावलोकन गरिएको जानकारी दिनुभएको हो। बजेट वक्तव्य अनुसार कर्मचारीलाई मासिक 10% प्रोत्साहन भत्ता प्रदान गरिनेछ। यो व्यवस्थापछि कर्मचारीले खाइपाई आएको खुद आमदानीमा 21% वृद्धि हुने सरकारको अपेक्षा छ। सरकारले कर्मचारीको न्यूनतम मासिक तलब 40,000 रुपियाँ र अधिकतम 1,00,000 रुपियाँसम्म पुर्याउने व्यवस्था गरेको पनि बजेट मार्फत घोषणा गरेको छ। सरकारले 2 करोड लगानी गरेर कृषि वा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने भएको छ। न्यूनतम 2 करोडसम्मको लगानीमा कृषि वा पशुपालन गर्ने कृषकलाई प्रति वर्ष 10% दरले प्रोत्साहन गरिने भएको हो।
1: व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Gurkha Radio.

Raini lai lani salla manila yo milina rahi rese gari shal limbukawas masini saknu bhayeko cha mito geet rese geet ko sath ma shrota aajako yo afternoon show karyakram dewako silikona arambha bhayeko cha a very warm welcome namaskar namaste tapai sampurna lai masini ko tarfa bata रहिले एक बजेर एघार मिनट गइसकेको छ मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा अवश्य पनि रहनुहुनेछ आजको यो आफ्टरनुन शोमा एभ्री मन्डे टु फ्राइडे युके टाइम सुन्न सक्नुहुन्छ एक बजेदेखि चार बजेसम्म तिन घन्टाको कार्यक्रम र अवश्य पनि श्रोता तपाईँले हामीलाई 105.4 मेगा हर्स टिन गरेर सुन्न सक्नुहुन्छ तपाईँको रेडियो स्टेसन अवश्य पनि मा सुन्न सक्नुहुन्छ कति एरियाजहरूमा एक्सेस छ रेडियो एक्सेस नभएको खण्डमा सिम्पली पिएफपिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र यसै गरी तपाईँले स्मार्ट स्पिकरमा प्ले बिएफबिएस गोर्खा भन्नुहोला र हामीलाई सुन्न सक्नुहुन्छ 24/7 आज रहेको छ 29th of May 2026 फ्राइडे शुक्रबारको दिन रहेको छ श्रोता र अब हामी विकेन्डतिर पनि फर्च हुँदैछौँ वेदर पनि राम्रो भइरहेको छ मौसम राम्रो भए पछाडि त अवश्य पनि मुडहरू पनि राम्रो हुन्छ र अलिकति हिट भयो अलिकति गर्मी छ तर पनि बल्ल बल्ल आएको गर्मीमा चाहिँ लेट्स मेक द मोस्ट अफ इट तर क्वाइट एक्सट्रिम लेभलमा नै भएको छ र हामीले न्युजहरू पनि हेरिरहेको छौँ कतिले यो एकैचोटि हिट वेभ सक बडीलाई भएको कारणले गर्दाखेरि चाहिँ कतिहरूले आफ्नो ज्यान पनि गुमाएको समाचारहरू पनि रहेको छ र त्यसै कारणले गर्दाखेरि अलिक एक्साइटमेन्टमा पनि चिसोमा एकैचोटि नजानु होला अलिकति हाम्रो बडी भन्ने कुरा चाहिँ अब एउटा एडजस्ट हुनुपर्छ एकैचोटि सक दिनु हुँदैन सो स्लो एन्ड स्टेडीले चाहिँ अवश्य पनि रहनुहोला हाइड्रेटेड रहनुहोस् सनस्क्रिन लाउनुहोस् बाहिर जाँदाखेरि एन्ड मेक द मोस्ट अफ द वेदर पनि म भन्न चाहन्छु र कार्यक्रममा अवश्य पनि केही क्षणमा रहनेछ केही अन्तर्वार्ताहरू पनि छन् तपाईँको माझमा राख्ने क्रमलाई अवश्य पनि जारी गर्ने नै छु र कार्यक्रमको यो फर्स्ट आवरमा केही क्षणमा हुनेछ हेल्थ सेगमेन्ट जहाँ हेल्थ रिलेटेड मटेरियल राख्नेछु यो चाहिँ 1:28 जाँदा हुनेछ र सेकेन्ड आवरमा पनि हेल्थ पोडकास्ट रहेको छ शिरस्थितको साथमा र आज फेरि पनि हामी डाक्टर सुजन राज भण्डारीसँग रहेको यो डेन्टल हेल्थ सम्बन्धी टपिकमा सुन्ने नै छौँ एपिसोड 3 रहेको छ पार्ट 1 चाहिँ 2:28 जाँदा भने पार्ट 2 हुनेछ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा लास्टमा न अलिस्ट थर्ड आवरमा पनि पिएफपिए सम्वाद रहनेछ र यसै गोर्खा कप 2026 पार्ट 1 रहेको छ योगदायको साथमा 3:28 जाँदाखेरि पार्ट 1 भने पार्ट 2 चाहिँ 4 बजेको लागि 13 मिनट बाँकी हुँदा र कार्यक्रममा रद्दी गर्नु श्रोता अब पनि हामी अगाडि बढ्ने नै छौँ तपाईँको समक्षमा यो एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउनेछु दीक्षिता कार्कीको आवाजमा रहेको छ नभनेका कुरा

0: BFBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्रामतर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोरखा रेडियो हो।

साइनो यो मिठो गीत सुनिसक्नु भएको छ श्रोता र कार्यक्रमले हामी दिवा खुसीलीमा छौ आफ्टरनुन छ BFE's Gorkha Radio Prasthuti Karikramale Hami Diwakko Silima Sao Afternoon Show Ra Ma Suneko Saath Ma Anunsam Isigari Weather Ko Bare Ma Pani Aunus Ke Charcha Gari Halau Tapaiko Samay Chheuma Bishesh Gari Aile Yo Samay Ma Chai Temperature Bhayeko Cha Folkestone Ma 22 Degrees Celsius Ra Humidity 73% Cloudy Weather Rahayeko Cha Ra Isigari Aaja Yo Samay Ma Ramro Rahayeko Cha Weather Pani Titti Saro Garmi Chaina Tara Bihanako Diuso Samay Aile Bhayeko Thiyo So It's Getting Better र यो समय भोलि पनि राम्रो छ वेदर अलि सन्डेको दिन चाहिँ प्रोबब्ली 2 बजेदेखि चाहिँ पानी पर्ने सङ्केत रहेको छ र मन्डेदेखि चाहिँ क्वाइट रेनी नै रहेको छ वेदर र लन्डनको सन्दर्भमा पनि आउनुहोस् केही जानकारी राखिहालौँ तपाईँको समीक्षामा चाहिँ वेदर र अहिले लन्डनमा पनि टेम्परेचर 24 डिग्री सेल्सियस क्लाउडी वेदर रहेको छ ह्युमिडिटी 48% रहेको छ र स्याटरडे एन्ड सन्डे चाहिँ राम्रो छ वेदर थ्याङ्कफुली विकेन्डको समयमा होइन र मन्डेदेखि चाहिँ पानी पर्ने सङ्केत नै रहेको छ र यही अनुसार अवश्य पनि जानकारी लिइरहनुहोला आजको वेदर फोकासको सम्बन्धी जानकारी र कार्यक्रमको केही क्षणमा हुने नै छ तपाईँलाई जानकारी गराए अनुसार केही क्षणमा राख्ने नै छु म आजको यो हेल्थ रिलेटेड मटेरियल पनि तपाईँको समीक्षा रहने नै छ र अहिलेलाई पनि फेरि पनि आउनुहोस् अर्को एउटा मिठो गीत सुन्ने क्रम आइसकेको छ एकदेव लिम्बुको आवाजमा रहेको छ मनको हाल एन्जोय गर्नुहोला यो मिठो गीत

एफपीएस गोर्खा रेडियो कार्यक्रम रेडियोमा कोसिलेमा हुनुहुन्छ र समय हामीसँग 1:28 गइसकेको छ र अवश्य पनि अब भने हेल्थ रिलेटेड मेटेरियल राख्ने क्रम आइसकेको छ. आजको हेल्थ सेगमेन्टमा म चर्चा गरिने छु कुन उमेरका बालबालिकालाई दैनिक दिन प्रोटिन चाहिन्छ भन्ने विषयमा रहेको छ र न्युट्रिसन कै कुरा गर्दाखेरि खानाबाट विभिन्न प्रकारको न्युट्रिसन हामीलाई मिल्छ होइन. सो बालबालिकालाई विशेष गरी के कस्तो कुराहरू छ भन्ने विषयमा पनि आउनुहोस् जानकारी राखिहालौँ. आफ्ना बच्चा निरोगी हो रहन् बलियो बनुन् भन्ने चाहना कसलाई हुँदैन र त्यसका लागि आमा बुवा तथा अभिभावकले सकेसम्म प्रयास गरिरहेकै हुन्छन्. उनीहरूलाई पोषण पुगेको छ छैन भन्ने कुरा पनि अभिभावकले चासो पक्कै राखिरहेका हुन्छन्. तर बालबालिकालाई कुन पोषण कतिसम्म चाहिन्छ भन्ने ज्ञान हुँदैन. अर्को समस्या के हुन्छ भने बच्चाहरू जुन पायो त्यही खानेकुरा खान मन गर्दैनन्. केही निश्चित खानेकुरा मात्रै मिठो मानेर खाने बानी हुन्छ अनि अभिभावकले पनि जे राम्ररी खान्छ त्यो मात्रै खान दिइरहेको हुन्छन्. सामाजिक सञ्जाल र इन्टरनेटमा प्रोटिन सेक सप्लिमेन्ट सुपरफुड र स्वस्थ खाजा आदिको बारेमा धेरै चर्चा हुन्छ. यी देखेर बालबालिकालाई कस्तो खानेकुरा खुलाउनु सही हो भन्ने बुझ्नै कठिन भइरहेको हुन्छ. आहारले बच्चाको उचाइ तौल रोग प्रतिरोधात्मक क्षमता मस्तिष्क विकास शैक्षिक ध्यान र ऊर्जा स्तरमा प्रत्यक्ष प्रभाव पार्छ. त्यसैले बालबालिकादेखि नै उचित पोषण बुनो महत्त्वपूर्ण मानिन्छ. आवश्यक पोषक तत्त्वबारे राम्रो जानकारी लिएर सही मात्रामा खानेकुराहरू खुवाएमा बालबालिकाको पोषणको बारेमा त्यति धेरै चिन्ता पनि लिइरहनु पर्दैन. अब बालबालिकालाई विशेष गरी यो महत्त्वपूर्ण कुरामा चाहिँ प्रोटिन कति छ भन्ने विषय. प्रोटिन शरीरको वृद्धिका लागि महत्त्वपूर्ण पोषक तत्त्व हो. यसले मांसपेशीहरूलाई बलियो बनाउन शरीरका कोषहरू मर्मत गर्न र प्रतिरक्षा प्रणालीलाई समर्थन गर्न मद्दत गर्दछ. अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थान को अनुसार चाहिँ 1-3 उमेरका बालबालिकाहरूलाई दैनिक लगभग 13 प्रोटिन चाहिन्छ. 4-8 उमेरका बालबालिकाहरूका लागि लगभग 15 प्रोटिन चाहिन्छ. 9-13 उमेरका बालबालिकाहरूको लागि यो मात्रा बढेर लगभग 34 हुन्छ. किशोरी केटीहरूलाई लगभग चाहिँ हेर्छ भने 46 र किशोर केटाहरूलाई दैनिक चाहिँ 85 प्रोटिन चाहिन्छ. अब बालबालिकाहरूले चाहिँ प्रोटिनका कुन स्रोत प्राप्त गर्न सक्छन् त भन्ने विषयमा खुसीको कुरा के हो भने धेरैजसो बालबालिकाहरूले आफ्नो सामान्य घरेलु खानाबाट पर्याप्त प्रोटिन पाउँछन्। दुध दही दाल चिज अन्डा गेडागुडी माछा मासु आदि खानेकुराहरूबाट सजिलै प्रोटिन प्राप्त भइरहेको हुन्छ. यी खानेकुराहरू सन्तुलन मिलाएर खाने दियो भने बालबालिकाहरूलाई प्रोटिन पाउडर र पूरकहरू आवश्यक छैन. चिकित्सक तथा आहारविदले सल्लाह बिना यस्ता पूरकहरू दियो भने यसले नकारात्मक असर गर्दछ. अत्यधिक प्रोटिन सेवनले मृगौला र कलेजोमा दबाब दिन सक्छ भने नर्भस किलरको जोखिम बढाउन पनि यसले सक्दछ. त यही थियो कुन उमेरका बालबालिकालाई चाहिँ दैनिक दिन प्रोटिन चाहिन्छ भन्ने विषयमा जानकारी अवश्य पनि प्राप्त गरिसक्नु भएको छ श्रोता. र अब भने हामी लागौँ अहिलेको लागि भने अर्को यो एउटा मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ. तपाईँको माझमा राखिहाल्छु रेशम प्रकाश तुजराज र यसै गरी मिलिना राईको आवाजमा मिठो गीत एन्जोय गर्नुहोस्.

0: एस गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पीएफबीज गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ देवा कोसेलीमा यो फर्स्ट आवर म सेनीको साथमा हुनुहुन्छ र दुई बजेको लागि बाँकी रहेको छ 17 मिनट र अहिलेको यस समयमा यो एउटा एकदमै महत्त्वपूर्ण सूचना पनि म राख्न चाहन्छु हुन त हामी पोस्ट कोभिड छौँ कोभिडको त्यो टाइम सम्झिँदाखेरि वी डोन्ट इभन वान टु थिङ्क अबाउट इट तर पनि कति यो समयहरूमा चाहिँ स्टिल हामी जोगिनुपर्ने अवस्था भइसकेको छ हुँदाखेरि पनि अब स्टिल कोभिडहरूको कति सङ्क्रमण हुने कुराहरू पनि हुन्छ त्यसैले गर्दाखेरि चाहिँ कोभिड 19 यो बुस्टर खोप कार्यक्रम चलिरहेको छ यसैमा चाहिँ यो एउटा जुन मोटोको साथमा आफू पनि सुरक्षित बनाऊ आफ्ना प्रियजनलाई पनि सुरक्षित राखौँ हाम्रो समुदायलाई रक्षा गरौँ यही मोरोलाई अगाडि बढाउँदै चाहिँ ग्रेट रश्मो नेपाली कम्युनिटी जिआरएनसीको सहयोगमा चाहिँ इजी फार्मेसीद्वारा सञ्चालन गरिरहेको छ यो चाहिँ भोलिको दिन 30 मई 2026 शनिबारको दिन हुन गइरहेको छ यदि तपाईँ पनि बुस्टर खोप लाउन चाहनुहुन्छ भने चाहिँ समय बिहानको 10 बजेदेखि दिउँसो 3 बजेसम्म रहेको छ खोप लगाउने स्थान चाहिँ जिआरएनसी अफिस यो चाहिँ 49 Victoria Road अल्डरसर्टमा हुन गइरहेको छ र यो सेवा चाहिँ वक इन सेवा उपलब्ध गरिएको छ कुनै अपोइन्टमेन्टको आवश्यकता छैन योग्यताको लागि चाहिँ जो जति 75 इयर्स वा सोभन्दा माथि व्यक्तिहरू र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको लागि पनि व्यक्तिहरूको लागि पनि रहेको छ र यसैमा चाहिँ थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ फोन नम्बर रहेको छ 01252948858 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ र यसै अनुसार अब पनि आउनुहोस् हामी कार्यक्रममा फेरि पनि अगाडि बढ्ने क्रम छँदैछ तपाईँको समक्षमा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ अहिले लाइभ भने राख्ने नै छु यो मिठो गीत रहेको छ सन्जु मोक्तानको आवाजमा लै लै लै

PFP's Gorkha Radio कार्यक्रम अहिले देवाको सिलेमा हुनुहुन्छ आफ्टरनून शो म सुनेको साथमा र समय हामीसँग दुई बजेको लागि अब पनि बाँकी रहेको छ छ मिनट यसै गरी म के इभेन्टहरूको बारेमा कुरा गर्न चाहन्छु अब हामीसँग वेदर पनि राम्रो भइरहेको क्रममा समरमा पनि अब हामी अफिसियली चाहिँ इन फ्यु डेज एन्टर गर्न लागेका छौँ विच मिन्स लट अफ आउटडोर इभेन्ट्स एन्ड फेस्टिभ्सहरू भन्दा पनि फरक पर्दैन र बिएसके फेस्टिभल यो भने फर्स्ट अफ अगस्त 2026 यो साल पनि हुन गइरहेको छ र यहाँ चाहिँ नेपाली विभिन्न आर्टिस्टहरूको चाहिँ प्रस्तुति हुनेछ र वान अफ दि मेन वान हेज टु बी सज्जन राजवैद्य र यसै गरी यहाँ दि एलिमेन्ट्स ब्यान्ड सप्त ब्यान्ड कुमार सागर एन्ड द खोपा र भक्त ब्यान्डको पनि यो समयमा चाहिँ प्रस्तुतिहरू चाहिँ रहनेछ र अवश्य पनि तपाईँ पनि जान सक्नुहुनेछ यो चाहिँ ह्याम्प्टन कोर्टमा हुन गइरहेको छ गेट चाहिँ 1 PM चाहिँ अवश्य पनि ओपन हुन गइरहेको छ र अवश्य पनि यस सम्बन्धी अझै तपाईँले कुनै क्वेरिजहरू पाउनुको लागि चाहिँ अवश्य पनि बिएसके फेस्टिभलको चाहिँ अवश्य पनि उहाँहरूको चाहिँ पेजमा गएर चाहिँ मोर इन्फोजहरू तपाईँले पाउन सक्नुहुन्छ र टिकट्सहरू चाहिँ पर्चेस गर्न सक्नुहुनेछ सो माग गर्नुहोला डेट चाहिँ रहेको छ अगस्त 1, 2026 र यसैको साथ कार्यक्रमको यो आवरबाट बिदा लिने समय आएको छ हाउ एभर हामीहरूसँग अझै कपल अफ आवर्स बाँकी नै रहेको छ अवश्य मिठा मिठा गीत सङ्गीतहरूको जातमा तपाईँलाई मनोरञ्जन गराइरहेको छु र साथै सेकेन्ड आवरमा सुन्न नबिर्सिनुहोला तपाईँले पाउन सक्नुहुन्छ हेल्थ पडकास्ट यो सिरिजितको साथमा चाहिँ रहन्छ डेन्टल हेल्थ सम्बन्धी चाहिँ यो एपिसोड 3 डक्टर सुजन राज भण्डारीसँग रहेको पार्ट 1 and 2 2:28 जाँदा र 3:13 बाँकी हुँदाखेरि कन्टिन्युसली र कार्यक्रमको थर्ड आवरमा पिएफबिए संवाद अब अस्ति भर्खरै गोर्खा कप पनि भएको थियो तपाईँहरू पनि आउनुभएको थियो होला र म पनि आफ्टर सो मेनी इयर्स इट वाज सो नाइस टु बी इन गोर्खा कप र त्यो समयमा चाहिँ धेरै नै हिट गर्मी त भएको थियो तर पनि त्यो रमाइलो पनि भएको थियो सबै नेपालीहरूको जमात त्यसरी एकै ठाउँमा देख्न पाउँदाखेरि पनि एकदमै खुसी लागेको छ र यसै अनुसार तपाईँले गोर्खा कपको पनि यो कुराकानीहरू युक्ताको साथमा सुन्न सक्नुहुनेछ पार्ट 1 and 2 र अहिलेको लागि पनि यो आवरबाट लिँदा लिँदै बिदा लिँदा लिँदै यो मिठो गीत पनि राख्ने रहेछु तर कतै नजानुहोला हामी कार्यक्रमको केही क्षणमा भेट्ने नै छौँ सेकेन्ड आवर

0: Business Gorka Radio.
1: Sanya Samudayma.
0: Belayan Padi.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorka Radio.
1: Radio. Gorka Radio.
3: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21,24,34 करोडको बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो। यो बजेट हालसम्मकै ठूलो हो। अर्थमन्त्री वाग्लेले चालुतर्फ 12,70,58 करोड अर्थात् 59.8% बजेट विनियोजन गर्नुभएको हो। यस्तै पुँजीगत तर्फ 4,31,10 करोड अर्थात् कुल विनियोजनको 20.3% तथा वित्तीय व्यवस्थापनतर्फ 4,22,64 करोड अर्थात् 19.9% बजेट छुट्याइएको मन्त्री वाग्ले बताउनु भएको छ। यो बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानको 25% बढी हो। चालु आर्थिक वर्षका लागि गएको जेठ 15 तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले 19,64,11 करोड रुपियाँको बजेट ल्याउनु भएको थियो। सरकारले कर्मचारीको तलब करिब 21% बढाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले सबै मिलाएर 21% तलब वृद्धि हुने घोषणा गर्नुभएको हो। बजेट भाषणमा महँगी भत्ता कायम राखेर आधारभूत तलबमा 10% वृद्धि भएको छ। यस्तै 10% मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउनेछन्। महँगी भत्तालाई कायम राखिएको छ। अर्थमन्त्री वाग्ले बजेट भाषण मार्फत न्यूनतम 40,000 अधिकतम 1,00,000 भन्दा बढी कायम गरिएको बताउनु भएको छ। यसअघि सरकारले आर्थिक वर्ष 2079-80 बजेटमा 15% तलब वृद्धि गरेको थियो। त्यस यता तलब बढाइएको थिएन। सरकारले शिक्षा क्षेत्रमा 2,18,30 करोड विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्ले चालु आर्थिक वर्षको भन्दा 7 अर्बले वृद्धि भएको बताउनु भएको छ। मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि 1 अर्ब छुट्याइएको छ। सरकारले सुदूरपश्चिम प्रदेशको गेठाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि 8,60 करोड विनियोजन गरेको छ। सरकारले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37,17 करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री सोनी मुहागले
4: खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डिप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौँ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौँ। तराई मधेसमा अधुरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न 2,50 करोड विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौँ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौँ। यस आयोजनाका लागि 7,26 करोड विनियोजन गरेको छु। सहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ। दमक, धरान, इटहरी, वीरगन्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न 2,34 करोड विनियोजन गरेको छु। उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्युआर कोडमा आधारित अनुगमन गर्नेछौँ। काठमाडौँ उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ। यस कार्यका लागि 3,46 करोड विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ। खानेपानी तथा सरसफाइतर्फ 37,17 करोड विनियोजन गरेको छु।
3: यस्तै सरकारले महिलाको सुरक्षित आवागमनका लागि सिसी क्यामेरा सहितको ब्लू बस सञ्चालन गर्ने भएको छ।
4: महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ।
3: यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणलाई 3 कम्पनीमा विभाजन गर्ने भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले बजेट प्रस्तुत गर्दै प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 कम्पनीमा विभाजन गर्ने घोषणा गर्नुभएको हो।
4: लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनः संरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पिपिए गर्ने प्रबन्ध गर्नेछौँ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्नेछौँ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउँछौँ।
0: यो PFBS गोर्खा रेडियो हो।

BFB's Gorkha Radio कार्यक्रम मेले हामी छौं श्रोता यो समय दिवाको सिलेको सेकेन्ड आवरमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट 2:10 गइसकेको छ मिठो गीत रहेको थियो अहिलेको लागि माइती घर टाइटल सङ्गको साथमा हामी कार्यक्रमको यो आवरमा पनि प्रवेश गरेका छौँ र कार्यक्रम दिवा कुसेली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ यो पनि रहेको छ 1:00-4:00 तिन घन्टाको कार्यक्रम विशेष गरी अहिले यो समरको अवस्थामा चाहिँ हामीहरूले 3 घन्टा तपाईँको समक्षमा राख्ने गर्दछौँ र अवश्य पनि श्रोता कार्यक्रमको यो 2 घन्टामा केही क्षणमा रहने नै छ आज हेल्थ पोडकास्ट रहनेछ सिरिज दिदीको साथमा एपिसोड 3 डेन्टल हेल्थ बारेमा डाक्टर सुजन राज भण्डारीसँग रहेको कुराकानी हुनेछ पार्ट 1 चाहिँ 2:28 जाँदा भने पार्ट 2 रहनेछ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा र यसै गरी कार्यक्रमको 3rd आवरमा पनि बिएफए सम्वाद पनि रहनेछ अस्ति भर्खरै गोर्खा कप 2026 को जानुभयो र योपालि म पनि पक्कै गएँ धेरै वर्ष पछाडि जाँदाखेरि एकदमै रमाइलो पनि भएको थियो हुन त एकदमै गर्मी भएको थियो आइसक्रिम भ्यानको चाहिँ क्यु पनि यति लामो थियो वी क्यान टोटली इमेजिन एकदमै गर्मी भएको अवस्था तर पनि गर्मी भए पनि नेपालीहरू चाहिँ विभिन्न ठाउँबाट त्यहाँ आउन चाहिँ रोकिनु भएको थिएन त्यस्तै इभेन्ट्सहरू पनि अब नेपाल कप गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हुन गरेको थियो जुलाईमा र यसै गरी हुँदै गर्दाखेरि निकै नै इभेन्ट्सहरू छन् आउटडोर अगेन स्टे हाइड्रेटेड पनि चाहन्छु सनस्क्रिनहरू लाउनुहोला र एकैचोटि बडीलाई पनि हिटवेभ सक्स नदिनुहोला भनेर पनि म चाहन्छु र गोर्खा कपको बारेमा रहेको यो अवश्य पनि कुराकानी तपाईँले पाउन सक्नुहुन्छ यो बुदाएको साथमा 3:28 जाँदा पार्ट 1 भने पार्ट 2 चाहिँ 4 बजेको लागि 13 मिनट बाँकी हुँदा र यसैको साथमा अब पनि कार्यक्रममा अगाडि बढ्ने क्रम छ मिठो गीतको साथ मैले तपाईँलाई मनोरञ्जन गराउने नै छु भेरियस आर्टिस्ट रहेको छ माइला एन्जोय गर्नुहोला

0: Car Radio.
1: पीएफपी गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता, यो समय दिवा कुसलीको सेकेन्ड आवरमा र समय 2:17 गएको छ। यसै गरी केही अपकमिङ इभेन्ट्सहरूको बारेमा कुरा गरिहालौँ। तपाईँको माझमा राख्ने नै छु कोभिड 19 बुस्टर खोप कार्यक्रम। यो भोलिको दिन हुन गएको छ ग्रेटर रसमो नेपाली कम्युनिटी यानि कि जिआरएनसीको सहयोगमा एजे फार्मेसीद्वारा चाहिँ सञ्चालन गरेको छ। भोलि बिहानको 10 बजेदेखि दिउँसो 3 बजेसम्म हुनेछ। जिआरएनसी अफिस यो चाहिँ 49 भिक्टोरिया रोड अल्डरसटमा हुन गएको छ र यसमा थप जानकारीको लागि चाहिँ तपाईँले कल गर्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 01252948858 कल गर्नुहोला। त्यसै गरी यो चाहिँ वक इन सेवा उपलब्ध गरिएको छ र अपोइन्टमेन्टको आवश्यकता छैन। योग्यताको लागि चाहिँ जो जति एलिजिबल हुनुहुन्छ यसको लागि चाहिँ 75 इयर्स ओल्ड वा सोभन्दा माथि व्यक्तिहरूको लागि चाहिँ रहेको छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका लागिहरू पनि रहेको छ। त यस अनुसार भोलिको दिनमा पक्कै पनि तपाईँहरू पनि गएर चाहिँ यो खोप चाहिँ बुस्टर लिन सक्नुहुनेछ। र कार्यक्रममा के क्षेत्रमा हुने नै छ हेल्थ पोडकास्ट र सुन्दै गर्नुहोस् पिएफपिज गोर्खा रेडियो। र अहिलेको लागि भने हामी फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रमतर्फ लाग्ने नै छौँ। गीत सङ्गीतहरूको साथमा मनोरञ्जन पनि अहिलेको यो समय चाहिँ पक्कै लिइरहनु भएको छ र यो मिठो गीत पनि इन्जोय गर्नुहोस्। अहिलेको लागि श्रोता रहेको छ सुशान्त केसीको आवाजमा सारङ्गी अहिलेलाई पनि राख्नेछु यो मिठो गीत।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Radio. Gorkan Radio. हजुर आदरणीय श्रोता वृन्द बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर. आजको हेल्थ पोडकास्टको पालो पनि परिसक्यो र आज मसँग अझै पनि हुनुहुन्छ हाम्रो डाक्टर सुजाना राज भण्डारीज्यू र उहाँ चाहिँ डेन्टल सर्जन हुनुहुन्छ. हामीले डेन्टल हेल्थको बारेमा अथवा भनौँ ओरल हेल्थको बारेमा गत केही सप्ताहदेखि कुरा गर्दै आइरहेका छौँ र लास्ट विक हामीले एक बडो महत्त्वपूर्ण कुराहरू पनि गऱ्यौँ, स्पेसली अब एक्सपेन्सेसहरूको पनि कुरा गऱ्यौँ. धेरै कुरामा चाहिँ हामीलाई सुजानाजीले एकदमै इनडेप्थ जानकारी गराउनु भयो र आज बाँकी रहेको कुराकानी लिएर फेरि पनि हाजिर छु. मैले सुजाना बहिनी तपाईँलाई फेरि पनि एकपटक स्वागत गर्न चाहेँ.
1: हजुर, थ्याङ्क यू.
0: हजुर, तपाईँ लास्ट विक त हामीले कति धेरै कुरा गऱ्यौँ, जस्तो कि तपाईँले भन्नुभयो प्रिभेन्टेन्टिभ चाहिँ यो एउटा चाहिँ स्थिति हो डेन्टल हेल्थ भनेर भन्नुभएको छ. कुनै पनि समस्या आउनुभन्दा अगाडि नै हामीले प्रिभेन्ट गर्न सक्छौँ, यसको नियम चाहिँ अब पालना गर्नु पऱ्यो भनेर भन्नुभएको थियो र एक्सपेन्सको पनि कुरा गरिदिनु भएको थियो. सो वे सो ग्रेटफुल तपाईँले जुन एनएचएस डेन्टिस्ट्री सबैको लागि भनेर जुन एउटा महत्त्वपूर्ण जानकारी गराउनु भयो हाम्रो श्रोताहरूलाई, त्यसबाट पनि धेरै फाइदा पुग्यो होला त्यो जानकारीले भन्न चाहन्छु म. र अब यो प्रिभेन्ट गर्नको लागि चाहिँ अब हामीले कोसिस गर्दा गर्दै पनि कहिलेकाहीँ अब हुन जान्छ, गल्ती हुन जान्छ, होइन, अल्छीपना भनौँ अथवा लापरवाही भनौँ, होइन, हाम्रो पार्टमा दाँतको समस्या त आइ नै रहेको हुन्छ. प्रिभेन्ट गर्ने सबैले र दाँतको समस्या नै नहुने हो भने अब डेन्टिस्ट नै हुनुहुन्न थियो होला सायद. त्यो कारण गर्दाखेरि तपाईँहरू अरूभन्दा बिजी हुनुहुन्छ, त्यसको मतलब हामीले लापरवाही गरिरहेका छौँ, दाँत बिगारिरहेका छौँ. अब हाम्रो दन्त स्वास्थ्यमा सबैभन्दा धेरै देखिने समस्याहरू अनि आम रूपमा देखिने समस्याहरू के हुन्, त्यो नर्मल समस्या अनि त्यस पश्चात चाहिँ अलिकति प्राणघातक समस्या पनि हुन सक्छ सक्दैन दाँतको कारणले गर्दाखेरि भन्ने विषयमा अलिकति जानकारी गराउनुहोस् न है.
1: हजुर, हस् त. सो पहिला सुरु चाहिँ दाँतको सामान्य समस्या भनेको चाहिँ दाँत किराले हान्नु हो, हामीले डेन्टल डिके भन्छौँ. सो त्यो चाहिँ कसरी हुन्छ भन्दाखेरि फर्स्ट चाहिँ दाँत राम्रोसँग सफा नगरेर. सो पहिला मैले भनिहालेँ पहिलाको एपिसोडमा, सो ब्रस एकदम राम्रोसँग दुईचोटि 2 मिनट सधैँ गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ दाँत सफा हुन्छ, प्लस फ्लसिङ दाँतको बिचको भागलाई पनि सफा गर्नुपर्छ, फ्लसिङ गर्नुपर्छ. सो त्यो गर्नुभयो भने चाहिँ प्रिभेन्टेबल हुन्छ. तर किराले खाइहाल्यो भने त डेन्टिस्टकोमा गएर फिलिङ गर्नु बाहेक अरू अप्सन चाहिँ छैन, कि त अब सानो डिके पछि गएर प्रब्लम दिन सक्छ. सो सानै हुँदाखेरि गएर फिल गर्नुभयो भने चाहिँ बेटर, त्यो पछिकोलाई चाहिँ नराख्नु होला.
0: हजुर, अब यसैमा क्या हुन त अन्य समस्या तपाईँले अहिले भनि नै हाल्नुहुन्छ, तर यसको मैले के सोध्न मन लाग्यो भने यसको लक्षणहरू कस्तो हुन्छ त, किनभने अब हामीले दाँतलाई त ब्रस त गर्छौँ, सफा त गर्छौँ, तर हेर्दैनौँ नि त प्रपरली, देखिँदैन पनि. त्यो कारण गर्दाखेरि यो दाँतमा किराले खान सुरु गरेको भन्ने कुरा चाहिँ कस्तो कस्तो लक्षणले हामीलाई बताउन सक्छ.
1: सो दाँत किराले खाँदाखेरि चाहिँ के हुन्छ भने दाँतमा पुवाल परेर जान्छ. सो तपाईँको दाँतमा खाना खाँदाखेरि धेरै अड्किरहेको छ भने, कि त चिसो खाँदाखेरि सिरिङ सिरिङ गर्छ भने, त्यो चाहिँ लक्षण हो, इनिसियल लक्षण. त्यसपछि अझ ठुलो हुँदै गयो भने त तपाईँले आफै नै देख्नुहुन्छ दाँत भाँचेर जान्छ, ठुलो होल्स हुन्छ. सो इनिसियल फेजमा चाहिँ खानाहरू अड्किनेर सेन्सिटिभिटी चाहिँ इनिसियल्ली सुरुमा देखिने कुरा हो.
0: त्यो देख्ने बित्तिकै
1: डेन्टिस्टकोमा गइहाल्नु के भन्छ भनेर देखाउनुलाई.
0: हजुर, अन्त फिलिङ गरिसकेपछि,
1: फिलिङ गरेपछि हजुर सानो छ भने त नर्मल फिलिङ गरेर हुन्छ, तर अब ठुलो प्रब्लम छ भने चाहिँ अब तपाईँले भन्नुभयो जस्तै रुट कनाल, त्यसपछि रुट कनालले भएन भने दाँत निकाल्ने, त्यो त
0: छँदैछ है. दाँत निकालेपछि फेरि अर्को दाँत पनि हाल्नु पर्यो नक्कली.
1: हजुर,
0: अब यो त सामान्य समस्या भयो, अलिकति गम्भीर समस्याको पनि कुरा गरिदिनुहोस् न त दाँतको.
1: सो गम्भीर समस्याको कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ हामी एडल्ट्सहरूमा चाहिँ गम डिजिज भन्ने गिजाको रोगको ठुलो समस्या देखि आएको छ. त्यो चाहिँ अगेन राम्रोसँग ब्रस नगरेर हुन्छ, तर राम्रोसँग ब्रस गरेर मात्र पनि भन्न मिल्न, त्यसमा चाहिँ अरू फ्याक्टर्सहरू पनि छ. फ्यामिली हिस्ट्री, तपाईँको अब फ्यामिलीमा गम डिजिज छ भने त्यो चाहिँ हेरिडिटरी पनि हुनसक्छ. अर्को चाहिँ चुरोट खैनी खाने बानी छ भने त्यसले पनि एकदम गिजाको समस्यालाई ट्रिगर गर्छ. सो प्रिभेन्ट गर्नलाई चाहिँ त्यही ब्रस राम्रोसँग गर्नु पऱ्यो, डेन्टिस्टकोमा रेगुलरली जानु पऱ्यो, हाइजिनिस्टकोमा सफा रेगुलरली गर्नु पऱ्यो, र चुरोट खैनी
0: खानाहरू
1: खान भएन.
0: हजुर, चुरोट खैनी त अब दाँतको स्वास्थ्यको लागि मात्र होइन,
1: जेनरल हेल्थको
0: लागि पनि एकदमै गाह्रो कुरा हो, गर्न नहुने कुरा हो भनेर भन्नु है. अनि यो यस्तै गरेर अब यो गिजाबाट रगत बग्ने भन्ने कुराहरू सबै यसैमा आइहाल्यो.
1: तपाईँले
0: भन्नुभएको छ गिजाको समस्या भन्नुभयो नि त है, गिजा सुनिने गिजाबाट रगत आउने भन्ने पनि देखिहाल्छ अथवा हामीले सुनेको समस्याहरू मध्ये पनि पर्छ. अनि यस्तो खालको समस्याहरू चाहिँ कतिको प्राणघातक सिद्ध हुनसक्छ, किनभने मैले रिसेन्टली एउटा रिल हेरेको थिएँ, अब आजभोलि त रिलै
1: आउँछ.
0: प्लेनमा चाहिँ एउटा यात्री हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ त्यस्तै समस्या भएर चाहिँ दाँतको समस्या भएको रहेछ. अनि पक्का त्यहाँको पक्का मेडिकल टिम अब हुन्छ नि त्यो एउटा जनरल नर्मल मेडिकल टिम फ्लाइटमा उहाँहरूले हेरिराख्नु भएको थियो क्या. अनि एकदमै त्यो रिलले चाहिँ के भनेको थियो भने उहाँको ज्यान जान सक्ने खतरा भएको थियो भन्ने कुरा पनि गर्यो. अनि आई वाज लाइक ओके, दाँतको समस्याले पनि ज्यान पनि जान सक्ने रहेछ जस्तो मलाई लाग्यो, किनभने नर्मली त अब मुटुको समस्या आदि इत्यादिले तुरुन्तै मान्छेलाई चाहिँ अब अहिले छ एकैछिनमा छ एकैछिनमा छैन बनाउँछ, तर दाँतको स्वास्थ्यले पनि त्यस्तो गर्छ त, दाँतको समस्याले पनि त्यस्तो गर्छ त भन्ने प्रश्न मेरो मनमा लागेको थियो. अलिकति यो भ्रम हो कि तथ्य के छ, अलिकति बताइदिनुहोस् न. यो
1: चाहिँ तथ्य नै हो किनभने अब दाँत र गिजाको समस्या छ भने अघि भने जस्तै जेनरल हेल्थमा नै असर गर्छ. सो एउटा इक्जाम्पल दिउँ, तपाईँलाई सपोज दाँत किराले खाएछ, तपाईँले केयर गर्नु भएन, यतिकै छोड्नु भयो, फिलिङ गर्नु भएन भने पछि त्यो गएर एप्सिस हुन जान्छ. एप्सिस भनेको चाहिँ इन्फेक्सन, त्यसलाई पनि राम्रोसँग केयर गर्नु भएन, वास्ता गर्नु भएन भने गिजाहरू सुन्निने समस्या भएर त्यो चाहिँ सेप्सिसमा परिवर्तन हुने चान्सेस हुन्छ. सेप्सिसले गर्दाखेरि तपाईँको जेनरल हेल्थलाई नै असर परेर प्राणघातक पनि हुनसक्छ. सो त्यो एउटा डेन्टली रिलेटेड लाइक स्केरी थिङ हो. त्यसपछि अर्को भनेको चाहिँ गिजाको समस्या. गिजाको समस्या चाहिँ लङ रनसम्म लङ टर्मसम्म तपाईँले ट्रिट गर्नु भएन भने त्यसको ब्याक्टेरियाहरू चाहिँ ब्लड स्ट्रिममा गएर हार्टमा डाइरेक्टली अफेक्ट गर्छ भन्ने धेरै स्टडिजले प्रुभ गरिसकेको छ. सो त्यसैले गर्दाखेरि चाहिँ डेन्टिस्ट्री चाहिँ आफ्नो मुखको चाहिँ स्याहार सुसार एकदम राम्रोसँग गर्नुपर्छ.
0: अब यसैमा क्या तपाईँले अहिले भर्खरै भनिहाल्नु, अब दाँतको स्वास्थ्यले गर्दाखेरि अन्य जेनरल हेल्थमा पनि असर त पुग्छ नै भनेर, त्यसको भाइस वर्षा चाहिँ हुन्छ हुँदैन?
1: भाइस वर्षा चाहिँ म के भन्छु भने त्यो चाहिँ पनि हुन्छ, किनभने अब तपाईँको पेटहरू खराब छ, पेटमा प्रब्लम छ भने सासहरू गनाउने ह्यालिटोसिसहरू हुने त्यस्तो हुन्छ. अब तपाईँ सपोज केही ट्रिटमेन्टको लागि किमोथेरापी रेडियोथेरापीहरू गरिराख्नु छ भने त्यसले गर्दाखेरि तपाईँको सलाइभा फ्लोहरूलाई इफेक्ट गरेर ओरल हेल्थलाई पनि इफेक्ट गर्छ. सो जेनरल हेल्थ एन्ड ओरल हेल्थ चाहिँ एकदम रिलेटेड छ,
0: गोज ह्यान्ड इन ह्यान्ड
1: ह्यान्ड इन ह्यान्ड.
0: हजुर. र अब यो अब तपाईँले भनिहाल्नुभयो यो सास गराउने समस्या होइन, त्यसको मतलब त मैले बुझे अनुसार त अहिलेसम्म त म मुखको समस्याले गर्दाखेरि सास गराउने समस्या हुन्छ भन्थे, यो पेटको समस्या नै हुँदो रहेछ होइन त?
1: हजुर, जेनरली अब मोस्ट अफ द केसेसमा चाहिँ दाँतकै समस्याले हुन्छ, किनभने राम्रोसँग ब्रस गर्नु भएन, फ्लस गर्नु भएन, जिब्रोलाई सफा गर्नु भएन भने चाहिँ हजुर सास गराउने हुन्छ. तर जेनरली तपाईँको अरू इफेक्ट पेटहरूमा इफेक्टिभ छ भने त्यसबाट पनि सास गराउने समस्या हुनसक्छ.
0: हजुर. अब जिब्रोको कुरा गरिहाल्नु, जिब्रो पनि फेरि ओरल हेल्थमा पर्ने भएको हुनाले सोध्नु मन लाग्यो तपाईँलाई, जिब्रोको हेरचाह चाहिँ कसरी गर्ने अनि जिब्रोमा आउने समस्याहरू कस्तो हुन्छ?
1: सो जिब्रोको हेरचाह चाहिँ अब ब्रस गर्दाखेरि तपाईँले टुथब्रसले नै जिब्रोलाई पनि ब्रस गर्नुभयो हुन्छ, त्यो गाह्रो भयो भने चाहिँ टङ स्क्रेपर भन्ने पाउँछ, अभाइलेबल छ, त्यो टङ स्क्रेप गर्नुपर्छ. सो ब्रस गर्दाखेरि दाँत मात्र नभएर गिजा र जिब्रो पनि सफा गर्नु एकदम जरुरी छ.
0: हजुर. हामीले त अहिलेसम्म दाँतमा त सफा गर्छौँ, गिजामा त कहिले ब्रस लगाएको जस्तो मलाई लाग्दैन. सो आई थिङ्क वी सुड स्टार्ट प्र्याक्टिसिङ द्याट.
1: हजुर.
0: है, अब जिब्रो त नर्मली सफा गरिन्छ होइन, तर अब यो गिजाइमा चाहिँ ब्रस चाहिँ सायद अब आई माइट ओन्ली बी द वान एज वेल, आई डोन्ट नो होइन, आई कान से अबाउट.
1: युजुअली हामीले ब्रस गर्दाखेरि गिजा पनि छुइराकै हुन्छ,
0: छुँदा छुँदा तर प्रोपरली गिजालाई नै भनेर चाहिँ
1: गिजालाई पनि ब्रस गर्नुपर्छ, त्यो माथि माथि मात्र ब्रस गरेर हुँदैन, गिजाको बेसतिर पनि ब्रस गर्नु जरुरी.
0: ब्रस गर्दा हुन त अब गिजाको गिजातिर त छुन त छुन्छ, बेसतिर तपाईँले भन्नुभएको जस्तै, तर प्रपर गिजा त तलसम्म हुन्छ नि, त्यहाँसम्म त ब्रस गर्नुपर्ने होइन,
1: त्यतासम्म त एटलिस्ट गिजा चाहिँ छुनै पर्छ. धेरैजनाले चाहिँ माथि माथि मात्र ब्रस गर्ने बानी हुन्छ नि, त्यस्तो चाहिँ गर्नु हुँदैन, गिजा पनि ब्रस गर्नुपर्छ.
0: मैले राम्ररी प्रपरली ब्रस गरिरहेको छु, ढुक्क भए. एनिवे, अब हामी फेरि क्यान्सरको कुरा गरौँ, किनभने अब क्यान्सर भन्ने बित्तिकै अर्बुद रोग भन्ने बित्तिकै ठुलो समस्या हो र मुखको पनि क्यान्सर त भइ नै हाल्छ. यस विषयमा हामी अलिकति छोटा चाहिँ है, अहिले छोटो ब्रेक लिउँ है.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: प्रिय श्रोताहरू रेडियो सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियो यतिखेर र म शिरीष छु अहिले हेल्थ पोडकास्टमा. हाम्रो साथमा हुनुहुन्छ डाक्टर सुजाना राज भण्डारी, डेन्टल हेल्थ एक्सपर्ट हुनुहुन्छ, डेन्टल सर्जन हुनुहुन्छ र गत केही सप्ताहदेखि गरी आएको कुराकानीलाई अब अगाडि बढाउन चाहन्छु. ब्रेकभन्दा अगाडि हामीले कुरा गरिहाल्यौँ, स्पेसली अब दाँतको समस्याहरूको कुरा गऱ्यौँ. अब दाँतको समस्याको साथसाथमा मुखको समस्याको कुरा गर्दाखेरि एकदमै हामीले बिर्सनै नहुने चाहिँ ओरल क्यान्सर होइन, र यस विषयमा अलिकति बताइदिनुहोस् न. ओरल क्यान्सर भन्ने बित्तिकै कस्तो कुराहरू अथवा कस्तो कस्तो खालको यो चाहिँ तत्त्वहरू यसमा पर्छन्, एलिमेन्ट्सहरू के छन्, अनि प्रिभेन्टेटिभ मेजर्सहरू के हुन्, लक्षणहरू के हुन्, निदान कसरी गर्न सकिन्छ आदि इत्यादि.
1: हजुर, सो ओरल क्यान्सर भन्नाले चाहिँ मुख र मुखको वरिपरिको टिस्युजहरूको क्यान्सर बुझिन्छ. सो तपाईँले इनकेस आफ्नो मुखमा केही सेतो रातो प्याचेसहरू देख्नुभयो भने, कि त कुनै लम्प्सहरू देख्नुभयो भने, अथवा अल्सर हिल भएन भने चाहिँ अलिकति सतर्क भएर डेन्टिस्टकोमा जसाउन गइहाल्नुपर्छ. अर्ली साइन्स भनेको चाहिँ अनएक्सप्लेन ब्लिडिङ, नम्बनेस र फङ्सनल इस्यु, चपाउनु गाह्रो हुने, खान गाह्रो हुने, सोलो गर्न गाह्रो हुने र टङ मुभमेन्टमा गाह्रो भयो भने चाहिँ डेन्टिस्टकोमा गइहाल्नुपर्छ.
0: हजुर,
1: रिस्क फ्याक्टर्सको कुरा गर्दाखेरि चाहिँ रिस्क फ्याक्टर्स मेन चाहिँ टोब्याको, स्मोकिङ, सिगार, सुर्ती, त्यस्तो कुराहरू चाहिँ मेन रिस्क फ्याक्टर्स हो. अर्को चाहिँ अल्कोहल पनि सेकेन्ड रिस्क फ्याक्टर ओरल क्यान्सरको लागि. थर्ड भनेको चाहिँ सन एक्सपोजर. लिप क्यान्सर धेरै मान्छेमा हुने मेन कारण चाहिँ सन एक्सपोजर होस्, त्यसैले सनस्क्रिन लगाउँदाखेरि लिप्समा पनि सनस्क्रिन लगाउनु, कि त लिप बाम विथ सनस्क्रिन अभाइलेबल छ त्यो युज गर्नु जरुरी छ. अर्को कुरा चाहिँ अब एज एन्ड जेन्डर भन्दाखेरि चाहिँ ओरल क्यान्सर चाहिँ धेरै जस्तो 55 वर्ष माथिको मेल्सहरूमा एकदम प्रिभेलेन्ट छ. सो त्यो चाहिँ आफू केयरफुल हुनुपर्छ 55 वर्ष पुगेपछि, तर अरूहरू पनि हुनुपर्छ, तर मेनली चाहिँ
0: ओके. यो तपाईँले भन्नुभएको जुन लिप क्यान्सरको कुरा गर्नुभयो नि होइन, इट्स भेरी रेयर, अलिक कमै छ.
1: भेरी रेयर, युकेमा चाहिँ क्वाइट कमन, किनभने यहाँ त अब सनबेदिङहरू गरिन्छ, सो इट्स क्वाइट कमन. नेपालमा खासै छैन, तर युकेमा चाहिँ क्वाइट कमन.
0: त्यही त, अब हामीले सनस्क्रिन लोसन त युज गर्छौँ, बट लिप्समा चाहिँ युज गरेको जस्तो मलाई लाग्दैन.
1: तर गर्नु जरुरी छ, तपाईँ घाममा अब यहाँ त काम रेयरली देख्न पाइन्छ, तर देखेको बेला त हामीलाई पनि सनबेद गर्नु मन लाग्छ नि. सो गर्नुहुन्छ भने चाहिँ लिप बाम सनस्क्रिन वाला अथवा सनस्क्रिनै लिपमा पनि अलिकति लगाउनु जरुरी छ.
0: अच्छा, इट्स अ न्यू इन्फर्मेसन मेरो लागि पनि, सायद हाम्रो श्रोताहरूलाई पनि हुनसक्छ. हुन त कतिपय श्रोताहरू त एकदमै भनौँ न अलरेडी जानकार हुनुहुन्छ पनि होला होइन, तर मलाई चाहिँ यो चाहिँ नयाँ इन्फर्मेसन दिनुभयो तपाईँले. लिस्टमा चाहिँ मैले अहिलेसम्म टु बी अनेस्ट सनस्क्रिन लोसन चाहिँ लिप्समा चाहिँ लगाउँदैन, आई अलवेज अभोइड, किनभने अब अलिक मुखमा पर्छ नि त,
1: त्यति त हुन्छ, तर लगाउनु चाहिँ जरुरी छ.
0: ओके, स्टार्टिङ फ्रम टुडे अब यो प्र्याक्टिस चाहिँ गर्नु पर्ला जस्तो मलाई लागिरहेछ है. र यो ओरल क्यान्सरको बारेमा पनि अलिकति हामीले यसमा चाहिँ कभर गरिहाल्यौँ. अनि यसको ट्रिटमेन्ट त अब नर्मली अन्य
1: अरू क्यान्सर जस्तै सर्जरी, रेडियोथेरापी, केमोथेरापी, आजकल इम्युनोथेरापी, टार्गेटेड थेरापीहरू छ, अनि अब डायग्नोसिसमा पनि सिमिलर बायोप्सी, इमेजिङ.
0: ओके, र अब अरू कुराहरू गर्नु पर्दाखेरि मोस्ट अफ द तपाईँले अब यो सामान्यदेखि गम्भीर हाम्रो ओरल हेल्थसँग सम्बन्धित समस्याहरूको बारेमा कुरा गरिदिइहाल्नु भयो. अब मैले के सोध्न चाहेँ भने, अब यो जुन आजभोलि यो अलिकति यो के भन्ने अब कस्मेटिक एउटा चाहिँ फिल्डको कुरा गरौँ न है, जस्तो कि अब टिथ वाइटनिङ भयो होइन, अनि त्यसपछिबाट हाइजिन त अब टिथको जरुरी नै छ,
1: जरुरी सफाइ नै.
0: अब वाइटनिङ चाहिँ अलिकति मेरो विचारमा मोर लाइक अब तपाईँले अघि भन्नुभएको जस्तै पर्सनालिटीको लागि पनि जरुरी कुराहरू हो होइन. यसमा अलिकति सोध्न के मन लाग्यो भने, सबैभन्दा पहिला चाहिँ अब यो हाइजिनको कुरा गर्दाखेरि अब हाइजिनिस्टसँग हामीले कतिको अन्तरालमा भेट्ने, अथवा मुखको भित्रको दाँतहरूको सरसफाइ हामीले टुथब्रस दिनै पछि बिहानै बेलुका तपाईँले भन्नुभएको जस्तै गरेर भनौँ न, अथवा डेन्टिस्टहरूले भन्नुभएको जस्तै गरेर गऱ्यौँ भने पनि केही न केही नपुग्न सक्छ. त्यो हिसाब किताबले यो दाँतको सरसफाइ कति कति अन्तरालमा गर्नु जरुरी छ, अनि त्यसको प्रोसिजर के हो, डेन्टल अपोइन्टमेन्ट ल्याए जस्तै गरेर गर्ने हो कि अथवा अन्य ठाउँमा जानुपर्ने हो कि के कस्तो हो त्यो बताइदिनुहोस्, अनि त्यसपछि हामी टिथ वाइटनिङको पनि अलिकति कुरा गर्छौँ.
1: हजुर, सो डेन्टल हाइजिनिस्टकोमा चाहिँ हामीले चाहिँ एभ्री 6 मन्थ्स रेकमेन्ड गर्छौँ, तर कुनै कुनै केसमा लाइक गिजाको रोग छ भने चाहिँ एभ्री थ्री मन्थ्स डेन्टल हाइजिनिस्ट भिजिट गर्नु जरुरी छ. तपाईँले भन्नुभयो जस्तै जति घरमा ब्रस गरे पनि सफा गरे पनि कुनै कुनै एरियाजहरूमा पुगिँदैन, मिस हुन्छ. सो त्यो एरियाजहरूमा चाहिँ डेन्टल हाइजिनिस्टहरू पुगेर सफा गरिदिनुहुन्छ. त्यसले गर्दाखेरि चाहिँ अगेन प्रिभेन्टेटिभ हो त्यो, गिजाको समस्या, दाँतको समस्या हुनबाट जोगिन्छ. सो एभ्री सिक्स मन्थ चाहिँ रेकमेन्डेड, तर प्रब्लमहरू छ भने चाहिँ हाइजिनिस्टले पनि आफैले भन्नुहुन्छ कति इन्टरभलमा आउनुपर्छ भनेर. सो एभ्री सिक्स मन्थ चाहिँ जानुपर्छ.
0: हजुर, अनि यसै गरिकन यो टिथ वाइटनिङको कुरा गरौँ. अब डेन्टिस्टहरूले यसलाई कतिको रिकमेन्ड गर्नुहुन्छ, किनभने अब टिथ वाइटनिङ भन्ने बित्तिकै स्पेसली नेपाली हाउस होल्डमा अब हामीले कति मरमसला खान्छौँ होइन. अब चिया कफी त त्यो नर्मलै भइहाल्यो, एभ्री वान हेज द्याट. तर अब स्पेसली अब हामीले हाम्रो घरमा चाहिँ नि बेसारको प्रयोग धेरै गर्छौँ हरेक कुरामा होइन. त्यो कारण गर्दाखेरि अब टिथ वाइटनिङ माइट नट बी अब लङ टर्म सल्युसन सेतो दाँतको लागि. अब सधैँ नै गरिरहने पर्ने हो अथवा एकदमै एउटा एउटा एउटा अन्तरालमा गरिरहने, त्यसलाई इन्ट्याक्ट राखिरहनको लागि चाहिँ त्यो गरिरहने हो भने त्यसबाट दाँतमा नकारात्मक असर पर्छ पर्दैन? हाउ सेफ इज इट रेगुलर बेसिसमा गर्नको लागि भनेर मैले सोध्न चाहेँ तपाईँलाई यतिखेर.
1: हजुर, टिथ वाइटनिङ चाहिँ एसेन्सियल होइन, त्यो चाहिँ पर्सनल प्रिफरेन्स छ, आफूलाई राम्रो देख्नको लागि. सो टिथ वाइटनिङ गर्नुहुन्छ भने चाहिँ आजकल त अनलाइन त्यो टिथ वाइटनिङ स्ट्रिप्सहरू, जेल्सहरू अभाइलेबल छ, त्यो चाहिँ म रेकमेन्ड गर्दिनँ. किनभने टिथ वाइटनिङ गर्नलाई चाहिँ हामीले एसिड युज गर्छ, सर्टन टाइप अफ एसिड युज गर्छ. सो अनलाइन किन्नुभएको सामानमा के एसिड हुन्छ हामीलाई थाहा हुन्न, त्यसले झन् ड्यामेज गर्न सक्छ हाम्रो टिथलाई. सो अनलाइन चाहिँ म रेकमेन्ड गर्दिनँ. वाइटनिङ गर्नु मन छ भने डेन्टिस्टकोमा गएर वाइटनिङ गर्न सक्नुहुन्छ, विच इज भेरी सेफ, किनभने रेगुलेटेड हुन्छ, हामीले युज गर्ने जेल्सहरू रेगुलेटेड हुन्छ, त्यसैले गर्दाखेरि दाँतलाई चाहिँ ड्यामेज गर्दैन. सो एनएचएसमा चाहिँ यो पर्दैन, यो प्राइभेटली मात्र हुन्छ, यो चाहिँ कस्मेटिक ट्रिटमेन्ट हो.
0: हजुर,
1: सो कस्ट पनि अलि एक्सपेन्सिभै छ, तर इन्टरभल भन्दाखेरि चाहिँ अब आफ्नो प्रिफरेन्स हो. कसैले छ महिनामा गर्न रुचाउँछ, कसैले एक वर्षमा गर्न रुचाउँछ, त्यो चाहिँ आफ्नो इच्छा अनुसार. डेन्टिस्टबाट जेल लिनुभएको छ भने चाहिँ सेफै हुन्छ, लाइक फ्रिक्वेन्टली गर्नु पनि सेफै हुन्छ, तर बाहिर किनेको चाहिँ आई वुडन्ट रेकमेन्ड. अनि त्यसपछि अर्को कुरा भन्दाखेरि चाहिँ अब टिथ वाइटनिङ, हाम्रो खानाहरू एकदम हामीले बेसारहरू युज गर्छौँ, चिया कफी खान्छौँ, त्यो चाहिँ अब प्रिभेन्टेबल छ भन्नु पर्ला अलिकति, किनभने चिया कफी खाएपछि दाँत खुला गर्ने गर्नुभयो भने स्टेन्सहरू धेरै बस्दैन. अब खानेकुराहरू त्यो स्टेनिङ फुडहरू खानुभएपछि राम्रोसँग खुला गर्नुभयो भने स्टेन्सहरू बस्दैन, तर बसिहाल्यो भने वाइटनिङ गर्न चाहिँ एकदम सेफै हो. नो ब्याड इफेक्ट्स इफ सेफली गर्यो भने.
0: हजुर
1: हजुर,
0: त्यही त, किनभने अब वाइटनिङ गर्ने भन्दाखेरि अभियसली तपाईँले भन्नुभएको जस्तै एसिड लगाइन्छ भनेर भन्नुभएको छ. अब नर्मली पनि अब हामीले एउटा थाहा पाउने कुरा चाहिँ सफा गर्नको लागि अभियसली एसिड युज गरिन्छ नि. त्यसले गर्दाखेरि दाँतमा चाहिँ लङ टर्ममा चाहिँ असर पुग्ने हो कि अथवा दाँतको जुन एउटा क्वालिटी बिग्रिँदै जाने हो कि भन्ने प्रश्न पनि आउन सक्छ नि त. हुन त अब हामीले प्रोफेसनल्सकोमा गएर गरायौँ भने उहाँहरूले नै सबै कुरा भनिदिनुहुन्छ होइन, र पनि आम जनतालाई चाहिँ अलिकति जानकारी गराउनको लागि
1: प्रोफेसनली गर्नुभयो भने सेफ, प्रोफेसनली गर्नुभयो भने एकदम अनसेफ.
0: हजुर हजुर, तपाईँले भन्नुभएको साँच्चै नै हो. आजभोलि त फेरि रिलकै कुरा आयो हेर्नुहोस् है, सोसियल मिडिया प्लेटफर्ममा यति धेरै उपायहरू हुन्छन् हरेक कुराको. अब दाँत सफा गर्ने र दाँत चम्काउने पनि त्यसमा देखेको हो, कहिले के सोडा हाल्नु भन्छन्, कहिले कुनै के हाल्नु भन्छन्, कुनै के हाल्नु
1: भन्छन्. म रेकमेन्ड गर्दिनँ किनभने त्यसले इनिसियली सफा गर्ला, तर लङ टर्ममा चाहिँ तपाईँको दाँतलाई ड्यामेज गर्छ, इनामेललाई ड्यामेज गर्छ. सो आई वुड नट रेकमेन्ड, नट रेकमेन्डेड.
0: र त्यस्तो गरिसकेपछि फेरि जाने तपाईँहरू चाहिँ फेरि डेन्टिस्टकोमा, डेन्टिस्टले गाली गर्नुहुन्छ. एकदमै तपाईँले मजाले यो कुराहरू बताइदिनु भयो, थ्याङ्क यू सो मच. कतिपय कुराहरू त अब हामीले भनौँ न आजभोलि त गुगलमा पनि पाइन्छ अब इन्फर्मेसन हेर्ने बित्तिकै, तर अब हरेक कुरा हामीले चाहिँ इन्टरनेट भएको कुराहरूलाई चाहिँ ब्लाइन्ड फोल्डेडली चाहिँ त्यसलाई फलो गर्नु
1: हुँदैन
0: होइन. त्यस कारण गर्दाखेरि नै मैले तपाईँसँग सोधेको हो यो कुराहरू,
1: प्रोफेसनल हेल्प लिनु चाहिँ एकदम जरुरी छ.
0: र आज त श्रोताहरू तपाईँहरूलाई चाहिँ हामीले हेल्थ पोडकास्टद्वारा यस्तो फ्री डेन्टल एडभाइसहरू दिइरहेका छौँ. यो डेन्टल एडभाइस लिनुको लागि त हामीले अपोइन्टमेन्ट लिएर डेन्टिस्टकोमा जानुपर्छ होइन, तर आज निशुल्क रूपमा एकदमै सर्वसुलभ तरिकाबाट हाम्रो बहिनी सुजनाले हामीलाई यति धेरै एक्सपर्ट्स एडभाइसेसहरू दिनुभएको छ. वी आर भेरी ग्रेटफुल, वी आर भेरी थ्याङ्कफुल, अनि वी रियली एप्रिसिएट बहिनी.
1: थ्याङ्क यू
0: है. र यति भनिरहँदाखेरि मेरो विचारमा धेरै कुराहरू हामीले कभर गऱ्यौँ होला जस्तो लाग्छ, तर पनि यदि यी कुराहरू बाहेक पनि केही छन् जुन भन्नुपर्नेछ तपाईँले जानकारी गराउनुपर्छ एज अ डेन्टिस्ट भनेर भन्नुहुन्छ भने राखिदिनुहोस्, त्यसपछि हामी आजको कुराकानीलाई ऱ्यापअप गर्छौँ.
1: सो मैले भने अनुसार लाइक प्रिभेन्टेटिभ डेन्टिस्ट्री इज द बेस्ट डेन्टिस्ट्री भन्छु. सो ब्रस राम्रोसँग गर्नु पऱ्यो, फ्लक्स गर्नु पऱ्यो, दुईचोटि डेन्टिस्टकोमा इयरली भिजिट जानु पऱ्यो, त्यसपछि खानाहरूमा पनि अलिक ध्यान दिनुपर्छ, धेरै चिनी भएको खानेकुरा खानु भएन, फिजी ड्रिङ्क्सहरू खानु भएन, अनि त्यो बाहेक चुरोट रक्सीहरू पनि सकेसम्म नखानु बेटर, किनभने त्यसले दाँतमा मात्र ओरल हेल्थमा मात्र नभएर जेनरल हेल्थमा पनि एफेक्ट गर्छ. सो त्यो हो, सबै कभर गरिसक्यौँ. अर्को एनएचएस डेन्टिस्ट्रीमा मैले अर्को एउटा कुरा मिस गरेको चाहिँ प्रेग्नेन्ट वुमन र न्यू मम्सहरू अप टु चाइल्ड एक वर्षकोसम्म उनीहरूलाई उहाँहरूलाई पनि एनएचएस डेन्टिस्ट्री फ्री हो. सो तपाईँहरू कोही एक्सपेक्टेड मम हुनुहुन्छ, न्यू मम हुनुहुन्छ भने तपाईँले एनएचएस डेन्टिस्ट्री फ्रीमा एसेस गर्न सक्नुहुन्छ. त्यो एउटा चाहिँ छुट्टै छ
0: है. एनिवे ल सुजाना भाइ, थ्याङ्क यू सो मच, तपाईँको यति धेरै एडभाइजेसहरू तपाईँले दिनुभयो, कस्तो रमाइलो क्या, म त बसी बसी है मजाले फ्रीमा यस्तो एडभाइसहरू पाइरहेका छौँ. कति भ्रमलाई तपाईँले क्लियर पनि गरिदिनु भयो, कति तथ्य हो कि होइन भन्ने कुरालाई तपाईँले क्लियर गरिदिनु भयो आजको यो सेसनमा. भनौँ गत केही हप्तादेखि हामी बसिरहेका छौँ, तपाईँले यतिका धेरै समय हामीलाई दिनुभयो, यसको लागि थ्याङ्क यू सो मच. र पछि पछि पनि अब नयाँ नयाँ कुराहरू आउँदै गर्दाखेरि पक्कै पनि तपाईँलाई म दुःख दिने नै छु.
1: हजुर स्योर.
0: यो पटकको बसाएको लागि पनि थ्याङ्क यू सो मच.
1: थ्याङ्क यू, नमस्ते.
0: थ्याङ्क यू. BFBS गोर्खा रेडियो.

0: आगामी आर्थिक वर्षका लागि सरकारले 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ।
0: यो बजेट हालसम्मकै ठुलो हो। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोडको बजेट विनियोजन गरेको थियो। सरकारले आज ल्याएको बजेटमा केही नयाँ घोषणा र कार्यक्रम समेटिएका छन्।
2: अर्थमन्त्री डाक्टर सोनी मुवागले यो बजेटलाई नागरिकसँग गरिएको करारको कामको शुरूआत भन्नुभएको छ। हालसम्मका अर्थमन्त्रीले पृष्ठभूमि र बजेटका उद्देश्य तथा प्राथमिकताबाट बजेट वक्तव्य प्रस्तुति शुरू गर्ने गरिएकोमा अर्थमन्त्री मुवागले जेएनजी आन्दोलन र चुनावलाई विपुल जनादेशको संज्ञा दिँदै कर व्यवस्थाको सुधारबाट शुरू गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेटमा करारका दरमा व्यापक पुनरावलोकन गरिएको छ। अन्तशुल्क र अनावश्यक एकति संरचना खारेज गरिएको छ। पूर्वाधार क्षेत्रमा फड्को मार्न सनसेट कानून ल्याउने, केही नेपाल ऐन मार्फत असान्दर्भिक कानून खारेज गरिने कुरा नयाँ समेटिएका छन्। एआई फ्याक्ट्री, मातृभूमि कोष, रुग्ण उद्योगलाई निजी सरकारी साझेदारी, सूचना प्रविधिको विस्तारमा अर्जुन दृष्टि, नेपाललाई टेक हब बनाउने जस्ता नयाँ कार्यक्रम राखिएका छन्। यस्तै सिलचटारमा एआई कम्प्युट क्षेत्र स्थापना, काठमाडौँ उपत्यकाको विकासका लागि भिजन 2040, कालीगण्डकीमा शालिग्राम पथ निर्माण, नेपाली उडानमा युरोपेली आयोगको कालो सूची हटाउन पहल, कृषि क्षेत्रको पुनरुत्थान, कृषिमा 40% प्रोत्साहन अनुदान नमूना कार्यक्रम ल्याउने तथा किसान केन्द्रित प्रणाली शुरू गर्ने अर्थमन्त्रीको घोषणा छ। यसै गरी कच्चा काठ बिक्री गर्ने, मोतीपुर र मयूरपुर औद्योगिक क्षेत्र निजी क्षेत्रबाट सञ्चालन गर्ने, विशेष आर्थिक प्रशासन केन्द्र, विज्ञान प्रविधिमा पुँजीगत खर्चको 1% बजेट र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ। सामाजिक सुरक्षा भत्तामा सक्नेले छोडौं नसक्नेले जोडौं नारा बजेटमा समावेश गरिएको छ भने धुलो र खाल्डो मुक्त काठमाडौँको घोषणा गरिएको छ। बजेटमा अन्तर्राष्ट्रिय पदमा विजेता खेलाड़ीलाई आजीवन निशुल्क स्वास्थ्य उपचार पनि प्रस्ताव गरिएको छ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्ने भनिएको छ। मध्य प्रदेशमा मृगौला उपचार तथा ट्रमा सेन्टर स्थापना शुरू गर्ने र निशुल्क वितरण गरिने 25 प्रकारका औषधि नेपाल औषधि लिमिटेड मार्फत उत्पादन गरिने घोषणा गरिएको छ। बजेटमा एक नागरिक एक डिजिटल प्रोफाइल, दलित केन्द्रित लगानी बढाउने, दलित बालबालिकाका लागि बाल पोषण भत्ता दोब्बर बनाउने, विभेद अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि भनिएको छ।
0: सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले सबै मिलाएर 21% तलब वृद्धि हुने घोषणा गर्नुभएको हो। बजेट भाषणमा महँगी भत्ता कायम राखेर आधारभूत तलबमा 10% वृद्धि गरिएको छ। यस्तै 10% मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउनेछन्। महँगी भत्तालाई कायम राखिएको छ। सरकारले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37 अर्ब 17 करोड बजेट विनियोजन गरेको छ। सरकारले नेपाल विद्युत प्राधिकरणलाई 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्ने भएको छ। यस्तै सरकारले सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 28 अर्ब 52 करोड बजेट छुट्याएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड विनियोजन गरेको छ। आज सार्वजनिक गरिएको बजेटका सबल र दुर्बल पक्षबारे हामीले अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
3: यसको सबल पक्ष भनेको यसले चाहिँ सुशासन कायम गर्ने कुरा गरेको छ। सुशासन कायम गर्नको लागि ऐन कानूनमा संशोधनका कुराहरू, कार्यविधिमा संशोधनका कुराहरू र प्रशासनलाई जवाफदेही बनाउने कुराहरू गरेको छ र अर्थतन्त्र निर्माणका आधारहरूको पहिचान यसले गरेको छ। अनि अर्को एउटा कुरा के छ भन्दा राम्रो पक्षमा कर सन्दर्भमा मैले पनि भन्दै आएका कुराहरू, करमा समायोजन गर्नुपर्ने कुरा, आयकरको दरमा समायोजन गरेर मान्छेको जीवनस्तरलाई सहज बनाउनु पर्ने कुरा, आयकरको दरमा परिवर्तन गरेर लगानीलाई अभिवृद्धि गर्नुपर्ने कुरा र अन्तशुल्कको सूची घटाउने कुरा र संस्थागत आयकरमा पुनरावलोकन गर्ने कुरा, मूल्यवृद्धि करमा दुईटा दर लगाउने गरी अध्ययन गर्ने कुरा, यो कुरा पनि राम्रो आएको छ। अनि अर्को मितव्ययिताको लागि कतिपय संस्थाहरूलाई खारेज गर्ने, त्यसलाई मर्ज गर्ने र पुनर्व्यवस्थित गर्ने कुराहरू आएको छ, त्यो राम्रो देखिन्छ। तर यसको चाहिँ के छ भन्दाखेरि यसले बजेटको आकार चाहिँ ठुलो 21 अर्ब 24 अर्बको बजेट हुँदाखेरि पनि यसले उद्योग र कृषि क्षेत्रमा बजेट बढाउन सकेको छैन, अनि चालु खर्च बढेको छ अनि वित्त व्यवस्थापनको खर्च बढेको छ, तर पुँजीगत विनियोजन चाहिँ खासै बढ्न खर्च छैन। गत साल भन्दा जम्मा 14 अर्ब रुपियाँ बढेको देखिन्छ। यसले चाहिँ आर्थिक वृद्धिको दर हासिल गर्न चाहिँ निकै मुस्किल हुने देख्छु है मैले।
0: पहिलाको भन्दा त बजेटको आकार बढेको छ नि,
3: बजेटको आकार बढेको छ। अब बजेटको आकार गत साल पनि ठुलै हुन्थ्यो, त्यो बजेट त कार्यान्वयन हुन नसकेर संशोधन गरेर 15 खर्ब 40 लाखमा राखिएको छ चालु आर्थिक वर्षको बजेट। आर्थिक वर्ष 81-82 तीनटा तहका सरकारले कति खर्च गर्यो भन्दा जम्मा 17 खर्ब 50 अर्ब मात्रै खर्च गर्न सकिया छ। अब अहिले संघीय सरकारले मात्रै 21 खर्ब 24 अर्ब खर्च गर्न सक्ला त हाम्रो चाहिँ नि संस्थागत क्षमता, जनशक्ति, निजी क्षेत्र त्यही अनुसार तयार छ त भनेर हेर्दा चाहिँ फेरि बजेट घट्ने सम्भावना, घटाएर राख्नुपर्ने सम्भावना छ। त्यस कारणले यो चाहिँ यसको कमजोर पक्ष।
0: यो बजेट लागू गर्न के चुनौती देख्नुहुन्छ?
3: अब एउटा सबभन्दा पहिला त स्रोतको नै कहाँबाट ल्याउने भन्ने नै छ, किनभने 6 खर्ब रुपियाँ त बजेट घाटा देखिन्छ। 14 खर्बको बजेट राजस्व परिचालन गर्ने 14 खर्ब 5 अर्ब भनेको यसपालि 11 खर्ब पुग हुन्छ। त्यस कारण सबभन्दा ठुलो त स्रोतकै कमी हुन्छ, स्रोत जम्मा गर्नै गाह्रो छ। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि यसले खर्च भइहाल्यो भने यसले मूल्य पनि बढाउँछ यो बजेटले, किनभने चालु खर्च बढी छ यसमा। त्यस कारणले त्यो मूल्य वृद्धिलाई सीमाभित्र राख्न यो बजेटको कारणले र अन्तर्राष्ट्रिय स्तरमा भएको द्वन्द्वको कारणले गर्दा पनि चुनौतीपूर्ण देखिन्छ। अर्को बजेटको खर्च गर्नको लागि संस्थागत क्षमतामा सुधार गर्ने र यसलाई बजेटलाई कार्यान्वयन गर्न सहयोग पुर्याउने निर्माण व्यवसायीहरू जुन छन् उनीहरूको क्षमता अभिवृद्धि गरेर अगाडि बढ्नुपर्ने चुनौती छ। अर्को चाहिँ स्रोत र साधनलाई गाउँसम्म पुर्याएर कृषि क्षेत्रको उन्नति गर्नेमा पनि यसमा चुनौती देख्छु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनले मात्रै नागरिकको अपेक्षा पूरा नहुने भन्दै शासकीय स्वरूप र नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज टुडी खेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल,
4: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ।
0: अब खबर फटाफट।
5: मुलुकै सबभन्दा होचो भूमि केचना र दोस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रलाई समेटेर केचना कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट गरिँदै 58 मिटर उचाइको केचना र 8,586 मिटरको कञ्चनजङ्घा समेटेर आउँदो 23 र 24 गते गरिने टुरिज्म मिटले पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धन गर्ने दावी। गएको 10 महिनामा वीरगंज नाका हुँदै 88 अर्ब 22 करोडको सामान निर्यात, 48 अर्ब 11 करोडको भटमास तेल, 5 अर्ब 35 करोडको सूर्यमुखी तेल र 6 अर्ब 42 करोडको फलफूल रस निर्यात भएको वीरगंज भन्सारको तथ्याङ्क। भोजपुरको ऐसेलु खोलामा 52 मिटर लामो पक्की पुल बन्दै 6,69,00,000 पक्की पुल बनेपछि आमचोक गाउँपालिका 2, 3, 5, 6, 7 का साथै रामप्रसाद राई गाउँपालिकाका 2 वटा वडाका बासिन्दालाई आउजाउ गर्न सहज
0: पालिसम्म खबर इतिरै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

PFP's Gurkha Radio कार्यक्रम में हामी छौं श्रोता यो समय दिवाको सिलीमा र तेस्रो घण्टामा प्रवेश गरेका छौं तपाई सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट मिठो गीत रहेको थियो विपुल छेत्रीको आवाजमा प्रकृति र यस गीतको साथमा हामी कार्यक्रमको थर्ड आवरमा छौँ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ एक बजीदेखि चार बजीसम्म तिन घन्टाको कार्यक्रम र अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू पनि रहनेछ कार्यक्रमको थर्ड आवरमा र यसै गरी तपाईँले पाउनुहुनेछ केही क्षणमा पनि आज गोर्खा कप अस्ति भर्खरै जसरी भएको थियो यी सम्बन्धी रहेको कुराकानी युक्ताको साथमा पार्ट वान पनि हुनेछ तिन बजेर अठाइस मिनट जाँदा पार्ट टू हुनेछ चार बजको लागि तेह्र मिनट बाँकी हुँदा र यसैमा अपकमिङ इभेन्टको बारेमा पनि म जानकारी राख्न चाहन्छु विशेष गरी जो जति तपाईँहरू चाहिँ अब पनि यो कोभिड नाइन्टिन बुस्टर खोपको कार्यक्रम हुन गइरहेको छ यसबारेमा यो सूचना रहेको छ र ग्रेटर रश्मो नेपाली कम्युनिटीको सहयोगमा चाहिँ जिआरएनसीको सहयोगमा इजी फार्मेसीद्वारा चाहिँ सञ्चालन यो गरिएको छ र यो चाहिँ 30 मे यानि कि भोलिको दिन हुन गइरहेको छ बिहानको समय 10 बजेदेखि दिउँसो 3 बजेसम्म जिआरएनसी अफिस यो चाहिँ 49 विक्टोरिया रोड अल्डरसटमा हुन गइरहेको छ र थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 01252948858 गर्नुहोला र वक इन सेवा उपलब्ध गरिएको छ यो चाहिँ अपोइन्टमेन्टको आवश्यकता छैन योग्यताको लागि चाहिँ 75 years old वा सोभन्दा माथि व्यक्तिहरूको लागि रहेको छ साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका लागि पनि रहेको छ र यस अनुसार भोलि यो सुविधा पक्कै पनि लिन कार्यक्रममा अब भने आउनुहोस् हामी अगाडि बढिहालौँ तपाईँको समीक्षामा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ श्रोता रहेको छ अहिलेलाई भने जन च्याम्लिङ राईको आवाजमा यो मिठो गीत को छ र एन्जोय गर्नुहोला

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्ते, कार्यक्रम व्यवसम्वादबाट म योगराज सोलाईको आदरणीय श्रोता। यो वर्षको गोर्खा कप चाहिँ गत मे महिनाको 24 तारिक क्विन्स एभेन्यू अल्डो सर्टमा सम्पन्न भइसकेको छ। तपाईँहरू जानुभयो होला, एकदमै वेदर पनि राम्रो अनि एकदमै घमाइलो पनि भएको थियो, इन्जोय पनि गर्नुभयो होला। आज यसै सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ क्याप्टेन दीपक राज घलेसाप हुनुहुन्छ, गोर्खा कपको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ, उहाँको छोटो स्पिच राख्नेछु। त्यसपछि चाहिँ रसमोर्टको मेयर हुनुहुन्छ काउन्सिलर क्यालम स्टेवर्ड, उहाँ चाहिँ चिफ गेस्ट हुनुहुन्थ्यो, उहाँको स्पिच राख्नेछु। अनि तमुदी युकेको वर्तमान अध्यक्ष जुम्काजी गुरुङ दाईको पनि स्पिच हुनेछ। र त्यसपछि यो पाठको अन्तमा चाहिँ क्याप्टेन दीपक राज घलेसापसँग मैले छोटो कुराकानी गरेको छु, त्यो कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। अनि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी अनि हाम्रो प्रेसिडेन्ट दाईको पनि तपाईँले इन्टरभ्यू सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने क्याप्टेन दीपक राज घलेसापको यो स्पिच

0: Yeah, breast to the God, this year.
1: I'm very proud to stand in front of you today, coordinating this Garpa Cup. So thank you all very much. And our special guest and distinguished guest who made this event even fun and a successful one. Pulling this event together is not an easy job. In the army, we used to have a lot of people. In the Dhamudi UK, we have got greater people than in the army. That is what I feel. So thank you, Dhamudi UK, for your great support and dedication. Everything you have given supported me to make this event a great success. All in all, without the footballers, we wouldn't have been here today. So I would like to thank all 57 football teams, their captains, managers, and the players. More importantly, the players and their families who have supported them to come and play this football today. Today, you will see in a minute, you may not have seen our professional player, under-16 Scottish national team player, Melissa Brady, who has came all the way from Scotland on our request. Very finally, very quick one, in Nepali, Adarnia, Bro Avantuk Pauna, Bargaru, and Sampurna Kaladi, Mitraru, Ama Baba Daju Bhai, and Didi Bhai Neru. As I am, Tapahale Gardari, Yanjama Bhakasam. Amile Gardari, Oina, Gorka Kot, Tomu Dile, Mile, Atapero Kimle, Mero Kamutile, Gara, Yako Oina, Yok Gorka Kotse, Hami, Tapai, Kaladi Aru, and Sapai Manchele Gardari, Hampeko. Yes, Lagardari, I would like to say again, thank you to all footballers. Once again, Sapailai, Dhanyabad Dindai, Mero Dui Shabda, Yaitin Yauchu, Jai Nepal, Jai UK, Jai Gorka Cup, Jai Dhamudi UK. Thank you.
0: हजुर साहबको स्पिच पछि भने उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो रसमोरको मेयर काउन्सिलर क्यालम स्टेवर्ट र उहाँको पनि स्पिच म यहाँ सुनाउँदैछु.
2: It is a real honor to join you for the second year running as mayor of Rushmore for the 24th Gurkha Cup here in Aldershot. Firstly, I want to thank Tamudi UK and in particular Mr. Jamkaji Gurung, president of Tamudi UK and Captain Deepak Gale, coordinator of the Gurkha Cup, for their leadership, their commitment and hard work in bringing together the event today. I also want to recognise all the volunteers, the sponsors, the officials, the players and the supporters who make an event like today and of this scale possible. So much of the work behind today's event will have happened quietly behind the scenes over many months, and the success of the Gurkha Cup is a reflection of that dedication. And what an incredible event we've seen again this year and today. From its beginnings nearly 25 years ago as a small seven-a-side tournament, the Gurkha Cup has grown into one of the most significant and respected events here for the Nepali community calendar and perhaps across the United Kingdom. That the Gurkha Cup is more than just a game. I think that captures perfectly what today represents. It's about competition, about teamwork, talent and sporting excellence. But it's also about family, friendships, identity and belonging. It's about people coming together across generations and across backgrounds to celebrate culture, community and shared experiences.
0: हजुर चिफ गेस्टको स्पिच पछि भने तमुदि युकेको अध्यक्ष जुमकाजी गुरुङ दाईले आफ्नो स्पिचमा के भन्नुभयो त हामी सुन्नतर्फ लागौ.
3: यो गोर्खा कपको 24 औं संस्करणमा हामीहरू यहाँहरू सबैलाई खुशी र आभार व्यक्त गर्दछु. तमुदि युके स्थापना भएको 26 औं वसन्त पूरा भइसकेको छ. गत वर्ष मात्रै हामीले यसको 25 औं वार्षिक उत्सवको रजत महोत्सव हर्ष उल्लासको वातावरणमा मनाएको थियौँ. यो हाम्रो खुसी र हर्षको समय थियो. त्यसरी नै गोर्खा कपको सञ्चालन वीर युद्ध गोर्खाहरूप्रतिको सम्मान र आदर हो. आज हाम्रो मान र शान जे छ यी सबै उहाँहरूको वीरता र बहादुरीको योगदानको कदर स्वरूपको परिणामको प्रतिफल हो. उहाँहरूको गौरवशाली वीरसत धान्नु हाम्रो दायित्व हो. यही विषयलाई मध्यनजर गरी यो इभेन्टको नाम गोर्खा कप जुराएको हो, जुन नाम ऐतिहासिक र सान्दर्भिक छ. जुग जुगसम्म पनि सबैको जनजीवनमा रहिरहने सामसामे भइरहनेछ भनेर म विश्वास दिलाउन चाहन्छु. त्यसैले यसको शुभारम्भ गर्ने अग्रज संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङज्यू लगायत सम्बन्धित सबैलाई म कृतज्ञता व्यक्त गर्दछु. यो कार्यक्रममा झन्डै 20 देखि 25 हजार दर्शक सहभागी हुन्छ भन्ने हाम्रो विश्वास छ. यसको लागि मैले भन्नुभन्दा यहाँहरूले नै अनुभव गर्नुभएको छ। यसको तयारीको लागि तमुदी युके एक हप्ता स्वयंसेवक गएर काम गर्नुपर्छ। युवा प्राउड वृद्ध महिला सबै एकजुट भएर काममा खटिन्छ। यो सबैको पसिनाको प्रतिफल हो। यो सबै साझा कार्यक्रम हो। हामीले भन्दै आएको छौँ यो कार्यक्रमको आयोजक तमुदी युके भए हो तापनि हामी सबै नेपालीहरूको साझा कार्यक्रम हो। यसले नेपाल बीच एक आपसमा माया स्नेह र सद्भावको महत्त्वपूर्ण सेतु काम गरेको छ। हाम्रो संस्कार हाम्रो संस्कृति नयाँ पिँढीलाई हस्तान्तरण गर्ने काम भएको छ।
0: हजुर, हाम्रो जुम काजी दाजु तमुदी युकेको अध्यक्षको स्पिच सुनिसक्नु भएको छ। अब भने हाम्रो क्याप्टेन दीपक राज घले साहब हुनुहुन्छ कोअर्डिनेटर, उहाँसँग कुराकानी गरौँ। साहब नमस्कार हजुर तपाईँलाई।
4: नमस्कार, यो भाइ थ्याङ्क यू तपाईँहरू सन्डलिपबाट आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: मौसम पनि ब्रिलियन्ट, आशा छ यस पटकको गोर्खा कप सफल भयो जस्तो लाग्छ। तपाईँको चाहिँ अनुभवमा कस्तो भयो, आजको कतिको सफल भएको ठानु भएको छ?
4: यसपालिको गोर्खा कप एज एभर तपाईँहरू जस्तो मिडिया हाम्रो नेपाली समाजको एटेन्डेन्सले गर्दाखेरि चाहिँ एकदमै राम्रो भएको छ। गोर्खा कप चाहिँ अब हामी तमुधीले रन गर्ने भए पनि अरू पक्षको मान्छे नेपाली सबैले चाहिँ यो हाम्रो नेपालीको गोर्खा कप हो, हाम्रो नेपालीको फुटबल हो, नेपालीको मेला हो भन्ने हिसाबले आएर चाहिँ यत्तिकै राम्रो भएको छ। त्यसले गर्दाखेरि सबै बेलायतमा बस्ने सबै नेपालीलाई चाहिँ म चाहिँ मेरो हृदयबाट नै धन्यवाद दिन चाहन्छु।
0: आज मौसमले गर्दा कुनै त्यस्तो हेल्थ एन्ड सेफ्टीको इस्युहरू त आएन होला आज?
4: हजुर योग भाइ, हाम्रो अब टाइम धेरै टिमले गर्दाखेरि हामीले साह्रै लामो खेलाउन सक्दैन। त्यसले गर्दाखेरि 10-10 मिनटको हाफ हुन्छ। तर 10 मिनटको हाफमा चाहिँ हामीले रिक्स एसेस अलिकति एकचोटि चाहिँ निकै हिट चाहिँ अब 29 डिग्री नै पुगेको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ 8-8 मिनटको खेलायो। सायद त्यहीले गर्दाखेरि पनि होला अथवा विभिन्न कारणले गर्दाखेरि कसलाई पनि यो हिट रिलेटेड इन्जुरी चाहिँ हाम्रो खेलाडीहरूमा चाहिँ देखेन।
0: मेन टर्चमा चाहिँ अस्ति 38 थियो, 40 पुऱ्याउने थियो, आज कति टिमहरू हुनुहुन्थ्यो मेन टिममा चाहिँ?
4: मेन तर टिमबाट चाहिँ हामीले 32 चाहिँ 40 पुऱ्याउने उस हो, तर 38 चाहिँ एक टपअप गरेर हामीले 39 पुग्यो। खासमा हाम्रो 40-50 टिमै आउँछ, तर कति चाहिँ अब मिसकम्युनिकेसन उनीहरूले थाहा नभएको प्लस स्पेसल प्लेयरहरू चाहिँ फेरि अर्को ठाउँमा गएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब धेरै टिम चाहिँ आएन। तर नर्मल्ली हाम्रो गोर्खा कपमा चाहिँ 45 टिम आउँछ, त्यसले गर्दाखेरि अलिकति सेलेक्सन गर्न गाह्रै हुन्थ्यो। तर हामीले चाहिँ ओपन राखिदियो, होपफुली नेक्स्ट इयरबाट चाहिँ हामीले 40 गर्न सक्छ होला, अनि होपफुली सबै खेलाडीहरूले चाहिँ खेल्ने मौका चाहिँ पायो कि जस्तो मलाई ध्यान भएको छ।
0: अस्ति प्रेस कन्फरेन्समा 22,000 टिकट थापेको भन्दै हुनुहुन्थ्यो, त्यो सबै बिक्री भएछ भएको छ? कति जति भयो होला सहभागिता?
4: खोइ त्यसको सबै हिसाब किताब अब हाम्रो गरेर फाइनलाइज गर्नु पाएको छैन। होपफुली हाम्रो आजको मान्छेको एटेन्डेन्स चाहिँ कति मान्छे चाहिँ अब फ्री इन्ट्री 2-3 हजार मान्छे चाहिँ फ्री इन्ट्री इन्भाइटेड गेस्टहरूले गर्दाखेरि त्यस्तो पनि हुनसक्छ। त्यसले गर्दाखेरि मेरो विचारमा 20,000 मान्छे 22,000 मान्छे चाहिँ इन्ट्री चाहिँ भयो, तर टिकट कति पुग्यो भनेर चाहिँ हिसाब गर्न बाँकी छ।
0: यो तमुदीले प्रत्येक वर्ष आयोजना गर्ने यो गोर्खा कपले गर्दा हाम्रो नेपाली समाज गोर्खाली समाजमा फुटबलको प्रभाव कस्तो परेको देख्नु भएको छ?
4: वास्तवमै भन्यो भने त अब हाम्रो गोर्खा कप भन्दा नै नेपाल कप चाहिँ एकदम फेमस हो, त्यहीँबाट अब गोर्खा कप नामाकरण गरिएको हो। मान्छेहरूले विभिन्न किसिमको तर्कहरू चाहिँ गर्छ, यो गोर्खा कपको चाहिँ त्यहीँबाट आएको हो, अनि हाम्रो एक्स गोर्खाहरूले नै यो इस्टाब्लिस गरेर त्यस्तो भएको हो। तर अहिले नेपालबाट आफ्नो आफ्नो सिभिलियन मान्छेहरू पनि आएको छ, उहाँहरूको पनि दिइन्छ गोर्खा कपमा, म त्यो भन्दैन। तर यसले चाहिँ डाइरेक्ट इन्डाइरेक्ट इफेक्ट चाहिँ तपाईँले हामीले देखिरहेको छ। हाम्रो अस्मिता आले अहिले स्कटल्यान्डको हाम्रो अन्डर 16 मेलिसा रेग्मी, उहाँ तपाईँहरूले देखिसक्नु भयो, आज सुनिसक्नु भयो उहाँको बारेमा। त्यसले गर्दाखेरि हाम्रो प्रभाव चाहिँ डाइरेक्टली इन्डाइरेक्टली यो गोर्खा कपले चाहिँ राम्रो प्रभाव, नट ओन्ली द्याट मिसयुज अफ ड्रग, यो गोर्खा कप आउने बित्तिकै मान्छेहरूले अलिकति फिटनेसमा फोकस हुने बित्तिकै अलिकति मिसयुज अफ ड्रगहरू हुने, अनि मेन कुरा चाहिँ हाम्रो नेपाल र नेपालीको लागि एभ्री वर्ष हामीले अब 40-50 लाख अथवा 30-40 हजार पाउन्ड चाहिँ हामीले सपोर्ट गरेको छौँ। त्यसमा चाहिँ हामीले एकदमै गर्व ठानेको छौँ। इट इज नट ओन्ली अस एज आई सेड, यो सबै हामी नेपालीहरू युकेमा भएको नेपालीहरू यहाँ आएर गोर्खा कप भेट दिएर त्यो भएको, त्यसले गर्दाखेरि उहाँलाई चाहिँ वान सेकेन्ड फेरि धन्यवाद दिन चाहन्छु।
0: सब नेक्स्ट इयर भेटौँला।
4: हजुर थ्याङ्क यू योगजी।
0: हजुर, उहाँसँग कुराकानी पछि भने हामी केही गीतहरू सुनौँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी महानुभावहरूसँग गरी कुराकानी सुन्न सक्नुहुनेछ।

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: श्रोताले बीएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि यहाँ सबैलाई वेलकम गर्न चाहन्छु र अहिले चाहिँ गोर्खा कप 2026 अन्तर्वार्ता अथवा फिचर सुनिराख्नु भएको छ। र अब भने यस पटकको चाहिँ भ्याट्रनतर्फ 04 इन्टेकका चाहिँ खेलाडीहरू अनि प्लम स्ट्रिट एफसीका चाहिँ खेलाडीहरू बिच भिडन्त भएको थियो र जो एक्स्ट्रा टाइममा 2-2 भएपछि उहाँहरू पेनल्टीमा जानुभएको थियो। पेनल्टीमा 04 इन्टेकका चाहिँ खेलाडीहरूले जित्नु भएको छ र उहाँको क्याप्टेनसँग म कुराकानी गर्नेछु। र त्यसपछि हाम्रो एकेन्द्र गुरुङज्यू हुनुहुन्छ, गोर्खा कपको गीत त तपाईँले पक्का पनि सुन्नुभएको छ होला, उहाँले लेख्नु भएको। र त्यसपछि चाहिँ मेन तर्फको विनरको क्याप्टेन हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछु। अनि अन्तमा चाहिँ जुम्काजी गुरुङ दाजु हुनुहुन्छ, प्रेसिडेन्ट तमदिउकेको, उहाँसँग म कुराकानी गर्नेछु। हेलो भाइ, नमस्ते तपाईँलाई।
1: नमस्कार हजुर, नमस्कार सबैजनालाई।
0: कङ्ग्रेचुलेसन,
1: थ्याङ्क यू भेरी मच।
0: सुरुमा गोल खानुभयो तर रिकभर हुनुभयो।
1: हजुर, गेममा अलिक बेला बेला त्यस्तै हुन्छ, तर अब हामीले चाहिँ जे सक्दो कोसिस गऱ्यौँ। यस्तो अब 30 degrees हिटमा पनि हामीले चाहिँ पक्का कोसिस गरेर हामीले चाहिँ उठाउनै भनेर आएको हुनाले चाहिँ हाम्रो सबै टिमहरूको चाहिँ एउटा मात्र मोटिभ थियो कि आज गोर्खा कप जित्ने। त्यसले गर्दा नै हामीले चाहिँ आज चाहिँ जित्न सफल भयो।
0: प्लम स्ट्रिटको 2 स्कोर गर्ने मान्छे लास्टमा पर्नु भएको थियो, उहाँले पेनल्टी मिस गर्नुहुन्छ भन्ने लागेको थियो।
1: अब पेनाल्टी भनेको चाहिँ इट क्यान गो आइदर वे, होइन, सेभ पनि हुनसक्छ, जानु पनि सक्छ। तर अब जस हामीलाई चाहिँ धेरै चाहिँ हाम्रो किपरमाथि चाहिँ विश्वास थियो, हाम्रो किपरले चाहिँ एटलिस्ट एउटा सेभ गर्छ भन्ने चाहिँ हामीलाई चाहिँ विश्वास थियो।
0: कङ्ग्रेचुलेसन,
1: थ्याङ्क यू भेरी मच। हजुर,
2: अब आर्सेनलले च्याम्पियन लिग चाहिँ
3: उहाँले विश्वास गरेर मलाई म्यानेज गरिदिनु भन्नुभयो यो गोर्खाको लागि। त्यसलाई चाहिँ हजुर मेरो प्लेयरले भन्नुभयो जस्तो, अलिक लक्की नै भयो मेरो क्याप्टेनले भन्नुभयो जस्तो।
0: के च्यालेन्जिङ थियो आज? घाम त एकदमै, वेदर त थिँदै नै थियो।
3: हजुर, डेफिनेटली वेदर एकदम च्यालेन्जिङ थियो। अनि अब हजुरलाई थाहै छ भेटरन ग्रुप हो, होइन, उमेरले नि अब फिटनेसले अलिकति हामीलाई डेफिनेटली च्यालेन्ज त गर्छ, तर हाम्रो केटाहरूको ट्रेनिङहरू राम्रै भएको कारणले गर्दा हामीले यो कप उठाउन सक्छौँ।
0: 04 भने सबै नम्बरीहरू?
3: हजुर, हाम्रो चाहिँ पक्का प्योर एकदम नम्बरी। किपर भाइ चाहिँ 05 हुनुहुन्छ, नत्र भने चाहिँ प्योर चाहिँ सोल्ली। हामी 15 13 नम्बरी, 2 चाहिँ भाइहरू हुनुहुन्छ।
0: टिम कसरी बनाउनुहुन्छ? नम्बरहरू विभिन्न ठाउँमा थियो होला?
3: हजुर, नम्बरीहरू एकदम यताउता छरिएको हुनुहुन्थ्यो, तर चाहिँ बेला बेलामा हाम्रो चाहिँ क्याप्टेन नम्बरीले चाहिँ टी डोर्समा अनि अल्डर सर्टमा हामीले फ्रेन्डली म्याचहरू पनि इलाम एफसीहरूसँग खेलेको थियो, त्यसरी नै हामीले अर्गनाइज गरेको थियो।
0: प्लम स्ट्रिट पनि खर्च थियो नि सुरुमै, कति 1 नहुँदै गोल आयो त?
3: हजुर, एकदम हामी नि सरप्राइज नै भयो। अब अलिकति स्टार्टिङमै 30 नै उहाँले लगाइदिनु भयो, हामीले के गर्ने भन्यो, त्यसपछिको दबाब चाहिँ हामीले जस बरकरार गरेर हामीले जस फर्काउन सक्षम भयो भने
0: कति खुसी हुनुहुन्छ?
3: एकदमै, किनभने यो त हाम्रो 04 स्पेसली हामी मेनदेखि नै हामीले पहिला यङदेखि नै हामीले हेरेको ड्रिम हो गोर्खा कप जित्ने। मेनमा हामीले सक्सेस गर्न सकेनौँ, अनि थुप्रै प्लम स्ट्रिट अरू कपहरू नि हामीले पुगेको थियो फाइनलमा, तर हामी सेकेन्ड मात्रै भएर हामीले चित्त बुझाउनु परेको थियो। तर आज हाम्रो ब्रिगेड नम्बरहरू भेला भएर यसरी दर्शकको सामु जित्न एकदमै, म त एकदम खुसी।
0: ट्रेनिङ गर्ने मौका त मिलेन होला ग्रुपमा?
3: साह्रै मिलेन, तर 1-2 फ्रेन्डली म्याच चाहिँ खेलेको हुँदै हामी
0: अब नेक्स्ट इयर पनि आउनुहुन्छ होला डिफेन्डिङ च्याम्पियन?
3: डेफिनेटली हजुर, डिफेन्डिङ म्याच आउनै पर्यो, अझै योभन्दा अझै स्ट्रङ भएर अझै हामी आउनेछौँ।
0: प्रेसर इज अन नाउ, नेक्स्ट इयरको लागि शुभकामना, अनि दिस इयरको लागि कङ्ग्रेचुलेसन।
3: एकदम थ्याङ्क यू भेरी मच हाम्रो भोइस राखिदिनु भएकोमा, एकदम थ्याङ्क यू भन्न चाहन्छु।
0: अब भने तमुदी युकेको ट्रस्टी हुनुहुन्छ हाम्रो एकेन्द्र गुरुङज्यू, जब जब यहाँ गोर्खा कप प्रत्येक वर्ष सम्पन्न हुन्छ उहाँको गीत बज्छ, त्यो गीत बज्दा मलाई पनि एकदम यो गर्वले छाती ढक्क हुन्छ। उहाँ सर्जक हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छ। एकेन्द्रज्यू नमस्कार हजुरलाई।
4: नमस्ते, यो बिएफबिएसको तपाईँ योगराज राईज्यूलाई यो अवसरको लागि म धेरै आभार व्यक्त गर्न चाहन्छु।
0: प्रत्येक वर्ष यो गीत तपाईँले लेखेको सिर्जना गर्नु, गीत बज्दा कस्तो लाग्छ तपाईँलाई गोर्खा कपमा?
4: यो गोर्खा कपको एउटा सहयोगको लागि मैले निर्माण गरेको गीत हो, मैले बनाएको गीत हो। जहाँसम्म मलाई लाग्छ यो गोर्खा कपको चिनारी हो, गोर्खा कपको यो परिचय हो, र गोर्खा कप मात्रै होइन कि बेलायतमा बस्ने आम नेपालीहरूको विशेष गोर्खाहरूको यो एउटा चाहिँ परिप्रेक्ष्यमा यो गीत लेखिएको छ। र यो गोर्खा कपमा हामी के गर्दैछौँ त, हामी गोर्खा कप क्यों लागि हामीले आयोजन गरेको छौँ, यसको यावत कुराहरू यसमा समेटेको छ। हाम्रा पुर्खाहरूको वीर गाथा हामीले यसमा चाहिँ पोख्दैछौँ, पुर्खाहरूले गरेको इतिहास हामीले यहाँ सम्झाउँदैछौँ। यो गोर्खा कपले नयाँ आउने जेनेरेसनलाई योसँग जोड्ने हामीले काम गर्दैछौँ। डायस्पोराको नेपालीहरू, यहाँको स्थानीय गोर्खाहरूसँग हामीले एटेन्सन गराउँदैछौँ। यावत कुराहरूलाई लिएर हामीले यसलाई लेखिएको छ। के भन्न चाहन्छु भन्दाखेरि यो यहाँको नेपालीहरूको डायस्पोराको नेपालीहरूको के कुरा अभिव्यक्त गर्नुपर्ने हो त्यो सबै कुरा यसमा अभिव्यक्त गरेको छ भनेर मलाई लाग्छ र म यो कुरा हजुर मार्फत सबैलाई भन्न चाहन्छु।
0: यो गीत चाहिँ तपाईँले आफैले लेख्नुपर्छ भन्ने लाग्यो कि संस्थाले लो यस्तो खालको गीत चाहिँ लेख्नु पर्यो भनेर तपाईँलाई अफर आयो, कसरी लेखेको?
4: म प्रत्येक वर्ष गोल्ड कपको समापन पछि केही न केही आर्टिकलहरू म लेख्ने गर्थेँ अनि यो आर्टिकल लेखेर मात्रै यो पुरा भएन, यसलाई चाहिँ नै सबै नेपालीहरूको घर घरमा डायस्पोरामा नेपालमा सबैलाई यसको बारेमा अवगत होस्, जानकारी होस्, यो जुग जुग यो बाँचिरहोस् भन्ने मलाई लागेको थियो। मलाई त्यो अभिप्रायले यो लेख्न पुगेको हो र यसमा मैले तत्कालीन समयको अध्यक्ष नन्दजङ गुरुङ हुनुहुन्थ्यो उहाँको अनुरोधमा यो गीत लेखेँ। अहिले आएर यो गीतलाई अलिकति वाइडली लैजाने सन्दर्भमा अहिलेको जमानामा म के कुरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, गीत भनेको कुरा अहिले सुन्दैन, गीत भन्ने कुरा हेर्छ र सयपत्री परिवारले विशेष गरेर कविता बहिनीले जुन दुःख गरेको छ त्यो दुःखले गर्दाखेरि यो गीतले झन् मौका पाएको छ। यो गीतले चाहिँ गीतको मर्म, गीतको भावना, गीतको सम्पूर्ण कुराहरू आम श्रोता सामु पुगेको छ भन्ने मलाई लागेको छ र यसले अझ आउने भविष्यमा हाम्रो गोर्खाको अनि हाम्रो केटाकेटीको सम्पूर्ण कुराहरूलाई चाहिँ यसले सम्प्रेषण गर्छ भनेर मलाई लागेको छ र म त्यो भन्न चाहन्छु।
0: यसपटक भेट्दा एकदमै खुसी लाग्यो, नेक्स्ट इयर भेटौँला हजुर।
4: हस् धन्यवाद
0: हजुर। मेन तर्फ चाहिँ गुरुजी एलिट भर्सेस राङभाङ समाचार युकेको बिच फाइनल भएको थियो र उहाँले 2 गोल स्कोर गरेर यस वर्षको मेन तर्फको फाइनल जित्नु भएको छ। हाम्रो क्याप्टेन भाइ हुनुहुँदो रहेछ, उहाँसँग कुराकानी गरौँ। भाइ नमस्कार, तपाईँ विवेश गोर्खा रेडियोमा हुनुहुन्छ।
5: नमस्ते सबैजनालाई।
0: हजुरको पुरा नाम?
5: विवेक बलाल।
0: कति खुसी हुनुहुन्छ?
5: धेरै खुसी छु, सेकेन्ड टाइम विनिङ, पहिला एमबिसिएफको लागि खेल्थे। यो टिम चाहिँ हाम्रो सब समाज कम्युनिटी सब साथीहरू भएर खेलेको, रमाइलो भयो होल डे।
0: लास्ट मन्थ निकै हार्ड टाइम दिएको थियो होइन गुरुजीले?
5: गाह्रो त गाह्रो, तिनीहरू त ब्याक टु ब्याक फाइनलिस्ट हो, सो वी रिस्पेक्ट द गुड प्लेयर्स, त्यही भएर वी केम विद आवर गेम प्लान अनि देखाएको।
0: राइट, अनि सबै गेम जितेर आउनु भएको छ?
5: हजुर, सब गेम जितेको।
0: कतिको साँझ थियो, के च्यालेन्ज थियो आज?
5: घाम घाम च्यालेन्ज थियो, घाम द वेदर धेरै गर्मी भयो।
0: यस्तो रिजल्टको अपेक्षा गर्नु भएको थियो?
5: नेभर, फाइनल त जे हुन सक्छ, सो द्याट्स वाइ I'm proud of the boys.
0: यो राङभाङ समाजको बारेमा भनिदिनुहोस् न, यो तपाईँको टिम कसरी बनाउनु भएको?
5: यो चाहिँ मेरो साथी स्याम, उसको डेडी चाहिँ प्रेसिडेन्ट सहारा र राङभाङको, अनि उसले सब हामी साथीहरू हो, सब साथीहरू।
0: ए, हाम्रो वीर बलाल नम्बरीको छोरा हो?
5: हजुर।
0: ए ओके, अनि लो नम्बरी कति खुसी हुनुहुन्छ छोरा क्याप्टेन रहेछ?
6: यो एकदमै ट्राई हार्ड, पहिला पनि मेरो ठुलो छोरा र यो उसले यो गोर्खा कप धेरै चोटि जितेको छन् तर आज फेरि 23 वर्षपछि फेरि यो आज जित्नु सफल भएको छ, एकदम खुसी लागेको छ।
0: कतिपल्ट जित्नुभयो?
5: 3 चोटि जितिसक्यो।
0: बाबाले फुटबल खेल्न कति पठाउनु हुन्थ्यो?
5: सधैँ डेडी त गोलकिपर हुनुहुन्थ्यो नि त, म चाहिँ डिफेन्डर, दाइ चाहिँ स्ट्राइकर, फ्यामिली छोडीहरू नि त, त्यही भएर।
0: धेरै धेरै धन्यवाद। जुन पैसा पाउनुहुन्छ 3000 हो कि होइन?
5: हजुर, त्यति मतलब पैसा थाहा होइन, ट्रफीलाई मात्रै हो, हामी चाहिँ पैसा त समाजको लागि जान्छ, हामी चाहिँ ट्रफीलाई हेर्नु।
0: के गर्ने त पैसा?
5: पैसा खाने हो अब, भोकलाई।
0: यस कङ्ग्रेचुलेसन।
5: थ्याङ्क यू, थ्याङ्क यू।
0: अब भने तमुदी युकेको वर्तमान अध्यक्षजी हुनुहुन्छ हाम्रो जुम्काजी गुरुङ दाजु। दाइ नमस्कार। हजुर
7: भाइ, थ्याङ्क यू भेरी मच।
0: एकदम गोर्खा कप आज मौसमले पनि साथ दियो, मैले एकदमै इन्जोय गरेँ, कतिको सफल भएको ठान्नु भएको छ?
7: मेरो विचारमा यो मैले भन्दा सम्पूर्ण दर्शकहरूले चाहिँ यो एउटा उहाँले गर्ने कुरा हो, उहाँले चाहिँ के कस्तो भयो भनेर चाहिँ उहाँले नतिजा चाहिँ उहाँले रिजल्ट चाहिँ उहाँले दिनुहुन्छ। मेरो विचारमा आजको यो 24 गोर्खा कप चाहिँ एकदमै भव्य अनि सभ्यका साथ कुनै इन्सिडेन्ट नभइकन समापन भएको जस्तो मलाई लाग्दछ।
0: गर्व लाग्छ होला तपाईँले लिड गर्नुहुन्छ यत्रो ठुलो इभेन्ट है?
7: अवश्य नै गर्व लाग्छ, विशेष गरी त अब यो इभेन्ट गर्नु चाहिँ हामीलाई यदि खेलाडीलाई नि म्यानेजर, टिम क्याप्टेन र सम्पूर्ण दर्शकहरू आइदिएन भनेदेखि त अवश्य नै पनि यसको कुनै औचित्य रहँदैन। त्यस कारण म सर्वप्रथम त खेलाडी, क्याप्टेन, म्यानेजर उहाँहरूले गर्दा नि यो गोर्खा कप रन भइराखेको जस्तो मलाई लाग्छ।
0: गोर्खा कप नट ओन्ली फुटबल हेर्नको लागि विभिन्न उद्देश्य लिएर आउनुहुन्छ, यहाँ पनि सबैलाई भेट्दै हुनुहुन्थ्यो तपाईँ दिदीले होइन, कस्तो लाग्छ दाइ त्यो खेलाडीहरूको यहाँ उनीहरूको उमङ्ग जोसहरू सुन्दा कस्तो लाग्छ हजुरलाई?
7: मलाई कस्तो लाग्छ, म किन भेट्न जान्छु भने उहाँहरूको प्रतिक्रिया लिनलाई, हामीले केही अहिले कमी कमजोरीलाई फेरि अर्को वर्षको हामीले त्यसलाई फेरि सुधार गर्न सक्छ कि भन्ने कुराहरू मैले सोध्छु उहाँहरूसँग, अनि उहाँले प्रतिक्रिया दिनुहुन्छ। अनि प्लस मेरो कर्तव्य हो, मैले बोलाएपछि मेरो पाहुनाले अवश्य पनि के कस्ता लाग्यो के कस्ता भए भन्ने मलाई लाग्छ, त्यो भएर मैले चाहिँ सधैँ भेट्ने गर्छु।
0: यहाँ तपाईँलाई बोलाउँदै हुनुहुन्छ दाइ, थ्याङ्क यू भेरी मच, सी यु नेक्स्ट इयर। हजुर
7: थ्याङ्क यू, थ्याङ्क यू।
0: हजुर उहाँ हुनुहुन्थ्यो जुम काजी गुरुङ दाजु, उहाँलाई धन्यवाद दिन चाहन्छु। र यस पटकको कथा कप 2026 चाहिँ भ्याट्रन तर्फ चाहिँ 04 इन्टेकका चाहिँ नम्बरीहरूले जित्नु भएको छ भने यता मेन क्याटेगोरीतर्फ चाहिँ राङभाङ समाज युकेले जित्नु भएको छ, अनि यता लेडिजतर्फ चाहिँ दुईवटा टिम हुनुहुन्थ्यो जसमा चाहिँ तामाङ समाज युकेले जित्नु भएको छ। उहाँहरू सबै सबैलाई कङ्ग्रेचुलेसन भन्दै र अर्को वर्ष भेट्ने बाचा राख्दै मैले पनि बिदा मागेँ। हस्त नमस्ते।
8: थप विदेशको साथमा श्रोता कार्यक्रम अब दिवाकुसीलेबाट बिदा लिने समय आइसकेको छ। जाँदा जाँदै जानकारी गराउन चाहन्छु, केही क्षणमा इभिनिङ सो गुदली पाउन सक्नुहुन्छ योग दाजुको साथमा एन्जोय गर्नुहोला। र भोलिको दिन विकेन्ड मर्निङ ब्रेकफास्ट सो सुनौरो बिहानीमा म सुनै उपस्थित हुने नै छु। झ्यालैमा केयर सिंह निमको आवाजमा पनि मिठो गीत एन्जोय गर्नुहोस् र आज बाँकी पल तपाईँको शुभ रहोस्। हाम्रो गुड विकेन्ड भन्दै म सुनै पनि आउ बिस्तारी अफर नाउ। नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124.34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठुलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रुसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रुसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध सुरु भएता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रुसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रुसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर्प भन्छन्,
4: It was clearly part of an attack on
3: यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको बर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जुनको सुरुवातबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौँ विलासी गाडीहरू रहेको र कैयौँ महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO प्रमुखले कङ्गो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपिल गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कङ्गो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घले थप 8 करोड अमेरिकी डलर सहयोग गर्ने बाचा गरेको छ। WHO इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। झन्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको सुरुवात गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढी, करिब 21.25 खर्ब रुपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छुट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रुपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्बभन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ।
0: गत 3 बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुसीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2 खर्ब 86 अर्ब रुपियाँ सडक तथा सहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2 खर्ब 18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण वात्तै बढ्न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृङ्खलामा देखा परेको गडबडीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौँ।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठुलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा सुरु गरेका कयौँ कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यो, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्ने उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढङ्गले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौँ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर, छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेको देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिस्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु भयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी, यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो। त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठुलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठुलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो भए उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार सङ्ग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा, नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ?
2: एउटा कुरा त के भने आकार ठुलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शङ्का छ।
0: अब बजेट भाषणको सुरुमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पुरा होला?
2: त्यति सजिलै पुरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ, तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि, त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शङ्काको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्त्वाकाङ्क्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यसको चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शङ्काको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौँ। हामीले के आशा गरौँ भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौँ यो कुरा चाहिँ राम्रो ढङ्गले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शङ्काको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रुसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रुसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रुसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रुसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रुसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी सहर कुन्स्टान्टामा रहेका रुसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रुसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रुसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रुसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले युले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। युके, जर्मनी र फ्रान्सले पनि रुसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पखै यहीं समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हजुर आदरणीय सुदर आबा मुकारुम बेगम गन्धर्व र अञ्जना गुरुङ र साथीहरूले गाउनु भएको यो मिठो लोक भाका तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गुड आफ्टरनुन, गुड इभिनिङ यहाँहरू सबैलाई। कार्यक्रम गोधुलीबाट म योगराज राईको 4:20 जाँदा तपाईँहरूले कार्यक्रम सुनिराख्नु भएको छ। 7 हामी रहनेछौँ र युकेमा अझै टेम्परेचर गर्मी नै छ र म पनि यो गर्मीले गर्दा जिउ अलिकति अल्छी ला भइरहेको छ अलिकति भनौँ न, यो कहिलेकाहीँ हुन्छ नि त्यो त्यस्तो खालको जिउ, आज मलाई पनि त्यस्तै भइरहेको छ। आज कुनै पनि अन्तर्वार्ता छैन आदरणीय श्रोता, त्यसले प्योरली इन्टायरली हामी गीत सङ्गीतबाट चाहिँ इन्जोय गर्नेछौँ। र तपाईँहरूको पनि रिक्वेस्ट गीतहरू छन् भने प्लिज लेट मी नो, अनि तपाईँहरू पनि अन एयरमा आएर 1-2 शब्द बोल्न चाहनुहुन्छ भने प्लिज जानकारी गर्नुहोला। विकेन्डतिर के गर्दै हुनुहुन्छ, कार्यक्रम गर्दै हुनुहुन्छ भने, यसो कार्यक्रम सम्बन्धी 1-2 बोल्न चाहनुहुन्छ भने त्यो पनि तपाईँले गर्न सक्नुहुन्छ। 01-303-246-730 कल गर्नुहोला, त्यसपछि नेपालीको लागि 2, अनि त्यसपछि चाहिँ 1 थिच्नुभयो भने स्टुडियोसम्म आइपुग्नुहुन्छ। बाहिर चाहिँ फोन नगर्नु होला किनकि म स्टुडियोभित्र छु, बाहिर फोन बज्यो भने फेरि मैले सुन्न सक्दिनँ, गर्दा फेरि योग भाइले अथवा योग दाइले फोन उठाउनु भएन भन्ने तपाईँलाई पर्न चाहिँ सक्छ। गर्दा 2 थिच्नुहोस् नेपालीको लागि, रूपा दिदीको आवाज सुन्नुहुन्छ, र त्यसपछि चाहिँ 1 थिच्नुभयो भने स्टुडियोसम्म आइपुग्नुहुन्छ है त। हजुर, आज चाहिँ दुईवटा महत्त्वपूर्ण दिन पनि हो, गणतन्त्र दिवस रिपब्लिक डे अनि इन्टरनेसनल एभरेस्ट डे पनि हो, अन्तर्राष्ट्रिय सगरमाथा दिवस। सायद तपाईँहरूले विभिन्न न्युजतिर सुनि पनि सक्नु भएको छ होला। अनि नेपालमा आज चाहिँ डाक्टर स्वर्णिम वाग्ले हुनुहुन्छ अर्थमन्त्री, उहाँले बजेट भाषण पनि गर्नुभयो, बजेट पनि प्रस्तुत गर्नुभयो र यसको चाहिँ असर अब कसरी पर्छ र विभिन्न विज्ञहरूले यसलाई अब विश्लेषण गरिराख्नु भएको होला र अहिलेको नयाँ सरकारको पहिलो बजेट र यसो हेर्दा कुनै पनि स्थलकै राम्रो पनि यहाँ म देख्दैछु र मैले पनि पुरा सुन्न चाहिँ पाएको छैन। अब कतिपय कुराहरू यो सुनेर पनि बुझिँदैन, यो नियम कानुनको कुराहरू आउँछ, बजेटको कुराहरू आउँछ होइन, त्यो प्रयोग गर्ने शब्दहरू पनि निकै भासभास हुन्छ, अलिकति युज टु पनि हुनुपर्छ। गर्दा विक्रमसम्म 2065 आजको महिना जेठ 15 चाहिँ ऐतिहासिक संविधान सभाको पहिलो बैठकले चाहिँ राजाको राजतन्त्रको जुन चाहिँ लामो चाहिँ राजतन्त्र चाहिँ नेपालमा थियो र त्यसलाई अन्त्य गरी नेपाललाई संज्ञा गणतान्त्रिक मुलुक घोषणा गरेको थियो आदरणीय श्रोता। यो चाहिँ 2062-63 चाहिँ अब यो जनआन्दोलन भएको थियो, तपाईँलाई थाहा भएको कुरा हो। त्यसले गर्दा पनि जनताहरूमा अहिले आफ्नो बोल्ने अधिकार सबै हामी जनतामा निहित छ, तर अहिले यसो हेर्दा गर्दा सबै जनता नै पत्रकार बनेको, सबैले हुने नहुने भनिरहेको गर्दा अलिकति कन्ट्रोल चाहिँ हुनुपर्छ कि

0: तीस तारिक आजकै दिन चाहिँ नेपाली पर्वतारोही तेन्जिङ नोर्के शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले चाहिँ पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो, इतिहास रच्नु भएको थियो। अब अहिले त धेरैले चाहिँ सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ र त्यही दिनलाई चाहिँ सम्झना गर्दै यो स्पेसल दिवस मनाइन्छ। सायद नेपालतिर त्यस्तो कार्यक्रमहरू मनाइएको पनि होला, मनाउँछ पनि होला, सरकारले आयोजना पनि गर्छ होला, अनि वर्ल्ड वाइड रूपमा पनि मनाइन्छ होला, यसको पक्का थाहा भएन। तैपनि आज चाहिँ जो 1953 अहिलेसम्म जो चाहिँ सगरमाथाको सफल आरोहण गर्नुभयो उहाँहरू सबैलाई चाहिँ जस आज सम्झिनेछौँ, सम्मान गर्ने अनि उहाँहरूलाई चाहिँ शुभकामना दिने दिन पनि हो। दुईवटा इम्पोर्टेन्ट दिन हो। सगरमाथाको उचाइ 8848.86 मिटर, अहिले पछिल्लो चाहिँ चाइनिजहरूले गरेको यो सर्वेक्षणमा चाहिँ अलिकति सगरमाथाको चाहिँ बढाएको छ उचाइ 86 मिटरको कुराकानी आएको छ। आदरणीय श्रोताहरू, यिनै छन् र तपाईँहरूले गीतहरू मगाउन सक्नुहुन्छ अनि फोन गरेर एक दुई शब्द बोल्न चाहनुहुन्छ, प्लिज बाई अल मिन्स मलाई कल गर्नुहोला, इमेल गर्नुहोला अनि टेक्स्ट पनि गर्न सक्नुहुन्छ। भन्दै अब अर्को गीततर्फ लागौँ र यो गीत चाहिँ तर त्योभन्दा अगाडि एउटा जानकारी राखौँ र त्यसपछि हामी गीततर्फ लाग्नेछौँ है त।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

हजुर, शिव परिवारले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। ड्रिङ्किङ सम्बन्धी रहेको थियो, अलिकति ड्रिङ्क गर्नका लागि इन्करेज गरे जस्तो गीत नसम्झिनु होला। अब ओभियसली चाहिँ अब ड्रिङ्क गर्नु राम्रो होइन, लिमिटले खानु त ठिकै नै हो, तर लिमिटभन्दा बढी गयो भने फेरि त्यसलाई स्वास्थ्यमा चाहिँ लङ टर्म चाहिँ इफेक्ट पर्छ, त्यो कुरा पनि याद राख्नु होला। इन्जोय गरेर कहिले काहीँ एक दुई पानी पिउनु ठिकै नै हो, तर एभ्री डे चाहिँ पक्का हुन्छ नि होइन, त्यो घ्याम्पाई जिताउने खालको चाहिँ त्यो बानी नगर्नु होला। तपाईँहरूले धेरै हाम्रो नेपालीहरू गोर्खालीहरू त्यति साह्रो हामी पिउँदै पनि विभिन्न पार्टीतिर जाँदा पनि एकदमै जो सचेत भएर पिउनु पर्ने अवस्था हुन्छ। अब ड्रिङ्क ड्राइभको कुरा पनि छ, अब जो गाडी अर्काले चलाइदिने भए पनि र धेरै व्यक्तिहरू सजग भएर पिइरहेको अनि हेल्थमा चाहिँ एकदमै जो कसियस भएको र जो देख्न सकिन्छ, जहाँ पनि जाँदा पनि हेल्थ एकदमै म्याटर्स छ। अब बेलायतमा मात्र नभएर जब हामी देश छोडेर चाहिँ प्रवासतिर लाग्छौँ भने त्यहाँ हेल्थ चाहिँ एकदमै प्रायोरिटी आउँछ। हेल्थ भएन भने काम गर्न सकिँदैन, काम गर्न नसकेपछि अब सर्टेन कम्पनीको रुल हुन्छ, त्यतिसम्म पनि निको भएन अथवा रिकभरी भएन, काममा गएन भने फेरि कम्पनीको पोलिसी के छ होइन, त्यही अनुसारले चाहिँ हामीले यस कन्सिक्वेन्सेस भोग्नुपर्ने हुन्छ। आज बजेट भाषण भयो, प्रधानमन्त्री बालेन्द्र शाहको पनि त्यहाँ उपस्थिति रहेको तपाईँहरूले सायद सुनि पनि सक्नुभयो होला, र के विषयमा भयो त्यो पक्का हामीले अहिले चाहिँ मलाई थाहा भएन, तर यसो हेर्दै गर्दा चाहिँ राष्ट्र सेवा कर्मचारीको तलब 21% वृद्धि भएको कुरा रहेछ, तर केमा कति बढ्यो र त्यो कुराहरू तपाईँहरूले यसो पत्रिकातिर गएर पढ्नु होला, विच इज एकदमै राम्रो कुरा हो। अब 21% भनेको चाहिँ धेरै नै हो। अब नेपालमा एउटा चाहिँ अलिकति यो भ्रष्टाचार हुनुको कारण चाहिँ कर्मचारीहरूको तलब राम्रो नभएर पनि होला जस्तो मलाई लाग्छ, किनकि तलब नपुगेपछि त अब घर व्यवहार चलाउनु पर्यो, अब नानीहरूलाई चाहिँ राम्रो स्कुलमै पढाउनु पर्ने हुन्छ होइन, अब बोर्डिङ स्कुलमै पढाउनु पर्ने हुन्छ, बोर्डिङ स्कुल कति महँगो छ नेपालमा होइन, अनि चाहिँ हस्पिटलहरू प्राइभेट हस्पिटलहरू कति महँगो छ तपाईँलाई थाहा भएको कुरा हो, त्यसले गर्दा पनि अब भ्रष्टाचार भएको होला जस्तो मलाई लाग्छ। आशा छ अब कि यो नयाँ सरकारले त्यो चाहिँ बिस्तारै अब कर्मचारीहरूको पनि सेवा सुविधा राम्रो भयो भने त भ्रष्टाचार किन गर्ने, तलबले पुग्यो भने, तलबले नपुगेपछि नै अब त्यो मान्छेले चाहिँ विकल्प सोच्न थाल्ने हो, अनि विकल्प के हो भन्दा भ्रष्टाचार हुनसक्छ अथवा चाहिँ विभिन्न माध्यमहरू अपनाउनु पर्ने हुन्छ, चोरी गर्ने होइन, ड्रग्स गर्ने, त्यो कुराहरू आउँछ। अनि खेलकुद क्षेत्रको लागि बजेटको कुरा छ, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार भन्ने कुरा पनि यहाँ चाहिँ आज छापेको रहेछ, जुन चाहिँ राम्रो कुरा हो। आदरणीय श्रोताहरू, कुल बजेट 4.3 अरब रुपियाँ भनेर यहाँ लेखेको छ यो पहाडे कागजमा। यसपटकको बजेट चाहिँ यहाँ यसरी गरिएको छ, सधैँ त्यो झोलामा रातो झोलामा बोकेर आइन्थ्यो नि होइन, त्यो चाहिँ छैन रहेछ, यसपटक तोड्यो भनेर पनि आइरहेको छ। थुप्रो यहाँ न्युजहरू छ, र चालुतर्फ वित्तीय व्यवस्था, आन्तरिक ऋण, पुँजीगत राजस्व, वैदेशिक ऋण, अनि चाहिँ वैदेशिक अनुदानको कुराहरू छ, र कतिपय यो कुराहरू बुझिन्छ कति बुझिँदैन गर्दा जस 21.24 अरब बराबरको बजेटको घोषणा चाहिँ आज भएको छ, अर्थमन्त्री डाक्टर चाहिँ स्वर्णिम वाग्लेज्यूले गर्नुभएको छ। गर्दा आशा छ देशले बिस्तारै विकासको गति लिँदै जाला, अहिले दुई महिना प्लस भयो कि होइन, गति हेर्दा चाहिँ राम्रै गति लिइरहेको चाहिँ देख्न सकिन्छ। तर एउटै मात्र गुनासो चाहिँ प्रधानमन्त्री संसदमा आउनु भएन, बोल्नु भएन भनेर विपक्षी दलहरूले भनिरहेका छन्। अब यो राजनीतिमा कस्तो हुन्छ भने जतिसुकै सरकारको पक्षले चाहिँ सरकारमा रहनुभएका सरकारले राम्रो काम गरे पनि अब विपक्षीको त सानो के छ खोट होइन, अब राम्रै कामलाई पनि अब त्यसलाई कमेन्ट गर्ने, त्यो अब यहाँ संसदमा पनि सुनिराख्नु भएको छ नि होइन, यहाँको युकेमा पनि गर्दा त्यो एउटा नेचर नै हो जस्तो लाग्छ। तर सही कुरामा चाहिँ जो साथ दिने अनि सही कुरामा चाहिँ अब अलिकति कम्प्लेन गर्ने अथवा त्यसलाई आवाज उठाउने, कम्प्लेन भन्दा आवाज उठाउनु चाहिँ राम्रो हो, तर कहिलेकाहीँ त्यस्तो भएको देखिँदैन होइन। अभय र द स्टिम इन्जिन्सको प्रस्तुतिमा यो गीत सुनाऊ।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर, निबु खोले सोल्टिनीको गीत गाउँदै हुनुहुन्थ्यो विनोद राई, र उहाँ चाहिँ द भोइस अफ नेपाल सिजन 5 को विनर पनि हुनुहुन्छ। अहिले नयाँ गीतहरू कतिको आएको छन् पक्का थाहा भएन। अब यो रियालिटी सोमा गएपछि विनर हुनुभन्दा पनि अब त्यो सर्भाइभ हुनु हो होइन, कतिपयले राम्रो राम्रो पनि गरिआएको छ, विनर टाइटल नजितेर पनि कति अलिकति जोस जति आउनुपर्ने जति रेकर्ड हुनुपर्ने गीतहरू आउनुपर्ने त्यति नआएको हो कि जस्तो पनि फिल हुन्छ। त्यो आफ्नो लगमा पनि फरक पर्छ होइन, गीत गाएर मात्रै होइन, कति गीतहरू चाहिँ फेरि दर्शकहरूले मन पराइदिनुहुन्छ, श्रोताले मन पराउनुहुन्छ, कति मन पराउनुहुन्न त्यसमा पनि फरक छ। एनिवे, नयाँ नयाँ गीतहरू चाहिँ ल्याउँदै जानु होला, यही नै हाम्रो शुभकामना पनि छ है त। र आज चाहिँ गणतन्त्र दिवस अनि चाहिँ इन्टरनेसनल एभरेस्ट डे, अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि हो, र आशा छ वर्ल्ड वाइड रूममा विशेष गरेर सगरमाथा दिवस चाहिँ मनाउनु भयो होला भन्ने पनि हाम्रो चाहिँ जस भनाइ हो। नवौँ लोकदोरी स्वर्णिम साँझ भोलि हुँदैछ, र भोलि चाहिँ एम्पायर हलमा 2:30 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। तपाईँहरू जान सक्नुहुन्छ, थुप्रै थुप्रै गायिकाहरूको चाहिँ त्यहाँ प्रस्तुति तपाईँले देख्न सक्नुहुन्छ। मेल आर्टिस्टहरू 3 मात्र मैले यहाँ देख्दै छु, गर्दा जो जो जानुहुन्छ इन्जोय गर्नु होला। म पनि त्यतिर जाने विचार गर्दैछु, अलिकति लङ ड्राइभ छ, तैपनि जोस उहाँहरू यति धेरै कलाकारहरू चाहिँ भेला चाहिँ भएको कार्यक्रमहरू कम्ती मात्रै हुन्छ होला, थुप्रै कलाकारहरू यहाँ हुनुहुन्छ। उहाँहरूको नाम चाहिँ एकदमै सानोमा लेखेको कारणले गर्दा अलिकति म भन्न पनि असमर्थ छु। हाम्रो कल्पना श्रीपाल बहिनी हुनुहुन्छ, र उहाँसँग हाम्रो आशा दिदीले गर्नुभएको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। भोलि हुँदैछ है त, टिकट दर एडभान्समा 20 पाउन्ड अनि डोरमै किन्नुभयो भने 25 पाउन्ड हो, अनि नानीहरू 6-12 वर्षको र सिनियर सिटिजन्सहरू हुनुहुन्छ भने 15 पाउन्ड चाहिँ तपाईँहरूले तिर्नुपर्ने चाहिँ हुन्छ है। त्यो भोलिको कार्यक्रमको म कुराकानी गर्दैछु। अनि किराँत साम्पाङ राई जुमलेखा युगेको साखेवा सिली मार्ने भन्छ, अथवा साखेवा समापन र वार्षिक भेटघाट हुन गइरहेको छ। यो 20 जुनको दिन स्याटरडे दिन पर्दछ, ग्याम्बल ल्यान्ड जहाँ चाहिँ अब जस किराँत राई हाउस पर्दछ त्यहाँ जान सक्नुहुन्छ। GU23 6HS हो त्यहाँको पोस्टकोड। 11 बजेबाट राति 8 बजेसम्मको कार्यक्रम उहाँले राख्नु भएको छ। कन्ट्याक्ट पर्सन राजेन्द्र राई हुनुहुन्छ, र उहाँलाई 07735362020 कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। यस सम्बन्धी विस्तृत जानकारी तपाईँहरूले लिन चाहनुहुन्छ भने, अनि सङ्कुवा सभा समाज युगेको वार्षिक भेटघाट हुँदैछ, यसपटक चाहिँ August 15 हुँदैछ है, एम्पायर हल अर्ड सर्टामा, र त्यो ठाउँ सबैलाई प्रायः थाहा नै छ होला। त्यहाँको पोस्टकोड GU11 1DJ तपाईँहरूले जान सक्नुहुन्छ। हाम्रो उत्तर सुन्दास दाजुले भाइबरमा पठाइदिनु भएको छ, थ्याङ्क यू। तर यो अक्षरहरू अलिकति अस्पष्ट, अलिकति सानो भएको कारणले गर्दा सबै कुराहरू म भन्न असमर्थ छु। 10 बजेबाट राति 10 बजेसम्मकै कार्यक्रम राख्नु भएको छ, र सङ्कुवा सभामा चाहिँ धेरै चाहिँ पर्यटकीय ठाउँहरू पनि रहेछन्, जानुपर्ने ठाउँहरू बरुन भ्याली सुन्नुभएको होला त्यहीँ पर्दछ, अनि चाहिँ मकालु हिमाल, अनि 300 भन्दा धेरै प्रजातिका लाली गुराँस, ओएमजी 300 भन्दा धेरै प्रजातिका लाली गुराँस, त्यो धेरै 36 सरीका लाली गुराँस यो यता चाहिँ माथि हिलेदेखि मासतिर चाहिँ जाँदा त्यहाँ देखेको भन्थ्यो। 4 थरीको चाहिँ मैले छुट्याउन सकेँ, अरू चाहिँ मैले छुट्याउन सकिनँ। यो 300 प्रजाति भनेको त यो त धेरै हो हजुर, यसको लागि त अब पक्का एक्सपर्ट नै चाहिन्छ। खाँदबारी बजार भइहाल्यो, मनोकामना मन्दिर दिल पनि अब त्यहीँ नै पर्दछ, र तुमलिङ टार एयरपोर्ट, र यहाँ चाहिँ म गएको छु एयरपोर्टबाट, एकदमै एकपटक यो बाटो पनि हिँडेको छु, यति चाहिँ रमाइलो वातावरण छ, त रमाइलो बाटो छ त्यो होइन। अनि सङ्ख्वा सभामा अजिङ्गर ढुङ्गा भन्ने पनि रहेछ, यहाँ फोटो पनि पठाउनु भएको रहेछ, थ्याङ्क यू हजुरलाई। अनि सङ्ख्वा सभा चैनपुर बजार, अनि यो चैनपुर भ्यागुते ढुङ्गा पनि यहाँ चाहिँ भन्नुभएको छ, अनि सिद्धकाली पोखरी बजार होला, यो अलिकति अस्पष्ट छ, अनि अक्कर पनि छ, अनि अरुण उपत्यका, थुप्रै थुप्रै हेर्नुपर्ने ठाउँहरू यहाँ चाहिँ रहेछ आदरणीय श्रोताहरू। अनि कोभिड चाहिँ 11 बुस्टर खोप कार्यक्रम रहेको छ, COVID-11 बुस्टर खोप कार्यक्रम, र यो चाहिँ आफू सुरक्षित बनाऊ, आफ्ना प्रियजनलाई सुरक्षित राखौँ, हाम्रो समुदायको रक्षा गरौँ भन्ने नाराको साथ चाहिँ यो COVID-11 खोप बुस्टर चाहिँ हुँदैछ। यो कार्यक्रम चाहिँ ग्रेटर रस्मो नेपाली कम्युनिटीको सहयोगमा हुँदैछ है त, अनि चाहिँ इजी फार्मेसीद्वारा सञ्चालन गरिएको, 30 मे भोलिको दिन हो, 10 बजेबाट 1500 बजेसम्म 10-3 बजेसम्म भनौँ न खोप लगाउने स्थान चाहिँ जिआरएम
1: एनसी को अफिस में ओल्ड सर्ट में जी इलेवेन वन एस जे में तैयार जान सकून रहा को क्वालिफाइड होगा इसको 75 वर्ष व सो भन्दा माथि का व्यक्ति यह खोप दिने फ्री नई होला जस्तो मैं लाग्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई यह दिन्छ है। त भोलिको कार्यक्रम एकदम इम्पोर्टेन्ट छ तपाईहरुले जानु होला अनि यो खोप पनि लिन सक्नुहुन्छ भन्न म चाहन्छु है। त हजुर यति भन्दै अब कैलाश भाइले मगाउनु भएको गीत तर्फ लागौ। धेरै जना कलाकारहरुले गाउनु भएको गीत रहेछ र यो गीत नीता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा मगर अनि दीपक घर्ती मगर गाउँदै हुनुहुन्छ र शब्द सिद्धार्थ आले मगर, कमल घर्ती मगर र कमल घर्ती मगरकै कम्पोजमा हामी यो गीत सुन्दैछौँ। ल त कैलाश भाइ, हेभ अ लवली विकेन्ड है त।

0: आगामी आर्थिक वर्षका लागि सरकारले 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 21,24,34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1,270,58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431,10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422,64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1,405,31 करोड र वैदेशिक अनुदानबाट रु 61,74 करोड बेहोर्दा रु 657,29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247,28 करोड परिचालन गर्नेछौँ।
0: यो बजेट हालसम्मकै ठुलो हो। चालु आर्थिक वर्षका लागि सरकारले 19,64,11 करोडको बजेट विनियोजन गरेको थियो। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले सबै मिलाएर 21% तलब वृद्धि हुने घोषणा गर्नुभएको हो। बजेट भाषणमा महँगी भत्ता कायम राखेर आधारभूत तलबमा 10% वृद्धि गरिएको छ। यस्तै 10% मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउनेछन्। महँगी भत्तालाई कायम राखिएको छ। अर्थमन्त्री वाग्लेले बजेट भाषण मार्फत न्यूनतम 40,000 अधिकतम 1,00,000 भन्दा बढी कायम गरिएको बताउनु भएको छ। यसअघि सरकारले आर्थिक वर्ष 2079-80 बजेटमा 15% तलब वृद्धि गरेको थियो। त्यस यता तलब बढेको थिएन। सरकारले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37 अर्ब बढी बजेट विनियोजन गरेको छ। अर्थमन्त्री सोनी मुहागले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37 अर्ब 17 करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो। यस्तै सरकारले एकीकृत रूपमा शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन गर्ने उहाँले बताउनुभयो। यसैबीच पूर्व अर्थमन्त्री वर्षमान पुनले रासोपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता विपरीत बजेट ल्याएको प्रतिक्रिया दिनुभएको छ। सरकारले वितरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोलाई उहाँले असङ्गति भन्नुभएको छ। विगतमा कम्युनिष्ट अर्थमन्त्रीहरूलाई वितरणमुखी बजेट ल्याएको भन्ने गरिएकामा योपल्ट पनि त्यस्तै बजेट आएको पुनले बताउनुभयो। आगामी स्थानीय चुनावलाई हेरेर बजेट आएको पूर्व अर्थमन्त्री पुनको टिप्पणी छ। यसैबीच पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले महत्वाकांक्षी बजेट ल्याएको बताउनु भएको छ। संघीय संसदमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्ले प्रस्तुत गर्नुभएको बजेटको मुख्य चुनौती कार्यान्वयनमै रहने उहाँको प्रतिक्रिया छ। संशोधित बजेटको आकार भन्दा पनि 25% बढाएर ल्याइएको बजेट कार्यान्वयन सजिलो नहुने पौडेलको भनाइ छ। आकार बढाइए पनि त्यस बमोजिम स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट कार्यान्वयन हुन नसक्ने उहाँको टिप्पणी छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र साईले कर्णालीमा यो पल्ट ओली सरकारको पालामा भन्दा कम बजेट आएको दावी गर्नुभएको छ। आज बजेट वक्तव्यपछि संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद साईले भौतिक पूर्वाधार मन्त्रालयको 286 अर्बको बजेट आउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपियाँ मात्रै रहेको बताउनुभयो। सरकारले कर्णालीलाई सधैँ गरिब बनाउने नियत राखेको उहाँको आरोप छ। कमोडियाले सरकारले कमोडियामा भिजा अवधि सकिएर पनि बसिरहेका 602 जना नेपाली नागरिकको अध्यागमन जरिवाना तथा शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको ब्याङ्ककमा रहेको नेपाली दूतावासले आज सूचना जारी गर्दै आफ्नो पहलमा कमोडिया सरकारले विभिन्न चरणमा 8 पटकसम्म जरिवाना मिनाहा गर्ने निर्णय गरेको जनाएको हो। दूतावासका अनुसार भिजा अवधि नागेपछि पनि कमोडियामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन तथा उनीहरूले तिर्नुपर्ने जरिवाना र शुल्क मिनाहा गराउने उद्देश्यले सन् 2026 मे 1 विवरण संकलन शुरू गरिएको थियो। राहदानी हराएका सबै नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार पारी कम्बोडिया पठाइसकिएको दूतावासले जनाएको छ। नेपाल चीन उत्तरी कोराला नाका हुँदै एक सातामा चिनिया कम्पनीका 600 बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। कोराला नाकाको लोमान्थाङ एक नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार कोराला नाका हुँदै नेपालतर्फ 7 जेठदेखि 15 गतेसम्म 614 वटा बीवाईडी कम्पनीका सवारी साधन नेपाल भित्रिएका हुन्।

नारायण गोपाल गाउँदै हुनुहुन्थ्यो. विश्वम्भर पैखरेलको शब्द रचना अनि शम्भुजित बास्कोटाको संगीतमा सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. आज शुक्रबार, आज मे महिनाको 29 तारिकको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ. अब नेपाल कप चाहिँ सुरु भयो. यो आउँदो एक तारिकबाट चाहिँ यो ग्रुप स्टेज म्याचेसहरू चाहिँ चार ठाउँमा हुँदैछ है त. र यहाँ फर्स्ट म्याच चाहिँ यहीँ सोनक्लिपमा मन्डे हुँदैछ. र त्यहाँ चाहिँ जस प्रिपेयर गरिसक्नु भएको छ, टेन्टहरू चाहिँ भाइहरूले वान्जा आरजेल एकदमै रेडी गरिसक्नु भएको छ. अनि फ्ल्याट बेट एउटा ट्रक पनि त्यहाँ देख्न सकिन्छ, जहाँबाट चाहिँ तपाईँहरूले हाम्रो जिबिएले चाहिँ फेसबुक लाइभ गर्न चाहिँ त्यहाँबाट हुन्छ. गर्दा तपाईँहरूले जिबिएको फेसबुकमा पेजमा गएर पनि लाइभ हेर्न चाहिँ सक्नुहुन्छ. र हाम्रो पनि त्यहाँ चाहिँ जो फेसबुकतिर भिजिट गर्दै जानु होला एज द स्कोर. हामी पनि एज तपाईँहरूको सेवामा हामीले चाहिँ त्यहाँ अपडेट गर्नेछौँ. र मन्डे हुने खेलमा चाहिँ क्युजिएस भर्सेस क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ. यसपटक जित्नुभयो भने उहाँले ह्याट्रिक गर्नुहुन्छ है. त्यो तिन पटक चाहिँ उहाँले जित्नुहुन्छ. र उहाँ र वान आरजिएल खेल्दै हुनुहुन्छ. 9 बजेकै किकअप हुन्छ पहिलो म्याच र 3 म्याच छ. अनि सेकेन्ड म्याचमा चाहिँ क्विन्स गोर्खा इन्जिनियर भर्सेस 2 आरजिएल खेल्दै हुनुहुन्छ. र 2 आरजिएलको भाइहरूसँग हिजो पनि मैले कुराकानी गरेको थिएँ. अनि थर्ड म्याच चाहिँ सेकेन्ड म्याच चाहिँ 12:30 बजे किकअप हुन्छ अनि 2:30 बजे समाप्त हुन्छ. र अर्को थर्ड म्याच चाहिँ 3 बजेदेखि 5 बजेसम्म हुन्छ. गोर्खा विङ मण्डले भर्सेस गोर्खा कम्पनी सिताङ 3 म्याच चाहिँ मन्डे हुँदैछ है त. र यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु. अनि सेकेन्ड म्याच चाहिँ मेस्टोनमा हुँदैछ अनि थर्ड म्याच चाहिँ ब्रामकोटमा अनि फोर्थ म्याच चाहिँ ग्लस्टरमा हुँदैछ. र ग्लस्टर र ब्रामकोटमा चाहिँ 2 मात्र म्याच हुन्छ किनकि यसपटक चाहिँ जम्मा 11 टिम मात्रै कम्पिट गर्दै हुनुहुन्छ. हजुर, यति भन्दै एउटा गीत सुनाउँछु र त्यसपछि चाहिँ हाम्रो चाहिँ मिनी कालीकोटे राई बहिनीको गीत छ अनि हाम्रो निता कोही राई बहिनीले पनि हिन्दी गीत दुवैजना बहिनीहरूले हिन्दी गीत मगाउनु भएको छ. त्यो गीतहरू हामी सुन्नेछौँ. अनि छवि थापा मगर दाजु हुनुहुन्छ यही फोक्सटोनबाट. र उहाँले चाहिँ नमस्कार योग भाइ, नेपाल गणतन्त्र र अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सबै सबैमा शुभकामना छ, सबै साथै शुभ सप्तान्त होस् भनेर भन्नुभएको छ. दाईलाई धेरै धेरै धन्यवाद अनि ह्याभ अ लभली विकेन्ड दाई भन्न चाहिँ चाहन्छु है. त गीत सुन्न चाहनुहुन्छ भने तपाईँहरूले यसो मलाई जानकारी गराउनु होला स्पेसल. र आज श्रोताहरू एकदमै क्वाइट हुनुभएको छ, सायद विकेन्डतिर हामी लाग्दै गरेर पनि होला. स्वर समयका लता मङ्गेशकरले गाउनुभएको यो गीत सुनाउन चाहन्छु. एकजना श्रोताले नाम नभने पनि हुन्छ, त्यतिकै गीत सुनाइदिनु होला दाई भनेर भन्नुभएको छ. मलाई एकदमै मनपर्ने गीत हो भन्दै हुनुहुन्थ्यो. यो गीत मन नपर्ने त को हुनुहुन्छ होला होइन.

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

बेसन मोकानुम राईले गाउनुभएको खोर्सानी डल्ले बोलको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र अकबिले खोर्सानी पनि भन्ने गर्छौँ अनि डल्ले खोर्सानी पनि भन्ने गर्छौँ। पहिला अब हाम्रो त घरमै त्यो डल्ले खोर्सानी अकबिले खोर्सानी त्यहीँ पोले त्यहीँ राखिन्थ्यो, त्यहीँ मतलब फल्थ्यो भनौँ। विशेष गरेर चाहिँ अब बर्खाको समय हिउँद त त्यति साह्रो हुँदैन अनि डाइरेक्ट अब चाहिँ आफ्नो चाहिँ मतलब बारीबाट टिपेर ल्यायो अनि गरम गरम खानु एकदमै मिठो हुन्थ्यो होइन। र आलु यति साह्रो फल्थ्यो हाम्रो लेकमा चाहिँ होइन, त्यो आलु त अब खानु सक्ने खाने हो, खानु नसक्ने चाहिँ सुँगुरलाई दिने त होइन होइन। अब त्यो आलु चाहिँ बजारमा ल्याउन चाहिँ सके भए कति चाहिँ त्यो पैसा आउँथ्यो आजभोलि होइन। अब आजभोलि त गाउँमा मान्छे छैन त्यो खेती गर्ने कुरै भएन। र एकदमै आलु जौ घाउँ कति राम्रो रहेछ नि त हेल्थको लागि, जौ घाउँहरू कति साह्रो फाइबर हुन्छ होइन। र हामीले त्यसरी गर्थ्यौँ के अरे, अनि त्यति बेला अब त्यो टमाटरहरू पनि हामीले रोपिन्थेन, लेकमा हुन्थेन, तल त हुन्थ्यो हुन्थ्यो त्यो सानो सानो खालको टमाटर चाहिँ अब चटनी बनाएर खानु मिठो हुन्छ नि त होइन। अनि हामीले चाहिँ जिम्मो हुन्थ्यो, अब नुन पिउने त्यति बेला नुन त ढिके नुन हुन्थ्यो, आजभोलिको जस्तो त्यो धुले नुन हुन्थेन नि त, त्यो धरानबाट लगेको अब त्यो घिउमा सार्थ्यो नि त, घिउमा अब एउटा चाहिँ त्यो बाँसको ढुङ्ग्रोमा हुन्थ्यो खरुवा घिउ, अनि त्यो खरुवा घिउको त्यो भरि घिउको चाहिँ अब धरान यता चतरा ल्याउँदा आठवटा चाहिँ आठ त्यो टोकरी चाहिँ दियोस् नुन दिन्थ्यो भनेर बाबुहरूले त्यसरी ल्याउनुहुन्थ्यो। अनि त्यो नुन र जिम्बु अनि डल्ले खोर्सानी पिनेर अब त्यसो चोप्दै खाने त यति मिठो हुने, त्यो अलिक तातो तातो एकदम सेलाएको भन्दा पनि अलिकति तातो तातो आलु खाँदा चाहिँ एकदमै मजा आउँछ, त्यो एकदमै सम्झिन्छ। अनि हाम्रो बाबाले चाहिँ त्यो ग्राममा एक दुई तालमा त्यो डल्ले खोर्सानी चाहिँ खाएर सक्नुहुन्थ्यो कि, टक्क खाएर ग्राममै हुन्थ्यो, त्यसपछि खाना खानुहुन्थ्यो। अनि मलाई चाहिँ एकदमै त्यो हेर्नु मन लाग्थ्यो कि बाबाले खाएको एकदम मिठो बनाएर खानुहुन्थ्यो, पाराले खानुहुन्थ्यो। अनि उहाँको यो कानको मासतिर चाहिँ एकदमै त्यो खाँदा चाहिँ एकदमै कडक कडक कडक कराउँथ्यो कि, के खालको त्यो एकदमै हुन्थ्यो। अनि बाबाले भन्नुहुन्थ्यो जहिले पनि, नानी हो अब खाना जस्तो भए पनि खानु, कम्प्लेन नगर्नु भनेर भन्नुहुन्थ्यो। र त्यो पकाउँदा कति साह्रो हुँदो रहेछ नि त होइन, अब त्यति बेला अब आमाहरूले पकाउनुहुन्थ्यो, दिदीहरूले पकाउनुहुन्थ्यो, त्यो सजिलो हुन्छ जस्तो लाग्थ्यो। तर अहिले कहिले काहीँ म किचनमा बस्छु होइन, त्यही कुरा श्रीमतीले पकाउनु भयो भने कति सिम्पल तरिकाले कति एकदमै छोटो टाइममा पकाउनुहुन्छ, र मैले त्यही कुरा नजानेपछि त्यो स्किल नभएपछि त्यस्तो हुँदो रहेछ कि होइन। एकदमै मैले पकाएँ भने त्यहाँ चाहिँ यति टाइम लाग्छ कि, यति साह्रो स्ट्रगल गर्नुपर्छ, त्यो भनेर साथ दिए छैन होइन। र त्यो फुटबल खेलाडी जस्तो कि, फुटबल खेलाडी एकदमै एक्सपिरियन्स नजान्ने खेलेको भने हामीले यस्तो फुटबल हान्छु भन्दा आफ्नै घुँडा हानिरहेको हुन्छ, त्यस्तो हुन्छ, अथवा ढुङ्गालाई हानिरहेको हुन्छ। त्यसले गर्दा स्किल इज द्या गर्दा कति साह्रो रहेछ। अनि बाबाले किन त्यो भन्नुभयो भन्ने कुरा चाहिँ अहिले मलाई बुझ्दो रहेछ, त्यो चाहिँ अब खाना नमिठो हो भन्दा पकाउनेलाई चाहिँ नमिठो हुन्छ नि त त्यो शब्द सुन्दा गर्दा। मैले पनि कहिले कहिले बुढियालाई चाहिँ खाना कति मिठो भएछ भन्दा एकदमै त्यो एकदमै त्यो मिलियन डलरको त्यो कमेन्ट जस्तो लाग्दो रहेछ कि, श्रीमतीहरूलाई अथवा जसले पकायो त्यो कति पकाउने प्यासन हुन्छ नि त, अनि पकाएर अरूलाई खुवाउनु दिँदा पनि त्यो एक किसिमको आनन्द गर्ने कतिपय त्यो हाम्रो श्रोताहरू हुनुहुन्छ, तपाईँहरू हुनुहुन्छ होइन। म चाहिँ तर अब कुकिङमा इन्ट्रेस्ट नभएको कारणले गर्दा त्यो छैन, गर्दा कतिपय श्रोताहरू दिदी बहिनी पर्टिकुलर दिदी बहिनीहरूले भन्ने गर्नुहुन्छ। र यो मेरो चाहिँ खानामा कुकिङमा चाहिँ मेरो इन्ट्रेस्ट छ, त्यसले गर्दा मैले खाना पकाएर अरूलाई दिँदा पनि मलाई एकदमै त्यो आत्मसन्तुष्टि हुन्छ, त्यो समाज सेवा गरे जस्तै लाग्छ भनेर कतिले भन्ने गर्नुहुन्छ, त्यो सायद सही पनि होला जस्तो मलाई लाग्छ।

लाग्छ। एनिवे अब भने हाम्रो दुईजना बहिनीहरूको गीततर्फ लागौँ। हाम्रो मिनी कालीकोटे राई बहिनीको गीततर्फ लाग सुनिधि चौहान अल्का याग्निकले गाउनु भएको गीत सुनेछौँ र त्यसपछि लगत्तै नीता कोइ राई बहिनीको गीत एकदमै मनपर्छ। यो अन्जु पन्तले गाउनु भएको यो चाहिँ पक्का स्वर सम्राज्ञी लता मङ्गेशकरले जति नै मिठो गाउनु भएको छ र त्यो गीत हामी सुन्नेछौँ है त। हजुर मिनी बहिनीको लागि यो गीत

0: सरकार रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

हजुर, बाँच्नै आधार त जिन्दगीमा चाहियो नि होइन, कोही न कोही त, अथवा केही कुरा भौतिक होस् अथवा चाहिँ कसैको साथ होस्। हेमन्त राणा र संगीता राणा गाउँदै हुनुहुन्थ्यो गीतलाई, राजकुमार भएको चाहिँ शब्द अनि उहाँकै कम्पोजमा हामीले यो गीत सुन्यौँ। इन्जोय गर्दै हुनुहुन्छ होला, आज फ्राइडे नै भएको छ र श्रोताहरू आज अलिकति क्वाइट नै हुनुहुन्छ, ठिकै छ, गीतहरू सुन्न चाहनुहुन्छ भने मलाई जानकारी गराउनु होला। र यो बिचमा हाम्रो नारायण सापकोटा भाइ हुन्छ फिनल्यान्डबाट, अहिले धमाधम उहाँले चाहिँ घर रिफर्बिस गर्दै हुनुहुँदो रहेछ, र जस कति लाग्यो बजेट पनि भिडियोमा भन्नुभएको छ र यो भिडियो खिचेर पठाइदिनु भएको रहेछ भाइ, थ्याङ्क यू भेरी मच। अब जस घर एउटा चाहिँ किन्ने पैसा नै हो, यो भनौँ न रिफर्बिसमा जाँदो रहेछ, अब त्यस्तै नै हो, गर्दा चिटिक्क बनाएर जस बस्नु होला, हाम्रो यही नै शुभकामना छ है त भाइ, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। र रेस्टुरेन्ट पनि तपाईँको राम्रै चल्दै होला, रेस्टुरेन्ट पनि मैले बिर्सिसकेँ, तपाईँको अस्ति कुराकानीमा भएको थियो केक क्याम्प भन्दै हुनुहुन्थ्यो भाइ, थ्याङ्क यू भेरी मच। अनि अघि कुराकानी सुनेर हाम्रो कमला बोरा खत्री बहिनी हुनुहुन्छ, उहाँ चाहिँ जस कोलचेस्टरमा हुनुहुन्छ, गीत निकै लेखिसक्नु भएको छ, एउटा राम्रो गीतकारको रूपमा आफूलाई स्थापित गरिसक्नु भएको छ। नमस्ते दाई, मिठो कुराकानी सुन्दैछु, भन्न सजिलो छ, आफूले गर्नुपर्दा थाहा हुन्छ कतिको गाह्रो हुन्छ, तर मेरो घरमा चाहिँ जति नै नमिठो भए पनि कम्प्लेन अहिलेसम्म आएको छैन है भनेर भन्नुभएको रहेछ। उहाँ र म एउटै क्याटेगोरीमा पर्ने रहेछ, तर मेरो माइला दाई हुनुहुन्छ र एकदमै छुचो हुनुहुन्छ कि, उहाँ चाहिँ हाम्रो मामा हुनुहुन्थ्यो, जेठा मामा, एकदमै त्यो चाहिँ छुचो के, उहाँ छुचो भन्नाले मुखको छुचो हो, तर माया चाहिँ असाध्य गर्ने कि, असाध्य गर्ने, अनि त्यो बजारतिर भेट्यो भने, मैले पहिला पनि भनेको थिएँ, मामा भेट्यो भने एकदमै लो आज चाहिँ पैसा चाहिँ झऱ्यो, अब मामाले दिइ पनि हाल्नुहुन्थ्यो त्यति बेला, एकदमै मामा चाहिँ एकदमै छुच्छ, अनि तर उहाँ चाहिँ मनको छुच्चो होइन कि, एकदम त्यो एक्टिभिटी मात्रै छुच्छ उहाँको, अनि कान्छा मामा चाहिँ एकदमै सालिन हुनुहुन्थ्यो, अझै पनि सम्झना आउँछ, अनि हाम्रो दाई चाहिँ सायद जेठा मामातिर जानुभएको, एकदमै छुट्टो छुच्चो हुनुहुन्छ स्टिल, उहाँलाई मैले हेर्दा चाहिँ फेस टु फेस टक गर्नु म सक्दिनँ, हाम्रो बाबा र घरमा चाहिँ बाबा र दाईसँग एकदमै डर लाग्ने, स्टिल मलाई डर लाग्छ त्यस्तो हुन्छ होइन, गर्दा उहाँले चाहिँ कम्प्लेन गरिहाल्ने, म यस्तो खाना खान्छु भनेर कति त होइन, त्यो भातै पनि यस्तो भाँडा उता फालेको पनि मैले देखेको छु, त्यति बेला भाउजूलाई कस्तो भयो होला भन्ने होइन, अब यो कम्प्लेन गर्नु कति धो गरेर पकाइन्छ मरमसला भनेर त्यो गर्दा चाहिँ अलिक अप्ठ्यारो पनि हुनसक्छ, तर कसैको बानी त्यो हुन्छ होइन, कामबाट आएर खाना पकाएर खुवाउनु पनि, अनि नमिठो भयो भन्दा त कस्तो रिस उठ्छ होला त, सास्न पनि सकिँदैन है दाजु दाई भनेर लेख्नु भएको छ, हा दाई रमाइलो मात्र है भनेर भन्छ, सही कुरा पनि हो नि होइन, र अब बेसिकली अब दाजुभाइहरूले कति त धेरैले पकाउनुहुन्छ होला होइन, तर अनुपातमा चाहिँ हाम्रो दिदीबहिनीहरू नै बढी चाहिँ भान्सातिर देखिन्छ भनौँ न, अब नेपालमा त प्रायःसो अब अहिले त त्यो बिस्तारै बिस्तारै चाहिँ अब जस सबैले पकाउने त्यो अलिकति एजुकेसनको कुरा पनि रहेछ, नत्र भने पहिला चाहिँ कि आमाले पकाउनुहुन्थ्यो, मेजोरिटी त आमाले नै पकाउनुहुन्थ्यो, अनि कहिलेकाहीँ दिदीहरूले पकाउनुहुन्थ्यो, अब आमाहरू बाहिर गएको बेला, अनि खाना खायो, खाएपछि चाहिँ लो तल जुठेलमा लगेर चाहिँ भाँडा त्यहीँ छोड दिदी अथवा हामीले बाँच्छौँ भनेर भन्नुहुन्थ्यो, अनि यसो विचार गर्दा त्यो बिहानै होइन बिहानै त्यो उज्यालो पनि भएको हुन्थ्यो नि त्यति बेला, त्यो खरानीले खाली खुट्टा कति चिसो हुन्छ नि त होइन, त्यो खरानीले माझ्दा कति जाडो हुन्थ्यो होला, म आज पनि यसो इमेजिन गर्छु कि, अनि त्यो भाँडा माझ्ने त त्यही छु, अब त्यो ढिकी कुर्ने त 2-3 बजी राति बिहान उठेर पनि ढिकी जाँतो पनि गर्नुहुन्थ्यो, खाली खुट्टा त्यो चाहिँ त्यो फ्रस्ट भन्छ नि होइन, त्यो टेक्दा पनि त्यो फ्रस्टमा त्यो खाली खुट्टाले त्यो चरप चरप चरप चरप हुन्थ्यो, खुट्टा कति चाहिँ जस त्यो काम थियो होला र कति ऊ हुन्थ्यो होला भनौँ न, त्यो आजभोलि सम्झिँदा त्यो एउटा किसिमको त्यति बेलाको हुन त जमानै त्यही थियो, मान्छेलाई चाहिँ यो चाहिँ इक्वालिटी भनेको के हो त्यो थाहा पनि थिएन, त्यतिखेरको चलनमा त्यही नै ठिक थियो होइन, अनि हामीले चाहिँ खाएर छक्कै छोरा मान्छेलाई चाहिँ भाँडा माथेनौँ, गोठमा चाहिँ माझिन्थ्यो, हाम्रो बाबाले माझिदिन्थ्यो र घरमा चाहिँ हाम्रो बाबुले माझेको चाहिँ मैले देखेको छैन। हजुर, यति भन्दै कमला बहिनीले नै लेख्नु भएको एउटा गीत यहाँ म राख्न चाहन्छु, भीषण मुखारे उनले गाउनु भएको उहाँकै कम्पोजमा, ल बहिनी अरू पनि गीतहरू लेख्दै हुनुहुन्छ भने लेख्दै जानु होला, हाम्रो शुभकामना छ यो गीत हजुरको लागि है त। अब बिस्तारै बिस्तारै तिज पनि आउँदैछ, तिजको गीत पनि लेख्ने सोचमा हुनुहुन्छ कि,

भीषण मुकारुङ गाउँदै हुनुहुन्थ्यो आफ्नै कम्पोजमा र हाम्रो कमला बोहरा खत्री बहिनी हुनुहुन्छ र उहाँले लेख्नु भएको गीत कस्तो लाग्यो दाजु गीत भन्दै हुनुहुन्थ्यो. अब यस्तो देशभक्तिले उत्प्रोत गीत त जे होस् अब यसको भिन्दै चाहिँ एउटा चाहिँ महत्त्व छ भनौँ न. राम्रो नराम्रो भन्दा पनि देशको बारेमा आमाको बारेमा लेखेको गीतहरू होइन आफ्नो माटोको बारेमा लेखेको धरतीको बारेमा लेखेको गीतहरू र यसको नराम्रो नराम्रो शब्दै हुँदैन कि त्यसको महत्त्वै नै भिन्दै हुन्छ र मेरो भनाइ पनि यही नै छ बहिनी. त्यसले गर्दा एकदमै राम्रो गीत चाहिँ लेख्दै जानुहोस् यही नै शुभकामना छ र आफ्नो देशलाई माया गरेर आफ्नो मातृभूमिलाई माया गरेर यति मिठो गीत लेख्नु भएको छ यति इम्पोर्टेन्ट गीत लेख्नु भएको छ. ठकै त्यो शब्द आएन तर राम्रो नराम्रो भन्दा पनि यो गीतको चाहिँ महत्त्वै भिन्दै छ. जस्तै आमाको गीत जस्तो लेखे पनि आमाको गीत आमै हुन्छ होइन त्यसलाई अब वर्णन गर्ने शब्दै छैन. त्यसै गरेर यो अब पेट्रियोटिक गीत अब देशभक्ति गीत पनि त्यही नै हो. कलम चाहिँ अझै निरन्तर बगिरहोस् यही नै भन्न चाहन्छु. छवि थापा दाजु लेख्नुहुन्छ नमस्ते योग भाइ हजुरलाई पनि नमस्कार. आज हजुरहरूको मिठो स्वरमा विभिन्न हजुरको मिठो स्वरमा विभिन्न जानकारी र मिठा मिठा गीतहरूको सङ्गालो रहेको गोधुली कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु. समयले साथ दिएमा झरीपछिको इन्द्रेणी फसाएर लमिली बोलको गीत चाहिँ सुनाइदिनु होला. रचनाकार चाहिँ रमेश परियार, गायक वसन्त थापा र गायिका समीक्षा अधिकारीले गाउनु भएको गीत. हजुर लगायत यस बेला यो कार्यक्रम सुनिरहनु भएका देश विदेशका सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्दै सुन्न अनि सुनाउन चाहन्छु. हजुरको सबै बाँकी पल अनि सप्तान्त शुभ रहोस् भनेर यहीँ छिमेकी हुनुहुन्छ हजुर. हामीसँगै कहिलेकाहीँ त्यहाँ भेट्ने पनि गर्छौँ र दाइ थ्याङ्क यू भेरी मच. हजुरको सप्तान्त पनि रमाइलो होस् भन्दै र यो गीत राख्दै हामी चाहिँ समाचारतर्फ लाग्नेछौँ है. त गीतहरू सुन्न चाहनुहुन्छ भने अर्को आवर स्टिल वी हेभ एन आवर सो गीतहरू रिक्वेस्ट गर्न सक्नुहुन्छ.

0: जेन्जी आगजनीका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सामान आयात गर्दा भन्सार छुट दिइने भएको छ। आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनर्स्थापना सम्बन्धी विशेष व्यवस्थासहित बजेटमा प्रबन्ध गरिएको छ। त्यस्ता सामान आयातमा भन्सार महसुल तथा अन्तशुल्कमा 50% छुट हुने भनिएको छ। विधेयकमा भन्सार महसुल छुट सुविधा एकपटक उपभोग गरिसकेका तारे होटलमा क्षति भएको भएमा त्यसरी क्षति भएका वस्तुमध्ये बिमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा दोहोरो सुविधा उपलब्ध नहुने उल्लेख छ। विद्रोहका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्क छुट हुने विधेयकमा व्यवस्था गरिएको छ। सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ। बजेट प्रस्तुत गर्ने क्रममा ती देशका दूतावास तथा छेङ्दु, सान फ्रान्सिस्को महावाणिज्य दूतावास र विशाखपट्टनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरिएको छ। सरकारले हाल बन्द अवस्थामा रहेका र अरू केही सरकारी संस्थामा सुधारको कार्यक्रम ल्याएको बताएको छ। गोरखकाली टायर उद्योग निजी क्षेत्रसँग मिलेर चलाउने र टेलिकममा आगामी पुषभित्रै सरकारको 66% मात्र स्वामित्व राखेर बाँकी हिस्सा सर्वसाधारणलाई बेचिने भएको छ। अर्थमन्त्री वागले
1: नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ।
0: सरकारले 31 सरकारी निकाय खारेज र 6 निकाय गाभ्ने निर्णय पनि गरेको छ। सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286.52 अर्ब बजेट छुट्याएको छ। बजेट भाषणमा मन्त्री वाग्लेले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त गर्ने बताउनु भएको छ। काठमाडौँ तराई मधेसको द्रुत मार्गमा 40 पुल बन्ने भएको छ भने स्वराज मार्गमा 5.4 किलोमिटर सुरुङ बन्नेछ। यो आयोजनामा 17.64 अर्ब बजेट छुट्याइएको छ। सरकारले विद्युत प्राधिकरणलाई 3 कम्पनीमा विभाजन गर्ने भएको छ।
1: लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनः संरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ PPA गर्ने प्रबन्ध गर्नेछौँ। 10 MW भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल PPA गर्नेछौँ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ।
0: सरकारले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको छ। यसअघि व्यक्तिगत आयको सीमा 5 लाख थियो। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्ले
1: उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा 1 न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 भन्सार दरलाई 7 सीमित गरेको छु।
0: पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सरकारले महत्वाकांक्षी बजेट ल्याएको बताउनु भएको छ। संशोधित बजेटको आकार भन्दा पनि 25% बढाएर ल्याइएको बजेट कार्यान्वयन सजिलो नहुने पौडेलको भनाइ छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले रासोपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता विपरीत बजेट ल्याएको प्रतिक्रिया दिनुभयो। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा यसपटक ओली सरकारका पालमा भन्दा पनि कम बजेट आएको गुनासो गर्नुभएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: रेडियो बीएफबीएस

0: खोइबलेको नाम छैन
1: छ तर भन्नु मिल्दैन
0: बिजी मान्छे किन आउनु पर्यो
1: कुरिरहेको मान्छेलाई भेट्न आएको नि हेलो हुन्छ म आइहालेँ म बाहिर जानुपर्ने हो मेरो टुङ्गो छैन मलाई नपर्खिनु है ल म गएँ

0: हजुर भन त। हेलो,
1: धेरै याद आयो त्यही भएर फोन गरेको।
0: सॉरी, आई मिस यू टु।
1: आज त आउनुहुन्छ नि?
0: आज त के छ र आज?
1: धेरै दिन भयो, आज त आउनु न है प्लिज।
0: ओके, म कोसिस गर्छु।

हजुर, मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। सुमिता राई बहिनी हुनुहुन्छ, एक्सक्युजीको सदस्य, ननिठनमा बसोबास गर्नुहुन्छ र उहाँले गाउनुभएको गीत उदय श्रोताको शब्द अनि उहाँकै सङ्गीतमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। बिचमा डायलगहरू पनि सुन्नुभयो। यो चाहिँ हेर्ने तरिकाले बनाउनु भएको गीत भएको कारणले गर्दा यस्तो हो, गर्दा रेडियोमा सुन्दा चाहिँ तपाईँहरूले त्यो डायलगहरू पनि सुन्नुभयो, गर्दा त्यो तपाईँले भिजुअलमा हेर्नुभयो भने अझै तपाईँहरूलाई चाहिँ जस यो गीतले भन्न खोजेको कुराहरू तपाईँले सायद यो अडियोबाट पनि बुझ्नुभयो होला, भिडियोमा हेर्नुभयो भने अझै प्रश्न हुनसक्छ। हजुर, 6:11 गइसकेको छ, गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। मेरो नम्बर डिबी लामा हुनुहुन्छ र उहाँले पनि एउटा गीत मगाउनु भएको छ, चुटका भन्नुभएको छ। सायद यही यो गीत नै उहाँले अनुरोध गर्नुभएको होला। यो चलचित्रको गीत हो र पूजा सार्कीबाट नम्बर हिसाबले यही गीत भन्नुभएको हो कि म अलिकति कन्फ्युज भएँ। प्रकाश सपूत र शान्ति श्री परियार गाउँदै हुनुहुन्छ, अर्को साथको शब्द, अनि सङ्गीत चाहिँ करण राजा कार्कीको हो। यहाँ चाहिँ चुटका भनेर लेख्नु भएको रहेछ र नम्बर हिसाबको गीत नसुनाउने त कुरै छैन र सबैलाई यो गीत उहाँले सुनाउन चाहनु भएको छ। डी लाउन्ज ओल्ड सर्टमा अवस्थित छ, पक्का पनि तपाईँहरू जानुभएको होला र त्यहाँ चाहिँ को ओनर हुनुहुन्छ भनौँ न, सञ्चालन गर्नुहुन्छ। र लास्ट इयर चाहिँ उहाँले आफ्नै रेस्टुरेन्टबाट खाना ल्याउनु भएको थियो र यसपटक चाहिँ हामीले नम्बरी किरण नम्बरी चाहिँ हिमालयन ओसिसमा जस त्यहाँ गरियो। एकदमै नम्बरी साहबहरूले इन्जोय गर्नुभएको छ, म चाहिँ फेरि अलिकति भ्याइनँ र नेक्स्ट इयर चाहिँ अवश्य नम्बरी बेलामा जाने प्रयास गर्नेछु। र थुप्रै थुप्रै नम्बरहरू जानुभयो तर धेरै नम्बरीहरू स्टिल नम्बरीहरू हामी 120 अब धेरै नम्बरीहरू स्टिल आउन बाँकी नै सब। अब युकेमा विभिन्न कमिटमेन्टहरूले गर्दा चाहेर पनि जान सकिनँ, विकेन्डमा फेरि धेरै कार्यक्रमहरू हुने गर्छन्, त्यसले गर्दा पनि कार्यक्रम जुत्छ, अलिकति त्यो प्रायोरिटी पनि गर्न छुट्याउनु पर्ने हुन्छ। हजुर, गणतन्त्र दिवस आज अनि इन्टरनेसनल एभरेज डे पनि हो र विभिन्न माध्यमहरू तपाईँले सुनि पनि राख्नु भएको छ। अनि नेपालमा चाहिँ आज बजेट भाषण पनि, यो नयाँ सरकारको चाहिँ पहिलो बजेट भाषण चाहिँ डाक्टर स्वर्णिम वाग्लेज्यूले प्रस्तुत गर्नुभयो। कर्मचारीहरूको तलब बढेको त थ्याङ्कहरू पनि यहाँ आइरहेका छन् यसो फेसबुकतिर, तर यो फेसबुकतिर अब कतिसम्म विश्वास गर्ने होइन त्यो फेसबुकमा आएको समाचारहरू, र त्यो पनि फरक पर्दछ। अहिले टिकटकतिर हेर्नुभयो भने त र त्यो फेक न्युज हो अथवा साँचो न्युज हो पत्याउनै गाह्रो पर्छ। अब अहिले सुदन गुरुङको न्युजहरू पनि आइरहेको छ, उहाँ चाहिँ निर्दोष साबित हुनुभयो, अब छिट्टै फेरि अब गृहमन्त्रीमा शपथ खानुहुन्छ भनेर पनि थुप्रै आइरहेको छ। अब त्यो कहाँसम्म सत्य हो होइन, फेसबुकतिर यसो हेर्दा त्यो पनि देखिन्छ। अब आउनुभयो भने सायद राम्रै पनि होला। उहाँको अब चाहिँ अब आधिकारिक चाहिँ आएको छैन, तर विभिन्न टिकटकतिर गयो भने अहिले फेसबुक यसो हेर्दै थिएँ, त्यो समाचार देखेको थिएँ, गर्दा कतिसम्म चाहिँ विश्वास गर्ने अहिलेको चाहिँ टिकटकतिर आएको फेसबुकतिर आएको न्युजहरू, त्यसमा पनि फरक पर्दछ होइन। विभिन्न चाहिँ त्यो उद्देश्य लिएर विभिन्न चाहिँ जस कुराहरू ल्याएर फेसबुकतिर मान्छेहरूले फेक एकाउन्ट बनाएर पनि गरिरहेका हुन्छन्, त्यसले गर्दा त्यो चाहिँ छुट्याउन अलिकति साह्रो पर्छ अब एआईको जमानामा अहिले होइन। र कतिपय जस कहिलेकाहीँ यो अफिसियल इमेलहरू आइरहेको हुन्छ अनि कहिलेकाहीँ त यो चाहिँ फेक इमेल हो कि भनेर फेरि चाहिँ इन्टरनेट चाहिँ आइटीले आइटी डिपार्टमेन्टलाई पठाउनु पर्ने हुन्छ, गर्दा तपाईँहरूले पनि धेरै कुरामा याद राख्नु होला है। विशेष गरेर चाहिँ हाम्रो बाबाआमाहरूलाई अब त्यो विभिन्न किसिमका मेलहरू आउँछन्, त्यो इमेलहरू आउँछन् र त्यो लिङ्कमा क्लिक गर्नु, यति चाहिँ यति आवरभित्र क्लिक गरेन भने तपाईँले चाहिँ त्यो मौका गुमाउन सक्छ, अथवा हामीले ब्याङ्कबाट आएको तपाईँको ब्याङ्कबाट हामीले चाहिँ पठाएको अनि अथवा कुनै चाहिँ अब यो भनौँ न इनल्यान्ड रेभेन्यूबाट आएको यति गरिस् भने तिमीले यति चाहिँ पाउँछ भनेर आइरहेको हुन्छ, गर्दा त्यो कुराहरू चाहिँ तपाईँले विश्वास नगर्नु होला। त्यो फेक चाहिँ जस ऊ हो त्यसैतिर गएर त्यो लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँको सबै आन्द्राभुँडी भन्छ नि, तपाईँको जानकारी चाहिँ उसले चाहिँ पाउँछ, त ह्याकरले पाउँछ र ह्याकरले पाएपछि तपाईँको एकाउन्टतिर जाने अनि चाहिँ एकाउन्टको पैसाहरू लिने अथवा तपाईँको चाहिँ भनौँ न त्यो उहरू चाहिँ आइडेन्टिटी चाहिँ त्यहाँबाट लिन्छ, गर्दा तपाईँले कुनै पनि न्युजहरू चाहिँ लो गरिहाल्नु यतिभित्र गरिहाल्नु भने जब एउटा चाहिँ भन्छ नि इमर्जेन्सी आउँछ, कहिलेकाहीँ त्यो कम्पनीबाट पनि आउँछ, त्यो कम्पनीको ऊ गरेर त्यो ऊ गर्नको लागि, गर्दा कुनै पनि इमेलहरू त्यस्तो चाहिँ आयो भने तपाईँहरूले भेरिफाई गर्नुहोला, भेरिफाई नगरी चाहिँ क्लिक नगर्नुहोला, तपाईँले द सेकेन्ड यो क्लिक तपाईँको सबै डिटेल चाहिँ ह्याकर्सहरूले जस लानुहुन्छ, थाहा पाउनुहुन्छ, त्यसपछि त अब सबै ऊ गइहाल्छ होइन। ल त नम्बर हिसाब हजुरले यही गीत भन्नुभएको हो भने नम्बर हिसाबको गीत त नसुनाउने कुरै छैन, तर आज सरप्राइज दिनुभयो, तपाईँले पहिलोचोटि होला यो गीत मगाउनु भएको कि पहिला मैले प्ले गरेको याद छैन। आज कतातिर हुनुहुन्छ नम्बर हिसाबले? नमस्कार, हेभ अ लभली विकेन्ड, कहिले काहीँ आउँदै गर्नु होला है त। खुसी लाग्यो आज नम्बर हिसाबले अनुरोध गर्नुभएको गीत सुनाउन पाउँदा।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत राई इज किङ राजेशपाल राई र सञ्जीव अनिलले गाउनु भएको हामीले गीत सुन्यौँ. रञ्जना राई बहिनी हुनुहुन्छ, राम्रो गीत लेख्ने हुन्छ, मेस्टोनमै हुनुहुन्छ होला. बहिनीसँग भेटघाट नभएको पनि धेरै भयो. सुरेश अधिकारीको सङ्गीतमा हामीले यो गीत सुन्दै थियौँ. अस्ति साकेला आउँछु है दाजु भन्दै हुनुहुन्थ्यो, आउनु भयो होला, भेटघाट भएन. हाम्रो धेरैसँग चाहिँ भेटघाट गर्ने हाम्रो सल्लाह थियो, साकेलामा भेटघाट भइएन. अनि गोर्खा कपमा पनि धेरैजना श्रोताहरूसँग अथवा साथीहरूसँग भेटघाट गरौँ है भनेको त्यस्तै भयो. त्यो दिन एकदमै घाम लागेको कारणले गर्दा त्यो छाताले गर्दा पनि कतिपय भेट्न चाहेको मान्छेहरू देखेन होला होइन, तर एकदमै रमाइलो छ. दुई दिन चाहिँ मजाले घाम खायो, अझै पनि यो चाहिँ रोस्ट गरेको के भन्छ, रोस्ट गरेको चिकन जस्तै भइएको छ, अझै त्यो पक्का अरिजिनल छालामा फर्किसकेको छैन. यहाँको घामले त फेरि एकदमै पोल्छ नि त होइन, तपाईँलाई थाहा भएको कुरा हो. हजुर, भोलि हुने कार्यक्रम सम्बन्धी अनि पर्सि हुने कार्यक्रम सम्बन्धी अलिकति जानकारी गराउँ. नवौँ लोकदोली स्वर्णिम साँच हुँदैछ र भोलि 2:30 बजे तपाईँहरू जान सक्नुहुन्छ एम्पायर हलमा है, त G11 DJ धेरैजना कलाकारहरूको भोलि सहभागिता रहनेछ. र हिजो हाम्रो चाहिँ दाजु हुनुहुन्छ टङ्क शेषन दाजु, र उहाँसँग पनि मैले कुराकानी गर्दै थिएँ, र उहाँकै चाहिँ त्यो साउन्ड सिस्टम पनि प्रोभाइड गर्दै हुनुहुँदो रहेछ, र उहाँ चाहिँ अहिले संरक्षक हुनुहुन्छ. र थुप्रै थुप्रै कलाकारहरू चाहिँ आउनुभएको छ, जेन्ट्सहरू 3 मात्रै देख्छु, अरू पनि सायद कलाकारहरू थपिनै हुन्छ होला. जो जो जानुहुन्छ इन्जोय गर्नु होला, अनि भेटौँला. म पनि त्यतातिर आउँदैछु भोलि. अल्डोसर्ट त अब हाम्रो सबै कार्यक्रम त्यहाँ हुन्छ, र हप्तामा 1-2 गइ नै राखेको हुन्छ. एडभान्समा 20 पाउनुहोस्, सायद तपाईँहरूले टिकट किनिसक्नुभयो होला. डोरमा 25 पाउन्ड, अनि चिल्ड्रेन 12 वर्षदेखि 6 वर्षको हुनुहुन्छ, 6 देखि 12 वर्षको, र सिनियर सिटिजन्स हुनुहुन्छ भने 15 पाउन्ड छ है. यो तपाईँलाई प्रिभिलेज छ गर्दा. भोलि जो जो आउनुहुन्छ जानुहुन्छ इन्जोय गर्नुहोला. 7th गोर्खा राइफल्स रेजिमेन्टको एनुअल गेट टुगेदर हुँदैछ, भोलि नै हुँदैछ, र साफहरू पक्का पनि अहिले रेडी हुनुहुन्छ होला. भोलि कहिले होला भनेर पक्का पनि ड्रेसहरू रेडी पारिसक्नुभयो होला फ्रिमली कम्युनिटी सेन्टरमा है त. र 12 बजेबाट 6:30 बजे कार्यक्रम चाहिँ सुरु हुन्छ, त्यो बिचमा हुन्छ. र पक्का पनि तपाईँहरूले आफ्नो रेजिमेन्टल ब्लेजर टाईहरू चाहिँ पक्का तयार पारिसक्नु भयो होला. अनि तपाईँहरूको ब्लेजर रेजिमेन्टल ब्लेजरहरू छैन भने सुट लगाउन सक्नुहुन्छ. दिदीबहिनीहरूको बहिनीहरू त नभनौँ, दिदीहरूको चाहिँ साडी नै सायद प्रिफर गर्नुहुन्छ होला. अनि रेडिङमा पर्सि चाहिँ 10K रन हुँदैछ, नेपाल रन युकेले आयोजना गर्दैछ डिन्टन पास्टर लेक रेडिङमा. अस्ति यस सम्बन्धी हाम्रो अशोक चापागाईज्यू हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरेको थिएँ, सायद कुराकानी सुन्ने मौका चाहिँ पाउनुभयो होला. हजुर, अब भने अर्को गीततर्फ लागौँ, र यो गीत चाहिँ हाम्रो चाहिँ खड्का गर्बुजाज्यू र मिना गर्बुजाज्यू हुनुहुन्छ, उहाँले गाउनुभएको यो गीत चाहिँ म सुनाउन चाहन्छु. खड्का गर्बुजाज्यू कति सालमा यहाँ चाहिँ बेलायत आउनुभएको थियो, त्यति बेला हामीले टेलिफोनमा अन्तर्वार्ता गरेको थियौँ, उहाँको यो जीवनी सम्बन्धी कुराकानी गरेको थियो, त्यस्तो मार्मिक कुराकानी थियो. त्यो अन्तर्वार्ता कहाँ पऱ्यो, यहाँ खोज्दैछु स्टिल. हजुर, उहाँको लाउरे हुने सपना, तर एक दिन खरबारीमा घाँस काट्नु जाँदा उहाँ चाहिँ जस लडेर जुन अहिले अवस्थामा हुनुहुन्छ होइन, त्यो अवस्था भयो. तर एउटा जस भगवान्ले जे गर्छ राम्रै गर्छ होइन. अहिले कति मिठो मिठो गीतहरू गाइराख्नु भएको छ, ल्याउनु भएको छ, अनि देश विदेश घुमिराख्नु भएको छ. लाउरे हुनुभएको भए सायद उहाँलाई कसैले पनि चिन्थेन होला होइन. अनि भयो गीत सबै लाग्नु

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो।

मन्दिरा जोशीजीले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो सीता दिदी हुनुहुन्छ, सीता शेरचन्द दिदी अडसठतिर बसोबास गर्नुहुन्छ र उहाँले लेख्नु भएको राजकुमार बगरको कम्पोजमा हामीले यो गीत सुन्दै थियौँ। अब करिब करिब 19 मिनट जति छ तपाईँहरूसँग बस्छ यहाँ बसी बिहालो गर्ने र अलिकति अर्को हप्ताको कुराकानी पनि गरौँ। अब विकेन्ड लागिहाल्यो, आज त ह्याप्पी फ्राइडे हो र तपाईँहरू भोलितिर अब कार्यक्रममा जाने थुप्रै थुप्रै कार्यक्रमहरू हुने गर्छन् अब विकेन्डमा, तपाईँलाई थाहा भएको कुरा हो। र नेक्स्ट विकबाट यस हामी पनि अलिकति बिजी हुन्छौँ र नेक्स्ट विक मन्डेबाट चाहिँ थर्सडेसम्म र नेपाल कपको चाहिँ यो लिग म्याचहरू सुरु हुन्छ र फोक्सटोन, मेस्टोन, ब्रामकोट अनि ग्लोस्टरमा हुँदै छ र सायद हामी ब्रामकोट चाहिँ जान सक्दैनौँ होला। ग्लोस्टरमा हाम्रो आशा दिदी हुनुहुन्छ र फोक्सटोन र मेस्टोनको चाहिँ हामी डेफिनेटली कभर गर्नेछौँ। अनि क्वार्टर फाइनल चाहिँ 9 जुन र 11 जुनमा हुँदैछ भने सेमी फाइनल चाहिँ नेपाल कप हुँदैछ 17 जुनमा। यो सेमी फाइनल र क्वार्टर फाइनल चाहिँ आरएमएस स्यान्डर्स क्याम्बर्लीमा हुन्छ, हामी त्यो इभेन्टहरू पनि कभर गर्नेछौँ है त। अनि जस वेडनेसडे चाहिँ क्युए जिल्लाको कर्नल अफ द रेजिमेन्ट कुकुरी च्यालेन्ज हुँदैछ सबै स्क्वाडनको, यो इन्टर स्क्वाडन भनौँ, र बिचमा चाहिँ अडसठमा आएर उहाँहरूले जस विभिन्न इभेन्ट फुटबल हुन्छ, त्यसपछि बास्केटबल, भलिबल पनि हुन्छ के अरे त्यो इभेन्टहरू, मैले यहाँ त्यो इन्स्ट्रक्सन यहाँ छैन, र उहाँको त्यो ठुलो इभेन्ट हो जस 3 तारिक हुँदैछ। अनि 4 तारिक अर्को बिग इभेन्ट र केजिए किङ्सगढका आर्टिलरीको फर्मेसन परेड छ र यो भर्खरै नयाँ फर्म भएको चाहिँ रेजिमेन्ट हो हाम्रो गोर्खालीहरू, नेपाल हाम्रो लागि एकदमै जस यो चाहिँ खुसीको कुरा हो र त्यो चाहिँ 4 तारिक फर्मेसन हुँदैछ लाक हिलमा है त। र पछि तपाईँहरूले फोटोहरू तपाईँहरू चाहिँ हेर्न पाउनुहुनेछ, त्यसले गर्दा अर्को हप्ता हाम्रो चाहिँ भेटघाट हुँदैन, एकैचोटि फ्राइडे मात्रै हुन्छ है त हाम्रो भेटघाट। र म पनि एकदमै यो फुटबलतिर यो कार्यक्रमतिर बिजी हुन्छु र बेलुका कार्यक्रम लिएर सोनिया बहिनी आउनुहुन्छ, त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु। तर यो कार्यक्रम अरू अन्तर्वार्ता रेकर्डेड अन्तर्वार्तातिर अनि लाइभ कार्यक्रमतिर सायद हाम्रो भेटघाट भइ नै हाल्छ, त्यो पनि तपाईँलाई जानकारी गराएँ। 6:43 गइसकेको छ। शान्ति श्री परियार र उदित थापाले गाउनुभएको गीत, रमेश परियारको शब्द सङ्गीत रहेको, तपाईँहरूलाई नचाउने विचार भयो, आज फ्राइडे पनि हो, इन्जोय गर्नुहोला।

0: को साइन
1: हजुर चलचित्र मालती मङ्गलैबाट यो गीत रामकृष्ण ढकाल र मेलिना राईले गाउनुभयो कि तपाईँले सुन्दै हुनुहुन्थ्यो पक्कै पनि इन्जोय गर्नुभयो होला अब समय सकिसकेको छ विकेन्ड आरम्भ भयो हेभ अ लभली विकेन्ड भन्न चाहन्छु अनि नेक्स्ट विक हामी भेट्नेछौँ अनि हेभ अ लभली विकेन्ड अनि टेक केयर युर सेल्फ भन्दै र तपाईँलाई नचाउँदै भीम चपा गएर साथीहरूले गाउनुभएको गीत राख्दै मैले बिदा मागेँ बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बजेट वक्तव्यलाई लिएर निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक प्रतिक्रिया दिएका छन्। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले घोषणा भएका योजना लागू भएमा स्वागत योग्य छन् भन्नुभयो।
4: त्यो हिसाबले हेर्दाखेरि चाहिँ सरकार चाहिँ पहिला भने अलिक सिरियस भएर जाने र सबभन्दा कुरा त यो छ नि, अहिले व्यक्त गरेका कुराहरू छ नि, सरकारको छँदैछ, प्रतिबद्धता आउँछ, तर यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ नि एकदम मजबुत हुनुपर्ने जरुरी छ।
3: श्रेष्ठका अनुसार विभिन्न खालका शुल्क नलिने र कृषिमा कर्जा दिने जस्ता विषयले सकारात्मक परिणाम दिन सक्नेछ। अर्का व्यवसायी कमलेश कुमार अग्रवालले ऋण धेरै उठाउँदा ब्याङ्कको ब्याज दर बढ्ने जोखिम रहे पनि बजेट राम्रो भएको बताउनुभयो।
5: 403 बिलियन आन्तरिक ऋण उठाउने जुन कुराहरू गरिएको छ, यसले कहीँ अलिकति बजारमा फेरि यदि यो हिसाबले आर्थिक वृद्धि दर 7% भयो भने झन्डै झन्डै हामीलाई 20% कर्जाको वृद्धि दर हुनुपर्ने हुन्छ। यसले कहीँ अलिकति ब्याज दर बढाउनतिर प्रेरित नगरोस् भन्ने मात्रै हो, अन्य कुराहरूमा यो बजेट अत्यन्त उत्साहित बनाउने खालको छ।
3: बजेटका सबल र दुर्बल पक्षबारे हामीले अर्थविद प्राध्यापक डाक्टर चन्द्रमिडी अधिकारीलाई सोधेका छौँ।
6: यसको सबल पक्ष भनेको यसले चाहिँ सुशासन कायम गर्ने कुरा गरेको छ। सुशासन कायम गर्नको लागि ऐन कानुनमा संशोधनका कुराहरू, कार्यविधिमा संशोधनका कुराहरू र प्रशासनलाई जवाफदेही बनाउने कुराहरू गरेको छ र अर्थतन्त्र निर्माणका आधारहरूको पहिचान यसले गरेको छ। अनि अर्को एउटा कुरा के छ भन्दा राम्रो पक्षमा कर सन्दर्भमा मैले पनि भन्दै आएका कुराहरू, करमा समायोजन गर्नुपर्ने कुरा, आयकरको दरमा समायोजन गरेर मान्छेको जीवन स्तरलाई सहज बनाउनु पर्ने कुरा, आयकरको दरमा परिवर्तन गरेर लगानीलाई अभिवृद्धि गर्नुपर्ने कुरा र अन्त शुल्कको सूची घटाउने कुरा र संस्थागत आयकरमा पुनरावलोकन गर्ने कुरा, मूल्यवृद्धि करमा दुईटा दर लगाउने गरी अध्ययन गर्ने कुराहरू, यो कुरा पनि राम्रो आएको छ। अनि अर्को मितव्ययिताको लागि कतिपय संस्थाहरूलाई खारेज गर्ने, त्यसलाई मर्ज गर्ने र पुनर्व्यवस्थित गर्ने कुराहरू आएको छ, त्यो राम्रो देखिन्छ। तर यसको चाहिँ के छ भन्दाखेरि यसले बजेटको आकार चाहिँ ठुलो 21 अर्ब 24 अर्बको बजेट हुँदाखेरि पनि यसले उद्योग र कृषि क्षेत्रमा बजेट बढाउन सकेका छैन। अनि चालु खर्च बढेको छ, अनि वित्त व्यवस्थापनको खर्च बढेको छ, तर पुँजीगत विनियोजन चाहिँ खासै बढ्न खर्च छैन। गत साल भन्दा जम्मा 14 अर्ब रुपियाँ बढेको देखिन्छ।
3: नवलपुरको होफसे कोटमा रहेको फलामखानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ। बजेट वक्तव्यमा धोवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउने बाचा गरिएको छ। बजेटमा नारायणी गण्डक कोशी पम्प लगायत सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि 44 करोड विनियोजन गरेको उल्लेख छ। पूर्व पश्चिम राजमार्गको नारायणगढ पोटोलो सडक खण्ड र पृथ्वी राजमार्गको मोगलिन दमली पोखरा खण्ड शीघ्र सम्पन्न गर्ने घोषणा पनि गरिएको छ। नवलपुरको त्रिवेणी राम देवघाट, रोरू कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गरिनेछ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न अभियान चलाउने भएको छ।
7: सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ।
3: बाल पोषण भत्तालाई दोब्बर पारिनेछ।
7: देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु।
3: सिद्धार्थ राजमार्गको बुटोल पोखरा खण्ड द्रुत मार्गको रूपमा निर्माण सुरु गरिनेछ। पर्वतारोही पूर्णिमा श्रेष्ठले 6 पटक सगरमाथा चढेपछि पहिलो पटक चिनेको सगरमाथा जस्तो यसपालि नलागेको अनुभव मान्नु भएको छ।
8: उहाँ 1 साता अघि मे 20 शिखरमा पुग्नु भएको थियो। सगरमाथा आरोहणपछि काठमाडौँ फर्केर उहाँले शिखरबाट आधार शिविर फर्किने क्रममा खिचेका तस्विर पनि सार्वजनिक गर्नुभएको छ। खुम्बु आइसफल पार गर्नु सधैँ भत्किन सक्ने बरफका टुक्रा, हल्लिने भर्याङ र गहिरा हिमजेरा बीच जोखिमपूर्ण यात्रा हुने गरे पनि अहिले भित्रभित्रै हिउँ बग्न थालेको र पानीका खोल्सा र खोलाको खतरा समेत देखिएको बताउनु भएको छ। आफूले पहिलोपटक चिनेको सगरमाथा जस्तो नलागेको
1: यो BFBS

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 15 गते तदनुसार मे महिनाको 29 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज त्रयोदशी पनि परेको छ र आज राष्ट्रिय गणतन्त्र दिवस पनि र सार्वजनिक बिदा पनि दिएको छ सरकारले र 14 गते भर्खर ईद परेको थियो उक्त दिनमा पनि सरकारले विदा दिएको थियो र समावेशी सिद्धान्त अनुसार नेपालमा विभिन्न भाषा भाषी जात धर्म सम्प्रदायमा रहेका व्यक्तिहरूलाई सम्मान अधिकार सहित चाहिँ संविधानले दिएको प्रदत्त अधिकारमा प्रयोग गरी यो गणतन्त्र दिवस यतिखेर मनाइरहेका छौँ र आज सार्वजनिक विदा पनि रहेको कारणले सबै ठाउँमा विदा पनि रहेको छ र आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरूमा के रहेका छन् त लागौँ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत आजको बसाइमा भने समाचार शाखाका साथीहरूले तयार पार्नुभएको शुक्रबारे बहस जो साप्ताहिक रूपमा कार्यक्रम काठमाडौँको सौगातमा प्रसारण हुँदै आइरहेको छ। आजको बसाइमा भने हामीले उक्त कुराकानीलाई स्थान दिएका छौँ र जलवायुसँग जोडिएको विषय रहेको छ। मनसुन प्री मनसुन सुरु भएको छ र यही विषयसँग केन्द्रित गरिएको कुराकानी रहेको छ। साथी महेन्द्रजीले गर्नुभएको कुराकानी रहेको छ र यो कुराकानी सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य वस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने समयले भएसम्म अन्य विषयवस्तुलाई पनि समावेश गर्ने नै छौँ र कार्यक्रमको शुभारम्भमा सुनिता सुब्बाको आवाजमा रहेको साङ्गीतिक कोसिलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु र यस गीतमा आवाज भने पवित्र सुब्बाको रहेको थियो र शब्द श्रवण भकारुङको र सङ्गीत शान्तिराम राईको रहेको थियो। कुनै समय निकै नै लोकप्रिय भएको गीत हो र यो साङ्गीतिक कोसिलीबाटै मैले आजको बसाइमा कार्यक्रमलाई उठान गरिसकेको छु र अब भने लागौँ एउटा साङ्गीतिक विश्रामतर्फ। यो साङ्गीतिक विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो विवेश नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई भने लागौँ छोटो साङ्गीतिक विश्रामतर्फ।

0: स्वर्गीय भगदराज आचार्यको आवाजमा रहेको यो समुदूर साङ्गीतिक कोसेली सँगसँगै अब नै पालो रहेको छ। सधैँ जस्तो हामीले कार्यक्रममा समापिस गर्ने विषयवस्तुमा सम्पादकीय र आजको सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ जनता नै सर्वोपरि शक्ति। यो शीर्षकमा सम्पादकीय लेख्दछ अन्नपूर्ण पोस्टले, जनता नै सर्वोपरि शक्ति हुन् नेपाली जनताको अभूतपूर्व त्याग बलिदान र सङ्घर्षको जगमा मुलुकले दुई शताब्दी लामो एकात्मक राजतन्त्रात्मक व्यवस्थालाई विदाई गरेको डेढ दशक भन्दा बढी समय व्यतीत भएको छ। 2062-63 को ऐतिहासिक जनआन्दोलनको भावना र अन्तरिम संविधानको मार्ग निर्देशन अनुरूप निर्वाचित संविधान सभाको पहिलो बैठकले आजकै दिन देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र राज्यको सम्प्रभुता दरबारको घेराबाट बाहिर निकालेर नागरिकको हातमा सुम्पिएको ऐतिहासिक प्रस्थान बिन्दु थियो। गणतन्त्रले राष्ट्र अध्यक्षमा वंशीय नेतृत्व बदल्दै सर्वसाधारणका छोराछोरी पुग्न सक्ने मार्ग प्रशस्त गर्यो, जसको निरन्तरता स्वरूप हामीले हालसम्म 3 राष्ट्र अध्यक्षहरू पाइसकेका छौँ। वर्तमान संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षकका रूपमा उभ्याएको छ। विगतको निरङ्कुश पञ्चायती शासन र राजाको व्यक्तिगत महत्वाकांक्षाले मुलुकलाई दरिद्रता, नीतिगत विचलन र सामाजिक विभेदतर्फ धकेलेकै कारण जनताले राजतन्त्रको अन्त्य चाहेका थिए। राजनीतिक दलहरूको अगुवाईमा भएको त्यो निर्णायक क्रान्तिको मूल ध्येय देशमा आर्थिक समृद्धि, सामाजिक आर्थिक रूपान्तरण र राजनीतिक स्थिरता कायम गर्नु थियो। तर गणतन्त्र स्थापनाको यतिका वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ। राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन नआएको प्रतिक्रिया जनताले गएको जेएनजी आन्दोलनमा मुखरित गरिसकेका छन् भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। राष्ट्र निर्माण र जनसेवालाई केन्द्रमा राख्नुपर्ने दलहरू केवल सत्ताको अङ्कगणित र शक्तिको लुछाचुडीमा अल्मलिँदा नयाँ संविधान जारी भएपछि पनि मुलुकले राजनीतिक स्थिरता पाउन सकेन। सरकारहरू छिटो छिटो परिवर्तन भइरहने प्रवृत्तिले गर्दा नीतिगत अस्थिरता बढ्यो। राजनीतिक दल र तिनका नेतृत्वमा देखिएको चरम गैर जिम्मेवारीपनले गएको फागुनमा भएको चुनावमा जनताले युवा र नयाँ राजनीतिक शक्तिलाई स्थापित गरेका छन्। निर्वाचन मार्फत नेपाली जनताले देशमा परिवर्तन, सुशासन र आर्थिक समृद्धिको अपेक्षा सहित नयाँ दल र सरकारलाई मुलुक हाँक्ने सुवर्ण अवसर सुम्पिएका हुन्। जनताले नयाँ दल र अनुहारलाई पुराना विसङ्गति, भ्रष्टाचार, नीतिगत अपारदर्शिता विरुद्ध आफ्नो मत जाहेर गरेका हुन् भनेर बिर्सन मिल्दैन। जनअनुमोदित नयाँ शक्ति र सरकारले जनताको निर्मल भरोसालाई सङ्कटमा पार्न नदिन हरदम सचेत रहनु पर्छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीय कथा विवरण, सत्ताको कुर्सीमा पुगेपछि जनभावनालाई भुल्ने र आफ्नै दलीय स्वार्थको चक्र व्यूहमा फस्ने विगतको शासकीय रोगबाट नयाँ सरकार पूर्ण रूपमा मुक्त हुन जरुरी छ। संसद र सरकारले जनताका आधारभूत आवश्यकतालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ। नागरिकले मतपेटिका मार्फत दिएको यो शक्तिशाली सन्देशलाई नबिर्सी अलौतान्त्रिक तत्त्वहरूलाई प्रश्रय नहुने गरी पूर्ण जवाबदेहिताका साथ काम गर्न जरुरी छ। सुशासन र प्रभावकारी सेवा प्रवाहको अभावमा जनतामा मौलाएको निराशालाई हतियार बनाएर विभिन्न शक्तिहरूले पुनः टाउको उठाउने दुस्साहस नगरेका होइनन्। तसर्थ गणतन्त्रको रक्षाका लागि दलहरूले आफैलाई सुधार्नुको विकल्प छैन। गणतन्त्रमा जनता नै सर्वोपरि शक्ति हुन् र यो व्यवस्थालाई अझ सुदृढ संस्थागत गर्न राजनीतिक दलहरूले संसदलाई संवाद र सहमतिको थलो बनाउनु पर्छ। न्यायपालिका र संवैधानिक निकायहरूलाई राजनीतिक हस्तक्षेप मुक्त राखी स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्छ। जबसम्म राज्यका हरेक संयन्त्र जनमुखी, पारदर्शी, जवाबदेही बन्दैनन् तबसम्म गणतन्त्रको वास्तविक फल नागरिकले पाउन सक्दैनन्। आजको दिनले सबैलाई जनतालाई केन्द्रमा राखेर काम गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, जनता नै सर्वोपरि शक्ति। अब यो सम्पादकीय पछि लागौं छोटो विश्राम तर्फ।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

उमेश पाण्डे र संगीत साक्यको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब नै लागौँ सधैँ त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। इस्यु अफ द डे अन्तर्गत आज भने हामीले स्थान दिएका छौँ शुक्रबार बहस, जुन काठमाडौँको सौगातमा हरेक शुक्रबार प्रसारण हुँदै आइरहेको बहसको विभिन्न समसामयिक विषयवस्तुमा गरिने कुराकानी रहेको छ। र आजको कुराकानीमा भने साथी महेन्द्रजीले गर्नुभएको कुराकानी रहेको छ र यसमा मौसमसँग जोडिएको विषय रहेको छ। लागौँ यो कुराकानीतर्फ।

0: नमस्कार श्रोता, यहाँलाई स्वागत छ कार्यक्रम शुक्रबारी बहसमा। बिएपिएस गोर्खा रेडियोको शुक्रबारी बहस नेपालमा काठमाडौँ, पोखरा र तरानका साथै बेलायत, ब्रुनाई, बेलिस र फोकल्यान्ड टापुमा रहेका रेडियोका विभिन्न फ्रिक्वेन्सी मार्फत प्रसारण हुन्छ। यो कार्यक्रम बेलायतका चार ठाउँमा डिजिटल अडियो ब्रोडकास्टिङ डिएबीमा पनि सुन्न सकिन्छ। विश्वभरका 23 स्टेसन मार्फत एफएम एएम मार्फत प्रसारण हुने यो रेडियो मोबाइल एपका साथै बिएपिएस प्लेयर, माई प्लेयर, डाइरेक्ट टु द होम डिटिएच र डिजिटल टेरिस्टोरियल टेलिभिजन डिटिटीमा पनि सुन्न सकिन्छ। यो कार्यक्रममा हामीले आम चासोका समसामयिक विषयमा साप्ताहिक छलफल गर्दै आएका छौँ। नेपालमा प्री मनसुनका बेला औसतभन्दा तेब्बर बढी वर्षा हुँदा तत्कालका लागि केही राहत पनि भएको छ। अहिले जति राहत भएको छ त्यसको ठिक उल्टो चिन्ता गर्नुपर्ने कारण देखिएको छ। आगामी मनसुनका लागि गरिएको पूर्वानुमान अनुसार देशका कतिपय भागमा सामान्यभन्दा 65% कम पानी पर्न सक्नेछ। यस्तो पूर्वानुमानले सरकार लगायत सरकारवाला सबैलाई सम्भावित असरको पूर्वानुमान गरेर तयारी गर्नुपर्ने अवस्थामा पुर्याएको छ। कतिपय अध्ययनले त यो वर्षको मनसुन 150 वर्षपछिकै खतरनाक हुने भन्दै चेतावनी जारी गरिएको छ। यस्तो अवस्थामा खानेपानी खाद्यान्न अभाव भएर भोकमरीको अवस्था आउनेसम्मका प्रक्षेपण गरिएका छन्। भोकमरीको अवस्था नेपालको प्रक्षेपणलाई लिएर मात्र गरिएको भने होइन, दक्षिण एसिया र दक्षिण पूर्व एसियाको मौसमी पूर्वानुमानलाई लिएर भोकमरीसम्मको सम्भावना औँलाइएको छ। खाद्यान्नका लागि नेपाल पूर्णत आत्मनिर्भर पनि नरहेका कारण क्षेत्रीय परिस्थितिको प्रभाव नेपालमा पक्कै पनि पर्ने नै छ। यस्तो पूर्वानुमानले नेपालमा कहाँसम्म असर पार्न सक्छ, सामना गर्न नेपालसँग पर्याप्त औजार छन् त भन्ने जस्ता विषयमा चर्चा गर्दैछौँ। चर्चाका लागि हामीले निम्ताएका छौँ कृषि जलवायु विज्ञ तथा पूर्ववर्ती अन्तरिम सरकारका कृषि मन्त्री डाक्टर मदन परियारलाई। डाक्टर परियारसँग हामीले यसपालि मनसुनमा प्रभाव पार्ने सामुद्रिक प्रणाली एल निनो कस्तो हुने देखिएको छ भनेर कुरा सुरु गरेका छौँ।
1: यस पटकको एल निनो, अब एल निनो यसै पनि एउटा ठुलो प्राकृतिक प्रकोपको रूपमा छ। यो जलवायु परिवर्तनबाट हुने प्रकोप हो, यहाँहरूलाई म विदित नै छ यसबारेमा। तर यसपटक चाहिँ अझ के छ भनेदेखि चाहिँ यो सुपर एल निनो भन्ने चाहिँ नै यसपटकको चाहिँ नै प्रक्षेपण छ। यो चाहिँ नै हरेक 3 वर्षदेखि 7 वर्षको बिचमा चाहिँ यो रिपिट भइरहन्छ भन्ने किसिमको वैज्ञानिकहरूको यो भनाइ छ, मौसमविदहरूको भनाइ छ। र जसमा चाहिँ जब यो समुद्रको पानी, जब पेसिफिक ओसनको पानी भनौँ न को टेम्परेचर बढ्छ, लोकलाइज टेम्परेचर बढ्छ, एभरेजभन्दा 0.5 डिग्री जति बढ्दाखेरि चाहिँ हामी त्यसलाई सिम्पल एल निनो भनेर भन्छौँ भने, जब 2 डिग्री सेल्सियसदेखि माथि हुन्छ, 3 डिग्री सेल्सियस वा एबोभ हुन्छ, त्यसलाई हामी सुपर एल निनो भन्छौँ। यसपटक चाहिँ अनफोर्चुनेटली के भएको छ भनेदेखि चाहिँ अहिले प्रोजेक्सन चाहिँ के गरिएको छ भने, अब यसपटक सुपर एल निनोको प्रकोप चाहिँ बाट चाहिँ हाम्रो यो क्षेत्र चाहिँ प्रभावित हुन्छ, र जसमा चाहिँ साउथ एसिया लगायत नेपाल पनि त्यसबाट प्रभावित हुन सक्छ भन्ने किसिमको कुराहरू छ। र अब यो यो कस्तो हुन्छ भनेदेखि चाहिँ यो अत्यन्तै यो ठुलो यो अब सुपर भने बित्तिकै यो चाहिँ साह्रै यसले ठुलै सङ्कट चाहिँ ल्याउँछ, र विशेष गरिकन यसले चाहिँ बर्सात चाहिँ भनौँ न अब अहिले मनसुनमा बर्खायाममा हुने जुन रेनी सिजन रेन्स छ त्यो धेरै घटेर जान्छ भन्ने एउटा प्रक्षेपण छ। टेम्परेचर चाहिँ अत्यन्तै बढ्छ, साह्रै नै टेम्परेचर बढ्छ भन्ने किसिमको कुराहरू पनि भइरहेको छ। ड्राउट, त्यसले ड्राउट चाहिँ आउन सक्छ, र त्यस साथसाथै चाहिँ यहाँ चाहिँ यो वन डढेलोहरूको पनि प्रकोपहरू बढ्न सक्ने र

0: कतिपय ठाउँमा डिसास्टरहरूको प्रकोप पनि बढ्ने यस्ता किसिमको प्रक्षेपणहरू भइरहेको हुनाले यो अत्यन्तै गम्भीर सङ्कटको रूपमा चाहिँ नि देखिएको कुरा चाहिँ म यहाँहरूलाई विदित गराउन चाहन्छु।
1: अब नेपालले यस्तो खालको सङ्कटको पहिले पनि अब सामना गर्नु परेको थियो होला, अब यसपालिको सङ्कटको सामना गर्न सक्ने अवस्था कस्तो छ तयारी नेपालमा?
0: अब यस्तो के छ भनेदेखि अहिले सङ्कट त पहिले पनि आएको हो भन, अब अझ अझ यहाँसम्म के भनिन्छ भने यो सबभन्दा यो एल निडोको चाहिँ सबभन्दा बढी चाहिँ करिब करिब 140 वर्ष अगाडि 1877 यति ठुलो प्रकोप भएको थियो भने त्यस्तै नेचरको प्रकोप अब आउँदैछ भन्ने किसिमको पनि भनिएको छ, भनिरहेको छ। यति डराउना किसिमको सिनारियो छ। अब नेपालमा पनि प्रकोप त ठुलै आउँछ, कामहरू त भएकै छ, तर त्यो के छ भनेदेखि चाहिँ नि यसपटक अलिक विशेष ध्यान दिनुपर्ने हामीले चाहिँ आवश्यकता महसुस गरिरहेका छौँ। र मैले देखिरहेको छु, मैले यो अध्ययन गरिरहेको थिएँ कि नेपाल सरकारको अहिले भर्खरै जुन 2083-84 जुन नीति तथा कार्यक्रमहरू प्रस्तुत भएको छ त्यसमा कृषिका धेरै कार्यक्रमहरू यस्तो किसिमको राखिएका छन् जसले चाहिँ यी समस्याहरूलाई चाहिँ केही हदसम्म चाहिँ यसलाई चाहिँ सम्बोधन गर्ला कि भन्ने हामीले आशा राखिरहेछौँ यो कार्यक्रम मध्ये चाहिँ।
1: त्यसै
0: कारण चाहिँ
1: अब यो एल निनोको प्रभावको कुरा गर्दाखेरि यहाँले सुपर एल निनोको कुरा गर्नुभयो होइन, यसको लागि त यो सामान्य प्रत्येक वर्ष आउने नीति कार्यक्रम जस्तो कुराले सम्बोधन गर्न नसक्ने होला नि त, यसको लागि त सरकारले विशेष छुट्टै खालको रणनीति पनि बनाउनु पर्ला नि होइन?
0: यो यो यसको पनि आवश्यकता छ, धेरै धेरै सार्वजनिक कुरा हो, यो पनि धेरै आवश्यकता छ। अहिले आएको जुन नीति त कार्यक्रमहरू छ त्यो चाहिँ पनि अत्यन्तै राम्रै किसिमको लागेको छ। मैले यहाँ देखिरहेको थिएँ कि अहिले यो विविधता कार्यक्रममा 14 चाहिँ 20 नम्बरको बुन्दासम्म चाहिँ पुरै चाहिँ कृषिमै कृषि र कृषि अर्थतन्त्रसँग सम्बन्धित छ र कृषिमा गर्नुपर्ने आधुनिकरण र कृषिका जुन अहिले आवश्यकताहरू छन् त्यसलाई चाहिँ बढी फोकस गरिएको छ। तर यहाँले एकदम राम्रो कुरा गर्नुभयो कि नेपाल सरकारले यो एल निनोको चाहिँ लाइन यो सुपर एल निनोलाई चाहिँ विशेष ध्यानमा दिएर यही नीति कार्यक्रमको लाइकको परिधिभित्र पनि बसेर चाहिँ एउटा विशेष रणनीति गर्नुपर्ने आवश्यकता पर्छ र मलाई लाग्छ कि यो मन्त्रालय कृषि मन्त्रालयबाट यो अवश्य पनि यो टेकअप हुनेछ भन्ने मैले आशा राखिरहेको छु।
1: अब खडेरीपछि हुन सक्ने खाद्य सङ्कटलाई लिएर भारत लगायत छिमेकी देशले अधिकारीहरूले तयारी थालिसकेको पनि भनिएको छ, अब त्यस्तो तयारी के देख्नुहुन्छ यहाँले अहिले, किनभने यहाँ त भर्खरै मात्र अब सरकारबाट पनि सरकारमा हुनुहुन्थ्यो क्या अघिसम्म?
0: अहिले यो के छ भनेदेखि अहिलेको कार्यक्रमहरूमा केही धेरै राम्रा कुराहरू राखिएका छन् जसले मलाई लाग्छ कि यसले चाहिँ पनि चाहिँ यो यसलाई एड्रेस गर्न सक्छ। जस्तै कि मैले अलिकति भारत र चाहिँ अन्य देशहरूको तयारीहरूको बारेमा कुरा गर्दाखेरि भारतमा यो अहिले सुपर एल्मिनोको लागि दृष्टिकोणमा गर्दै राष्ट्रिय खाद्य भण्डारणका कुराहरूलाई चाहिँ अगाडि बढाउने, मूल्य नियन्त्रण पालीहरूको कृषि भने उपजहरूको मूल्य नियन्त्रण गर्ने, कृषि किसानहरूको बिमाहरूको व्यवस्थाहरू गर्ने, इमर्जेन्सी ग्रेन डिस्ट्रिब्युसनहरूको लागि पनि कामहरू गर्ने आदि विभिन्न किसिमका कामहरू भारतमा भइरहेछ भने बङ्गलादेशमा चाहिँ यसो अध्ययन गर्दाखेरि त्यहाँ स्थानीय जल व्यवस्थापन, डिजिटल किसान कार्ड, क्लाइमेट स्मार्ट राइस फार्मिङ आदि कुराहरूलाई लगिरहेको छ भनेदेखि रिजनल लेभलमै चाहिँ साउथ एसिया फुड रिजर्भ सिस्टमहरूलाई चाहिँ अलिकति स्ट्रेन्थन गर्ने, साधा मौसम डेटाहरूको पनि व्यवस्था गर्ने, सिड ब्याङ्क कोअपरेसनहरू गराउने, ड्राफ्ट फोरकास्टिङहरू गर्ने आदि कुराहरूमा जोड दिएको छ भने नेपालमै पनि यसो हेर्दाखेरि चाहिँ अहिले हामीले अहिले यहाँ मैले यो सरस्वती त्यहाँ हेर्दाखेरि चाहिँ हाम्रो उसमा यो किसानको चाहिँ सूचीकरण गर्ने, परिचय पत्रहरू दिएर, क्रेडिट कार्डहरू दिएर सहुलियतपूर्ण चाहिने वित्त तथा प्राविधिक पहुँच प्रविधिको पहुँच बढाउने आदि कुराहरू आइरहेको छ। क्यालो ल्यान्डहरू जति पनि छन् करिब करिब 30% कृषि योग्य जमिन चाहिँ हाम्रो अहिले चाहिँ त्यतिकै बाँझो बसिरहेको छ भन्ने जुन प्रक्षेपण छ त्यसलाई सुद्धा चाहिँ यसपटकको कार्यक्रममा त्यसलाई विशेष ध्यान दिएर विशेष चाहिँ लक्षित गरेर त्यसलाई पनि बढीभन्दा बढी चाहिँ सदुपयोग गर्ने, त्यसलाई युवाहरूलाई रोजगारीको अवसरहरू प्रदान गर्ने, किसानमा चाहिँ कृषिमा चाहिँ उनीहरूलाई एब्जर्ब गर्ने आदि विभिन्न किसिमका कार्यक्रमहरू म यसमा देखिरहेको छु। जस्तै चाहिँ भनौँ अब यान्त्रिकरणहरू गर्ने, उत्पादन प्रणालीमा यान्त्रिकरण गर्ने, डिजिटल प्रविधि गर्ने, एग्रिटेक कोप गर्ने, कृषि आधुनिकरणहरूलाई चाहिँ विशेष ध्यान दिने आदि कुराहरू चाहिँ जुन मैले यो यसपटकको यो नीति कार्यक्रमहरूमा देखिरहेको छु त्यो ज्यादै नै सकारात्मक छ र यसले पनि ठुलै बल पुर्याउँछ चाहिँ यो अहिलेको जुन यो सङ्कट जुन आउने सङ्कट छ त्यसलाई एड्रेस गर्न त्यसलाई समाधान गर्नको लागि यसले ठुलै चाहिँ सहयोग गर्ला जस्तो मैले चाहिँ सोचिरहेको छु।
1: डाक्टर साहब, अब नेपालले हालै मात्र अब यो विकासशील राष्ट्रमा उन्नति हुने अवस्थालाई चाहिँ पछि धकेल्नु पर्यो भनेर निवेदन दिइराखेको अवस्था छ। भोकमरीको अवस्था आउन सक्ने किसिमले खडेरी पर्यो भने दिगो विकास लक्ष्यमा पनि यसले पार्न सक्ने प्रभावको कुराहरू पनि होला। अब यस्तो अवस्था आयो भने सरकार र जनताले अझ यो पोलिसी प्रोग्राम र बजेट मार्फत पनि भनौँ कस्तो तयारी गर्नुपर्छ अझै?
0: यो अहिलेको यो जुन छ सरकारको जुन यो अनुरोध भएको छ यो 3 वर्षको लागि चाहिने जुन हाम्रो यो एलडिसीमा मेच्योर हुने जुन पिरियड थियो नोभेम्बर 26 त्यसलाई 3 इयर्सको लागि एक्सटेन्सन गर्न यो अत्यन्तै चाहिने सराहनीय कदम चाहिने सरकारबाट चाहिँ उठाइएको छ। हामी पनि क्याबिनेटमा यसमा अगाडि हुँदाखेरि पनि यो कुराहरू हामी डिस्कस गरिरहन्थ्यौँ तर हाम्रो अलिकति म्यान्डेट चाहिने भनौँ न अब हाम्रो म्यान्डेट चाहिने अलि अरू प्रायोरिटिजहरू भएकोले हामीले त्यसलाई यति हामीले चाहिने गर्न सकेनौँ पुस गर्न सकेनौँ तर यो अत्यन्तै सराहनीय स्टेप हो र यसले गर्दाखेरि चाहिने नेपाल सरकारले एउटा चाहिँ अलिक विकसित मुलुकको रूपमा चाहिँ लिस्ट डेभलप कन्ट्रीको रूपमा पाउनुपर्ने जुन सुविधाहरू सहुलियतहरू जुन किसिमको सहयोगहरू छ त्यसमा चाहिने निरन्तरता पाउन सक्छ भन्ने कुरा लागेको छ। त्यस्तै अहिले यो खडेरीहरूको सम्भावना जुन देखिरहेको छु त्यसमा चाहिने नेपाल सरकारले भनौँ न अब अहिले यो के अरे मूल्य के अरे अहिले मिनिमम सपोर्ट प्राइस गर्ने एग्रिकल्चर प्रोडक्सनलाई चाहिँ भनौँ कसरी हुन्छ त्यसलाई एफेक्ट नहुन दिने कृषिको उत्पादकत्व चाहिने बढाउनको लागि चाहिने त्यो अनुसारको चाहिने सुइटेबल चाहिने भेराइटिजहरू सुइटेबल टाइपको चाहिने क्रपिङ सिस्टमहरूलाई चाहिँ प्रमोट गर्ने एग्री कृषि भनौँ खाने पानीको अभाव हुनसक्छ एग्री इरिगेसनमा वा रेन फेड एग्रिकल्चरको लागि पनि यो ठुलै समस्याको रूपमा आउन सक्छ। त्यसलाई कसरी हुन्छ व्यवस्थित रूपमा चाहिँ बढीभन्दा बढी पानीको सदुपयोग गर्ने इनर्जीलाई युज गर्ने आदि कुराहरूलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ जस्तो मलाई लागिरहेको छ। र यी सबै कुराहरू चाहिँ जुन मैले अघि कुरा गरेँ जुन यो रणनीतिका कुरा हामी गर्दै थियौँ त्यो रणनीतिभित्रमा यो सबै कुरो आउँछ र त्यो अनुसार यो अगाडि बढ्नु पर्छ।
1: बिएपिएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारी बहसमा हामीले कृषि जलवायु विज्ञान तथा पूर्व मन्त्री डाक्टर मदन परियारसँग कुरा गरिरहेका छौँ। अब फेरि यो नीति तथा कार्यक्रमकै कुरा गर्नुपर्दाखेरि चाहिँ समग्र कृषिलाई चाहिँ कतिको प्राथमिकता दिएको देख्नुहुन्छ? किनभने कृषिलाई बजेट भएन भनेर चाहिँ सरकारी मन्त्रालयका अधिकारीहरूले पनि भनिरहेका छन् जो सङ्केत देखिएर नै हुनुपर्छ। कस्तो प्राथमिकता पाउनुहुन्छ र बजेटमा कति प्रतिशत जति पाउला कृषि क्षेत्रले अहिले?
0: एक्ज्याक्टली हो यो चाहिँ धेरै इन्ट्रेस्टिङ यो गएको वर्षमा चाहिँ एकदमै कम 5% मात्र चाहिने एमाउन्ट चाहिने कृषिमा दिइएको थियो जबकि पछि हामी हुँदाहुँदै पनि त्यो पछि कृषि मन्त्रालयको लागि सिलिङ तोकेर चाहिँ यो अहिलेको आर्थिक वर्षको लागि आउँदाखेरि त्यो झरेर 3% झारेको थियो। अत्यन्तै दुःखद कुरा भयो त्यो चाहिँ। त्यसै कारण चाहिँ हामीलाई के लागिरहेको छ भने कृषिमा कृषि भनेको नेपालको आर्थिक मेरुदण्ड हो। कृषि भनेको यस्तो क्षेत्र हो जहाँ चाहिँ प्रचुर सम्भावना छ देश विकासको लागि अर्थको आर्थिक विकासको लागि। कृषि नै यस्तो क्षेत्र हो जहाँ चाहिने हाम्रा जी बेरो जुन युवाहरू चाहिँ जुन हाम्रो पलायन भइरहेका छन् विदेश गइरहेका छन् ती युवाहरूलाई चाहिँ एब्जर्ब गर्ने र तिनीहरूलाई चाहिँ सार्थक रोजगारी दिने उनीहरूलाई उत्पादनमूलक कार्यमा चाहिने उनीहरूलाई इङ्गेज गर्ने यो क्षेत्र भनेको कृषि हो। त्यसै कारण कृषिमा चाहिने सबभन्दा बढी देश राष्ट्रको चाहिँ अहिले बढीभन्दा बढी लगानी हुनुपर्छ बढीभन्दा बढी ध्यान दिनुपर्छ र मैले बुझ्दाखेरि मैले सर भन्दाखेरि कम्तीमा 10% बजेट चाहिने कृषिमा जानुपर्छ भन्ने मेरो आफ्नो चाहिँ व्यक्तिगत धारणा छ। तर एकदमै गाह्रै साह्रो गाह्रो भयो भने कम्तीमा 7% त मिनिमम राख्नै पर्छ भन्ने मेरो चाहिँ आफ्नो सोच छ। कृषिमा त्यति बजेट चाहिँ हुनुपर्छ। दोस्रो कुरो हाम्रो चाहिँ कृषि हाम्रो कृषिमा के छ भने बेरोजगारीको चाहिँ जुन अहिले युथ माइग्रेसन छ यो ठुलो प्रब्लमको रूपमा छ। युथ माइग्रेसन उनीहरूलाई कसरी रिटेन गर्न सकिन्छ एग्रिकल्चरमा चाहिँ त्यस्तो कन्जेनियल इन्भाइरोमेन्ट हामीले एग्रिकल्चरमा तल गाउँमा कसरी क्रिएट गर्न सक्छौँ त्यसलाई पनि हामीले व्यवहारमा ल्याउन सक्नु पऱ्यो। त्यसले एग्रिकल्चर चाहिँ भनौँ न युथलाई चाहिँ इम्प्लोइमेन्ट चाहिँ जुन प्रोडक्टिभ इम्प्लोइमेन्ट चाहिँ दिन उनीहरूलाई जेनेरेट गर्न सकोस् उनीहरूलाई दिन सकोस् भनेर चाहिँ त्यो दोस्रो छ भने तेस्रो मोस्ट इम्पोर्टेन्ट के छ भने इन्क्लुसिभनेसको कुराहरू छ। गरिबहरू धेरै गरिब छन् उनीहरूसँग भूमि छैन उनीहरूसँग चाहिने कुनै रिसोर्सेसहरूमा कुनै स्रोत साधनमा उनीहरूको पहुँच छैन हो, तिनीहरूलाई कसरी चाहिने यो होल सिस्टममा कसरी इन्भेट गर्ने, उनीहरूलाई कसरी चाहिने यो पहुँच बढाउने ती स्रोतहरूमा, त्यो कुरा पनि हामीले अत्यन्तै जरुरी रूपले हेर्नुपर्ने हुन्छ। यो तिनवटा कुराहरू जुन म बार बार म यो कुरा उठाइराख्छु, फेमिनाइजेसन अफ एग्रिकल्चर र चाहिँ युथ माइग्रेसन र चाहिँ त्यसपछि चाहिँ यो इन्क्लुसिभनेसका यी कुराहरूलाई चाहिँ हामीले एकदम प्रचुर रूपले एड्रेस गर्नुपर्छ। र कृषिले चाहिँ कृषिको चाहिँ ठुलो सम्भावना भएको यो देश हो, कृषिमा धेरै यो आमूल परिवर्तन आर्थिक ट्रान्सफर इकोनोमिक ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ एग्रिकल्चर चाहिँ एउटा मेरुदण्डको रूपमा छ भन्ने कुरा चाहिँ म एकदम स्ट्रेस गर्न।
1: अब जुन यो सरकारले यो कृषिकै बुनामा नीति कार्यक्रम उल्लेख गर्दाखेरि चाहिँ खास गरी यो भूमि व्यवस्थापनको कुराहरू पनि उल्लेख गरेको छ होइन, अब यहाँले भन्नुभयो अब यो इन्क्लुसिभनेस पनि हुनुपर्छ र यो चाहिँ ल्यान्डसँग जोडिएर नै आउँछ, यस्तोमा चाहिँ कस्तो छ अब अहिलेको संरचना, अहिलेको कानुनहरू, अहिलेकै संरचनाबाट सम्भव छ त्यस्तो गर्न?
0: अब यो यस्तो नै छ, अब यो नेपाल सरकारले चाहिँ अहिले एउटा इन्ट्रेस्टिङ कुरो के भइरहेको छ भने जति पनि व्यवधानहरू छन्, जति पनि यस्ता कुनै कहीँ अडचनहरू छन् त्यसलाई फुकाउनको लागि सरकार पूर्ण तरिकाले लागिरहेको देखिन्छ। अब यो चाहिँ सबैलाई चाहिँ यो सबैले यो कुरो महसुस गरिरहेका छन् कि दलितहरू, सीमान्तकृत समुदायहरू, तिनीहरू चाहिँ भूमिहीन, अधिकतम तिनीहरू चाहिँ भूमिहीन स्थितिमा छन् र उनीहरूको आर्थिक स्थिति पनि अत्यन्तै कमजोर छ। उनीहरूलाई कसरी यो उनीहरूलाई त्यो स्रोतमा कसरी उनीहरूलाई त्यो पहुँच बढाउने भूमिको स्रोतमा, इभन चाहिँ यो सुकुम्बासीहरू, त्यसै कारण चाहिँ यो कुरोहरू चाहिँ अहिले गम्भीर रूपले यो अध्ययन भइरहेको छ र यो विषयमा चाहिँ म बुझिरहेको छु कि चाहिँ सरकार पुरै प्रतिबद्ध छ र मलाई पुरा विश्वास छ कि चाहिँ उनीहरूलाई जुन अहिले यहाँ भूमि ब्याङ्कको पनि सिद्धान्तका कुराहरू पनि यहाँ मैले देखेँ, निजीता कार्यक्रममा देखाएको छु, त्यो भूमि ब्याङ्कको मार्फत पनि ती सीमान्तकृत समुदायहरूलाई, ती दलितहरूलाई चाहिने भूमिहरू चाहिने भूमि उपलब्ध गराइने छ भन्ने किसिमको जुन कति प्रतिबद्धता देखिएको छु त्यो अत्यन्तै खुसीको कुरो छ। त्यसलाई हामीले कानुनमा ल्याउनु पर्छ र भएका जति पनि अडचनहरू कहीँ नियम कानुनमा पोलिसिजहरूमा कहीँ अडचनहरू छ भने त्यसलाई चाहिँ हटाएर
1: डाक्टर साहब यहाँले जोड दिनुभएको मुख्य तिन बुँदा मध्येको यो जुन यो फेमिनाइजेसन अफ एग्रिकल्चर भन्ने कुरा छ, अब यो हामीले पहिला पनि यता कता सुनेको हो होइन, अब यो कस्तो हुन्छ, यो भनेको कस्तो हो, यसको खास अवधारणा के हुन्छ, कसरी उत्पादन बढ्छ यो गर्दाखेरि?
0: अब यो फेमिनाइजेसन अफ एग्रिकल्चर भन्नाले के मैले भन्न खोजेको भने अब वुमन यो ट्रेडिसनल टाइपको एग्रिकल्चरले चाहिँ वुमनले चाहिँ सक्दैन, अब चाहिँ यो फिजिकल वर्कहरू गर्ने, म्यानुअल कल्टिभेसन गर्ने, अब भनौँ न अब मेकनाइजेसन यान्त्रिकरण गर्यो भनेदेखि चाहिँ वुमन फ्रेन्डली यान्त्रिकरणहरू हुन सक्यो भने वुमनहरूले चाहिँ चलाउन सक्ने खालको चाहिँ पावर टिलरहरू वुमनहरूको थ्रुबाट चाहिँ भनौँ न अब थ्रेसिङ मसिनहरू, वुमनहरूले चाहिँ सिड ड्रिलहरू, सिडिङ गर्ने प्र्याक्टिसहरू, यस्ता कुराहरू चाहिँ गर्यो भने उनीहरूको लाइफ चाहिँ सहज हुन्छ र प्रोडक्सन प्रोडक्टिभिटी पनि बढ्छ, प्रोडक्सन पनि बढ्छ भन्ने कुरा चाहिँ मैले स्ट्रेस गर्न खोजेको। एग्रिकल्चर वुमन फ्रेन्डली मेसिन्सहरू इन्ट्रोड्युस गर्ने, उनीहरूको लागि विशेष गरिकन ध्यान दिएर चाहिँ उनीहरूको टाइम सेभिङ हुने, उनीहरूलाई बढी चाहिँ फिजिकल वर्क गर्न नपर्ने, त्यस्तो किसिमले सोच्नु पर्यो भन्ने किसिमको कुरा चाहिँ मैले ल्याएको।
1: अब अन्त्यमा अब जुन यो जुन अब हाम्रोमा फेरि अब यति जमिन भएको अवस्थामा, त्यसपछि सिँचाइ भएको अवस्थामा गर्न सकिने कामहरू हुन्थ्यो होला, सिँचाइको अवस्था पनि अब अहिले हामीसँग 33% त्यस्तै समथिङ त्यस्तै होला होइन, अब यस्तो अवस्थामा यस क्षेत्रतर्फ पनि ध्यान दिनुपर्छ होला, अब यसमा चाहिँ के अब यो खडेरीको अब खडेरी धेरै नै पऱ्यो भने गर्न सक्ने के हुन्छ त सरकारले अथवा आम जनताले देशले?
0: अब खडेरी धेरै पऱ्यो भनेदेखि अब एउटा चाहिँ कुरा के छ भने अब गर्न सकिने त धेरै कुरो छ, त्यही त त्यो रणनीतिमा हुन्छ। अब ड्राउट टोलरेन्स भेराइटिजहरू पनि कति पनि हुन्छन् जसले चाहिने खडेरीकै बेलामा पनि राम्रै उत्पादन दिन सक्ने, जसको वाटर रिक्वायरमेन्ट कम हुन्छ ती भेराइटिजहरूको। अब इरिगेसनमा पनि अब भन अब अब अहिले हाम्रो जुन राइस कल्टिभेसनमा चाहिने हेभिली फ्लडिङ गरेर पडलिङ गरेर चाहिने ट्रान्सप्लान्टिङहरू गर्ने वा धेरै राइस पानीको युटिलाइज गर्ने भन्ने किसिमको हुन्छ, त्यसलाई पनि केही त्यही व्यवस्था गर्न सकिन्छ, वाटर लसेसहरूलाई घटाउन सकिन्छ र चाहिने बेस्ट वेमा म्यानेज गरेर चाहिने वाटरको प्रोडक्टिभिटी बढाउन सकिने हुन्छ। त्यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने भयो किनभने खडेरीको बेलामा वाटर सर्टेज चाहिँ एउटा ठुलो एक्युट प्रब्लमको रूपमा चाहिने एग्रिकल्चरमा चाहिँ त्यो देखिन्छ कृषिमा, र यसलाई चाहिँ हामीले चाहिँ भन अब मोस्ट एफिसियन्ट तरिकाले एफिसियन्ट टेक्नोलोजिजहरू चाहिँ युज गरेर चाहिँ वाटरको चाहिँ एफिसियन्सी भन अब इफेक्टिभनेस चाहिँ बढाउनु पर्ने हुन्छ भन्ने मलाई लागिरहेको छ।

0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो डाक्टर मदन परियार, साथमा हुनुहुन्थ्यो साथी महेन्द्र रायमाझी। यो कार्यक्रम तपाईँहरूले हरेक शुक्रबार कार्यक्रम शुक्रबारे बहसमा सुन्न सक्नुहुनेछ विविध विषयहरूमा। र आजको बसाइमा भने जलवायु परिवर्तनसँग र कृषिसँग जोडिएको विषयमा गरिएको कुराकानी रहेको थियो। र यो कुराकानी सँगसँगै अब भने लागौँ छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: दिल ने ये मान लिया है तुम ही हो मेरी मंजिल, न चाहते हुए भी तुमसे उम्मीदें रखता है दिल।

यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म झन्झङ गुरुङको साथमा। र आज शुक्रबार सधैँ यस्तो तपाईँले म झन्झङ गुरुङकै साथमा यो कार्यक्रमलाई सुन्दै आइरहनु भएको छ। र यो भर्खरै सुन्नुभएको गीत सुनिता र पवनदीपको रहेको थियो। र यो साङ्गीतिक कोसेली सँगसँगै लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। यो साङ्गीतिक कोसेली भने लिएका छौँ स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा रहेको मेरो आँखालाई राख्ने। यो सुमधुर साङ्गीतिक कोसेलीबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय सरसम्राट नारायण गोपालको आवाजमा सजिएको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजन गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस् र सप्ताहन्त दुई दिनको बिदापछि पुनः फेरि भेट हुने नै छ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: क्षेत्रको साझेदारीमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाउन अर्थ मन्त्री वागलेले बजेटमा घोषणा गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थानान्तरणका लागि 1,53,00,000,000 विनियोजन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी 6 महिनाभित्र तय गरिने विषय पनि समेटिएको छ। चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडानको व्यवस्था गरिने र सुर्खेत, मुगुको तालचा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने वाग्लेको भनाइ छ। सरकारले नेपाल विद्युत प्राधिकरणलाई 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्ने भएको छ।
2: लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनः संरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पिपिए गर्ने प्रबन्ध गर्नेछौँ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्नेछौँ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ। ठुला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौँ।
1: कास्कीमा पर्ने मरुदी पदयात्रामा जाने पर्यटक समस्यामा पर्ने गरेका छन्। पर्यटक हराउने घटना बढेपछि गाउँपालिकाले द्रुत उद्धार र खोजीमा सहयोगका लागि सूचना केन्द्र सञ्चालनको तयारी गरेको छ। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
3: पोखरा नजिकैको चर्चित मर्दी हिमाल पदयात्रा अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। छोटो समयमै हिमालको नजिक पुग्न सकिने भएकाले मर्दीलाई पछिल्ला वर्षमा अत्यन्त लोकप्रिय बनाएको छ। तर यही आकर्षणसँगै पदयात्राका क्रममा पर्यटक हराउने घटना समेत बढेका छन्। यही जेठ पहिलो साता मात्रै आन्तरिक पर्यटक भिक्षु धामिसहरू मर्दी पदयात्रा क्रममा सम्पर्कविहीन भएकामा 4 दिनपछि सब फेला परेको थियो। मर्दी क्षेत्रमा पर्यटक हराउने घटना यो नयाँ भने होइन। विशेष गरी हाई क्याम्प, भ्यू पोइन्ट, आधार शिविर आसपासका क्षेत्रमा बाटो बिराउने, मौसममा अल्मलिने वा सम्पर्कविहीन हुने घटना बारम्बार दोहोरिने गरेका छन्। एकल यात्रामा जाने पर्यटक बढी जोखिममा पर्ने गरेको स्थानीय पर्यटन व्यवसायी राज योञ्जन बताउनुहुन्छ।
4: भूगोलको हिसाबले भन्दा पनि अनि यो भौतिक संरचनाको हिसाबले भन्दा पनि यो के अरे गाइड बिनाको आएर त्यस्तो भूगोल जस्तो लाग्छ होइन। अब किनभने यहाँ त तपाईँको यो भूगोल पनि त्यस्तो खासै त्यस्तो मिसिङ हुने भूगोल पनि छैन। ठ्याक्कै जाँदा त्यो रिज रिजै छ, यो डिरेक्सनबाट म आएको, यो डिरेक्सनमा म जानुपर्छ भन्ने त के अरे हुन्छ। मान्छेलाई त्यो थाहा हुनुपर्छ। त्यही पनि त्यही माथि पनि हामीले सबै त्यो साइन पोस्ट गरेर गरेका छौँ। गाइड विदाउट गाइड आउनको कारणले नै यो हराएको जस्तो लाग्छ होइन। गाइडसँग आयो भने यहाँ कुनै पनि त्यस्तो घटना घट्दैन।
3: मर्दी छोटो र सजिलो पदमार्ग मानिने भएकाले धेरैले गाइड बिनै यात्रा गर्ने गरेका छन्। सरकारले पदयात्रामा गाइड अनिवार्य गरे पनि अनुगमन र नियमन नभएको ट्रेकिङ एजेन्ट्स एसोसिएसन टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
5: धेरै पर्यटनहरू हराएको अवस्था नै हो। बारम्बार यसलाई सुरक्षित र व्यवस्थित बनाउनु पर्छ भनेर अनिवार्य गाइड भनेर भनेको गाउँ खास चाहिँ अब त्यो भनेको अझै नियमित रूपमा त्यो सञ्चालन भएको छैन। हामीले टिम्स लागू गरौँ, अनिवार्य रूपमा चाहिँ सडन ठाउँमा चाहिँ गाइड लानुपर्छ भन्ने हिसाबले, किनभने घटना घटेको देशकै बदनाम हुने अवस्थाले गर्दाखेरि हिजोदेखि नै राखिरहेको विषय हो। तर कानुन नभएको अवस्थाले चाहिँ अप्ठ्यारो चाहिँ पारिरहेको छ।
3: मर्दी पदयात्रा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्दछ। यसको अधिकांश भूगोल वडा नम्बर 9 रहेको छ। यसै वडाका वडाध्यक्ष हरिबहादुर छेत्रीले पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी गरिएको बताउनुभयो।
6: बिल्डिङ रेडी भइसक्यो, त्यसलाई चाहिँ त्यो सूचना केन्द्र रूपमा स्थापित गरेर अझ हाम्रो पालिकाको प्रस्ताव त के छ भने एउटा चाहिँ एक क्याबको कर्मचारी, एउटा चाहिँ अब पालिकाको तर्फबाट हालौ। अब एक क्याबले चाहिँ बरु एउटा टेक्निकल मेन पावर हालोस्, अलि हेल्थको के बिरामी पनि हुन सक्छ, हेल्थको अवेरनेस
1: मोरङको सुन्दर हरिङ्चामा ट्रकसँग कार ठोकिँदा सातजना घाइते भएका छन्। बजेट सम्बन्धी अपडेट लिएर म अनिल बोगटी उपस्थित भएको छु। श्रोता, आज सरकारले बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अहिले केबेरमा बस्ने संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ र केबेर अघि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले बजेटलाई चाहिँ पारित गरेको छ र त्यो पारित भएको बजेट अनुसार चाहिँ अर्थमन्त्री डाक्टर वाग्लेले अहिले केबेरमा संयुक्त बैठकमा चाहिँ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लाग्नु भएको हो र संसद बैठक सुरु हुँदैछ, सांसदहरू पुग्ने क्रम जारी रहेको छ र अर्थमन्त्री स्वर्णिम वाग्लेले ठूलो आकारको बजेटको विरोध गर्दै आउनु भएको पृष्ठभूमिमा अहिले स्रोत समितिले दिएको सीमा नागेर आगामी आर्थिक वर्षको बजेट ल्याउन लाग्नु भएको भनेर भनिएको छ। राजस्व सङ्कुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा अघि बढ्न नसकिरहेका बेलामा अर्थमन्त्री वाग्लेले राजस्व सङ्कलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको बजेट ल्याउन लागिएको भनेर पनि भनिएको छ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ अथवा बजेटको सीमा चाहिँ 18.90 अर्ब रुपियाँ तोकेको थियो तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढाएर करिब 21.5 अर्ब हारारीमा पुर्याएको छ र त्यो बजेट निर्माणमा संलग्न अधिकारीहरूले कान्तिपुरलाई दिएको जानकारी अनुसार चाहिँ 21-22 अर्ब रुपियाँभित्रको बजेट आउने सम्भावना छ र अहिले के पनि भनिएको छ भने कि भलपर्दो स्रोत बिना नै ठूलो आकारको घाटा बजेट ल्याउने तयारी भएको भनेर चर्चा गरिएको छ। सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा बजेट ल्याउने तयारी भएको भन्ने जानकारीहरू प्राप्त भएको छ। अघि पनि मैले भने कि स्रोतको बलियो आधार बिनै 21.5 अर्ब रुपियाँ हाराहारीको ठूलो घाटा बजेट ल्याउने तयारी भएको भनेर भनिएको छ। एकातर्फ राजस्व सङ्कलन र वैदेशिक अनुदान लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिएको छ भने अर्कोतर्फ सरकारले पूर्वाधार, कृषि, ऊर्जा र सुशासनलाई प्राथमिकता दिँदै महत्वाकांक्षी बजेट सार्वजनिक गर्न लागेको अवस्था हो। स्रोत अभावका कारण बजेटको ठूलो हिस्सा ऋणबाट व्यवस्थापन गर्नुपर्ने अवस्था चाहिँ अहिले देखिएको छ र 21.5 अर्ब रुपियाँको बजेट आए भने चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा 4 अर्ब रुपियाँले बढी हुने देखिएको छ र चालु आर्थिक वर्षमा 19.64 अर्बको बजेट विनियोजन गरिएको थियो। यसका लागि राजस्व सङ्कलन नपुग्ने र खर्च कम हुने अनुमानपछि मध्यावधि समीक्षा पनि गरिएको थियो र समीक्षाबाट चाहिँ संशोधन गरी 16.88 अर्ब रुपियाँ कायम गरिएको थियो र बजेटमा संलग्न अधिकारीहरूका अनुसार शक्तिशाली सरकार र सुशासनमा जोड दिएकाले चाहिँ यस वर्ष राजस्व सङ्कलन उच्च अङ्कको हुने अनुमानले ठूलो आकारको बजेटको तयारी गरिएको छ र नयाँ सरकार भएको झन्डै 2/3 बहुमतको सरकार भएको कारण चाहिँ आम नागरिकको अपेक्षा अलि बढी नै अत्यधिक नै रहेको कारणले गर्दा पनि नयाँ सरकारसँग अपेक्षा जसरी चाहिँ बढिरहेका छन् धेरै नयाँ कार्यक्रमका साथमा ठूलो आकारको बजेट ल्याउनु पर्ने बाध्यता चाहिँ बनेको स्थिति हो र आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकतामा दिएको भनेर स्रोतहरूले कान्तिपुरलाई बताएका छन् र एक अधिकारीका अनुसार सरकारले नयाँ आयोजनाका लागि बजेट छुट्याउने छैन भने निर्माण अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनामा ठूलो बजेट विनियोजन गर्ने र ती सम्पन्न भएपछि अर्को वर्ष बाँकी आयोजना सम्पन्न गर्दै जाने योजना पनि सरकारले चाहिँ बजेट मार्फत गराएको छ र अर्कोतर्फ चाहिँ कर्मचारीको तलब वृद्धि हुन्छ या हुँदैन भन्ने विषय चाहिँ निकै चासोको रूपमा हेरिएको छ र आगामी बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने दबाबमा सरकार रहेको छ र यसो पनि भनौँ कि कानुनमा भएको व्यवस्था अनुसार सरकारले हरेक 2 वर्षमा चाहिँ कर्मचारीको तलब वृद्धि गर्नुपर्छ र यसअनुसार चालु वर्षको बजेटबाटै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भए पनि बढाइएको थिएन र सरकारले मुख्य सचिव सुमन राज अर्यालको संयोजकतामा कर्मचारीको तलब वृद्धि अध्ययन समिति गठन गरेको थियो र त्यो समितिले चाहिँ गत साता प्रतिवेदन चाहिँ पेश गरिसकेको अवस्था छ र प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। छ र हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रुपियाँ छ र प्रतिवेदनले सुझाव दिए अनुसार तलब बढाउने पक्षमा सरकार देखिएको छैन भनेर भनिएको छ। सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरेको अवस्था छ र सम्बद्ध स्रोतहरूले बताए अनुसार कर्मचारीको संख्या घटाउने र काममा रहेका कर्मचारीलाई पर्याप्त तलब दिने सरकारको तयारी हो र स्रोतको अवस्था हेर्दा एकैपटक धेरै तलब बढाउन सकिने अवस्था नरहेकाले सरकारले 10-15% मात्र बढी बढाउने कि भन्ने छलफल भइरहेको भनेर पनि बुझिएको छ। र यो सरकारले चाहिँ कृषि ऊर्जा पर्यटन क्षेत्रलाई पनि बजेटको प्राथमिकतामा पार्ने तयारी गरेको छ। कृषि उपजको उत्पादन बढाउने लागत घटाउने र उत्पादित सामग्रीलाई बजारसँग जोड्न के कस्ता नयाँ कार्यक्रमहरू ल्याउन सकिन्छ भन्ने विषयमा पनि बजेटको क्रममा चाहिँ गृह कार्य भएको थियो र सम्बद्ध चाहिँ अधिकारीहरूका अनुसार ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्ष नेपाल विद्युत प्राधिकरणको बजेट बढाउने चाहिँ तयारी भएको छ। त्यसै गरी भौतिक मन्त्रालय मार्फत हरेक सांसद का लागि 15 करोड रुपियाँसम्मका पूर्वाधार निर्माणको आयोजना दिने कि भन्ने विषयमा छलफल भएको छ। तर अब यो विषय चाहिँ बजेटमा कसरी पर्छ भनेर चाहिँ हेर्नुपर्ने अवस्था छ र आयोजना छनौट गर्दा ती सङ्घीय सरकारको बजेट बैङ्कमा समावेश भएको लागत निर्माण अवधि र वातावरणीय प्रभाव मूल्याङ्कन सबै पक्षबाट उत्कृष्ट भएको हुनुपर्छ भन्ने मापदण्ड पनि तय गरिएको अवस्था हो र सरकारले लगानी जुटाउन वैकल्पिक विकास वित्त डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ विधि अर्थात् मोडल लागू गर्ने पनि तयारी गरेको छ। र अब बजेटको सन्दर्भमा चाहिँ वैदेशिक सहायताको कुरा ऋणको कुरा निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नुपर्ने जस्ता बाध्यताहरू पनि अर्थमन्त्री स्वर्णिम वागले सामु रहेको छ र रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कडा समय सीमासहित अगाडि बढाउनु पर्ने अवस्था छ र त्यही अनुसार काम गर्न खोजिएको छ यो बजेटमा पनि भनेर भनिएको छ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल प्रगति ट्र्याकिङ गर्ने जग्गा प्राप्ति र वन सम्बन्धी अवरोधहरू समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने व्यवस्था पनि बजेटमा आउन सक्छ भनेर भनिएको छ। र अर्कोतर्फ चाहिँ बजेटमा चाहिँ सुशासनदेखि मध्यमवर्गीयलाई चाहिँ करको बोझ कम गर्ने आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत क्षेत्रलाई पनि प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउने तयारी गरेको हो र डिजिटलको चाहिँ मामिलामा चाहिँ धेरै अपेक्षा पनि के गरिएको छ भने कि अहिले डिजिटल क्षेत्रमा पनि सुशासन कायम गर्नुपर्ने त्यसले चाहिँ अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ अनि तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न सकिन्छ भन्ने जुन खालको अपेक्षा गरिएको छ यसलाई पनि सरकारले यो बजेटबाट सम्बोधन गर्ने प्रयास गर्ने देखिन्छ र डिजिटाइजेसन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने पनि सरकारले यो बजेटमा चाहिँ योजना बनाएको छ। र सरकारले अर्कोतर्फ चाहिँ आगामी वर्ष करिब 20% राजस्व वृद्धि अनुदान अन्य आम्दानी र सार्वजनिक ऋण मार्फत स्रोत जुटाउने उद्देश्य लिएको छ भनेर भनिएको छ। यसको औपचारिक चाहिँ पुष्टि हुन बाँकी रहेको छ जुन निकै महत्त्वाकाङ्क्षी पनि देखिन्छ र आर्थिक गतिविधि जसरी मुलुकमा सुस्त भइरहेको छ पछिल्ला वर्षहरूमा राजस्व परिचालनसँगै सरकारको आम्दानीमा पनि शिथिलता आएको अवस्था छ र यसलाई चाहिँ नजर अन्दाज गर्न सकिने अवस्था छैन किनभने चालु आर्थिक वर्षको जेठ 12 सरकारको आमदानी करिब 7% मात्र वृद्धि भएको छ। अर्कोतर्फ राजस्व सङ्कलनलाई पनि हेर्ने हो भने राजस्वबाट मात्र सरकारले 14.80 अर्ब सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म 10.26 अर्ब अर्थात् लक्ष्यको 69% मात्र प्राप्त भएको अवस्था छ र गत वर्षको यही अवधिको तुलनामा हालसम्म सरकारको राजस्व वृद्धि पनि 7% मात्र पुगेको छ र खास गरी COVID-19 पछिका वर्षहरूमा राजस्व बढी प्रभावित भइरहेको अवस्था हो र सरकारले केही दिन अगाडि आर्थिक सर्वेक्षण पनि संसदको दुवै सदनमा चाहिँ प्रस्तुत गरिसकेको अवस्था छ। त्यसले जुन खालको एउटा चित्र चाहिँ मुलुकको अर्थतन्त्रको सन्दर्भमा दिएको छ त्यसलाई पनि ध्यान दिएर बजेट ल्याउनु पर्ने अवस्थामा छ सरकार। र अघि पनि मैले भने कि मन्त्री परिषद बैठकबाट आर्थिक वर्ष 2083-84 बजेट पारित भइसकेको छ र अब बजेट चाहिँ भाषणका लागि चाहिँ प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री परिषद बैठकपछि मन्त्रीहरू पनि संसद भवनतर्फ लागिसकेको सांसदहरू पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको जुन संयुक्त बैठक बस्ने प्रचलन रहेको छ त्यसका लागि चाहिँ सांसदहरू पुग्ने क्रम पनि सुरु भइसकेको छ र अहिले केही बेरमा चाहिँ दुवै सदनको संयुक्त बैठक बस्न लागेको हो र चाहिँ संविधान चाहिँ घोषणा गरिसकेपछि एउटा संवैधानिक प्रबन्ध पनि के गरियो भने कि जेठ 15 नै बजेट ल्याउने प्रबन्ध गरिएको हो र त्यही संवैधानिक व्यवस्था अनुसार
7: सरकारले बजेट ल्याउन लागेको हो। जेएनजी आन्दोलन पछिको निर्वाचन अनि त्यो निर्वाचनबाट शक्तिशाली सरकार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको चाहिँ बलियो सरकारले कस्तो खालको बजेट ल्याउँछ भन्ने विषय चाहिँ निकै महत्त्वपूर्ण पनि रहेको छ। हुन त हरेक वर्ष हरेक आर्थिक वर्षका लागि ल्याइने बजेटको आफ्नै महत्त्वहरू हुन्छन् र त्यसले चाहिँ कसरी अगाडि बढाउँछ यो बजेटको सन्दर्भमा भनेर अहिले चाहिँ अपेक्षा चाहिँ वात्तै बढेको छ। र बजेटको सन्दर्भमा कुराकानी गर्नुपर्दा यो बजेट आज प्रस्तुत भइसकेपछि त्यसमा छलफल हुने अनि बजेट चाहिँ संघीय संसदको दुवै सदनबाट जब पारित हुन्छ त्यसपछि कार्यान्वयनमा जाने चरणमा जान्छ र यो बजेट प्रति आम मानिसहरूको चाहिँ महँगी यसले बढाउँछ या बढाउँदैन न्यून र विपन्न परिवारहरूका लागि कस्तो खालको चाहिँ यसले चाहिँ कार्यक्रमहरू ल्याउँछ भन्ने विषय चाहिँ निकै महत्त्वपूर्ण छ। किनभने सरकारले नीति तथा कार्यक्रम यसअघि नै ल्याइसकेको छ र नीति तथा कार्यक्रम पारित भइसकेको छ र त्यो नीति तथा कार्यक्रममै टेकेर चाहिँ बजेट ल्याउने भएका कारण पनि आम मानिसहरूको चासो हुनु चाहिँ स्वाभाविक नै रहेको छ। र अहिलेको पछिल्लो अपडेटलाई हेर्ने हो भने संघीय संसदको संयुक्त बैठकका लागि प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले लगायतका मन्त्रीहरू संसद भवनमा पुगिसक्नु भएको छ। सिंहदरबारकैमा अहिले जसरी कामचलाउ रूपमा चाहिँ संसदको बैठक चलाउनका लागि त्यहाँको हलको चाहिँ व्यवस्थापन गरिएको छ। यो नयाँ संसद आइसकेपछि जुन हलमा चाहिँ बैठक बसिरहेको हो त्यही हलमा चाहिँ अहिले व्यवस्थापन गरिएको छ र संसद बैठकका लागि प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले लगायतका मन्त्रीहरू अनि सबैजसो दलका सांसदहरू पुग्ने क्रम जारी छ। अहिले केही बेरमा चाहिँ संसदको बैठक सुरु हुँदैछ र अहिले यदि तपाईँ चाहिँ स्क्रिनमा अथवा टेलिभिजनमा अथवा कुनै प्रत्यक्ष प्रसारण मार्फत हेरिरहनु भएको छ भने संयुक्त बैठक सुरु हुनु अगाडि जुन खालको प्रचलन छ संसदको बैठक सुरु गर्ने अगाडिको चाहिँ प्रचलन छ त्यो प्रचलन अनुसारको त्यो प्रक्रिया चाहिँ अगाडि बढ्दैछ र मर्यादा पालकले त्यसको घोषणा गर्ने अथवा उहाँले चाहिँ यो प्रक्रिया सुरु गर्ने चाहिँ जुन चलन छ त्यो चलन अनुसारको काम भइसकेको छ भने सभामुख डोलप्रसाद अर्याल पनि बैठकमा आइसक्नु भएको छ। त्यसै गरी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल पनि बैठकमा आइसक्नु भएको छ र अहिले अब केही बेरमा चाहिँ संसदको बैठक संयुक्त सदनको बैठक सुरु हुँदैछ र अहिले चाहिँ उभिएर जुन राष्ट्रिय गान गाउने चलन छ संसद बैठक अगाडि सुरु गर्नुभन्दा अगाडि त्यो प्रक्रिया भइरहेको देख्न सकिन्छ। र बलियो सरकारले ल्याउने बजेटप्रति आम अपेक्षा छ। त्यसै गरी मुलुकको अर्थतन्त्रको जुन खालको परिस्थिति छ र आर्थिक सर्वेक्षणले जुन खालको चाहिँ परिस्थिति देखाएको छ यसकै आधारमा टेकेर र नीति तथा कार्यक्रममै आधारित भएर सरकारले बजेट ल्याउँदैछ र बजेट चाहिँ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्दै हुनुहुन्छ र अहिले संसदको बैठक चाहिँ सुरु भएको छ भन्दा पनि हुन्छ। र अहिले केही बेरमा सभामुखले जब स्वर्णिम वाग्ले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चाहिँ बजेट पेश गर्नका लागि बोलाउनुहुन्छ त्यसपछि चाहिँ उहाँले बजेट भाषण सुरु गर्ने हुनेछ र विगतको परम्परा अथवा विगतको समयलाई हेर्ने हो भने चाहिँ झन्डै 2 घन्टा हाराहारी लाग्न सक्छ यो बजेट वाचनका लागि र यो सबै विषय आय व्यय को चाहिँ अनुमान गर्ने कुन परियोजनामा कति चाहिँ खर्च गर्ने कसरी ऋणहरू उठाउने लगायतका विषयहरू पनि बजेटसँग जोडिएर आउने गर्छन्। र अब यो बजेटकै सन्दर्भमा कतिपय अवस्थामा चाहिँ यसको रोचक पक्ष पनि के थियो भने के अर्थमन्त्रीले कस्तो खालको ब्रिकेस चाहिँ प्रयोग गर्छन् भन्ने चर्चा पनि हुन्थ्यो तर यो पटक भने अर्थमन्त्री स्वर्णिम वाग्लेले चाहिँ कुनै खालको त्यस्तो विशेष खालको ब्रिकेस नबोकेर चाहिँ नेपाली कागजबाट बनेको फाइल बोकेर चाहिँ संसदमा प्रस्तुत हुन लागेको भन्ने जानकारी पनि प्राप्त भएको छ। र यो विषय मैले किन पनि गरिरहेको छु अथवा यसको बारेमा बताइरहेको छु भने कि यसअघिका अर्थमन्त्री वर्षमान पुन र विष्णु पौडेलले अल्लोबाट बनेको ब्याग बोकेर संसदमा चाहिँ बजेट प्रस्तुत गरेका थिए अथवा त्यो ब्यागभित्र राखिएको फाइल बजेटको फाइल चाहिँ बोकेको विषय निकै चर्चा थियो र त्यति बेला चाहिँ अल्लोबाट अथवा नेपाली उत्पादनबाटै बनेको ब्यागले चाहिँ स्वदेशी उत्पादनलाई प्राथमिकता दिन अथवा प्रवर्धन दिनका लागि त्यस्तो खालको सन्देश प्रवाह गर्नका लागि चाहिँ यसअघिका अर्थमन्त्रीहरूले अल्लोबाट बनेको ब्याग बोकेर चाहिँ संसदमा पुगेर बजेट प्रस्तुत गरेको विषय चर्चामा थियो भने यो पटक चाहिँ अर्थमन्त्री स्वर्णिम वाग्ले ब्रिफकेस नभई नेपाली कागजबाट बनेको फाइलमा चाहिँ राखिएको अथवा त्यसमा चाहिँ प्याकेजिङ गरिएको बजेटको फाइल रहेको छ र त्यो दस्तावेजबाट चाहिँ उहाँले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने चर्चा पनि अहिले भइरहेको छ। र अब यो बजेटको कुराकानी गर्नुपर्दा यो बजेटका आफ्नै खालका सीमाहरू हुन सक्छन्। अघि चर्चा गरे जस्तै कि मुलुकको जुन खालको परिस्थिति छ, जनअपेक्षा अनुसारको जुन खालको चाहिँ परिस्थिति निर्माण भएको छ, त्यसकारण चाहिँ यो सरकारले ल्याउने बजेट को चाहिँ सबै पक्षहरूलाई चाहिँ आम नागरिकले चाहिँ हेरिरहेको देखिन्छ। र डाक्टर स्वर्णिम वागले, अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चाहिँ रोस्टममा पुग्नु भएको छ। अबको केही बेरमा उहाँले चाहिँ बजेट भाषण सुरु गर्नुहुनेछ र त्यसअघि चाहिँ प्रधानमन्त्री बालेन्द्र शाह जो चाहिँ संसद बैठकमा आउनु भएन भनेर यसअघि निकै चाहिँ संसदमा अवरोधकै अवस्थाहरू पनि आयो र विभिन्न दलहरूबाट चाहिँ अवरोध पनि भएको अवस्था थियो। अहिले भने आज भने उहाँ बैठकमा जानुभएको छ र अब अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बजेट भाषण सुरु गर्नुभएको छ। अब हामी त्यसको प्रत्यक्ष प्रसारणतर्फ जाँदैछौँ।
2: सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौँ। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्त्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा सञ्चार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि सङ्घीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले बृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सुरुमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रुपैयाँ पुर्याएको छु।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
8: खाना कस्तो थियो हजुर?
9: राम्रै थियो, धन्यवाद।
10: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
9: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
8: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि

लागि आएको अन्तशुल्क खारेज गरेको भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौँ। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौँ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाह हुने व्यवस्था मिलाएको छु। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। सङ्घीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छु। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौँ। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौँ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौँ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौँ ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौँ। यसअघि नै घोषणा गरिएका 15 कानुन तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौँ। कम्पनी कानुनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौँ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौँ। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौँ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गर्नेछौँ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौँ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पुँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौँ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौँ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फन्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौँ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौँ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौँ। उधारो असुली सम्बन्धी कानुन व्यवस्था गर्नेछौँ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुन छिट्टै निर्माण गर्नेछौँ। विगतको समग्र आर्थिक

0: गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौँ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौँ। मेलमिलाप ऐनमा सुधार गर्नेछौँ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नेछौँ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सङ्घ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाइको 25% भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौँ। कार्यगत सुधारको आक्रामक श्रृङ्खला सुरु गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौँ। खरिद प्रक्रियामा सुधार, रकमान्तरसहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउनेछौँ। चालु आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानुन संसदमा पेश हुनेछ। मोबिलाइजेसन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौँ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायलाई परेको कठिनाईको सम्बोधन गर्नेछौँ। सफा सहर, सहज यातायात र सुरक्षित सडक चलायमान अर्थतन्त्रको अभिन्न अङ्ग बनाउनेछौँ। सडक यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौँ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्नेछौँ। यात्रा सुरक्षा र सडक स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौँ। विकास र वातावरण बीच द्वन्द्व होइन, सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रुखको सङ्ख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने व्यवस्था गर्नेछौँ। वन क्षेत्रको स्वीकृति र रुख कटानको आदेशसम्मका निर्णयको बहुश्रृङ्खलालाई उल्लेख्य रूपमा घटाउनेछौँ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स सिट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानुन प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बन्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फन्डका रूपमा परिचालन गर्ने नीति लिएका छौँ। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौँ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौँ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौँ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी सेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्नेछौँ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौँ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछु। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैङ्कको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ। नागरिक एपमा दर्जनौँ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ। लामो समयदेखि थाथिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पिपिए गर्ने प्रबन्ध गर्नेछौँ। 10 MW कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्नेछौँ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ। ठुला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं सहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढाउनेछौँ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौँ। सुनकोशी मरिन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाडी, पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुन्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौँ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौँ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौँ। मध्य पहाडी राजमार्गसँग ओलाङचुङ्गोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौँ। कोशी टप्पुदेखि कञ्चनजङ्घासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढाउनेछौँ। रामा रोशन, खप्तड, बढी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढाउनेछौँ। भिजन काठमाडौँ 2040 को दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्नेछौँ। काठमाडौँ उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौँ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौँ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै सुरु हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा सुरुवात गर्नेछौँ। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौँ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्ने। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिँचाइ, विद्युत तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौँ। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठुला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिँचाइ आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फन्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौँ। किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जिआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौँ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौँ। वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौँ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमनसहितको कानुनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौँ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौँ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौँ। वन पैदावारको कटानी, सङ्कलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौँ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानुन तथा नीतिबीचको असङ्गति हटाउनेछौँ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्य ङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: बीएफपीएस गोर्खा रेडियो।
0: लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्नेछौँ। कम्पनी र उद्योगदर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौँ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्नेछौँ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौँ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ। विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात, निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौँ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमान्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने व्यवस्था गर्नेछौँ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैङ्किङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौँ। नव उद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछौँ। नव उद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर P2P लेनदेनलाई नियमनसहित सञ्चालन गर्नेछौँ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौँ। बैङ्किङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैङ्किङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौँ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौँ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, AI तथा EdTech तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउनेछौँ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौँ। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौँ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौँ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौँ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाइ मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौँ। पारिश्रमिक सहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौँ। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौँ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरसिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौँ। स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौँ। स्वास्थ्य बिमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बिमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौँ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घन्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौँ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौँ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौँ। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौँ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्छ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौँ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बिमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बिमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैङ्क मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौँ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बिमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौँ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौँ। पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढाई इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौँ। सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौँ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सिप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौँ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौँ। अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौँ। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे बृहत राजनीतिक बहस गराउनेछौँ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौँ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली प्रणाली तथा नेपाल राष्ट्र बैङ्क अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सडक कालोपत्रे र 275 सडक पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि रु 37.46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17.64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4.65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 पुल निर्माण सम्पन्न गर्न रु 2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु 9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबुखैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रु 6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3 करिडोरका लागि रु 6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु 1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रु 2.46 अर्ब विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ।
4: सैन्य समुदायमा बेलायत भरि अनि स्मार्ट स्पिकरमा भन्नुहोस्।

0: राइट सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ। राइट सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवा बाबदको रकमका 1% दरले अग्रिम कर असुल गर्नुपर्ने आर्थिक विधेयकमा उल्लेख छ। विधेयक अनुसार सेयर कारोबार र घर जग्गा कारोबारमा लगाएको पुँजीगत लाभ कर बढेको छ। 1 वर्षभन्दा बढी समय राखेर सेयर बेच्दा 7.5% र 1 वर्षभन्दा कम अवधिभित्र सेयर बेच्दा 10% लाभ कर तिर्नुपर्ने व्यवस्था ल्याइएको छ। यसअघि 365 दिनभन्दा बढी स्वामित्व रहेको हितको लाभ रकमको 5% र 365 दिनभन्दा बढी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको 7.5% दरले कर लाग्ने व्यवस्था थियो। अब आफूले किनेको 5 वर्षभन्दा बढी भइसकेको घर जग्गामा 7.5% र 5 वर्षभन्दा कम अवधिको घर जग्गामा 10% पुँजीगत लाभ कर लाग्नेछ। राजसपा सरकारले ल्याएको बजेटप्रति विपक्षी दलका सांसदहरू बेखुसी देखिएका छन्। कङ्ग्रेसका अर्जुन नरसिंह केसीले मध्यम वर्गको उत्थानमा जोड गरेको बजेटले निरपेक्ष गरिबीमा रहेकालाई हेपेको दावी गर्नुभयो।
1: अब जस्तो मध्यम वर्गलाई बढ्दा यसमा इन्फ्लेसन गरेर देखिन्छ, तल्लो स्तरबाटै मध्यम वर्गको विकास हुने हो, त्यो राम्रो पक्ष हो। तर कुनै पनि बजेटको सबभन्दा ठुलो महत्त्वपूर्ण केन्द्र चाहिँ केमा हुनुपर्छ भने निरपेक्ष गरिबी मुनि बसेका सीमान्तीकृत समुदाय, दलित, महिला, आदिवासी, मधेसलाई कति केन्द्रित गरेका छ त्यसलाई पनि छुट्याउनु पर्ने आवश्यकता छ। त्यस कारण यो सबै दृष्टिकोणले यसलाई चाहिँ नि अध्ययन गरौँ। साधन र स्रोतको सुनिश्चितता नभएको
0: राप्रपा के खुसबु ओलीले ऋण लिने मामिलामा बजेटमा खोट देख्नु भएको छ।
2: र आन्तरिक ऋणको चाहिँ वास्तविक चाहिँ एकदमै ठुलो समस्याले हामीलाई, हाम्रो सरकारलाई, हाम्रो देशलाई जकडिसकेको छ। बाहिर ऋणभन्दा पनि अहिलेको समस्या सम्बोधन भनेको आन्तरिक ऋण गर्नुपर्ने हो, त्यो कुरामा देखियो। अब ओभरअल मैले अघि पनि भने जस्तै एकदमै महत्त्वाकाङ्क्षी छ, अब सरकारलाई शङ्काको लाभ दिने हो, तर भोलि कार्यान्वयनको पाटो चाहिँ हामीले नियाल्दै जानुपर्छ।
0: सरकारले हाल बन्द अवस्थामा रहेका र अरू केही सरकारी संस्थामा सुधारको कार्यक्रम ल्याएको छ। गोरखकाली टायर उद्योग निजी क्षेत्रसँग मिलेर चलाउने र नेपाल टेलिकममा आगामी पुषभित्रै सरकारको 66% मात्रै स्वामित्व राखेर बाँकी हिस्सा सर्वसाधारणलाई बेचिने भएको छ। अर्थमन्त्री वागले
3: नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ।
0: सरकारले 31 सरकारी निकाय खारेज र 6 निकाय गाभ्ने निर्णय पनि गरेको छ। 6 मर्जर, 6 हस्तान्तरण र 18 निकायको पुनः संरचना गरिने जानकारी दिएको छ। सरकारले खेलकुद क्षेत्रका लागि 4 अर्ब बढी बजेट विनियोजन गरेको छ। 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 फुटबल रङ्गशालालाई फ्लड लाइटमा स्थानान्तरित गर्ने योजना छ।
3: खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ।
0: अब खबर फटाफट।
4: मुलुकै सबभन्दा होचो भूमि केचना र दोस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रलाई समेटेर केचना कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट गरिँदै 58 उचाइको केचना र 8,586 कञ्चनजङ्घा समेटेर आउँदो 23 र 24 गरिने टुरिज्म मिटले पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धन गर्ने दावी। गएको 10 महिनामा वीरगंज नाका हुँदै 88 अर्ब 22 करोडको सामान निर्यात, 48 अर्ब 11 करोडको भटमास तेल, 5 अर्ब 35 करोडको सूर्यमुखी तेल र 6 अर्ब 42 करोडको फलफूल रस निर्यात भएको वीरगंज भन्सारको तथ्याङ्क।
0: बेलायती रक्षा मन्त्री जोन हिलीले रोमानियामा रुसी ड्रोन लागेर 2 घाइते भएको घटनाको विरोध गर्नुभएको छ। रुसको लापरवाहीपूर्ण गतिविधि बढिरहेको भन्दै मन्त्री हिलीले सतर्कताका लागि रोयल एयरफोर्सका जेट परिचालन भइसकेका बताउनु भएको छ। रुसले युक्रेनमा गरिरहेका अभिजानिक गतिविधि फैलिँदो क्रममा रहेका भन्दै उहाँले आवश्यक परे थप बल परिचालन हुने बताउनु भयो। फौजी मामिला विश्लेषक माइकी के
5: NATO's Article 5 effectively is an attack on one as an attack on all as collective self-defense. But there is an important part in that language about that, which is it has to be a sustained attack.

जगदीश समानले गाउनु भएको मिठो गीतसँगै आजको त्रिवेणी कार्यक्रम शुभारम्भ भएको छ। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। सदाजै आज पनि कार्यक्रम त्रिवेणीमा हामी मिठा मिठा गीतहरू त सुन्नेछौँ र यहाँहरूलाई सर्वविदितै छ, कार्यक्रम त्रिवेणीमा विविध विषयमा हामी चर्चा गरिरहेका हुन्छौँ। स्वास्थ्यको प्रसङ्गमा चर्चा गर्छौँ, जीवनशैलीको प्रसङ्गमा चर्चा गर्छौँ, अनि गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूको रिपोर्टहरू पनि राख्छौँ, अनि त्यस्तै गरी चाडपर्वहरूको विषयमा पनि हामी चर्चा गरिरहेका हुन्छौँ। आज भने यसै क्रममा यहाँहरूले सुन्न सक्नुहुनेछ हरेक वर्ष गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने 13 भिसीहरूको नाममा 13 किलोमिटरको वक अथवा यसलाई वकिङ रनिङ जे भन्दा पनि फरक पर्दैन, र यसमा एलिट रनरहरूदेखि लिएर विलचेयरसम्मका बच्चादेखि वृद्धसम्मका मानिसहरूले सहभागिता जनाउँछन्। अनि तपाईँहरूको आफ्नै पेसमा रनिङ गर्न सक्नुहुन्छ, वकिङ गर्न सक्नुहुन्छ, अथवा तपाईँको शरीरले जे सक्छ त्यही गर्न सक्नुहुनेछ। हामी यो विषयमा चर्चा गर्दैछौँ र यसपटक भने गोर्खा पिस फाउन्डेसनले विशेष गरेर अलि नौलो आयाम को साथमा यो कार्यक्रम रन गर्दैछ, तपाईँहरूले सुन्न सक्नुहुनेछ। र कार्यक्रम त्रिवेणीको 2 घन्टाको अवधिभर बीचबीचमा हामी मिठा मिठा गीतहरू सुनाउनेछौँ भने तपाईँले यो कार्यक्रम सम्बन्धी जानकारी पनि लिन सक्नुहुनेछ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट।

0: रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: बीएफबीएस कर्कर रेडियोबाट तपाई हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। त्रिवेणी कार्यक्रमको पहिलो घण्टा र दोस्रो घण्टा दुवै घण्टामा भनौँ न, हामी गोर्खा पीस फाउन्डेसनले यो वर्ष आयोजना गर्न लागेको 13 किलोमिटरको यात्रा तपाईँले जस्तो तरिकाले सक्नुहुन्छ त्यही तरिकाको भनौँ न रनिङ, वकिङ अथवा व्हील चेयरबाट पनि तपाईँहरूले पूरा गर्न सक्नुहुनेछ। अब भने हामी गोर्खा पीस फाउन्डेसनको कार्यक्रम सम्बन्धी जानकारी लिनेछौँ र यो वर्ष गोर्खा पीस फाउन्डेसनको 13th anniversary अथवा भनौँ न 13th पटकको यो कार्यक्रम हुन गइरहेको छ। गोर्खा पीस फाउन्डेसनका चेयरम्यान हुनुहुन्छ दाजु भीम तुम्बा हम्फे। त्यस्तै गरी हामीसँग ए स्टार फाइनेन्सियल सल्युसनका मोर्गेज एडभाइजर रमेश सर, हजुरहरू दुवैजनालाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: नमस्ते बहिनी।
2: नमस्कार। ल, म रमेश सारङकोटीको तर्फबाट सम्पूर्ण बिएबिएसका श्रोताहरूलाई र हाम्रा लिसनर र हाम्रो ए स्टार मोर्गेजका सम्पूर्ण चाहिँ ग्राहक वर्ग र नेपालीलाई पनि नमस्कार। हामी दुईको तर्फबाट नि सर।
1: हजुर,
0: जब जब रमेश सर यहाँ आउनुहुन्छ मोर्गेजको कुराकानी त हामी डेफिनेटली गर्नेछौँ। गोर्खा पीस फाउन्डेसनको 13th anniversary अथवा भनौँ न 13th पटकको यो कार्यक्रम, मेरो नम्बरी दाई हुनुहुन्छ, गोर्खा पीस फाउन्डेसन चेयरम्यान गरिराख्नु भएको छ दाजु भीम तुम्बा हम्फे। यो गोर्खा पीस फाउन्डेसनसँग आबद्ध भएर कति भयो तपाईँले काम गर्नुभएको?
1: यो म गोर्खा पीस फाउन्डेसनको जन्मदाता हो।
0: जन्मदाता?
1: हजुर।
0: भनेपछि कति लामो भयो? अहिले 13 वर्ष भइसक्यो।
1: 13 वर्ष भन्दा धेर भयो नि। यो त पहिला हामी 2-3 वर्ष त हामी बोनाफाइड च्यारिटीमा थियौँ, जबसम्म रेजिस्टर नहुन्जेलसम्म। अनि बोनाफाइड च्यारिटीदेखि हामी रेजिस्टर भएको 2012 गर्दाखेरि अहिले 9 गरौँ न 9 धन्नै 18 वर्ष 17 वर्ष भयो
0: है।
1: हजुर।
0: अब यो गोर्खा पीस फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने यो 13 किलोमिटरको 13 VC नाममा 13 किलोमिटरको हामीले गोर्खा वक राखेका छौँ, यसको कन्सेप्ट कसरी सुरु भयो?
1: यो कन्सेप्ट चाहिँ कसरी सुरु भएको भने अहिलेका हाम्रा नानीहरू, अब अहिलेका साना भाइहरू, अहिले भर्खरै भर्ती भएर आएका भाइहरूले गोर्खाली पहिला 13 VC थिए भनेर सुन्नु मात्र भएको, अब ती बिर्सिने दिन आइसके, किनभने पहिलाको जस्तो कन्भेन्सनल वार हुँदैन। अनि त्यसले गर्दाखेरि हाम्रो भिसीहरूले जुन वीरगति जुन वीरता देखाउनु भयो त्यसलाई हामीले जिउँदो राख्नुपर्छ भन्ने अभिप्रायले हामीले सुरु गरेका हौँ
0: गोर्खा वक, जुन अहिले 13 वर्ष भइसकेको छ होइन। अहिलेसम्म यसको निकै क्रेज पनि बढिसकेको छ नि होइन?
1: अवश्य अवश्य।
0: यो सुरुको अवस्थामा यसमा के फरक पाउनु भएको छ?
1: पहिला हामीले जब गोर्खा वक सुरु गर्दाखेरि हामीले यहाँको प्रोफेसनल यो माराथनहरू गर्नेले अब हामीलाई एडभाइस गर्नुभएको थियो, तर त्यो चाहिँ हामीले प्राइभेट ल्यान्डमा गर्थ्यौँ, जुन कि आसपुरमा एकजना ठुलो ल्यान्डलर्ड हुनुहुन्छ, उहाँले उहाँको जग्गाहरू सबै चलाउनु दिनुहुन्थ्यो। अनि हुँदै हुँदै गएर पछिले हामीले के हो भने यो कहिलेसम्म लुकाएर राख्ने होइन, प्राइभेट प्रोपर्टीभित्र बाहिर निस्किनुपर्छ भनेर हामीले बाहिर निस्किन थाल्यौँ। र अहिले चाहिँ तपाईँको जुन क्रेज र हाम्रो नानीहरू, पहिला चाहिँ बुढापाकामा त धेरै आउनुहुन्थ्यो पहिला सुरु गर्दाखेरि, किनभने हाम्रो एडभर्टाइज भएको थिएन, मान्छेहरूकोमा पुगेको थिएन। अहिले चाहिँ साना साना नानीहरूदेखि लिएर म्यासिभ हिसाबमा आउनु थाल्नु भएको छ।
0: पक्कै पनि एलिट हाम्रो फास्ट रनरहरू पनि हुनुहुन्छ।
1: हजुर, हुनुहुन्छ हुनुहुन्छ।
0: उहाँहरू कति मिनटसम्म पाउनु भएको?
1: हाम्रो गोर्खा वकको रेकर्ड भनेको 58:11 जस्तो लाग्छ मलाई।
0: यो वर्षको लागि तयारी कस्तो हुँदैछ?
1: तयारी चाहिँ एकदम म्यासिभ हिसाबमा भइरहेछ। अब गत सालसम्म हामीले गोर्खा वकलाई मात्र फोकस गरेका थियौँ, यसचोटि चाहिँ हाम्रो जुन नेपाली कम्युनिटी यङ्स्टरहरू मिड एजको मान्छेहरू धेरै आउनु भएको छ, आएपछि उहाँहरूलाई होइन हप्तैभरि काम गर्ने, के गर्ने, कहाँ जाने भन्ने एउटा इन्टरटेनमेन्ट पनि भएन। त्यसले गर्दा हामीले यसलाई चाहिँ इभेन्टको रूपमा हामीले यो चुट्टीदेखि चाहिँ बनाउँदैछौँ। अनि जुन तपाईँले भन्नुभयो भने वकको लागि रेजिस्ट्रेसनको लागि मात्र पैसा लाग्छ, त्यहाँदेखि अरू कुनै पनिमा लाग्दैन। तर के हो भने तपाईँहरूले खाना साना स्टलहरू हुन्छन्, विभिन्न किसिमका परिकारहरू हुन्छन्, विभिन्न कुजिनहरू हुन्छन्, त्यसको लागि चाहिँ तपाईँहरूले किन्नु पर्यो।
0: जरुर
1: हजुर। अनि जब अरू चाहिँ सबै फ्री नै हुन्छ अनि एसटिटी हाम्रामा
0: चाहिँ एन्ट्री फी कार पार्क सबै फ्री
1: कार पार्क सबै फ्री एन्ट्री फी हुँदैन कार पार्क फ्री हो
0: यहाँहरूले गोर्खा पीस फाउन्डेसनको विषयमा सुनिराख्नु भएको छ अब यो कुराकानीलाई एकैछिन यहीँ रोकेर

बीएफबीएस गोर्खा रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको छ। गोर्खा पीस फाउन्डेशनले आयोजना गर्ने 13 किलोमिटरको यात्राको विषयमा रनिङको लागि मात्रै उहाँहरूले आफ्नो रजिस्ट्रेसन गर्नु पर्यो, नाम दर्ता गराउनु पर्यो, त्यसको अलावा त्यो

0: दिनमा हुने अन्य एक्टिभिटिज सबै फ्री हो नि त्यस दिनमा हुने सबै एक्टिभिटिजहरू होइन दाइ
1: जति आउनु भए पनि तपाईँलाई
0: कति दर्शकहरूको सहभागिता रहन्छ रनर बाहेक त्यहाँ उपस्थित हुने अघि हजुरले भने जस्तै पिकनिक मनाउने तरिकाले पनि होइन कतिपय त अब कुद्नै सक्नुहुन्न होला अथवा रमाइलो फनको लागि वान डे पिकनिक जस्तो होइन त्यसको लागि आउनेहरू कति जति
1: मैले चोटि प्रश्न गरे अनुसार हाम्रो 3000 कट्छ कि भन्ने हाम्रो ऊ छ अब हेरौँ समयले के भन्छ सब्जेक्टिभ वेदर पनि
0: अवश्य अनि यो वर्षको मेन एट्र्याक्सनहरू अब रनरको लागि 13 किलोमिटर दौड्ने त छँदैछ त्यसको अलावा अन्य एट्र्याक्सनहरू के छन्
1: हाम्रोमा सांस्कृतिक कार्यक्रमहरू हुन्छन् अनि हाम्रामा राष्ट्रिय कलाकारहरू हुनुहुन्छ धोरी हुन्छ विभिन्न किसिमका नयाँ गीतहरू पप गीतहरू यी विभिन्न किसिमका हुन्छन् र हाम्रोमा यसचोटि नौमती बाजा पनि हुँदैछ र विभिन्न जाति समूहको वेशभूषामा सांस्कृतिक कार्यक्रमहरूको पनि दमदार जोडसाथ चाहिँ हुँदैछ त्यसले गर्दा मलाई लाग्छ कतै हामी होइन अहिले चैते वैशाख मेलातिर पो हिँडेको हो कि जुन भान पार्ने हाम्रो चाहिँ विश्वास छ
0: अहिले हाम्रा गोर्खा ब्रिगेडका पनि विभिन्न युनिटका हाम्रा आर्मी पर्सनलहरू विभिन्न ओभरसिज अपरेसन टुरबाट फर्किनु भएको छ यो समयमा सायद उहाँहरूले पनि रेडियो सुन्दै हुनुहुन्छ भने उहाँहरूले पनि पञ्चे बाजादेखि होइन आफ्नै नेपाली मौलिक हाम्रो लोकगीतदेखि अन्य विभिन्न जनरका गीत गाउने हाम्रो थुप्रै सिङ्गरहरू त्यहाँ हुनुहुनेछ नौमती बाजामा झन् उहाँहरूले आफ्नो नेपालीपन फिल गर्न सक्नुहुनेछ
1: हामी आशा गर्छौँ अब मै पेन्सन गएको अहिले 23 वर्ष भइसकेको छ अब म पेन्सन गएर जन्मेको बच्चा यहाँ 23 वर्षको भयो त्यो बच्चाले जो कि हाम्रो नेपालको सभ्यता कल्चर हाम्रो भाषा इमोसन्स के छ भन्ने बुझेको छैन अनि यहाँ नौमती बाजामा त्यस्ता बच्चाहरू चाहिँ होइन गिटार सिटार ड्रम स्रमको भन्दा पनि विभिन्न एकदम डिफ्रेन्ट किसिमको उहाँले महसुस गर्नु पाउनुहुनेछ फिल गर्नु पाउनुहुनेछ होइन टच गर्नु नपाए पनि फिल गर्नु चाहिँ पाउनुहुन्छ
0: हाम्रो संस्कार र संस्कृतिमा हामी यति धेरै धनी छौँ होइन पूर्व मेचीदेखि पश्चिम महाकालीको थुप्रै संस्कार संस्कृति छ त्यसमा पनि पञ्चे बाजा लोकगीतका गीतहरू उहाँहरूले इन्जोय गरेर नेपाललाई एकचोटि स्मरण गर्न सक्नुहुनेछ नयाँ पिँढीले भने हामीलाई त त्यहीँ पुगेको फिल हुनेछ
1: हामीलाई त त्यो अवश्य त्यहीँ पुगेको फिल हुने है कतै कतै होइन कतै आफ्नै बिहेमा पो छु कि भनेर रौनकता पनि छाउने हो कि
0: हजुरले भन्नुभयो धेरै लामो भयो मैले त्यहाँ पुगेन भनेर रमेश सर हजुर पनि नेपाल जानुभएको त धेरै लामो समय ग्याप छ क्यारे होइन
2: नेपाल जाने चाहिँ म काठमाडौँसम्म गएर आएको छु तर आफ्नै गाउँमा नगएको त धन्य धन्य एक दशकै भयो
0: कहिले काहीँ यो पञ्चे बाजाहरू सुन्दा कस्तो फिल गर्नुहुन्छ
2: एकदमै त्यो गुजबम भन्छ नि त्यो अब त्यहीँको जन्मेको हुर्केको भएर त्योसँग चाहिँ अब अहिलेको त्यो चाहिँ हामीलाई स्वाद थाहा छ नि त त्यसको त्यही भएर त्यो बज्ने बित्तिकै एकदमै म त्यस्तो कलाकार त होइन तर त्यसले चाहिँ एकदमै अपनत्व त्यो दिन स्वत त्यो मन प्रफुल्ल हुने के
0: हजुर आदरणीय श्रोताहरू हाम्रा यङ भाइहरू जो भर्खरै मात्र उहाँहरू आफ्नो रेजिमेन्टमा जानुभएको छ होइन केही लामो समय भयो उहाँहरू पनि नेपाल फर्किनु भएको छैन तर उहाँहरूले यस्तो नेपाललाई माया गर्नुहुन्छ यति धेरै मिस गर्नुहुन्छ हाम्रो चाडपर्व रीतिरिवाज यहाँ पनि हुन्छ र पनि आफ्नोपन आफूले फिल गरेको स्थानको एकदमै माया लाग्दो रहेछ क्या नेपाल हाम्रो देश मात्रै होइन त्यो एउटा मनदेखि नै स्मरण गर्ने एउटा मानस पटलको एउटा अविस्मरणीय क्षण पनि हो क्यारे होइन सर अझ यसलाई भन्दाखेरि कसरी भन्नुहुन्छ रमेश सर
2: यो हामी विदेशमा बसे तापनि हामीले नेपाल नेपालीको हाम्रो वेशभूषा भाषा संस्कृति र आफ्नो माटो हामीले त्यहाँ त्यो त्यो दिन चाहिँ सुगन्ध चाहिँ हामीले त्यो दिन पाउँछौँ त्यसमा तपाईँले जुन उहाँले हाम्रो अध्यक्षज्यूले भने कलाकारहरूदेखि लिएर एक त हामीले हेल्थ इस्युलाई चाहिँ राम्रो होस् भनेर जुन वर्क गरिराख्नु भएको छ जुन उहाँले 13 भिसीको मेमोरीमा गर्ने भन्नुभएको छ त्यो आफैमा एउटा आइकोनिक हो भन्दाखेरि त्यो सिम्बोलिक हो कि चाहिँ हामीले वी हेभ टु बी फिल प्राउड होइन भनेर अनि गोर्खा होस् या नन गोर्खा होस् नेपाली होस् या विदेशी होस् र हामी जुन ठाउँमा बस्छौँ त्यो सोसाइटीमा इन्टिग्रेसन एकदमै आवश्यकता छ र त्यहाँ तपाईँले कल्पना गर्नुस् न, हजारौँ मान्छेले गोर्खा पिस फाउन्डेसनको एउटा चाहिँ ब्याज भएको टी सर्ट लाएर हिँड्यो भने त्यहाँको लोकल अब तपाईँको ब्रिटिसहरूले जुन तिनीहरूले देख्ने, त्यसले फिल गर्ने र त्यसले त्यो कम्युनिटीलाई एक्सेप्ट गर्ने जुन आउँछ नि, त्यसको आफैमा चाहिँ त्यसको ठुलो अर्थ छ एउटा इन्ट्रिगेसनमा। हामीले हाम्रो पछबाट हेर्ने छुट्टै छ भने उनीहरूले पनि हामीलाई एक्सेप्टेन्स र हामीले हाम्रो सोसाइटीमा गरेको योगदानको उनीहरूले चाहिँ मूल्याङ्कन गरिरहेको हुन्छन्। र अन टप अफ द्याट अध्यक्षजीले भने जस्तै, जस्तो अहिलेको यङ जेनेरेसनहरूलाई हामीले भाषा संस्कृति हाम्रो संस्कार हाम्रो नाच गान देखाउँछौँ भने जुन फेरि वयस्क हुनुहुन्छ उहाँहरूलाई हामीले फेरि उहाँहरू यहाँ बसे तापनि विभिन्न कारणले बसे तापनि उहाँहरूलाई चाहिँ नेपाल मिस नहोस् भनेर जुन उहाँहरूले एक्टिभिटी गर्नुभएछ नि, त्यसको आफैमा चाहिँ एउटा फेरि ठुलो अर्थ छ। त्यो यो सबैको सम्मिश्रण हो। र मेरो आफ्नै व्यक्तिगतमा भन्नुहुन्छ भने म विगत 3 वर्षदेखि म गोर्खा वकमा एज अ रनर हिँडिरहेको छु र 3 वर्षको हिँडाइमा मैले के देखेँ भने उहाँहरूले यति ठुलो मेहनत र कोअर्डिनेसन र दुःख गर्नुभएको छ गोर्खा पिस फाउन्डेसनले, किनभने एज अ ए स्टार हामी चाहिँ फाइनेन्सियल सोल्युसन हामीले नेपालको एउटा नेपाल रन भन्ने हुन्छ वान अफ द प्रोफेसनलहरूले गर्ने नर्थ होलमा विगत केही वर्षदेखि हामीले स्पोन्सर गरिरहेको छौँ। तर मैले अहिलेसम्म देखेकोमा, म सायद मलाई सच्चाइ दिनुहोस् गल्ती छैन, मैले अहिलेसम्म देखेकोमा गोर्खा वक जतिको ठुलो पार्टिसिपेसन नेपालीले गरेको वर्क मैले युकेमा देखेको छैन मेरो आफ्नो अनुभवमा।
0: एकदमै कुरा इन्ट्रेस्टिङ भइरहेको छ आदरणीय श्रोताहरू, हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ। अहिलेको लागि भने छोटो हामी साङ्गीतिक विश्राम लिउँ।

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: BFBS गोर्खा रेडियो।

0: हजुर, मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। तपाईँहरू विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम सुनिराख्नु भएको छ बीएफबीएस गोर्खा रेडियो सोनक्लिपबाट। अघि प्रसङ्गबाट सुरु गरौँ, होइन, अघि एकदमै रमाइलो भएको थियो, रोचक भएको थियो, हाम्रा आदरणीय श्रोताहरूले त्यो प्रसङ्गलाई कुटिराख्नु भएको छ होला, हामी अन्य प्रसङ्गमा गयौँ भने फेरि काटिन पनि सक्छ। रमेश सर, तपाईँ अब मोर्गेजसँग आबद्ध भएको व्यक्ति, होइन, एकदमै राम्रो मोर्गेज एडभाइजर हुनुहुन्छ र सबैले तपाईँको कुरा गर्नुहुन्छ, तपाईँ यस्तो राम्रो, यति धेरै विषयमा गहिरिएर मानिसले अलिकता डिटेल दिन बित्तिकै सबै कुरा भनिदिनुहुन्छ अरे, धेरैले एकदमै आत्मसात गर्नुभएको छ यो कुरालाई, होइन, तपाईँ आफ्नो पेसा व्यवसायमा अत्यन्तै बिजी हुनुहुन्छ र पनि मान्छेले चाहने हो भने असम्भव भन्ने कुरा केही पनि छैन। तपाईँले 3 वर्षसम्म कन्टिन्यू गोर्खा वक गरेको अनुभव पनि सुनाउनु भयो र यस च्यारिटीसँग तपाईँको लगाव झुकाव अझै बढी छ, तपाईँको एक्सपिरियन्स सुनाउनुहोस् न।
1: म चाहिँ तपाईँको लोकली पनि आसपोर्टमा हाम्रो अफिस छ केन्टमा र म विगत 3 वर्षदेखि हाम्रो गोर्खा पिस फाउन्डेसनको भीमतुम्बा हाम्बे सरहरूसँग म नजिक छु र उहाँहरूले जुन गोर्खा वक गर्नुभयो त्यो गोर्खा वकमा आफै पनि हिँडे विगत 3 वर्षदेखि र त्यो कार्यक्रमको उहाँहरूले गर्नुभएको मेहनत, त्यसको चाहिँ तपाईँको प्रतिफल देखेर म एकदमै आश्चर्यचकित थिएँ र मेरो उहाँहरूलाई सधैँ अनुरोध के हुन्थ्यो भने सर तपाईँहरूले यत्रो गर्नुभएको छ, यसलाई एउटा इभेन्टको रूपमा लैजाउँ, ठुलो लैजाउँ भनेर मैले चाहिँ उहाँहरूको पहिले प्लान त थियो तर मैले पनि होस्टेमा सधैँ हैसे गर्थेँ र यो पालि चाहिँ उहाँहरूले हामीलाई यो 13 गोर्खा वक जुन 13 भिसीको लागि सम्झना गरेर गरिन्छ, सम्भवतः मैले अघि पनि भनिसकेँ युकेको नेपालीले आयोजना गर्ने, किनभने हामीले नेपाल रनलाई स्पोन्सर गर्छौँ, विगतसम्म गरिरहेको थियौँ, हामीले तपाईँको बास्केटबल टुर्नामेन्टलाई गर्छौँ, लिग गर्छौँ, मैले देखेको र मेरो विचारमा आजसम्म बेलायतमा नेपालीहरूले अर्गनाइज गर्ने वकमा सबैभन्दा बढी पार्टिसिपेट हुने, जस्तो विगत वर्षमा मेरो जानकारीमा भएअनुसार 1100 हिँड्नु भएको थियो, योपालि उहाँहरूको 1500 चाहिँ त हिँड्ने त्यो गोर्खा वकमा पार्टिसिपेट नै छ, सबै इन्टरटेनमेन्ट गर्ने गरेर उहाँहरूले 3000 लक्षित राख्नु भएको छ। त्यही भएर यत्रो ठुलो इभेन्ट उहाँहरूले गर्दै हुनुहुन्छ, यसमा हामी पनि एसोसिएट हुनु पऱ्यो भनेर हाम्रो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत उहाँहरूले हामीलाई मौका दिनुभएर हामी सँगै सहकार्य गर्ने सानो एउटा इनपुट हो, तर हामीले हामीलाई एकदमै हामी भाग्यमानी मान्छौँ यत्रो संस्थासँग ए स्टार पनि जोडिन पाएको छ, त्यही भएर उहाँहरूलाई धन्यवाद भन्दै हामी जोडिँदैछौँ र आफूले जानेको चाहिँ हामीले जहिले पनि उहाँहरूलाई सकेको चाहिँ सहयोग गर्ने
2: प्रतिबद्धता। हामी च्यारिटी अर्गनाइजेसन तपाईँहरू जस्तो होइन अर्थतन्त्र खेलाएर बस्ने मान्छे अनि हामीले नपाउनु हो भने त हामी कसरी हिँड्ने, बेगरको हामी त ऊ भयौँ होला।
1: फाउन्डेसन आर्थिक रूपमा अत्यन्त सबल अनि उहाँको नेतृत्वमा जुन चाहिँ टिम छ अत्यन्त स्ट्रङ देखेँ मैले, मेरो व्यक्तिगत एनालाइसिस पनि मैले उहाँहरूलाई त्यसरी ऊ गर्नु त हुँदैन तर उहाँहरूको जुन भिजन छ, जुन उहाँहरूले विकली गर्ने प्रोग्राम छ यति राम्रो छ, होइन, म एज ए स्थानीय नभएको नाताले, तर उहाँहरूले जुन अहिले इभेन्ट गरिदिनुहुन्छ मलाई लाग्छ यो इभेन्ट चाहिँ तपाईँको वान अफ द बिगेस्ट हुन्छ जस्तो लाग्छ मलाई, किनभने हेर्नु न त्यत्रो इभेन्ट उहाँहरूले हजारौँ पाउन्ड खर्च गरेर गर्न लाग्नुभयो, रजिस्ट्रेसन वक बाहेक अरू सबै फ्री अफ चार्जमा गर्छ, त्यो प्रोग्राम त मलाई लाग्छ बाहिर त तपाईँको टिकटै तपाईँको 10-20 पाउन्ड राख्यो भने पनि पुग्छ, तर क्यारिटी हो, मल्टिफोल्ड इफेक्ट छ, अलिकति वयस्कहरूलाई यसले चाहिँ नेपाल फिल दिन्छ, यङहरूलाई सिकाउँछ, लोकल कम्युनिटीलाई चाहिँ एक्सेप्टेन्स दिन्छ, यो त हामीले अहिले भर्खरै गर्नु हुँदैन भनेर उहाँहरूको जुन पवित्र उद्देश्य छ त्यो उद्देश्य नै उहाँहरूको राम्रो छ क्या, उहाँहरूले गरेको उहाँहरूको वेबसाइटमा गरेको कामहरू मसिनो गरेर हेऱ्यौँ हामीले, त्यसको हामीले जति तारिफ गर्दाखेरि पनि कमै हुन्छ गोर्खा पिस फाउन्डेसनले नेपाल र नेपालीको लागि गरेकोमा।
0: एकदमै राम्रो प्रसङ्ग, नेपाल र नेपालीको लागि भन्नुभयो, हजुरहरूले गर्दै आइरहनु भएको कार्यक्रम गोर्खा वक त छँदैछ, यसको अलावा अरू इभेन्टहरू के गर्नुहुन्छ?
2: गोर्खा वक भन्ने हाम्रो यो के हो भने इन्ट्रिगेट प्रोग्राम यहाँको लोकल कम्युनिटीसँग र कसरी हामीले हाम्रो फेस भ्यालु चाहिँ पब्लिकमा लाने भन्ने कुरा हो। अब हाम्रो मुख्य त हामी मन्डे टु फ्राइडे है 10 घन्टा मिनिमम 10 घन्टा हामी सर्भिस दिन्छौँ अनि एभ्रिडे अनि हरेक थर्सडे चाहिँ हामी हाम्रो सर्जरी ओपन गर्छौँ अनि त्यहाँ चाहिँ
0: यो कहाँनिर बेस छ?
2: यो बेस आसपोर्टमै छ, आसपोर्टमै छ अनि यहाँ फोक्सटनमा पनि हाम्रो यहाँ हाम्रो ऊ छ सब ब्रान्च यहाँ यो लाइब्रेरीमा छ अनि हामी चाहिँ गर्छौँ अनि एभ्री थर्सडे चाहिँ हामी आसपोर्टमा गर्छौँ 300-400 मान्छे आउनुहुन्छ
1: हरेक थर्सडे
2: अनि यो हामीले गरेको चाहिँ अब अहिले 13-10 गर्दाखेरि 15-16 वर्ष भइसक्यो
0: है. एभ्री थर्सडे तपाईँहरूले बिहिबारे भनेर कार्यक्रम गर्नुहुन्छ, त्यसमा के कस्ता एक्टिभिटिजहरू प्राय गरेर हाम्रा सिनियर बाबा आमाहरूको लागि?
2: सिनियर त्यो भन्दाखेरि चाहिँ सबैले सिनियर सिनियर भन्छन्
0: हजुर, भनेपछि सबै एज ग्रुपको.
2: सबैभन्दा धेरै काम चाहिँ हामीले जुनियरको गर्छौँ. किन भन्नुहुन्छ भने सिनियरहरूको त उहाँहरूको त के छ र, एउटा पेन्सन क्रेडिट होइन, एउटा हाउसिङ बेनिफिट, एटेन्डेन्स एलाउन्स, यी यावत कुराहरू मात्र छ.
0: हो, हजुरले भने जस्तै काम चाहिँ यङ एडल्ट भान्जा भान्जीहरूको हुन्छ. त्यसको सिधै इम्प्याक्ट भने सिनियर मामाहरू अथवा बाबा आमाहरूलाई हुन्छ होइन. अब तपाईँहरूले काम त गर्नुहुन्छ यङ एडल्ट भान्जा भान्जीहरूको, तर सिनियर बाबा आमाहरूले आफ्नो छोराछोरीको भिजा पाउँदा कति खुसी हुनुहुन्छ? एक हिसाबले दुबईको हो भन्दा पनि फरक नपर्छ.
2: तर जब पनि एडल्ट डिपेन्डेन्ट नेपालदेखि आउनुभएको भान्जा भान्जी, एडल्ट डिपेन्डेन्ट उहाँहरूको स्पाउस, उहाँहरूको डिपेन्डेन्सहरूको भिजादेखि लिएर, भिसा एप्लाई गर्नेदेखि लिएर, रिफ्युज भयो भने कोर्ट जानेदेखि लिएर, यी आदि इत्यादि गर्छौँ.
0: हजुर.
2: अब युकेमा, अब नेपालमा चाहिँ हामीले विभिन्न किसिमको इन्फ्रास्ट्रक्चरहरू बनाइरहेका छौँ. अहिलेसम्म 5-6 स्कुल हामीले होइन बेसदेखि बनाइदिएका छौँ. अनि त्यति मात्र नभएर प्राइभेटली जो जो एकदम निम्न स्तरको मान्छे हुन्छ उहाँहरूलाई दर्जनौ घर बनाइदिएको छौँ. अनि अहिले 15-16 स्कुल छ. 16 स्कुलमा हामीले त्यहाँ विभिन्न किसिमको आइटी सामानहरू, कम्प्युटर, ल्यापटप, इङ्ग्लिस टिचरहरू प्रोभाइड गरेका छौँ. इङ्ग्लिस टिचरहरूको हामीले कम्प्लिटली उहाँहरूको वर्षभरिको पे नै हामी दिन्छौँ.
0: ओके. पिएफबिएस गर्खा रेडियोबाट कार्यक्रम त्रिवेणीको पहिलो घण्टामा यहाँहरूले सुनिराख्नु भएको थियो गर्खा पिस फाउन्डेसनले आयोजना गर्ने 13 किलोमिटरको वकिङको विषयमा. हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा छौँ. कार्यक्रमको दोस्रो घण्टामा पनि म यही विषयमा अझै रोचक प्रसङ्गहरू राख्दै जानेछु. अहिलेको लागि भने साङ्गीतिक विश्राम लिऊँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: 670 मेगावाटको दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ। बजेट घोषणामा आयोजना सञ्चालनका लागि ठेक्का आह्वान गरेर काम अगाडि बढाउने जानकारी दिएको हो। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी र भुवाघाटबाट विद्युत उत्पादन गर्ने योजना छ। 43 वर्ष अघि अध्ययन गरिएको दुधकोशी जलाशयुक्त जलविद्युत आयोजनामा एसियाली विकास ब्याङ्क एडिबी लगायतका वित्तीय संस्थाहरूले लगानी गर्ने जनाइएको छ। दुधकोशी आयोजनाले ओगट्ने खोटाङ ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब 25,000 रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ। जलाशयुक्त जलविद्युत आयोजना सञ्चालनका लागि सरकारी जग्गा बाहेक व्यक्तिको नाममा रहेको करिब 20,000 रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत प्राधिकरणले जनाएको छ। आयोजना सञ्चालनका क्रममा 162 घर परिवार पूर्ण रूपमा विस्थापित हुने र 988 परिवार आंशिक प्रभावित हुने अध्ययनमा देखिएको छ। सिद्धार्थ राजमार्गको बुटोल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण सुरु गरिने भएको छ। आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङ मार्गको काम सम्पन्न हुने भन्दै अर्थमन्त्री वाग्लेले तनहुँको आबुख हेर्नेदेखि पोखरासम्मको 4 लेन सडक निर्माण छिटो सक्ने उल्लेख गर्नुभएको छ। नागढुङ्गा मुगलिङ सडक खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुने र नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउन 6,55,00,00,000 विनियोजन भएको छ। नवलपुरको हुप्सेकोटमा रहेको फलामखानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ। बजेट वक्तव्यमा दौबाली फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउने बाचा गरिएको छ। बजेटमा नारायणी गण्डक कोशी पम्प लगायत सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि 44 करोड विनियोजन गरेको उल्लेख छ। सरकारले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको छ। यसअघि व्यक्तिगत आयको सीमा 5 लाख थियो। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले
4: उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा 1 तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु।
3: पर्वतारोही पूर्णिमा श्रेष्ठले 6ठौँ पटक सगरमाथा चढेपछि पहिलो पटक चिनेको सगरमाथा जस्तो यसपालि नलागेको अनुभव मान्नु भएको छ।
5: उहाँ एक साता अघि मे 20 शिखरमा पुग्नु भएको थियो। सगरमाथा आरोहणपछि काठमाडौँ फर्केर उहाँले शिखरबाट आधार शिविर फर्किने क्रममा खिचेका तस्विर पनि सार्वजनिक गर्नुभएको छ। खुम्बु आइसफल पार गर्नु सधैँ भत्किन सक्ने बरफका टुक्रा हल्लिने भर्याङ र गहिरा हिमजेरा बीच जोखिमपूर्ण यात्रा हुने गरे पनि अहिले भित्रभित्रै हिउँ बग्न थालेको र पानीका खोल्सा र खोलाको खतरा समेत देखिएको बताउनु भएको छ। आफूले पहिलोपटक चिनेको सगरमाथा जस्तो नलागेको भन्दै उहाँले अहिले संसारकै सर्वोच्च हिमाल क्रमशः र ढिलो गतिमा विघटन हुँदै गएको अनुभूति भएको श्रेष्ठको भनाइ छ। यो सिजनमा खुम्बु आइसफल मुनि हिँडिरहेका बेला अत्यन्त असहज महसुस भएको र हिमाल कमजोर र घाइते अवस्थामा देखिएको उहाँले लेख्नु भएको छ। यसअघि कहिल्यै नपग्लिने आरोही हिँड्ने बरफमुनि पानी बगिरहेको हिमनदी मुनि वर्षौंदेखि पुरिएका पुराना शब्द देखिन थालेको बरफका टुक्रा सेराक समेत अझै अस्थिर हुन थालेको र हिमालका सबै भाग पहिले भन्दा धेरै अनिश्चित महसुस हुन थालेको श्रेष्ठले लेख्नु भएको छ। पग्लिरहेको बरफ अस्थिर हिमनदी भत्किरहेका सेराक र मौनता मार्फत हिमालले आफ्नो पीड़ा सुनाइरहेको अनुभूति भएको भन्दै श्रेष्ठले यो विघटन मार्फत सगरमाथाले सम्पूर्ण मानव जातिसँग बोलिरहेका आवाज संसारले सुन्ला भनेर प्रश्न पनि गर्नु भएको छ।
3: अछामको पञ्चदेवल थापा मोडमा पर्ने मध्य पहाड़ी राजमार्गमा जीप दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। दार्चुलाबाट जुम्ला जाँदै गरेको जीप सडकबाट 200 मिटर तल खस्दा यात्रु घाइते भएका प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी दैलेखको

बीएबीएस कर्का रेडियोबाट कार्यक्रम त्रिवेणीमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। अब कार्यक्रमको दोस्रो घण्टामा पनि यहाँहरूले सुन्न सक्नुहुनेछ गोर्खा पीस फाउन्डेसनले आयोजना गरेको 13 किलोमिटर दौड़को विषयमा हामी चर्चा गर्छौँ। हुन त यसमा एकदमै रनर हुनुपर्छ र जो पहिला आउँछ उसैले पुरस्कार पाउँछ भन्ने केही छैन। तपाईँ जुनसुकै समयमा दौड़ पूरा गरे पनि तपाईँले मेडल प्राप्त गर्न सक्नुहुनेछ, सर्टिफिकेट प्राप्त गर्न सक्नुहुनेछ। ज जसले भाग लिनुहुन्छ यहाँहरू सबैलाई एकदमै गुड लक भन्न चाहन्छु र आउनुहोस् अब यो कुराकानीलाई हामी अघि बढाउने नै छौँ। तर त्यसभन्दा अगाडि साङ्गीतिक विश्राम।

0: यहाँहरूले यो मिठो गीत सुनिराख्नु भएको थियो। अब यो गीत पछि भने कार्यक्रमलाई अघि बढाऊ। गोर्खा पिस फाउन्डेसन सम्बन्धी गरिएको कुराकानी, यो वर्षको तयारी के कस्तो हुँदैछ त, अब यो प्रसङ्गलाई हामी अघि बढाऊ। नेपालको कुराकानी गर्नुपर्दा दाई, नेपाल यस्तो देश हो, धनीहरू एकदमै धनी स्थानमा छौँ र गरिबहरू गरिब छन् होइन हजुर, हामी सबैले भोगेको र यी सबै कुराहरूमा तपाईँले नेपालको कुन कुन क्षेत्रमा सहयोग पुर्याउनु भएको छ नि, ती क्षेत्रहरूमा उहाँहरूले नै तपाईँलाई कन्ट्याक्ट गर्नुहुन्छ कि अथवा हामी यो संस्थाबाट आबद्ध भएको मान्छेले देखेर कसैलाई सहयोग गरिरहेका छौँ?
1: हाम्रो नेपालमा पनि ऊ छ, हाम्रो टिम छ, टिम छ, अनि हाम्रो नेपाल
0: उहाँहरूले रिसर्च गर्नुहुन्छ होइन।
1: के हुन्छ भने नेपालमा जुन जति पनि अहिले हाम्रो पश्चिममा रोल्पादेखि पूर्वमा ताप्लेजुङ यो बिचको रेन्जमा अहिले हामी काम गरिरहेका छौँ, त्योभन्दा हामी पश्चिम जान सकेका छौँ न। अब हाम्रो पश्चिममा हेर्ने हाम्रो सेक्टर छ, यहाँ हाम्रो मेजर देव पुन हुनुहुन्छ, उहाँको टिम छ, अनि पूर्वमा हेर्ने हाम्रो क्याप्टेन पूर्ण हुनुहुन्छ, अहिलेको माननीय हुनुहुन्छ,
0: वेलफेयर अफिसर पनि
1: हुनुहुन्थ्यो, अनि जति पनि अहिले वेबसाइटमा उहाँले रिसर्च गर्नुहुन्छ को मान्छेहरूले, अनि गरेपछि चाहिँ अनि उहाँहरूले चाहिँ के चाहिएको हो त्यो कुरा चाहिँ उहाँहरूले हामीलाई चाहिँ उ गर्नुहुन्छ, सम्पर्क गर्नुहुन्छ।
0: ओके, नेपालमा जति पनि पिस फाउन्डेसनसँग आबद्ध भएर काम गरिराख्नु भएको छ नि हेल्प गर्ने, उहाँले पूर्व पश्चिमको ग्रुपहरू भन्नुभयो नि, उहाँहरू पनि फ्रीमै काम गर्नुहुन्छ?
1: उहाँहरू पनि फ्रीमै काम गर्नु, तर उहाँहरूलाई चाहिँ त्यो कस्तो हुन्छ भने मोस्ट अफ टाइम उहाँहरूको फ्री हो, तर उहाँहरूको जति पनि ट्राभलिङ कस्ट, अब जब चेक गर्नु जान्छ, प्रोजेक्ट चेक गर्नु जाँदाखेरिको ट्राभलिङ कस्ट, लजिङ।
0: अब यो यति ठुलो योजना, अघि रमेश सरले पनि भन्नुभयो यो नेपालीहरूले बेलायतमा आयोजना गर्ने मध्ये सबैभन्दा बिग इभेन्ट हो भन्नुभएको छ है। अब यो इभेन्ट गर्नको लागि जस्तो कि अब
2: सम्भवतः जोड्न पर्यो,
0: अन्त ठिक छ, एकदमै राम्रो, किन भन्दा मैले पनि फिजिकली गएर भेटेको छु, देखेको छु, विशाल हुन्छ होइन। अब यो इभेन्ट रन गर्नको लागि अब रोड ट्राफिक पुलिसदेखि लिएर एम्बुलेन्स होइन,
1: सहकार्य भन्दा पनि हामीले लाइसेन्स लिनुपर्छ। हामीले केन काउन्टी काउन्सिलमा तपाईँको कस्तो हुन्छ भने यहाँको एनएचएसमा ऊ गर्नुपर्छ, अनि इन्भाइरोमेन्टलाई फाल्टै गर्नुपर्छ, अनि हाइवे एजेन्सीलाई फाल्टै गर्नुपर्छ, अनि काउन्सिलको लोकल काउन्सिलरलाई गर्नुपर्छ, र त्यहाँको पब्लिक मेम्बर अफ पब्लिकहरूलाई पनि हामीले समेटेर जानुपर्छ।
0: हजुर, अनि यो गोर्खा वकको लागि हाम्रो नेपाली कम्युनिटीबाट मात्रै आउनुहुन्छ कि अरू यहाँको लोकल कम्युनिटीहरू पनि आउनुहुन्छ?
1: होइन, लोकल कम्युनिटी पनि विभिन्न ठाउँबाट आउनुहुन्छ, लन्डनदेखि लिएर गएको साल होला स्पेनबाट आउनुभएको
0: है, यो कुरा
1: स्पेनबाट आउनुभएको थियो, र हामीले हिजो अस्ति स्याटरडे मात्र हामीले रेजिस्ट्रेसन अन गरेको छौँ
0: है।
1: एकजनाले त्यही दिन रेजिस्टर अन गरेकै दिन चाहिँ उहाँ चाहिँ एसएक्सबाट रेजिस्टर गर्नुभएको छ।
2: श्रोताहरूलाई यही बेलामा थप्नु पर्यो, जस्तो गोर्खा पिस फाउन्डेसनको आफ्नै वेबसाइट छ गोर्खा पिस फाउन्डेसन .org, त्यसमा चाहिँ अनलाइन रजिस्ट्रेसन खुलिसक्यो। यदि तपाईँहरू पनि त्यो दिन, यो त होल डे प्रोग्राम हो तर वक गर्ने, तर त्यसपछि चाहिँ तपाईँले एउटा फ्यामिली इभेन्टको रूपमा आउन हामी चाहिँ आह्वान गर्छौँ। रजिस्ट्रेसन गर्नुभयो भने जति छिटो रजिस्ट्रेसन गर्नुभयो, किनभने हामीसँग लिमिटेड 1500 जति जति सोचेको छ
1: भन्दाखेरि पनि के हो भने हामीलाई चाहिँ के हुन्छ भने पब्लिक लायबिलिटी हुन्छ, इन्सुरेन्स हुन्छ, अनि को मान्छे उहाँहरू नन रेजिस्टर्ड मान्छे जानु
0: हामी एकैछिन एउटा छोटो प्रोमो सुनौ, अनि त्यसपछि यो विषयमा अझ के कस्तो हुँदो रहेछ, कसरी दर्ता गर्न सकिन्छ, अनि कति पैसा लाग्छ, त्यो विषयमा हामी कुराकानी गर्नेछौँ। आउनुहोस् अहिलेको लागि भने छोटो विश्राम लिऊ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यहाँहरूले यो मिठो गीत सुनिराख्नु भएको थियो। अब यो गीत पछि भने कार्यक्रमलाई अघि बढाऊ। गोर्खा पीस फाउन्डेसन सम्बन्धी गरिएको कुराकानी, यो वर्षको तयारी के कस्तो हुँदैछ त, अब यो प्रसङ्गलाई हामी अघि बढाऊ। आज गोर्खा पीस फाउन्डेसनले आयोजना गर्ने 13 भिसीको सम्झनामा 13 किलोमिटर गोर्खा वकको विषयमा हामीले कुराकानी गरिरहेका छौँ। गोर्खा पीस फाउन्डेसनका चेयरपर्सन हुनुहुन्छ भीम तुम्बा हम्पे दाजु, र हामीसँग ए स्टार मोगेसबाट मोगेस एडवाइजर रमेश सराङकोटीज्यू हुनुहुन्छ। उहाँहरू दुवैजनालाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। एकदमै रमाइलो कुराकानी भइरहेको छ। कुराकानीलाई अघि बढाउ, विशेष गरेर गोर्खा वक यो कहिले हुँदैछ, कहाँ हुँदैछ, अनि कति बजेदेखि सुरु हुन्छ, यस रनमा भाग लिनको लागि कति पैसा तिर्नुपर्छ उहाँहरूको रजिस्ट्रेसन गर्नको लागि?
1: हाम्रो गोर्खा वक चाहिँ अहिले ग्रेट चार्ट प्लेइङ फिल्ड आसपोर्ट केन TN233BB त्यहाँबाट स्टार्ट रन हुन्छ। हाम्रो रनको लागि चाहिँ नि रेजिस्ट्रेसन फी चाहिँ 15 पाउन्ड हो। उहाँहरूको विभिन्न किसिमको हुन्छ, उहाँहरूको स्वास्थ्य बिमादेखि लिएर त्यो इमर्जेन्सीदेखि लिएर त्यो बाटोको अथोरिटीदेखि लिएर त्यो कस्टहरू लाग्ने कुरा हो। त्यसमा हाम्रो च्यारिटीले कुनै पनि फाइदा हुँदैन, तर अरू जति पनि इभेन्ट छ त्यो इभेन्टमा चाहिँ तपाईँहरूलाई कम्प्लिटली फ्री पार्किङ टिकट लाग्ने भएन। त्यो कल्चर डान्स, कल्चर सो, साङ्गीतिक कार्यक्रम, बन्सी क्यासली आदि इत्यादिहरूमा लाग्दैन है। तर अब खानेकुरा, अब त्यो जुन आफूले पर्सनल एक्सपेन्सेस गर्ने कुरा चाहिँ
0: तपाईँहरूलाई
1: त्यो छुट्टै कुरा भयो। अनि अहिले हाम्रो रेजिस्ट्रेसन खुला भएको छ, www.gorkhapeacefoundation.org जानुहुन्छ भने तपाईँले रेजिस्ट्रेसन गर्नु पाउनुहुन्छ अनलाइन। यदि अनलाइन गर्नुहुन्न भने त्यही दिन पनि हाम्रोमा रेजिस्ट्रेसन हुन्छ इन फ्रन्ट फ्रन्ट द टेबल। अनि त्यसमा चाहिँ हामी 8:30 बजीदेखि चाहिँ रेजिस्ट्रेसन सुरु गर्छौँ। जो जो मान्छे आउनु भएको छैन देखि हामी 11:30 बजीसम्म चाहिँ रेजिस्ट्रेसन हुन्छ हाम्रो। त्यतिखेरै पनि अब हाम्रो पहिलाको सालहरूमा हामीले उ गर्दाखेरि 500-600 मान्छे रेजिस्टर नगरी आउनुभएको हुन्छ। त्यसले गर्दा 500-600 रेजिस्टर गरेर सबै जाँदाखेरि, किनभने उहाँहरू यदि रेजिस्ट्रेसन बेगर जानुभएको छ, स्टाफ बेगर जानुभएको छ भने उहाँहरूलाई बाटोमा जे पनि हुनसक्छ घटना होइन। सायद अब समर पनि आउँदैछ, गर्मी होला, ढल्नु होला, के होला होइन, विभिन्न कुराहरू हुन्छन् होइन। अनि त्यस्तोमा चाहिँ उहाँहरू इन्स्योर हुनुहुन्न। त्यो कारणले चाहिँ तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने 15 पाउन्ड भनेको ठुलो होइन,
0: जरुर
1: होइन। यदि तपाईँसँग अब त्यो पनि छैन, हिँड्ने मन छ भने बरु आएर भन्नु होला, रेजिस्टर चाहिँ गरेर जानु होला, किनभने हामीले ट्र्याकिङ गर्न सजिलो हुन्छ। अनि हाम्रोमा तपाईँको 6 सेफ्टी भ्याकल्स है कन्टिन्यू कुदे हुन्छ है, विथ ओरेन्ज फ्ल्यासिङ लाइट। अनि उहाँहरूको चाहिँ कहाँ पुग्छ, अब भरे यताबाट हामीले कमान्ड गरौँला, यो मान्छे डाउन होइन, यो मान्छे अब हिट स्ट्रोक भयो भनेर, अनि अब एम्बुलेन्स पठाउँला, अनि उहाँ चाहिँ नि रेजिस्टर हुनुभएको छैन भने उहाँ देखिँदैन के,
2: हाम्रो सिस्टम प्यारामेडिक
1: सबै हुन्छ। त्यसले गर्दा उहाँले गर्दाखेरि अब एकजना ढल्यो को तपाईँको होइन, रेजिस्ट्रेसन
0: एकदमै गाह्रो हुन्छ, त्यसको लागि रजिस्ट्रेसन गर्नु
1: एकदम आवश्यक छ
0: हजुर। अनि दाइ कहिले कुन तारिक हुँदैछ र स्टार्ट कति बजे हुन्छ?
1: यो 7 जुन 2026 मा हुन्छ हाम्रो,
2: आइतबारको दिन पर्छ।
0: अनि
1: छुट्टीको दिन, अनि हाम्रो रन स्टार्ट ब्याङ अन चाहिँ 12 बजे हो। त्यसले गर्दाखेरि 11:30 बजे चाहिँ हाम्रो रेजिस्ट्रेसन बन्द हुन्छ, र त्यहाँदेखि हामी वार्मअप गर्ने, सेफ्टी दिने, र अब हाम्रो VVIPहरू आउनुहुन्छ, उहाँहरूको केही भनाइहरू, सांसदहरू आउनुहुन्छ होइन।
0: यहाँहरूले गोर्खा पीस फाउन्डेसनको विषयमा सुनिराख्नु भएको छ। अब यो कुराकानीलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लिउँ।

0: तो BFBS
1: गोरखा रेडियो हो।
2: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: यो गीत पछि भने कार्यक्रमलाई अघि बढाऊ.
1: आजसम्म त सधैँ हाम्रो एमपी नै लोकल
2: एमपी नै
0: आउनुहुन्छ. अब यो कार्यक्रम एकदमै राम्रो हुँदैछ. कति टाइम भित्रमा सक्नुहुन्छ तपाईँहरूले?
2: टाइम भन्ने फिनिसिङ टाइम हुँदैन. अब सबैभन्दा स्लोएस्ट भन्ने कहिले आउँछ है? फास्टेस्ट त अब लास्ट इयर त्यसमा दुईटा रुट छन्, एउटा सानो बच्चाहरू र अलिकति भेटरेनहरूको चाहिँ हाफ रुट छ, विच इज 6.5 किलोमिटर छ. 13 किलोमिटरकोमा कोही कोही जानुहुन्छ, कोही चाहिँ के भने बुढाबुढी पनि जानु, किनभने उहाँले चाहिँ अब भिसीलाई भनेर उहाँ डेजिग्नेसन गर्नुहुन्छ उहाँको समय त्यो होइन उसलाई जाँदाखेरि लाग्नु सक्छ भरै. तर हाम्रो अहिलेसम्मको अनुभवमा लास्ट इयर हामीले सेट गो 11 बजे गरेका थियौँ, तर 4 बजेभन्दा पछाडि सबै आइसक्नु भएको.
0: अघि यहाँहरूले भन्नुभयो त्यो दिनमा विभिन्न कलाकारहरूको प्रस्तुति र सुरुमा नौमती बाजाले स्टार्ट गर्ने हो रन.
2: नौमती बाजाको हाम्रो अहिलेको प्लान चाहिँ के छ भने भिभीआइपी आउनुहुन्छ 11 बजे चाहिँ, अनि भिभीआइपीलाई चाहिँ हामीले स्काउटिङ गरेर अनि त्यहाँदेखि जब भिभीआइपीले सेट गो गर्ने बेला चाहिँ हामी नौमती बाजाबाट सेट गो गर्छौँ.
1: अनि नौमती बाजा पछि तपाईँको इन्टरटेनमेन्टको लागि पनि,
2: अनि जो नौमती बाजाले चाहिँ तपाईँको लास्ट रनर चाहिँ जान्छ त्यतिखेरसम्म केही उसम्म उहाँले फलो गर्दै नौमती बाजा गर्नुहुन्छ र अनि रनिङ पछाडि चाहिँ अब इन्टरटेनमेन्टमा पनि उहाँहरूले चाहिँ हामीलाई होइन ती बाजा नेपालमै बसेको आह्वान किसिमको फिल दिनुहुन्छ भनौँ न.
0: ओके रमेश सर, अहिले घरको मोर्गेजको बारेमा सुन्यो भने हजुरलाई समय छैन, के भन्न चाहनुहुन्छ यति बेला? ओहो, मोर्गेज एडभाइजर त हुनुहुन्छ, घरको त कुरै आएन भन्नुहुन्छ होला, केही भन्न चाहनुहुन्छ?
1: म सम्पूर्ण नेपालीहरूलाई के भन्छु भन्दाखेरि, अब हामी पहिलो दोस्रो तेस्रो जेनेरेसनको लागि प्रपर्टी भनेको घर भनेको खालि चाहिँ घर मात्रै होइन, यो बिग इन्भेस्टमेन्ट हो. त्यही भएर यसलाई चाहिँ तपाईँले राम्ररी रिसर्च गरेर गर्नुपर्छ, नत्र भने कहिलेकाहीँ तपाईँलाई ब्याकफायर पनि हुनसक्छ भन्छु. तर फेरि यो गोर्खा पिस फाउन्डेसनको गोर्खा वकलाई जोड्दा, यो हाम्रो इन्टरटेनमेन्टमा हामीले के चाहिँ गरेको छौँ भन्दाखेरि, लगभग उहाँहरू 2 घन्टाबाट आएपछि लगभग 2 बजेबाट भनौँ न होइन, हाम्रो इन्टरटेनमेन्ट कार्यक्रम हामीले सुरु गर्छौँ. त्यो चाहिँ अल द वे 6-7 बजीसम्म हुन्छ कि. त्यही भएर तपाईँको योपालि अलिकति कम्युनिटीलाई इन्भल्भ गर्ने गरेर विभिन्न किसिमको हामीले जातीय र लोकल संस्थाहरू, चाहे त्यो मगर सङ्घ होला, चाहे तमुदीको होला, चाहे राईको, हामी रिक्वेस्ट गर्दैछौँ तपाईँहरूको आफ्नो कल्चर झल्काउने, जातीय झल्काउने तपाईँले एउटा एउटा नृत्य प्रस्तुत गरिदिनुहोस्. हामी सम्भवतः हामी आरजिआरमा पनि रिक्वेस्ट गर्नेवाला छौँ एउटा यसो फुकरी डान्स, उहाँ आउने नआउने आफ्नो कुरा छ. जसले गर्दा एउटा मिनी नेपालको एउटा चाहिँ हामीले भर्सन चाहिँ होइन हामीले रिक्वेस्ट गर्नेवाला
2: छौँ. राष्ट्रिय गीत भनौँ न त, हामी स्वयं फुलका ढुङ्गा हाते नेपाली भन्ने, अनि हामी चाहिँ गोर्खा पिस फाउन्डेसन चाहिँ के भने टोटल्ली डिफ्रेन्ट टु अदर अरू चाहिँ जातीय संस्था मगर गुरु राई हुन्छ भने हाम्रोमा चाहिँ
1: सबैको
2: चाहिँ सबै सबै
0: हामी सबै नेपालीको
2: सबै नेपाली.
0: ओके, सबै नेपालीको यो कार्यक्रममा हामी आइतबार 7 जुनमा ग्रेट चार्ट प्लेइङ फिल एसपोर्टमा हामी भेट्नेछौँ. अहिलेको लागि हजुरहरू दुवैजनाको समयको लागि थ्याङ्क यू भेरी मच.
1: धन्यवाद रूपाज्यू, र सम्पूर्ण सुनेर बिएफबी सुनेर बस्नुभएकोहरूलाई हामी यहीँबाट तपाईँहरूको चुल्यो निम्तो गर्छौँ. एकदमै खुङ्खार कलाकारहरू आउँदै हुनुहुन्छ, नाम चाहिँ फेरि पछि भन्नेछौँ. यति भन्दै बिएफबीएस र रूपाजीलाई यो समयको लागि हाम्रो गोर्खा पिस फाउन्डेसनको तर्फबाट धन्यवाद.
2: जुन हामीलाई यो दिनुभयो, प्लेटफर्म दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
0: यो हाम्रो खुसीको कुरा हो. हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद. हामी पछि पनि कुराकानी गरौँला, त्यस दिनमा पनि हामी बिएबिएसको कुनै स्टाफ त्यहाँ आउनुहुनेछ. आजको लागि थ्याङ्क यू सो मच.
2: हुन्छ,
1: धन्यवाद.
0: कार्यक्रम त्रिवेणीमा हामीले गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने यो वर्षको लागि तपाईँहरूले सुन्नुभयो. यसमा थुप्रै कलाकारहरू अनि त्यस्तै गरी वान डे पिकनिक हो. तपाईँहरू सबैलाई यस इभेन्टमा भाग लिनको लागि जस्ट 15 पाउन्ड मात्रै तपाईँले रजिस्ट्रेसन गर्नुपर्नेछ. रमाइलो गर्नुहोला. हौस् त आदरणीय श्रोता, यति भन्दै कार्यक्रम त्रिवेणीबाट म रूपा राणा पनि बिदा चाहन्छु. नमस्ते, बाई.

0: पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सरकारले महत्वाकांक्षी बजेट ल्याएको बताउनु भएको छ। संशोधित बजेटको आकारभन्दा पनि 25% बढाएर ल्याएको बजेट कार्यान्वयन सजिलो नहुने पौडेलको भनाइ छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले रासोपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता विपरीत बजेट ल्याएको प्रतिक्रिया दिनुभएको छ। सरकारले विदरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोलाई उहाँले असङ्गति भन्नुभएको छ। राप्रोपाका ज्ञानेन्द्र साईले कर्णालीमा यसपटक ओली सरकारका पालामा भन्दा कम बजेट आएको दावी गर्नुभएको छ। प्रतिपक्षी कङ्ग्रेसका प्रमुख सचेतकले 7% आर्थिक वृद्धि दर चुनौतीपूर्ण रहेको भन्दै सतर्क बनाएका छन्। संसद बैठकपछि प्रमुख सचेतक निष्कल राईले सरकारले अव्यवहारिक कुरा गरेको दावी गर्नुभयो।
1: तर आर्थिक वृद्धि दर जुन उहाँहरूले प्रक्षेपण गरेको 7% छ पुर्याउनको लागि तपाईँको 657 तपाईँको खर्ब ऋण लिएर 431 अर्ब पुँजीगत खर्च गर्ने प्रस्तावले नै सरकारको प्राथमिकता कस्तो छ भन्ने कुराको त यथार्थ चित्रण गरेको छ।
0: बजेटका सबल र दुर्बल पक्षबारे हामीले अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
2: यसको सबल पक्ष भनेको यसले चाहिँ सुशासन कायम गर्ने कुरा गरेको छ। सुशासन कायम गर्नको लागि ऐन कानूनमा संशोधनका कुराहरू, कार्यविधिमा संशोधनका कुराहरू र प्रशासनलाई जवाफदेही बनाउने कुराहरू गरेको छ र अर्थतन्त्र निर्माणका आधारहरूको पहिचान यसले गरेको छ। अनि अर्को एउटा कुरा के छ भन्दा राम्रो पक्षमा कर सन्दर्भमा मैले पनि भन्दै आएका कुराहरू, करमा समायोजन गर्नुपर्ने कुरा, आयकरको दरमा समायोजन गरेर मान्छेको जीवन स्तरलाई सहज बनाउनु पर्ने कुरा, आयकरको दरमा परिवर्तन गरेर लगानीलाई अभिवृद्धि गर्नुपर्ने कुरा र अन्तशुल्कको सूची घटाउने कुरा र संस्थागत आयकरमा पुनरावलोकन गर्ने कुरा, मूल्यवृद्धि करमा दुईटा दर लगाउने गरी अध्ययन गर्ने कुराहरू, यो कुरा पनि राम्रो आएको छ। अनि अर्को मितव्ययिताको लागि कतिपय संस्थाहरूलाई खारेज गर्ने, त्यसलाई मर्ज गर्ने र पुनर्व्यवस्थित गर्ने कुराहरू आएको छ, त्यो राम्रो देखिन्छ। तर यसको चाहिँ के छ भन्दाखेरि यसले बजेटको आकार चाहिँ ठुलो 21 अर्ब 24 अर्बको बजेट हुँदाखेरि पनि यसले उद्योग र कृषि क्षेत्रमा बजेट बढाउन सकेका छैन। अनि चालु खर्च बढेको छ, अनि वित्त व्यवस्थापनको खर्च बढेको छ, तर पुँजीगत विनियोजन चाहिँ खासै बढ्न खर्च छैन। गत साल भन्दा जम्मा 14 अर्ब रुपियाँ बढेको देखिन्छ। यसले चाहिँ आर्थिक वृद्धिको दर हासिल गर्न चाहिँ निकै मुस्किल हुने देख्छु है मैले।
3: पहिलाको भन्दा त बजेटको आकार बढेको छ नि,
2: बजेटको आकार बढेको छ। अब बजेटको आकार गत साल पनि ठुलै हुन्थ्यो, त्यो बजेट त कार्यान्वयन हुन नसकेर संशोधन गरेर 15 खर्ब 76 लाख राखिएको छ चालु आर्थिक वर्षको बजेट। आर्थिक वर्ष 81-82 तीनटा तहका सरकारले कति खर्च गर्यो भन्दा जम्मा 17 खर्ब 50 अर्ब मात्रै खर्च गर्न सकेका छ। अब अहिले संघीय सरकारले मात्रै 21 खर्ब 24 अर्ब खर्च गर्न सक्ला त हाम्रो चाहिँ नि संस्थागत क्षमता, जनशक्ति, निजी क्षेत्र त्यही अनुसार तयार छ त भनेर हेर्दा चाहिँ फेरि बजेट घट्ने सम्भावना, घटाएर राख्नुपर्ने सम्भावना छ। त्यस कारणले यो चाहिँ यसको कमजोर पक्ष।
0: अब खबर फटाफट।
4: मुलुकै सबभन्दा होचो भूमि केचना र दोस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रलाई समेटेर केचना कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिज्म मिट गरिँदै 58 मिटर उचाइको केचना र 8,586 मिटरको कञ्चनजङ्घा समेटेर आउँदो 23 र 24 गते गरिने टुरिज्म मिटले पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धन गर्ने दावी। गएको 10 महिनामा वीरगंज नाका हुँदै 88 अर्ब 22 करोडको सामान निर्यात, 48 अर्ब 11 करोडको भटमास तेल, 5 अर्ब 35 करोडको सूर्यमुखी तेल र 6 अर्ब 42 करोडको फलफूल रस निर्यात भएको वीरगंज भन्सारको तथ्याङ्क। भोजपुरको ऐसलु खोलामा 52 मिटर लामो पक्की पुल बन्दै 6,69,00,000 पक्की पुल बनेपछि आमचोक गाउँपालिका 2, 3, 5, 6, 7 का साथै रामप्रसाद राई गाउँपालिकाका 2 वटा वडाका बासिन्दालाई आउजाउ गर्न सहज हुने। कञ्चनपुरको शुक्ला फाँटा 3 मा अन्नसँग तरकारी साट्ने परम्परा कायमी, बारीमा फलेका बोडी, काँक्रा, भिन्डी, लौका, फर्सी र तेतेकरडा लगायतका तरकारी, गाउँघरका किसानसँग धान, गहुँ लगायतका अन्नसँग साटिने तरकारीसँग दोब्बर तौलको अन्न साट्ने चलन। दलितलाई नर्ककै जस्तो जीवन जिउन बाध्य पारिएको र समान अधिकार नभए मठ मन्दिरमा आगो लगाउने घोषणा गरेका रुकुम पश्चिम 820 कोर्ट 12 का जनक परियार काठमाडौँको टोखाबाट पक्राउ, परियारमाथि अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई। काठमाडौँ हेटौँडा जोड्ने छोटो दूरीको फर्पिङ, हुमाने, फाखेल, कुलेखानी सडक 1 महिनाका लागि बन्द हुँदै सडक बन्द गरेर इन्द्र सरोवर 2 मा सडक ढलान गरिदिए।
5: यो खबर BFBS गोरखा रेडियो हो।

0: सिक्दा सिंचाई आयोजनालाई आगामी आर्थिक वर्ष बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बागेले ल्याएको बजेटमा सिक्दा आयोजनालाई 2,55,00,000,000 विनियोजन गरिएको छ। चालु आर्थिक वर्ष 82-83 सो आयोजनालाई 1,57,00,000,000 विनियोजन गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले जानकारी दिनुभयो। सिक्टा आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधानिया प्रसेनीपुर र अकल घरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका 2 अगैया राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो। आर्थिक वर्ष 62-63 सुरु भएको आयोजना पछिल्लो संशोधित गुरु योजना अनुसार आर्थिक वर्ष 89-90 सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको 33,766 हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब 9,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको शाहले जानकारी दिनुभयो। संशोधित गुरु योजना अनुसार आयोजनाको लागत 52,89,00,000,000 रहेको छ। जेएनजी आगजनीका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सामान आयात गर्दा भन्सार छुट दिइने भएको छ। आगजनी वा तोर्फबाट भवन फर्निचर यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनर्स्थापना सम्बन्धी विशेष व्यवस्थासहित बजेटमा प्रबन्ध गरिएको हो। त्यस्ता सामान आयातमा भन्सार महसुल तथा अन्त शुल्कमा 50% छुट हुने भनिएको छ। विधेयकमा भन्सार महसुल छुट सुविधा एकपटक उपभोग गरिसकेका तारे होटलमा क्षति भएको भएमा त्यसरी क्षति भएका वस्तुमध्ये बिमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा दोहोरो सुविधा उपलब्ध नहुने उल्लेख छ। त्यस्तै क्षतिग्रस्त भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्क छुट्याउने विधेयकमा व्यवस्था गरिएको छ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न अभियान चलाउने भएको छ।
1: सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ।
0: बाल पोषण भत्तालाई दुब्बर पार्ने घोषणा गरिएको छ।
1: देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु।
0: सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाउन अर्थमन्त्री वागले बजेटमा घोषणा गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि 1,53,00,000,000 विनियोजन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी 6 महिनाभित्र तय गरिने विषय पनि समेटिएको छ। चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकाली उडानको व्यवस्था गरिने र सुर्खेत मुगुको तालचा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने वाक्लेको भनाइ छ। मध्य प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष 83-84 नीति कार्यक्रम ल्याएको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाल कर्णले नेपाली काङ्ग्रेस नेतृत्वको प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको छ। महिलाको सिप र साहस, मधेस विकासको विश्वास नारा अन्तर्गत महिलालाई सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
3: महिलाको सिप र साहस, मधेस विकासको विश्वास नारालाई आत्मसात गर्दै महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील तर्फ उन्मुख गराउन सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिनेछ।
2: नीति तथा कार्यक्रममा मेड इन मधेस, समृद्ध प्रदेश नारा अघि सारिएको छ। यस्तै उत्पादनशील मधेस, आत्मनिर्भर देश अभियानलाई केन्द्रमा राखी खाद्यान्नमा आत्मनिर्भरता बढाउन कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसै गरी खेलकुद रोजौ, लागु औषध त्यागौ नारा अन्तर्गत प्रदेश सरकारले युवा पुस्तालाई लागु औषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा संलग्न गराउने लक्ष्य अघि सारेको छ।
3: खेलकुद रोजौ, लागु औषध त्यागौ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: रेडियो, BFBS, गोर्खा रेडियो।

0: ಬಜೆಟ್ ವಕ್ತವ್ಯದಲ್ಲಿ ಅಲ್ಲಿರ ನಿಜಿ ಚಿತ್ರಕ ಪ್ರತಿನಿಧಿಯಲ್ಲಿ ಸಕಾರಾತ್ಮಕ ಪ್ರತಿಕ್ರಿಯೆ ದಿ ಹಸನ್. ಉದ್ಯೋಗ ವಾಣಿಜ್ಯ ಮಹಾಸಂಘ ಅಧ್ಯಕ್ಷ ಅಂಜನ್ ಕುಮಾರ ಶ್ರೇಷ್ಠಲಿ ಘೋಷಣಾ ಭಾಗ ಯೋಜನಾ ಲಾಗು ಭಯಮಾ ಸ್ವಾಗತ ಯೋಗ್ಯ ಛನ್ ಭನ್ನುಭಾ.
1: त्यो हिसाबले हेर्दाखेरि चाहिँ सरकार चाहिँ पहिला भने अलिक सिरियस भएर जाने र सम्बन्ध कुरा त यो चाहिँ अहिले व्यक्त गरेका कुराहरू छ नि, सरकारको छँदैछ प्रतिबद्धता आउँछ, तर यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ नि एकदम मजबुत हुनुपर्ने जरुरी छ.
0: श्रेष्ठका अनुसार विभिन्न खालका शुल्क नलिने र कृषिमा कर्जा दिने जस्ता विषयले सकारात्मक परिणाम दिन सक्नेछ. अर्का व्यवसायी कमलेश कुमार अग्रवालले ऋण धेरै उठाउँदा ब्याङ्कको ब्याज दर बढ्ने जोखिम रहे पनि बजेट राम्रो भएको बताउनुभयो.
2: 403 बिलियन आन्तरिक ऋण उठाउने जुन कुराहरू गरिएको छ यसले कहीँ अलिकति बजारमा फेरि यदि यो हिसाबले आर्थिक वृद्धि दर 7% भयो भने झन्डै झन्डै हामीलाई 20% कर्जाको वृद्धि दर हुनुपर्ने हुन्छ. यसले कहीँ अलिकति ब्याज दर बढाउनतिर प्रेरित नगरोस् भन्ने मात्रै हो, अन्य कुराहरूमा यो बजेट अत्यन्त उत्साहित बनाउने खालको छ.
0: अघिल्ला सरकारले ल्याएका कतिपय कार्यक्रमलाई नयाँ सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएको छ. 30 मिनटभित्र सडक सञ्जालमा पुग्न सक्ने गरी सोलङ्गी पुल बनाउन 5.25 अर्ब बजेट छुट्याइएको छ. दैलेखमा पेट्रोलियम उत्खननको चिनिया सहायकको आयोजना अघि बढाइने डाक्टर वाग्ले बताउनु भयो.
3: दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौँ. खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौँ. नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ.
0: राइट सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ. राइट सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवा बापतको रकमको 1% दरले अग्रिम कर असुल गर्नुपर्ने आर्थिक विधेयकमा उल्लेख छ. विधेयक अनुसार सेयर कारोबार र कर्जाका कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर बढेको छ. 1 वर्षभन्दा बढी समय राखेर सेयर बेच्दा 7.5% र 1 वर्षभन्दा कम अवधिभित्र सेयर बेच्दा 10% लाभ कर तिर्नुपर्ने व्यवस्था ल्याइएको हो. यसअघि 365 दिनभन्दा बढी स्वामित्व रहेको हितको लाभ रकमको 5% र 365 दिनभन्दा बढी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको 7.5% दरले कर लाग्ने व्यवस्था थियो. अब आफूले किनेको 5 वर्षभन्दा बढी भइसकेको कर्जाकामा 7.5% र 5 वर्षभन्दा कम अवधिको कर्जाकामा 10% पुँजीगत लाभ कर लाग्नेछ. धनकुटामा जेठ 10 गतेदेखि जारी 18 औं संस्करणको सहित भीमनारायण गोल्ड कप विवादित बनेको छ. धनकुटाबाट गोपाल बराइली.
4: धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण गोल्ड कपको नामबाट सञ्चालन हुँदै आएकोमा यो पटक एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रायोजन गरेसँगै नाम परिवर्तन भएको छ. धनकुटा नगरपालिकाको मुख्य सहयोग रहेको छ, तर प्रतियोगिताको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिङ्कलाई राखिएपछि भीमनारायण गोल्ड कपको नाम नै परिवर्तन गरिएको छ. अहिले जिल्लामा यसको व्यापक विरोध भइरहेको छ. नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास.
5: आयोजकहरूलाई प्रश्न छ, स्थानीय सहयोग लिँदा स्थानीय संचारको सम्मान र सहभागिता किन नहुने? धनकुटाको अर्थतन्त्र, सूचना प्रणाली र संचार क्षेत्रलाई सँगै बलियो बनाउने संस्कार कहिले विकास हुन्छ? स्थानीय सरकार र स्थानीय सहयोगी संघ संस्थाहरूले पनि सोच्नु होला.
4: 2055 सालमा पहिलो पटक ओडा कपबाट सुरु भएको यो खेल अहिले शहीद भीमनारायण गोल्ड कप भएको छ, तर अहिले आयोजकले संस्थापनलाई समेत व्यवस्था गर्दै आएको छ. केही वर्ष स्थगित भएपछि 2063